0: मा सानो ठाडो खोला आउँछ सुनखोला। त्यही सुनखोलाको सिरान र अन्नपूर्ण प्रथम हिमालको दक्षिण पूर्वी पाखोबाट झरेको भिरालो हिमनदीको टुप्पोमा नयाँ हिमताल भेटिएको मौरी सर्जुक पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिनुभयो। अन्नपूर्ण प्रथम हिमालको क्षेत्रमा हिमतालहरू विस्तार हुँदै जाँदा कुनै समय ताल फुटेर तटीय क्षेत्रमा उच्च जोखिम हुन सक्नेतर्फ चिन्ता बढ्न थालेको छ। संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदैछ। आजै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनलाई आज सम्बोधन गर्ने कार्यतालिका छ। संविधानको धारा 95 अनुसार राष्ट्रपतिले दिउँसो 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। संविधानमा प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रसभाका बैठक बस्नेछन्। चीन सरकारको सहयोगमा बनेको बीपी कोइराला स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम विपरीत बसिरहेकाहरूले आवास खाली गर्न अटेर गरेका छन्। अस्पताल प्रशासनले वैशाख 16 गते सूचना जारी गर्दै आपतकालीन सेवामा खटिने चिकित्सक तथा स्वास्थ्य कर्मीका लागि आवश्यक भएकाले तत्काल घर खाली गर्न निर्देशन दिएको थियो। अब खबर फटाफट।
1: बागलुङको जैमिनी 3 देराली खानी माझगाउँमा धाराका लागि गोर्खा वेलफेयर ट्रस्टको 36 लाख सहयोग। उपत्यका ट्राफिकले चोरी भएका 65 वटा 2 पाङ्रे साधन धनीलाई बुझायो। बबर महलबाट हराएको 35 लाख पर्ने मोटरसाइकल पनि रातो पोलमा फेला पार्यो। चोरिएका सवारी फिर्ता पाएपछि ट्राफिकलाई खादासहित सम्मान। चालकले लागु पदार्थ खायो नखाएको पत्ता लगाउन रूपन्देही प्रहरीको डेल्टा अपरेशन। सिद्धार्थ राजमार्ग सहित भित्री सड़क खण्डमा आकस्मिक चेक जाँच गर्दा 17 जना चालक पक्राउ। काठमाडौँ गोठाटारको नागेश्वर महादेव मन्दिरमा चोर पसे 10 लाख भएको भेटी बाकस गायो। चितवन भरतपुर 4 धर्मचोकको चौतारी पार्टी प्यालेसमा बिहेको भोज खाँदा 90 जना भन्दा बढी बिमार, 50 जनाको उपचार हुँदै। तनहु जलविद्युत आयोजनाको दमोली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि 1000 बढी रुख काटिँदै भरतपुर 1 सदनचुली संरक्षित वन, सदनचुली सामुदायिक वन र वडा नम्बर 29 को अकाला देवी र सिद्ध देवी सामुदायिक वन क्षेत्रका 1263 रुख काटिने। र झापाको 12-2 बुट्टाबारीमा जंगली च्याउ खाएका एकै परिवारका 11 जना बिमार, बिरामीको दमक र भद्रपुरमा उपचार हुँदै नचिनेको च्याउ नखान प्रशासनको आग्रह।
0: संघसभामा राष्ट्रिय परिचय पत्र बनाउन 1,85,000 भन्दा बढी नागरिकको विवरण दर्ता भएको छ।
2: जिल्ला प्रशासन कार्यालय खातबारी र इलाका प्रशासन कार्यालय चैनपुरबाट 2076 साउन 3 गतेदेखि विवरण दर्ता शुरू गरिएको थियो। हालसम्म 91,003 पुरूष र 94,042 महिलाले विवरण दर्ता गराएको राष्ट्रिय परिचय पत्र वितरण शाखा खातबारीका प्रमुख आशा जबेगुले बताउनु भएको छ। तीमध्ये 25,000 कार्ड छपाई भएका र 10,761 जनाले कार्ड समेत पाइसकेको उहाँले बताउनु भएको छ। सरकारले राष्ट्रिय परिचय पत्र वितरणका लागि दोस्रो चरणमा कोशी प्रदेशका संखुवासभा र छापाबाट दर्ता संकलन शुरू गरेको थियो। राष्ट्रिय परिचय पत्रका लागि जिल्लाका 10 वटा स्थानीय तहमा पुगेर घुम्ती शिविर मार्फत समेत दर्ता संकलन गरिएको थियो। स्थानीय तहमा छूट भएका तथा नयाँ नागरिकता र राहदानीका लागि समेत राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। पछिल्लो समय नागरिकता र राहदानी बनाउनेको संख्या वृद्धि भएसँगै राष्ट्रिय परिचय पत्र दर्ता संकलनको संख्या वृद्धि भएको शाखा प्रमुख जबेगुले बताउनु भएको छ। परिचय पत्र बनाउन नागरिकता, विवाह दर्ता, बसाई सराई कागजको सकल अनिवार्य गरिएको छ। विवरण दर्ता गराइए पनि कार्ड छपाई प्रक्रिया सुस्त हुँदा जिल्लामा 2077 असोजदेखि कार्ड नआएको बताइएको छ।
0: हवस् त, अहिलेसम्मका खबर यति नै।

नमस्ते, बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ। ब्रुनाईको समय बिहानको 8:09 गएको छ। कारणवश आज कार्यक्रमको पहिलो घण्टामा हामी अफ एयर भएका कारण मलाई सुन्न पाउनु भएन तपाईँले। कार्यक्रमको पहिलो घण्टामा त्यस्तै टेक्निकल प्रब्लम भएकाले स्विचिङको समस्या थियो र अहिले भने त्यो समस्या सल्भ भएको छ र म तपाईँको सामु फेरि उपस्थित भएको छु। हुन त उपस्थित त बिहानै 7 बजेदेखि नै भएको हुँ, तर के गर्ने, कहिलेकाहीँ यस्तै हुन्छ। यो टेक्निकल साइड अफ थिङ हामीले भनेर नहुने र हाम्रो बसको बाहिरको कुरा भयो, त्यही भएर एकदमै त्यसको लागि क्षमा प्रार्थी छु। तर हाम्रा सहकर्मी एन्ड्रु भोगलले सब ठिकठाक गरिदिनु भएको छ र अहिले हामी ब्याक अन एयर भएका छौँ। कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट स्पोर्ट्स राउन्ड अप र स्पोर्ट्समा यो हप्ताका स्पोर्टिङ एक्टिभिटिजको विषयमा हामी चर्चा गर्नेछौँ। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब ढिला नगरिकन म लागिहाल्छु आजको राशिफलतर्फ। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। आजको दिन उत्साहवर्धक रहनेछ अनि आय स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हात लागि हुने समय छ मेष राशि हुनेहरूको। वृष राशि, प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ, राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ अनि सामाजिक नेतृत्व हात लागि हुने सम्भावना छ। मिथुन राशि, अवसरसँगै चुनौती समेत देखा पर्नेछन्, सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै हुनेछन् अनि होसियारीका साथ काममा जुट्नुहोला। कर्कट राशि, परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ, सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ अनि प्रत्यक्षित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ला। सिंह राशि, घुमफिर तथा मनोरञ्जनको समय छ, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ अनि वाद विवादले साथीभाइमा असमझदारी निम्त्याउनेछ। कन्या राशि, भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ, साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिएला अनि नयाँ योजनातर्फ अग्रसर भइएला। तुला राशि, अवसर र व्यवधानका बीचबाट कर्मफल हात पार्न सफल भइनेछ अनि धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। वृश्चिक राशि, आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ, आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् अनि हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। धनु राशि, सहयोगीहरूले साथ दिनाले चिताएको काम सम्पादन हुनेछ, प्रतिस्पर्धीहरू पछि पर्नेछन् अनि मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ धनु राशि हुनेहरूलाई। मकर राशि, बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सम्पादित कामबाट मनज्ञ लाभ हुनेछ अनि मेहनतले सम्मानित स्थान दिलाउनेछ मकर राशि हुनेहरूलाई। कुम्भ राशि, नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् अनि रचनात्मक काम बन्नुका साथै मनज्ञ धन आर्जन हुनेछ। मीन राशि, करकापमा परि काममा जुट्नुपर्ने अवस्था आउनेछ, परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ अनि खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्वाकांक्षी योजनामा अघि नबढ्नुहोला मीन राशि हुनेहरू। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सुनौ एकदेव लिम्बु र दिया गुरुङको स्वरमा, बोलिदेऊ।

हजुर बोलिदेऊ एकदेव लिम्बु र दिया गुरुङको मिठो गीत सुन्दै हुनुहुन्थ्यो। हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रममा छौँ र तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। कार्यक्रमको यो दोस्रो घण्टा हो। दोस्रो घण्टामा अबको केही क्षणपछि हामी स्पोर्ट्स राउन्ड अप अन्तर्गत स्पोर्टिङ एक्टिभिटीको विषयमा चर्चा गर्नेछौँ। एकैछिन प्रतीक्षा साँच्दै गर्नुहोला। त्यसभन्दा अगाडि गीत सुनौ निशान भट्टराई र एलिना चौहानको वर आउन माया।

0: FBS Gorkha Radio.
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो. यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने. 40 वर्ष पश्चात आज यो संस्था हाइब जनसशक्त बनेको छ. फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ. प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ. वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको. हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइब, आरएएफ हाइब वा आरएन फोरममा गएर.

सुन्दै हुनुहुन्थ्यो ज्वाला राईको छाया। बिएफपिएस गोर्खा रेडियो सुनिरहनु भएको छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। ब्रुनाईको समय अहिले बिहानको 8:26 गएको छ। अब भने कार्यक्रममा पालो भएको छ आजको लागि स्पोर्ट्स राउन्ड अप। हजुर, किनभने हामी कार्यक्रमको दोस्रो घण्टामा हरेक दिन एउटा विषयवस्तु रोज्ने गर्दछौँ र आजको दिन स्पोर्ट्स हो। स्पोर्ट्स राउन्ड अप अन्तर्गत अब स्पोर्टिङ एक्टिभिटिजका हामी कुराकानी गर्नेछौँ। सबभन्दा पहिला फुटबलबाट सुरु गरौँ। फुटबलमा पनि प्रिमियर लिग, हजुर, प्रिमियर लिगका खेलहरू अब अन्त अन्ततिर आइपुगेको अवस्था हो। जम्मा 38 खेलहरू हुनेछन् र अहिलेसम्म 36 खेल भएका छन्। कुनै क्लबले 35 मात्रै खेल खेलिसकेको छ अहिलेसम्म र अब धेरै बाँकी रहेन प्रिमियर लिग समाप्त हुन। अस्ति शनिबार 9 मेका दिन भएका खेलहरूको नतिजा यस्तो रह्यो। लिभरपुल 1, चेल्सी 1, ब्राइटन एन्ड होप आल्बियन 3, वोल्भरहाम्प्टन वन्डरर्स 0, फुलम 0, एएफसी बोर्नमथ 1, सन्डरल्यान्ड 0, म्यान्चेस्टर युनाइटेड 0, म्यान्चेस्टर सिटी 3, ब्रेन्टफर्ड 0। अनि आइतबार 10 मेका दिन भएका खेलहरू, हिजो आइतबार भएका खेलहरूको नतिजा। बर्नली 2, एस्टन भिला 2, क्रिस्टल प्यालेस 2, एभर्टन 2, नॉटिंघम फॉरेस्ट 1, न्यूकासल युनाइटेड 1, वेस्ट हैम युनाइटेड 0, आर्सेनल 1। र अहिलेसम्म 36 खेलहरू भएका छन् र केही क्लबहरूले 35 खेल खेलेका छन् र यसपछिको अवस्था प्रिमियर लिग टेबलको यस्तो रहेको छ। आर्सेनल 36 खेल 79 अङ्क पहिलो स्थानमा, दोस्रो स्थानमा म्यान्चेस्टर सिटी 35 खेल 74 अङ्क, तेस्रो म्यान्चेस्टर युनाइटेड 65 अङ्क, चौथो लिभरपुल 59 अनि पाँचौँ एस्टन भिला 59। स्मरण रहोस्, 1-5 नम्बरका टिमहरू च्याम्पियन्स लिगमा प्रस्थान गर्नेछन्। प्रिमियर लिगमा 6 स्थानमा रहेको क्लब हो एएफसी बोर्नमथ 55 अङ्क, 7 ब्राइटन एन्ड होप आल्बियन 53, 8 ब्रेन्टफर्ड 51, 9 चेल्सी 49 अनि 10 स्थानमा एभर्टन 49। प्रिमियर लिग टेबलको 11 स्थानमा फुलम 48 अङ्क, 12 सन्डरल्यान्ड 48, 13 न्यूकासल युनाइटेड 46, 14 क्रिस्टल प्यालेस 44 अनि 15 स्थानमा नॉटिंघम फॉरेस्ट 43 अङ्क। सोह्रौं स्थानमा लिड्स युनाइटेड 43 अङ्क, 17 टॉटनम हॉटस्पर 37, 18 वेस्ट हैम युनाइटेड 36, 19 बर्नली 21 अनि 20 स्थानमा वोल्भरहैम्प्टन वन्डरर्स 18। स्मरण रहोस्, बर्नली र वोल्भरहैम्प्टन वन्डरर्स रेलिगेट भइसकेका छन्। अब अपकमिङ फिक्सर्स, आउँदो बुधबार 13 मेका दिन म्यान्चेस्टर सिटी भर्सेस क्रिस्टल प्यालेस अनि शुक्रबार 15 एस्टन भिला भर्सेस लिभरपुल अनि आइतबार 17 मेका दिन म्यान्चेस्टर युनाइटेड भर्सेस नॉटिंघम फॉरेस्ट, ब्रेन्टफर्ड भर्सेस क्रिस्टल प्यालेस, एभर्टन भर्सेस सन्डरल्यान्ड, लिड्स युनाइटेड भर्सेस ब्राइटन एन्ड होप आल्बियन, वोल्भरहैम्प्टन वन्डरर्स भर्सेस फुलम अनि न्यूकासल युनाइटेड भर्सेस वेस्ट हैम युनाइटेड। अनि सोमबार 18 मेका दिन आर्सेनल भर्सेस बर्नली।
फुटबल यति नै, अब गल्फतर्फ लागौँ. गल्फको युएस पिजिए टुर ट्रुविस्ट च्याम्पियनसिप सकिएको छ. 7-10 तारिकसम्म भएको खेल हो यो, जसमा नर्वेका क्रिस्टोफर रेटन 15 अन्डर पार खेल्दै विजयी भएका छन्. दोस्रो स्थानमा डेनमार्कका निकोलाई होइजिगार्ड अनि युएसएका रिक्की फाउलर दुवैजनाको 13 अन्डर पार. ट्रुइस्ट च्याम्पियनसिप भने जित्न सफल भएका छन् नर्वेका क्रिस्टोफर रेटन 15 अन्डर पार. अब डिपी वर्ल्ड टुर क्याटालोनिया च्याम्पियनसिप 7-10 तारिकसम्म भएको खेल हो यो पनि, जसमा साउथ अफ्रिकाका युरव प्रेमलाल विजयी भएका छन्. 28 अन्डर पार उनको फाइनल स्कोर. दोस्रो स्थान साउथ अफ्रिकाकै सोन नोरिस 14 अन्डर पार, कहाँको 28 विजयी खेलाडीको र दोस्रो हुनेको 14 अन्डर पार. एकदमै भारी अन्तरले जित्न सफल भएका छन् युरव प्रेमलाल साउथ अफ्रिकाका. क्याटालोनिया च्याम्पियनसिप जित्न सफल भयो उनी. र तेस्रो स्थानमा भने तीनजनाको नाम छ. फ्रान्सका ओहान गुलामोन्ड गाई अनि साउथ अफ्रिकाका जेसी रिची अनि स्पेनका आलेहान्ड्रो डेल रे, तिनैजनाको 13 अन्डर पार. अब महिलातर्फको युएस एलपिजिए टुर अमेरिकाज ओपन सकिएको छ. 7-10 तारिकसम्म भएको खेल हो यो, जसमा थाइल्यान्डकी अठाया ठिटिकुल विजयी भएकी छिन्. 13 अन्डर पार उनको फाइनल स्कोर. र दोस्रो स्थान ओगट्न सफल भइन् चाइनाकी रुओनिङ यिन 9 अन्डर पार. अनि तेस्रो स्थानमा चारजनाको टाई भएको थियो. एलिसन ली र जेनी बाई युएसएका अनि मेक्सिकोका ग्याबी लोपेस अनि साउथ कोरियाकी हाई जिन चोई, चारैजनाको 8 अन्डर पार. तर जित भने थाइल्यान्डकी अठाया ठिटिकुलको पोल्टामा परेको छ. 13 अन्डर पार उनको फाइनल स्कोर. अब लिभ गल्फको कुरा गरौँ. वासिङटन डिसी इन्डिभिजुअल च्याम्पियनसिप 7-10 तारिकसम्म भएको खेल हो यो, जसमा अस्ट्रेलियाका लुकस हर्बर्ट विजयी भएका छन्. 24 अन्डर पार उनको फाइनल स्कोर. दोस्रो स्थान ओगट्न सफल भए स्पेनका सर्जियो गार्सिया 20 अन्डर पार उनको फाइनल स्कोर. र तेस्रो स्थान युएसएका ब्राइसन डसाम्बोलाई गएको छ. 19 अन्डर पार उनको फाइनल स्कोर. जित अस्ट्रेलियाका लुकस हर्बर्टको पोल्टामा पर्यो. 24 अन्डर पार उनको फाइनल स्कोर. अनि वासिङटन डिसी इन्डिभिजुअल च्याम्पियनसिप जित्न सफल भए लुकस हर्बर्ट अस्ट्रेलियाका. अब टेनिसमा इटालियन ओपन चलिरहेको छ. इटालियन ओपनमा महिलातर्फको राउन्ड अफ 32 खेल जित्न सफल भएकी छिन् एलिना स्वितोलिना अनि इगा स्वियाटेक. त्यसै गरी पुरुषतर्फको राउन्ड अफ 32मा अलेक्जान्डर जभेरेभ विजयी भएका छन्, जर्मनीका अलेक्जान्डर जभेरेभ. त्यसै गरी इटलीका लोरेन्सो मुसेटीले पनि जित हासिल गरेका छन्. र अर्को पुरुषतर्फको राफायल जोडार पनि विजयी भएका छन्, स्पेनका राफायल जोडार. यिनै जानकारीका साथ आजको लागि स्पोर्ट्स राउन्ड अप पनि यति नै भयो. र अब गीत सङ्गीतबाट कार्यक्रमलाई अगाडि बढाउँछु. एक्स सिक्स ब्यान्डको गीत सुनाउँछु म, घर गाउँ.

भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ.uk। Radio.

कान्छी है कान्छी यो क्लासिक गीत हामीले प्रकाश श्रेष्ठ र विमला राईको स्वरमा सुन्यौं। ब्रिटिश फोर्सेस ब्रुनाईमा नानी केटाकेटीहरूको अहिले यो मिड टर्म विदाको समय पारेर आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले कार्यक्रमहरू आयोजना गर्दैछ आजैदेखि सुरु हुने गरिकन। र आज 9:30 बजेदेखि 11 बजेसम्म प्यारेन्ट्स एन्ड टोडलर्स कार्यक्रम हो, चिटच्याट कम्युनिटी सेन्टरमा हुनेछ बिहान 9:30 देखि 11 बजेसम्म। अनि दिनको 4:30 देखि 5:30 बजेसम्म हुने कार्यक्रम हो युथ क्लब स्कुल इयर 1-3 1-3 नानीहरूका लागि चिटच्याट कम्युनिटी सेन्टरमा यो कार्यक्रम हुँदैछ। र प्यारेन्ट्स एन्ड टोडलर्सका लागि $2 लाग्छ अनि युथ क्लब इयर 1-3 नानीहरूका लागि $4 लाग्छ आजको यो कार्यक्रममा सहभागिता जनाउन। त्यसै गरी भोलि मंगलबारको दिन दिनको 4:30 देखि 5:30 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा युथ क्लब स्कुल इयर 4-8 4-8 नानीहरूको स्कुल इयर 4-8 नानीहरूका लागि हो र $4 लाग्छ यसमा भाग लिनका लागि। अनि बुधबारको दिन बिहान 9:30 देखि 11 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा प्यारेन्ट्स एन्ड टोडलर्स कार्यक्रम हुँदैछ। त्यसै गरी बिहिबार 14 तारिक बिहान 9:30 देखि 10:30 मुमङ कम्युनिटी सेन्टरमा प्यारेन्ट्स एन्ड टोडलर्स कार्यक्रम। 11-14 कार्यक्रमहरू यिनै हुन् र आफ्नो छोराछोरीलाई लिएर जान नबिर्सनुहोला। अब गीत सुनौ ज्योति घिमिरेको हो मलाई पछ्याइरहेछ।

सुन्दै हुनुहुन्थ्यो रेशमापुर मगरको मायाका गीत र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर पनि आइपुग्यौं र दोस्रो घण्टालाई अब समापन गर्ने तर्खरमा छु दीपक बज्राचार्यको यो गीत अँध्यारोमाबाट इन्जोय

रासोपाले केन्द्रीय समिति बैठक बोलाएको छ। हिजो बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। यही बैशाख 30 गते बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको छ। बैठकको स्थान र समय भने तोकिएको छैन। रासोपाले पार्टी हित विपरीत कार्यमा संलग्न रहेको आरोपमा 15 सदस्यको सदस्यता खारेज गर्ने निर्णय पनि गरेको छ। कांग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि कर्णाली प्रदेश स्तरीय भेला गर्ने भएको छ। विशेष महाधिवेशनपछि कांग्रेसले आज र भोलि प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो। पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनैतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहनेछ। भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्य समितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्य समितिका पदाधिकारी, 10 जिल्लाका सभापति, प्रतिनिधि सभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुख तथा गाउँपालिका अध्यक्ष उपाध्यक्षको सहभागिता रहनेछ। दुई दिने छलफलपछि सुर्खेत घोषणा पत्र जारी गर्दै कर्णालीको विकास, समृद्धि र सुशासनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नेछ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र वातावरण मैत्री बनाउन आजदेखि जेठ 1 गतेसम्म देशभर सरसफाई सप्ताह 2083 सञ्चालन गर्दैछ। अभियानको उद्घाटन बिहान 8:30 वीर अस्पतालमा स्वास्थ्य तथा

0: संख्या मन्त्री निशा मेहताले गर्नुहुनेछ। सरकारी कार्यालयमा नियमित सरसफाई, फोहोर व्यवस्थापन, स्वच्छ शौचालय, महिला तथा अपाङ्ग मैत्री सुविधा, कुहिने नकुहिने फोहोर छुट्याउने व्यवस्था र खुल्ला रूपमा फोहोर चलान प्रतिबन्ध लागू गरिनेछ। साथै सूचना बोर्ड, हेल्प डेस्क, पार्किङ क्षेत्र र कार्यालय परिसर सफा तथा व्यवस्थित राख्नुपर्नेछ। अभियानलाई दिगो बनाउन प्रत्येक निकायले सरसफाई सम्पर्क व्यक्ति तोक्ने, साप्ताहिक कार्यतालिका बनाउने र मासिक स्व मूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ। अभियान संघीय, प्रादेशिक, स्थानीय कार्यालय र सार्वजनिक शैक्षिक संस्थामा लागू हुनेछ। चितवनको भरतपुर चार धर्मचोकको चौतारी पार्टी प्यालेसमा विवाह भोज खाएपछि फुड पोइजनिङ भई बिरामी हुनेको संख्या 93 पुगेको छ। तीमध्ये हाल 50 विभिन्न अस्पतालमा उपचाररत छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख 23 गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भक्तपुरका अस्पतालका साथै काठमाडौँको अस्पताल ल्याएर समेत उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। डिभिजन कार्यालय प्रमुख प्रमोद चन्द्र पौडेलले चिकित्सकले विषाक्त खानाका कारण बिरामी भएको मौखिक रूपमा जनाएको र बाँकी विषयमा अनुसन्धान गर्ने बताउनुभयो। संखुवा सभामा राष्ट्रिय परिचय पत्र बनाउन 1,85,000 भन्दा बढी नागरिकको विवरण दर्ता भएको छ।
1: जिल्ला प्रशासन कार्यालय खातपारी र इलाका प्रशासन कार्यालय चैनपुरबाट 2076 साउन 3 गतेदेखि विवरण दर्ता शुरू गरिएको थियो। हालसम्म 91,003 पुरूष र 94,042 महिलाले विवरण दर्ता गराएको राष्ट्रिय परिचय पत्र वितरण शाखा खातबारीका प्रमुख आशा जबेगुले बताउनु भएको छ। तीमध्ये 25,000 कार्ड छपाई भएका र 10,761 जनाले कार्ड समेत पाइसकेको उहाँले बताउनु भएको छ। सरकारले राष्ट्रिय परिचय पत्र वितरणका लागि दोस्रो चरणमा कोशी प्रदेशका संखुवा सभा र छापाबाट दर्ता संकलन शुरू गरेको थियो। राष्ट्रिय परिचय पत्रका लागि जिल्लाका 10 स्थानीय तहमा पुगेर घुम्ती शिविर मार्फत समेत दर्ता संकलन गरिएको थियो। स्थानीय तहमा छूट भएका तथा नयाँ नागरिकता र राहदानीका लागि समेत राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। पछिल्लो समय नागरिकता र राहदानी बनाउनेको संख्या वृद्धि भएसँगै राष्ट्रिय परिचय पत्र दर्ता संकलनको संख्या वृद्धि भएको शाखा प्रमुख जबेगुले बताउनु भएको छ। परिचय पत्र बनाउन नागरिकता, विवाह दर्ता, बसाई सराई कागजको सकल अनिवार्य गरिएको छ। विवरण दर्ता गराइए पनि कार्ड छपाई प्रक्रिया सुस्त हुँदा जिल्लामा 2077 असोजदेखि कार्ड नआएको बताइएको छ।
0: हन्टा भाइरस संक्रमित क्रुज जहाजबाट फ्रान्स फर्काइएका यात्रुमा पनि संक्रमण देखिएको छ। 5 फ्रान्सेली यात्रुमध्ये 1 फिर्ती जहाजमै समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। जहाजबाट उद्धार गरिएका 20 बढी बेलायत यात्रुलाई म्यानचेस्टरको एक अस्पताल लगिएको छ। विरल टिसिङ अस्पतालका प्रमुख जनरली होम्सले चिन्ता नगर्न स्थानीयलाई आग्रह गर्नुभएको छ।
2: There's no impact on the hospital. Services are running as normal. Patients should still attend their appointments. None of our staff are in the facility, you know, from a nursing, medical perspective, managing. So the hospital is completely separate and it's still running.
0: नेपाल क्रिकेट संज्ञानले एनपिएलबाट प्राप्त आमदानी देशभरका 45 जिल्ला क्रिकेट संघमा परिचालन गर्ने निर्णय गरेको छ। प्रत्येक जिल्लाले 2,00,000 रुपियाँ पाउनेछ भने गतिविधिको प्रभावकारिताका आधारमा थप स्कोर कार्ड ग्रान्ट पनि दिइनेछ। क्यानले हरेक वर्ष डिसेम्बरमा क्यान एन्युअल अवार्ड्स आयोजना गर्ने घोषणा गरेको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

0: Radio.
1: नमस्ते, स्वागत गरेँ फेरि पनि यहाँलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा। भर्खरै एउटा साह्रै मिठो गीत सुन्नुभयो प्रीतम आचार्य र जिग्मे छोकी घिसिङको स्वरमा हाम्रो माया। यो मिठो गीतबाट कार्यक्रमको तेस्रो घण्टा पनि अगाडि बढ्यो र आज कार्यक्रमको यो तेस्रो घण्टामा एउटा अन्तर्वार्ता म सुनाउनेछु। गत हप्ता वेलफेयर फेसिलिटी सफ्ट ओपनिङ भएको थियो ब्रिटिस फोर्सेस ब्रुनाईमा र यो कार्यक्रम मा हाम्रा सहकर्मी बिना गुरुङ पुग्नु भएको थियो अनि उहाँले ग्यारिसन सपोर्ट अफिसर मेजर कमल खापुङ एमभिओ साहेबसँग कुराकानी गर्नुभएको थियो र त्यो कुराकानी कार्यक्रमको यो तेस्रो घण्टामा एकछिनपछि सुनाउनेछु। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। बिएफपिएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो तर कहिल्यै तपाईँले बिएफपिएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ। यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन् तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pounds सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तीन तीन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 sterling pounds सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

क्षेत्रीय बारीमा प्रताप दास र रचना रिमाललाई सुन्दै हुनुहुन्थ्यो। भोलि ब्रिटिस फोर्सेस बनाईवासीले याद गर्नुपर्ने कुरा, आईबीटीई स्कुलको 5K रन इभेन्ट हुँदैछ, त्यही भएर यो टुकर लाइन्सको उता बटम एन्डतिर, ग्यारिसनको बटम एन्डतिर त्यो रन इभेन्ट आयोजना गरिएको छ। त्यही भएर बाटोमा हिँड्दाखेरि अथवा तपाईँ गाडी चलाउनु हुँदाखेरि अलिकति सावधान हुन एकदमै जरुरी छ। भोलि बिहान 9 बजेदेखि 10 बजेसम्म 1 घन्टे कार्यक्रम हो यो। आईबीटी स्कुलको 5K रन इभेन्ट हुँदैछ र टुकर लाइन्सको बटम एन्डतिर त्यो रेस हुनेछ, त्यही भएर तपाईँहरूले अलिकति सुरक्षित साथ हिँडुल गर्नुहोला अनि रनर्सलाई त्यहाँ मौका दिनुहोला, स्थान दिनुहोला। तपाईँ गाडी चलाउँदाखेरि अलिकति सावधानी अप्नाउनु पर्नेछ। ब्रिटिस फोर्सेस बनाईवासीका लागि नाफीले कफी मर्निङ आयोजना गर्दै आएको छ र हरेक सेकेन्ड एन्ड फोर्थ थर्सडेज अफ द मन्थ, महिनाको दुईटा थर्सडेजका दिन यो कार्यक्रम हुँदै आइरहेको छ बिहान 9 देखि 11 बजेसम्म प्याटियो बारमा। हजुर, सेकेन्ड थर्सडे भनेपछि 14 तारिक पर्दैछ, त्यसर्थ नाफीको कफी मर्निङमा यदि त्यता हुनुहुन्छ अथवा गएर साथीभाइसँग सोसलाइज गर्न चाहनुहुन्छ भने राम्रो मौका छ। 9 देखि 11 बजेसम्म प्याटियो बारमा कफी एन्ड स्मल ट्रिट भनेर भनिएको छ, त्यसको लागि प्राइस मेनु त्यहीँ राखिएको हुनेछ। नाफीको कफी मर्निङ एभ्री सेकेन्ड एन्ड फोर्थ थर्सडेज अफ द मन्थ प्याटियो बारमा। अब सुनौ बिमल मगरलाई कपुरी कलरब।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.com।

0: नेपाली मन किशोर पुनले गाउनु भएको गीत हो यो. हजुर, किशोर पुन जीएसपीएससँग आबद्ध हुनुहुन्छ अहिले, सायद डब्ल्युटु हुनुहुन्छ क्यारे किशोर पुन. र केही समय अगाडि उहाँ जर्मनीतिर हुनुहुन्थ्यो भन्ने मैले सुनेको थिएँ. तिनै किशोर पुनको स्वरमा यो मिठो गीत हामीले भर्खरै सुन्यौँ, नेपाली मन. ब्रुनाई ग्यारिसनमा विभिन्न क्षेत्रमा काम गर्नुहुने महानुभावहरूसँग बिएफएस गोर्खा रेडियो ब्रुनाईले भलाकुसारी गर्ने गर्दछ. र यसै सिलसिलामा हाम्रा सहकर्मी बिना गुरुङले ग्यारिसन सपोर्ट अफिसर मेजर कमल खापुङ साहेबसँग कुराकानी गर्नुभएको थियो गत हप्ता, किनभने वेलफेयर फेसिलिटीको सफ्ट ओपनिङ भएको थियो चिटच्याट कम्युनिटी सेन्टरमा, र त्यो समयमा हाम्रा सहकर्मी बिना गुरुङले गर्नुभएको कुराकानी अब म सुनाइहाल्छु.
1: नमस्कार, तपाईँहरू सुन्दै हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियो. अहिले म ग्यारिसन सपोर्ट अफिसर मेजर कमल खापुङको साथमा छु, उहाँसँगको छोटो कुराकानी सुनौ. नमस्कार दाई, बिएफबिएस गोर्खा रेडियोमा हजुरलाई स्वागत छ.
2: नमस्ते बहिनी, थ्याङ्क यू भेरी मच.
1: सर्वप्रथम आजको उद्घाटन समारोह किन आयोजना गरियो भनिदिनुहोस् न.
2: हाम्रो यो ब्रिज फोर्सेस ब्रुनाई ग्यारिसनमा जति पनि ब्रिज फोर्सेस ब्रुनाईको कम्युनिटीहरू छ, उहाँहरूलाई फेसिलिटिजहरू कन्टिन्युसली इम्प्रुभ गर्ने, रिफर्बिस गर्ने सिलसिलामा आज हाम्रो अनादर वन नाउ रेडी किचन छ, AWS को नयाँ किचन न्युली इन्स्टोल्ड एन्ड रिफर्बिस्ड. अर्को चाहिँ हाम्रो आर्ट्स एन्ड क्राफ्ट रुम छ, त्यो पनि एकदमै डायर र पोर स्टेटमा थियो पहिला, त्यसलाई पनि फुल्ली न्युली इक्विप्ड, न्युली रिफर्बिस्ड, त्यसको पनि ओपनिङ. अनि लास्टली हाम्रो गेम्स रुम, यहाँ चाहिँ अलिकति नानीहरूलाई पनि प्यारेन्ट्सहरू अलिकति इन्गेज हुँदाखेरि एडजेसेन्ट रुममा नानीहरूलाई पनि राख्न मिल्छ कि उहाँहरूलाई कसरी इन्गेज गराउन मिल्छ भनेर भन्दाखेरि हामीले अलिकति इन्टरटेनमेन्ट साइडमा चाहिँ गेम्स रुम बनाइदिएको छौँ उहाँहरूलाई, त्यो पनि न्युली रिफर्बिस्ड न्युली इक्विप्ड. अनि त्यसको पनि हामीले चाहिँ ओपनिङ गर्ने भनेर देयर आर थ्री मेन एलिमेन्ट्स आज त्यो भएर. हजुर,
1: नव मर्मत गरिएको सुविधाहरू चाहिँ विशेष कुन समूहका बिएफबी परिवारहरूलाई फाइदाजनक छन्?
2: तपाईँलाई कुरा गर्नुपर्दाखेरि तिनटै चाहिँ भेरियस समूहको लागि फाइदा हुन्छ. फर्स्टली किचनको कुरा गर्दाखेरि, हामी किचनमा चाहिँ के गर्ने प्लान छ भनेर भन्दाखेरि, बिकज ब्रुनाई चाहिँ एकदमै आइसोलेटेड कन्ट्री, जियोग्राफिकली आइसोलेटेड भएको भएर, प्लस रिक्रिएसनल अपर्च्युनिटीहरू एकदमै लिमिटेड भएको हुनाले, हामीले कम्युनिटीलाई कसरी इन्गेज गरेको भन्दाखेरि, वान अफ द एक्टिभिटिज कुड बी कुकिङ क्लासेस. अनि आज हामीले फर्स्ट कुकिङ क्लास पनि रन गर्यो, त्यसमा चाहिँ अब अडल्ट्स हाम्रो लेडिजलाई पनि गर्न सकिन्छ, हाम्रो एसपिज हाम्रो सर्भिस पर्सनलाई पनि गर्न सकिन्छ, अनि हाम्रो चिल्ड्रनलाई पनि गर्न सकिन्छ, चिल्ड्रनको पनि हामीले एज ग्रुप गर्न सकिन्छ. सो इट इज द एन्टायर कम्युनिटी, भेरियस ग्रुपमा हामीले डिभाइड गरेर डेट्स एन्ड टाइम्समा हामीले रन गर्न सक्छौँ. अनि आज चाहिँ हाम्रो लेडिज कम्युनिटीको लागि थियो. त्यस्तै आर्ट्स एन्ड क्राफ्ट चाहिँ हाम्रो अलिकति चिल्ड्रनहरूलाई टार्गेट गरेर भेरियस एज ग्रुप छ हाम्रो त्यो पनि, अनि हाम्रो भोलन्टियर्सहरूले रन गर्नुहुन्छ. सो द्याट बेसिकली द्याट इज फर चिल्ड्रन. अनि अल्सो यदि अडल्टले आर्ट्स एन्ड क्राफ्ट गर्छु भन्यो भने पनि हामीसँग फेसिलिटी चाहिँ छ. अर्को गेम्स रुम पनि अडल्ट र हाम्रो चिल्ड्रन सबैको लागि, किनभने त्यहाँनिर हामीले नयाँ प्ले स्टेसन 5 with ekdamai recent current games or interesting games or hamle haldeko chhum there with a massive TV tele gardha kari both adults and children ko lagi cha.
1: Yi suvidha haru ko prayog garna lai welfare department le chai kasari protsahan didai aeko cha ra soche jasto natija paunu bhayeko cha ki chaina.
2: In the past ma chai aligati yo games room haru thiyena, tele gardha kari ke bhayo past ma bhanera bhanna sakieko chaina. Aba aile samma chai waha le utilize garnu bhayeko chaina, tele gardha kari kasto bhayo bhanera chai ma bhanna sakdina, kina bhane balla hamile ओपनिङ गर्दैछौँ आजदेखि उपरान्त उहाँहरूले युज गर्नुहुन्छ. तर जहाँसम्म मलाई लाग्छ, यो चाहिँ कम्युनिटीहरूले खोजेर नै हामीले बनाइदिएको हो, होइन? त्यसले गर्दाखेरि उनीहरूले अलरेडी सोधिरहेछ हामीले कहिलेदेखि गेम्स खेल्न पाउँछ, कहिलेदेखि हामीले प्ले स्टेसन खेल्न पाउँछ, कहिलेदेखि आर्ट्स एन्ड क्राफ्ट गर्न पाउँछ, अझै यो स्पेसली कुकिङ क्लासहरू चाहिँ लेडिजहरूले कहिले गर्नु पाउँछ भनेर सोधेको भएको हुनाले, आजको फर्स्ट कुकिङ क्लास हेर्दाखेरि आई थिङ्क दे अलरेडी डिमान्डेड फर अनदर वन. एन्ड यो चाहिँ हरेक दुई महिनामा चाहिँ रन गर्ने प्लान छ. अनि अलरेडी अर्को कुकिङ क्लासमा के पकाउन सिकाउने भन्ने पनि भइसकेको छ. तर म चाहिँ मोर इन्ट्रेस्ट अब नेक्स्ट वान चाहिँ चिल्ड्रनको लागि गर्ने, म अलिकति मोर इन्ट्रेस्ट छु, किनकि दिस टाइम अडल्ट भयो, नेक्स्ट टाइम चिल्ड्रन भयो. त्यसले गर्दा जुन डिमान्ड आएको छ बिएफपी कम्युनिटीबाट, त्यो हेर्दाखेरि चाहिँ आई थिङ्क हेभिली युटिलाइज हुन्छ. अनि जुन पैसा हामीले खर्च गरेको छौँ जो वेलफेयरमा, आई थिङ्क इट इज वर्थ द मनी.
1: एज अ होल जीएसओ ग्यारिसन सपोर्ट अफिसरको भूमिकाहरू चाहिँ के कस्ता छन्? वेलफेयर डिपार्टमेन्टमा छोटकरीमा भनिदिनुहोस् न।
2: ग्यारिसन सपोर्ट अफिसरलाई जीएसओ भन्छ, तर त्यो चाहिँ मेरो 50% मात्रै काम हो। सो मेरो रिस्पोन्सिबिलिटी चाहिँ के छ भने 50% चाहिँ ग्यारिसन सपोर्ट अफिसर, अनि उसले चाहिँ जति पनि यहाँनिर सर्भिस फ्यामिलीज अकोमोडेसन राउन्ड अबाउट झन् 600 छ, त्यो मैले चाहिँ हेर्छु। सो आई म्यानेज ओल अफ द्याट। मेरो एसएसओ भन्नाले सर्भिस सपोर्ट अफिस छ, त्यहाँ मेरो बिग टिम छ, उनीहरूलाई मेरो डाइरेक्सनमा प्लानिङमा चाहिँ हामीले त्यो झन् 600 घरहरू हामी म्यानेज गर्छौँ। त्यसपछि अनादर 50% अफ दि काम जिएसओको चाहिँ के हो भने भन्दाखेरि चाहिँ म चाहिँ एसओ टु वेलफेयर पनि हो। सो त्यसले गर्दा एनिथिङ टु डु विथ वेलफेयर ब्रिटिस फोर्सेस ब्रुनाईको ग्यारिसनमा इट कम्स अप टु मी। सो मेरोमा चाहिँ वेलफेयर टिम छ, जस्तो युनिट वेलफेयर अफिसर, हाम्रोमा हाइभ छ, हाम्रोमा ब्रिटिस फोर्सेस ओभरसिज वर्क सर्भिस छ, आर्मी वेलफेयर सर्भिस छ, त्यो पनि दुईवटा छ आर्मी वेलफेयर सर्भिस, एउटा चाहिँ कम्युनिटी सपोर्ट छ, एउटा पर्सनल सपोर्ट छ, अनि एउटा सानो डिपार्टमेन्ट हाम्रो युनिट वेलफेयर सेन्टर पनि छ। त्यो सबै चाहिँ फेरि वेलफेयरमा पर्नु गएको हुनाले मैले वेलफेयर पनि हेर्छु। सो मेरो रेस्पोन्सिबिलिटी चाहिँ 50% ब्रिटिस फोर्सेस ब्रुनाईको वेलफेयर, 50% चाहिँ ब्रिटिस फोर्सेस ब्रुनाईको सर्भिस फ्यामिलीज अकोमोडेसन। सो त्यो सबै मैले हेर्छु।
1: आजको उद्घाटन समारोहको लागि धेरै धेरै शुभकामना, अनि हाम्रो बिएफपी परिवारहरूलाई केही छोटो सन्देश छ भने हजुर दिन सक्नुहुन्छ?
2: हुन्छ, यस तपाईँलाई पनि आजको लागि धेरै धेरै धन्यवाद आइदिनु भयो होइन। हामीले तपाईँहरू मार्फत हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईको कम्युनिटीमा कम्युनिकेट गर्न सक्यौँ इफेक्टिभली भने उहाँहरूसम्म समाचार पुग्छ, उहाँहरू आउनुहुन्छ, अनि उहाँहरूले फेसिलिटिजहरू जान्नुहुन्छ अनि चलाउनको लागि आउनुहुन्छ। त्यसले गर्दा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। सेकेन्डली ब्रिटिस फोर्सेस ब्रुनाईको कम्युनिटीलाई म के भन्न चाहन्छु भने यो जति पनि फेसिलिटी छ यहाँनिर हाम्रो वेलफेयरमा अथवा ब्रिटिस फोर्सेस ब्रुनाईमा यो सबै उहाँहरूको लागि हो। उहाँहरूले एनी टाइम चलाउन मन लाग्छ अथवा उहाँहरूले केही इभेन्टहरू गर्न मन लाग्छ अथवा भोलन्टियर गर्न मन लाग्छ। रिसेन्टली हामीले लाइब्रेरी खोल्यौँ अस्ति नै, नयाँ लाइब्रेरी। अब अहिले आएर हाम्रो किचन छ, हाम्रो आर्ट्स एन्ड क्राफ्ट छ, अहिले हाम्रो गेम्स रुमहरू छ। सो इट इज ओल फर ब्रिटिस फोर्सेस ब्रुनाईको कम्युनिटी। त्यसले गर्दाखेरि मेरो रिक्वेस्ट के छ भने प्लिज आउनुहोस्, इन्गेज हुनुहोस् अनि युटिलाइज गर्नुहोस् ब्रिटिस फोर्सेस ब्रुनाईको जति पनि फेसिलिटीहरू छ, युज गरेर ब्रुनाई टुर चाहिँ सक्सेसफुल बनाउनुहोस्। थ्याङ्क यू।
0: हजुर, सुन्दै हुनुहुन्थ्यो ग्यारिसन सपोर्ट अफिसर मेजर कमल खापुङ साहेबसँग हाम्रा सहकर्मी बिना गुरुङले गर्नुभएको कुराकानी। र उहाँले भन्नुभयो चाहिँ हो, हाम्रो यहाँ ब्रिटिस फोर्सेस ब्रुनाई कम्युनिटीका लागि भनेर त्यहाँ फेसिलिटीहरू राखिएका छन्, त्यसको सदुपयोग गरौँ हामी सबैले। हजुर, अब एउटा गीतबाट कार्यक्रमलाई अगाडि बढाउँछु म। सज्जा चौलागाईको गीत म अब प्रस्तुत गर्दैछु, सुस्तरी। इन्जोय।

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ, जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bfps। गोरखा रेडियो।

Sunday on to Nites Jang Kuarko Banna Sakinna. As a World Ego Awareness Day, ego. One of the man say my ego hunu parsa. Yo, ego lai sai dhangale parisalan garna sakiena bhane tyo ekdamai thulo ghamanda ka rupma agadi dekha parna sakcha. Abhiman ka rupma. Tara tapai ko afno ego. कस्तो छ भनेर तपाईलाई चाहिँ थाहा हुन्छ अरूलाई त थाहा हुने नै भइगयो किनभने तपाईले जुन इगो राख्नुहुन्छ जुन प्रस्तुत गर्नुहुन्छ त्यो अरू सबैले बुझ्छन् तर आज वर्ल्ड इगो अवेयरनेस डे हो वर्षक हामीले इगो एकदम त्यो घमण्ड पाल्नु हुँदैन भनेर भन्छौ त्यही भएर हो हुन त आफ्नो लागि सोच्नु पर्छ हामीले Thinking about oneself is a normal part of living. त्यो सही कुरा हो तर के हुन्छ भने it's important to keep your ego in check. सधैँ आफ्नो घमण्ड मात्रै अरूको सामु राख्नु हुँदैन अरूको पनि त विचार गर्नु पर्यो अरूको पनि अवस्था तपाईँले बुझ्नु पर्यो त्यस हिसाबले पनि इगोलाई हामीले जहिले पनि काबुमा राख्नुपर्छ हो हुनुपर्छ इगो तर त्यसलाई काबुमा राख्नुपर्छ र आजको दिन वर्ल्ड इगो अवेरनेस डे हो र यो मौका पारेर तपाईँले आफ्नो इगोलाई लगाम लगाउन सक्नुहुन्छ अनि त्यसबाट पर्न सक्ने इम्प्याक्ट के हुनसक्छ तपाईँको इगोले अरूलाई के असर पर्न सक्छ त्यस विषयमा सोच्ने मनन गर्ने बेला हो र यो अरूलाई पनि अवेर गर्ने दिन हो आजको दिन वर्ल्ड इगो अवेरनेस डे

चिसो चिसो हावाले ब्रजेश श्रेष्ठ र हकिमको गीत सुन्दै हुनुहुन्थ्यो र त्यसभन्दा अगाडि भावनाहरू केन्जल मेहर श्रेष्ठको दुईवटा ब्याक टु ब्याक गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो र यी गीतहरूको साथमा हामी आजको प्रभातकालीन आवाज कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ र मैले अब यहाँहरूसँग विदा लिने बेला हुने आँटेको छ। जाँदा जाँदै मङ्की टेम्पल फिचरिङ रचना दहाल बिर्सेर तिमी भन्ने गीत यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट विदा पनि हुन्छु। यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी धनराज राई, उहाँलाई साथ दिनुहुनेछ अर्को 3 घन्टाका लागि। म भने बिदा हुन्छु, भोलि बिहान ठिक 7 बजे ब्रुनाईको समय भेटौँला, तबसम्मको लागि म बिदा हुन चाहे। नमस्ते, बाई बाई।

0: त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजबाट यात्रुहरूलाई आपतकालीन उद्धार गर्नु परेको छ। इस्तानबुलबाट आएको विमान अवतरण गरेपछि पाङ्ग्रामा आगो लाग्दा सतर्कताका लागि यात्रुहरूलाई आपतकालीन ढोकाबाट उद्धार गरिएको प्रत्यक्षदर्शीले बताएका छन्। उद्धार गरिएका विमानमा सवार सबै यात्रु सकुशल रहेका छन्। दमकलको प्रयोग गरी पाङ्ग्रामा लागेको आगो निभाइएको छ। संघीय संसदको बजेट अधिवेशन आज सुरु हुँदैछ। आजै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनलाई आज सम्बोधन गर्ने कार्यतालिका छ। संविधानको धारा 95 अनुसार राष्ट्रपतिले दिउँसो 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। संविधानमा प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन सुरु भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक बस्नेछन्। रूपन्देहीमा लागु पदार्थ र मादक पदार्थ सेवन गर्ने चालक विरूद्ध अपरेशन डेल्टा सञ्चालनमा आएको छ। डीएसपी कृष्ण कुमार चन्दका अनुसार सार्वजनिक यातायातका चालकहरूले लागु औषध सेवन गरेर सवारी चलाउने गरेको सूचनाका आधारमा अभियान सञ्चालन गरिएको हो। अभियान अन्तर्गत पहिलो दिन बुटोलबाट 8 जना, भैरहवाबाट 3 जना, लुम्बिनीबाट 4 र तक्दैबाट 1 जना लागु पदार्थ सेवनकर्ता भेटिएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीकी प्रमुख प्रतिमा कार्कीले चालकहरूमा मनोवैज्ञानिक दबाव सिर्जना गरी सड़क सुरक्षामा सकारात्मक सन्देश प्रवाह गरिने बताउनुभयो।
1: चालकजूहरूलाई चाहिँ हामीले किट मार्फत चेक जाँच गर्दाखेरि फेला पारेका थियौँ। यसको अर्थ चाहिँ मान्छेले लागु पदार्थ र मादक पदार्थ सेवन गरेर चलाउँदो रहेछ। जीवन जेनरल पब्लिकको चाहिँ हेल्थसँग केयरलेस गर्दो रहेछ र राजमार्गमा लापसी मापसी गरेर चलाउँदाखेरि पक्कै पनि लापरवाही स्वतः हुने र दुर्घटनाको चाहिँ रेसियो पनि बढ्ने चाहिँ हाम्रो आकलन रहेको छ।
0: म्याग्दीको अन्नपूर्ण 4 पर्ने 8091 मिटर अग्लो

0: अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा नयाँ हिमताल देखिन थालेका छन्।
1: 4,050 मिटरको उचाइमा रहेको आधार शिविर भन्दा केही माथि नयाँ हिमताल देखिन थालेका हुन्। ससाना आकारका तालको पछिल्ला केही साता आकार बढ्न थालेको छ। यो हिमताल पछिल्लो एक दशक यता विस्तार हुँदै गएको सेटेलाइट तस्विर तथा ड्रोनबाट खिचिएको तस्विरमा देखिएको छ। अन्नपूर्ण आधार शिविरमा विशाल पञ्चकुण्ड ताल छ। अहिले देखिएको नयाँ ताल भुस्केट मेलादेखि माथि अन्नपूर्ण हिमालको फेदीमा पर्छ। निलगिरी पश्चिमतर्फ, निलगिरी हिमालको फेदीतर्फ पनि केही ससाना हिमतालहरू देखिन थालेका छन्। समुद्री सतहदेखि 4,050 मिटरमा अवस्थित पञ्चकुण्ड हिमताल भन्दा केही दक्षिण पूर्वतर्फ देखिएको हिमतालको आकार भने ठूलो छ। अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने क्रममा भुस्केट मेलादेखि उकालो लाग्दा बाटोमा सानो ठाडो खोला आउँछ, सुनखोला। त्यही सुनखोलाको सिरान र अन्नपूर्ण प्रथम हिमालको दक्षिण पूर्वी पाखोबाट झरेको भिरालो हिमनदीको टुप्पोमा नयाँ हिमताल भेटिएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिनुभयो। अन्नपूर्ण प्रथम हिमालको क्षेत्रमा हिमतालहरू विस्तार हुँदै जाँदा कुनै समय ताल फुटेर तटीय क्षेत्रमा उच्च जोखिम हुन सक्नेतर्फ चिन्ता बढ्न थालेको छ।
0: भोजपुरमा चङ्गा फेस्टिभल गरिएको छ। चङ्गा विज्ञ प्रमेश केसीले पर्यटनका लागि कार्यक्रम गरिएको बताउनुभयो। भोजपुरमा चङ्गा फेस्टिभलको धेरै सम्भावना रहेको पूर्वार्थ मन्त्री शङ्कर प्रसाद कोरोलाले बताउनुभयो।
2: नेपालका पनि विभिन्न जिल्लामध्ये यो भोजपुरमा चाहिँ यसको सम्भावना देखिएको छ। हामीले चाहिँ 2 वर्ष अगाडि ट्याम्केको माथि पनि यो चाहिँ परीक्षण गरेका थियौँ, होइन, त्यहाँ पनि चङ्गाबाट हामीले सुरु गरेका थियौँ। र भोजपुरको टुनिखेलमा विभिन्न चाहिँ स्वरूप आकारका, होइन, रङ्गी बिरङ्गी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका चङ्गाहरू उडा चाहिँ गरेका छौँ। नेपालमा चाहिँ यो खेलकुद पर्यटन छ, यो चङ्गालाई होइन हामीले चाहिँ लिन सक्छौँ र यसको चाहिँ ठुलो सम्भावना भएको हुनाले
0: हर्मुज जलघाटी नियमित गराउने विषयमा ब्रिटिस रक्षामन्त्री जोन हिलेले 40 देशका प्रतिनिधिसँग बैठक गर्न लाग्नु भएको छ। जलघाटी नियमित बनाउन बहुदिशीय मिसन सञ्चालनका विषयमा बैठकमा छलफल हुनेछ। बेलायती युद्धपोत एचएमएस ड्रागन मध्यपूर्व प्रस्थान गर्न लागेका बेला छलफल गर्न लागि थप जानकारी जोन एडर्लीबाट।
3: HMS Dragon is forward deploying to the region to ensure the UK can contribute to a future mission to secure the Strait of Hormuz and safeguard freedom of navigation. The MOD says her presence will help strengthen confidence amongst commercial shippers, support mine clearance efforts and protect vessels. It comes as the Defence Secretary John Healey hosts, with France, the first meeting of defence ministers from 44 nations to discuss their military contributions to the defensive mission.
0: अर्को महिना काठमाडौँमा हुने काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले काठमाडौँमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता जेठ 8 गतेदेखि हुनेछ। खबर यति नै, नमस्कार।

BFBS Gorkha Radio हो। नमस्ते नमस्ते नमस्ते, हार्दिक स्वागत छ सम्पूर्ण श्रोतालाई BFBS गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा। म धनराज राई उपस्थित भइसकेको छु। आज पनि सदा जस्तै तपाईँहरूलाई मिठा मिठा गफ गर्न, मिठा मिठा गीत सुन्न सुनाउनका लागि र त्यसका बीचबीचमा मिठा मिठा रोचक जानकारीहरू तथा केही युजफुल कन्ट्याक्ट नम्बरहरू पनि दिनेछौँ तपाईँहरूलाई आजको बसाइमा। शम्भू राईले गाउनुभएको फुलै फुल्यो वैश फुल्यो पुरानो गीत सुन्ने श्रोता, तपाईँहरू यो गीत कतिको मन पराउनु भयो? यो गीत चाहिँ मलाई एक किसिमले भन्नुपर्दाखेरि पहिला सानो हुँदाखेरि गाउँमा भएको याद आउँछ मलाई। यो गीत सुन्दै यो रेडियो, त्यो बेला त रेडियो ट्रान्जिस्टरवाला रेडियो मात्रै हाम्रो पहुँच थियो र त्यो गीत, त्यो रेडियोमा चाहिँ यो गीतहरू बज्दाखेरि यसो गोठाला जाँदा अथवा गोठबाट साँझ पख घर फर्किँदा यो रेडियो नेपालले चाहिँ अब सुन्नुहुनेछ शम्भू राईको आवाजमा रहेको फुलै फुल्यो, यस्तै किसिमले चाहिँ उहाँहरूले अनाउन्स गर्नुहुँदाखेरि ओहो कस्तो मिठो गीत आयो भन्थ्यो। र अहिले पनि त्यो गीत, यो गीत उत्तिकै मिठो लाग्छ श्रोता मलाई चाहिँ, तपाईँहरूलाई पनि पक्कै, धेरैभन्दा धेरैलाई यसले पक्कै पनि चाहिँ मन छुन सफल रह्यो होला यो गीतले। मन मात्रै छुएन श्रोता, तपाईँहरूले यो गीतलाई नै सुनेर हुर्किनु भएको, बढ्नु भएको र यो गीतलाई घरिघरि इतिहासका पाहना पल्टाए जस्तै पल्टाएर घरिघरि सुन्ने पक्कै गर्नुहुन्छ भने पूर्ण विश्वास लिँदै कार्यक्रममा तपाईँहरू सम्पूर्णलाई स्वागत गर्न चाहे श्रोता। आज सोमबार 11 मे सन् 2026 सालको कार्यक्रममा श्रोता, वैशाख 28 गते विक्रम सम्वत 2083 साल नेपाली पात्रो अनुसार यो मिति परेको छ। आज विशेष केही पनि छैन भन्दा पनि नेपालको सन्दर्भमा भने महिला ज्योतिषीहरूको सङ्घ स्थापना भएको दिवसका रूपमा चाहिँ आजका दिन मानिँदो रहेछ। सन् विक्रम सम्वत 2079 सालमा स्थापना देखि चाहिँ यो कार्यक्रम, यो दिवस मनाउन थालिएको रहेछ नेपालको सन्दर्भमा, महिला ज्योतिषीहरूको स्थापना दिवसका रूपमा। अब इक्वालिटी एन्ड डाइभर्सिटीको कुरा आइहाल्यो यहाँ पनि र नेपालमा पनि, एक किसिमले यो राम्रो कुरा हो। महिला ज्योतिषीहरूको एउटा युनियन रहेछ, युनिटी एसोसिएसन, उहाँहरूले चाहिँ आज एक भएर यो दिवस मनाउने गर्नुहुँदो रहेछ। त सम्पूर्ण ज्योतिषी महिला दिदीबहिनी दिदीबहिनीहरूलाई दाजुभाइ भन्न आएछ, शुभकामना छ तपाईँहरूलाई। अब एउटा गीत सुनौ, रामचन्द्र काफले अनि दीपिका बयम्बुले गाउनु भएको छ मुया रानीलाई।

हजुर, म यहाँ रानी रामचन्द्र काफले अनि दीपिका बयम्बु मगरले गाउनुभएको मिठो गीत सुनेर कार्यक्रममा हामी अगाडि बढिरहेका छौँ। श्रोता, यो समयमा भने अहिले ब्रुनाईमा बिहानको 10:16 गएको छ। छोटकरीमा मौसमको कुरा गरौँ श्रोता, 24 डिग्री सेल्सियस तापक्रम रहेको छ। सेरिया ब्रुनाईमा अहिले भने 30 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ। घमाइला अनि रमाइला अन्तरालहरू देखा पर्नेछन् आज सेरिया ब्रुनाईमा, र त्यसका साथमा मन्द गतिमा हावा चल्ने पनि प्रक्षेपण गरिएको छ। पानी पर्ने सम्भावना भने अलि उच्च नै रहेको छ। तपाईँहरू ब्रुनाईका श्रोताहरू, विशेष गरी सेरिया टुकर लाइन्स केबी लुमुत क्षेत्रका श्रोताहरू कति हुनुहुन्छ, तपाईँहरूले चाहिँ यसो आफ्नो तयारी गरेर मात्रै हिँड्नुहोला भन्न रुचाए श्रोता। नेपालमा बिहानको 8:02 गयो, 15 डिग्री सेल्सियस काठमाडौँको तापक्रम रहेको छ। अहिले भने 26 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ आज दिनभरिमा। अहिले काठमाडौँमा सिमसिम पानी परिरहेको अवस्था छ। मन्द गतिको हावाको साथमा काठमाडौँका श्रोताहरू अलि होसियार भएर हिँड्नुहोला। काठमाडौँमा यो ढलतिर अलि पानीको मात्रा बढी भयो भने चाहिँ ढलमा नै मान्छे डुबेर, विशेष गरी केटाकेटीहरू अलिकति सेफ्टी उल्लङ्घन भएका घटनाहरू हामीले सुनिरहेका छौँ, सुनिरहेकै हौ विगतमा, र अब आउने सालहरूमा समयमा यस्तो नहोस्। तपाईँहरूले अलि सावधानी अपनाएर हिँड्नुहोला, गाडी चलाउनुहोला, पट होल्समा पर्नु र स्कुटर गाडीहरू चाहिँ घोप्टिएको पल्टिएको हामीले सुन्न नपरोस्। तपाईँहरू अलि सावधान भएर हिँड्नुहोला आज काठमाडौँमा। बेलायतमा बिहानको 3:18 गएको छ, अहिले 5 डिग्री सेल्सियस तापक्रम रहेको छ। लन्डनमा श्रोता, अहिले खुला आकाश छ, अलि चिसो छ, त्यही भएर खुला आकाशका साथमा मन्द गतिमा हावा चलिरहेको अवस्था छ भने आज दिनभरिमा 4 डिग्री सेल्सियस निकै चिसो पो हुने रहेछ आज लन्डन। 4 डिग्री सेल्सियस न्यूनतम तापक्रम भने 13 डिग्री सेल्सियस अधिकतम तापक्रम। छिटफुट वर्षाका साथमा मन्द गतिको हावा चल्ने अनुमान गरिएको छ। अलि दिन छिपिँदै जाँदाखेरि भने पानी पर्ने सम्भावना अलि प्रबल रहेको छ श्रोता। लन्डनवासी श्रोता, तपाईँ पनि अलिकति होसियार सावधानी अपनाएर आजको तपाईँको ड्युटी गर्न जानुहोला, ड्युटीबाट फर्किनुहोला, अन्य कुनै काममा हिँड्दै हुनुहुन्छ भने अलि सावधानीपूर्वक चाहिँ आजको यात्रा तय गर्नुहोला। अब रोड ट्रिप सुनौ न त, वाङदेन शेर्पाको आवाजमा।

0: प्रत्येक साल आगलागीबाट धेरै धनजनको क्षति हुने गरेको तथ्याङ्क छ र तपाईँ र तपाईँको परिवार यो तथ्याङ्कको अंश बन्न नपरोस्। यसको लागि सचेत रहने जिम्मेवारी तपाईँ स्वयंको हो। चाहे घरमा होस् वा कार्यालयमा फायर सेफ्टी प्रति सजग र सचेत रहनु अत्यावश्यक छ। आगलागी भइहालेको खण्डमा कसरी बाहिर निक्लने भन्ने बारेमा योजना तयार गरिराख्नु बुद्धिमानी हुनेछ। यसै गरी पहिलो योजना विफल भएमा दोस्रो बाटोको पनि योजना बनाउनु उत्तम हुन्छ। चाहे घर होस् वा कार्यालय आगलागीको छनक पाइहाल्न साथ ब्यारेक भित्र हो भने 2222 र बाहिर हो भने 999 नम्बर डायल गरी सूचित गरिहाल्नु पर्दछ। फायर सेफ्टी सम्बन्धी विस्तृत जानकारीको लागि हेर्नुहोस् fireservice.co.uk/safety। फायर सेफ्टी यो तपाईँको पनि जिम्मेवारी हो।
1: यो BFBS गोर्खा रेडियो हो।

इन्दिरा जोशीले गाउनु भएको 16 वर्षे उमेर मिठो गीत सुन्ने श्रोता इन्दिरा जोशीको यो गीत मैले सायद प्रथमपल्ट सुनेको हुनुपर्छ श्रोता. तपाईँहरूले त कति सुन्नुभएको होला, कति आफ्नो फेभरेट लिस्टमा पनि राख्नुभएको छ होला तपाईँहरूले युट्युब आफ्नो च्यानलतिर अथवा आफ्नो आइट्युन्स अहिले त स्पोटिफाई थुप्रो मोड अफ म्युजिक छ. तपाईँहरूले पक्कै पनि यो गीतलाई पनि तपाईँहरूको आफ्नो मनपर्ने गीतहरूको लिस्टमा धेरैजनाको छ होला भन्ने पूर्ण विश्वासमा रहेको छु श्रोता. 10:27 जाने आँटेको छ सेरिया ब्रुनाईमा श्रोता. सेरिया मात्रै आउँछ, सेरियामा चाहिँ हाम्रो स्टुडियो छ श्रोता. सेरियाको टुकर लाइन्सको छेउमा अवस्थित छौँ हामी र त्यसले गर्दा सेरिया भन्ने मुखमा आइहाल्छ. तर ब्रुनाईमा 10:27 गयो श्रोता. आज हामी एउटा छोटो चर्चा गरौँ. तपाईँहरूले अस्ति गत केही दिन अगाडिदेखि सर डेभिड एटेनबरोको बारेमा धेरै कुराहरू सुन्नुभएको छ. उहाँ 100 वर्ष पुग्नु भएको थियो मार्च भन्ने आएछ, मेको 8 तारिक. र उहाँलाई मैले मेमा 8 तारिकमा नै यसो चर्चा गरौँ भनेको थिएँ. कुरा गर्दा गर्दै चाहिँ यो मौका नै पाइनँ. र आज चाहिँ अस्ति विशेष गरी मैले कसरी फेरि झल्यासै सम्झेँ भने बेलायतका राजा चार्ल्स तृतीयले चाहिँ सर डेभिड एटेनबरोलाई चाहिँ चिठी लेख्दै गरेको टिकटकमा सानो क्लिप देखेको थिएँ र त्यस पछाडि मैले झलेसै सम्झेँ तपाईँहरूसँग त यो चर्चा गर्नै पर्ने विषय र 100 वर्ष भनेको कम होइन र सर डेभिड एटेनबरोको योगदानका बारेमा केही चर्चा नगरी त उहाँको 100 वर्ष कसरी मनाउने हामीले भन्ने कुरा मेरो दिमागमा आयो. र आज चाहिँ हाम्रो बसाइको पहिलो घन्टामा उहाँसम्म भनिने केही चाहिँ के चाहिँ योगदान दिनुभएको छ भन्ने कुराहरू चाहिँ अबको बसाइमा चर्चा गर्नेछौँ. हजुर, डेभिड एटेनबरो जो चाहिँ संसारलाई जङ्गल महासागर चराचुरुङ्गी हिमाल र पृथ्वीलाई नै हेर्ने दृष्टि बदलिदिएका थिए उनका बारेमा हाम्रो चर्चा अघि मैले तपाईँहरूलाई भनिहालेँ. उनी प्रकृतिको आवाज भनेर चिनिने मानिस पनि हुन्. कति सुमधुर छ होइन श्रोता उनको आवाज. सन् 1926 जन्मिएका एटेनबरो चाहिँ गत हप्ता 8 मेमा 100 वर्ष पुगे. तर उनको प्रभाव भने उमेरभन्दा धेरै विशाल रहेको पाउँछौँ श्रोता. वैज्ञानिक अनुसन्धान, टेलिभिजन, वातावरण र जनचेतनामा उनले छोडेको छाप यस्तो छ कि धेरैले उनलाई चाहिँ मानिस र प्रकृति बीचको पुल भनेर उपमा पनि दिने गरेका पाउँछौँ हामी. उनको यात्रा सन् 1950 दशकबाट बिबिसीबाट सुरु भएको पाइन्छ श्रोता. त्यति बेला टेलिभिजन आफै एउटा नयाँ माध्यम थियो. धेरैले प्रकृतिलाई किताब वा सङ्ग्रहालयमा मात्र देखेका थिए. तर एटेनबरोले चाहिँ क्यामेरा बोकेर जङ्गल छिरे, अफ्रिकाको सावाना पुगे, समुद्रको गहिराईमा डुबुल्की मारे, दुर्लभ जनावरहरू खोजे र संसारलाई घरमै बसेर पृथ्वीको अद्भुत जीवन देखाए. जू क्वेस्ट नामक कार्यक्रमले उनलाई पहिलो पटक चर्चामा ल्याएको थियो. पछि लाइफ अन अर्थ, ब्लू प्लानेट, प्लानेट अर्थ जस्ता वृत्तचित्रहरूले टेलिभिजन इतिहास नै बदलिदिए. रोचक कुरा त के छ भने एटेनबरो केवल प्रस्तोता मात्रै थिएनन्, उनी प्रविधिका प्रयोगकर्ता पनि थिए. उनले यो ब्ल्याक एन्ड व्हाइट टिभीदेखि 4K हुँदै आजको 3D युगसम्म पनि काम गरे. उनी एक मात्र व्यक्ति हुन् जसले ब्ल्याक एन्ड व्हाइट, कलर, HD र 3D सबै युगका कार्यक्रमका लागि BAFTA पुरस्कार पनि जितेका छन्. तर उनको योगदान केवल सुन्दर दृश्य देखाउनुमा मात्र सीमित रहेन श्रोता. सुरुका दशकमा उनका कार्यक्रमहरूले प्रकृतिको सौन्दर्य देखाउँथे. तर पछि उनका वृत्तचित्रहरू चेतावनीका रूपमा बन्न थाले. उनले खुला रूपमा पृथ्वी सङ्कटमा छ भन्न थाले. जलवायु को परिवर्तन, प्लास्टिक प्रदूषण, वन विनाश र समुद्री जीवनको पतनबारे उनले करोडौँ मानिसहरूलाई सचेत गराउन सफल भए. विशेष गरी ब्लू प्लानेट 2 पछि विश्वभर प्लास्टिक प्रयोग घटाउने अभियान तीव्र भएको विश्लेषकहरूले
बताउँछन्। समुद्र संरक्षणमा उनको भूमिका अत्यन्त महत्त्वपूर्ण मानिन्छ। 90 वर्षको उमेरमा पनि उनले ओसन विथ डेभिड एटेनबरो नामक वृत्तचित्र मार्फत औद्योगिक माछा मार्ने गतिविधिले महासागरलाई कसरी नष्ट गरिरहेको छ भन्ने विषय उठाए। उनले पृथ्वीको सबैभन्दा महत्त्वपूर्ण ठाउँ जमिन होइन समुद्र हो भनेका थिए। विज्ञान क्षेत्रमा पनि उनको प्रभाव असाधारण रहेछ। श्रोता, वैज्ञानिकहरूले नयाँ जीव जन्तु पत्ता लगाउँदा धेरै प्रजातिलाई उनको नाम दिएका रहेछन्। एटेनबरोज पिचर प्लान्ट, एटेनबरोज रबर फ्रग जस्ता प्रजातिहरू त्यसका उदाहरण रहेछन्। श्रोता, अनुसन्धानकर्ताहरूका अनुसार उनले विज्ञानलाई जनताको भाषामा अनुवाद गरिदिए। कठिन इकोलोजिकल कन्सेप्टलाई हामी जस्ता साधारण दर्शकले बुझ्ने गरी प्रस्तुत गर्ने क्षमता उनको सबैभन्दा ठूलो शक्ति मानिन्छ। एटेनबरोको अर्को विशेषता थियो जोखिम लिन सक्ने साहस। उनी उमेर बढ्दै जाँदा पनि दुर्गम ठाउँ पुगिरहे। 80 वर्ष नागेपछि पनि उनले ग्रेट ब्यारियर रिफमा डाइभ गरेका थिए। नयाँ क्यामेरा टेक्नोलोजी, ड्रोन फिल्मिङ र अल्ट्रा एचडी प्रकृति छायाङ्कनलाई लोकप्रिय बनाउन उनको योगदान रहेको पाउँछौँ हामी। आजका विश्वका धेरै वातावरण अभियन्ता, वैज्ञानिक र डकुमेन्ट्री फिल्म मेकरहरूले आफ्नो प्रेरणा एटेनबरोलाई मान्छन्। उनी केवल न्यारेटर मात्र होइनन्, उनी एउटा युग पनि हुन् भन्छन्। बीबीसीदेखि नेटफ्लिक्ससम्म, विद्यालयदेखि संयुक्त राष्ट्रसम्म उनको आवाजले मानिसलाई एउटै कुरा सम्झाइरह्यो, मानिस प्रकृतिभन्दा माथि होइन, प्रकृतिको चाहिँ भाग हो भनेर भन्ने पनि हामीले पाउँछौँ। श्रोता, 100 वर्षको यात्रामा उनले संसारलाई केवल मनोरञ्जन दिएनन्, उनले मानिसलाई पृथ्वीप्रति जिम्मेवार बनाउने प्रयास पनि गरे। त्यसैले धेरैले उनलाई अर्थ स्टोरी टेलर भनेर चिन्ने पनि गरेका छन्। आउनुहोस् हामी सबै मिलेर सर डेभिड एटेनबरोलाई 100 जन्मदिनको शुभकामना व्यक्त गरौँ र अझै पनि यस्तो कथाहरू भन्ने, पृथ्वीको कथाहरू भन्ने जोस जाँगर चाहिँ उहाँलाई मिलिरहोस् भन्ने हामी सबैले कामना गरौँ। तपाईँहरूले पनि पक्कै पनि उहाँको धेरै डकुमेन्ट्रीहरू, विशेष गरी यो ब्लू प्लानेट, प्लानेट अर्थ 1 र 2 हेर्नुभयो होला। मैले पनि डिस्कभरी च्यानल, नेसनल जियोग्राफिक च्यानलहरूमा उहाँको आवाजयुक्त वृत्तचित्रहरू चाहिँ धेरै हेरेको छु र प्रभावित अवश्य भएको छु। तपाईँ पनि सोही मध्ये एकजना पर्नुहुन्छ होला। हजुर, अब गीत सुनौ श्रोता। रमन थामी फिचरिङ भीम फेदी गाइज, माया अरुणाचली।

हजुर, रमन थामी अनि भीम पेडी गाइज, अनि भयो भीम पेडी गाइजले गाउनुभएको माया अरुणाचाली मिठो गीत सुन्यो, घरवाली बनाउँछु भन्ने कुरा गर्दै हुनुहुन्थ्यो उहाँहरू। ब्रिटिस फोर्सेस ब्रुनाई भित्र आज चाहिँ 11 मेका दिन साँझको, साँझ भन्दा नि अपराह्नको 4 बजेदेखि 5:30 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा चाहिँ युथ क्लब सेसन आयोजना हुँदैछ। आजको सेसन हो इयर 1-3 सम्मका नानीहरूलाई, कक्षा 1-3 सम्मका नानीहरूलाई चाहिँ आज तपाईँले 4:30-5 बजेसम्म अपराह्नको चिटच्याट कम्युनिटी सेन्टरमा पठाउनु होला र तपाईँहरूले चाहिँ त्यहाँ उहाँहरूलाई चाहिँ $4 साथमा पठाउनु होला। त्यहाँ यसो ड्रिङ्क्स एन्ड स्न्याक्सहरू पनि उपलब्ध हुन्छ, त्यो चाहिँ उहाँहरूको लागि खर्च हुन्छ त्यहाँ। र त्यहाँ गएपछि केटाकेटीले रमाउँछन्, खेल्छन्, उफ्रिन्छन्, असिन पसिनै हुन्छन् श्रोता। त्यही भएर उहाँ उनीहरूको खासै काम केही छैन, अब पढ्ने क्लबहरू अरू केही छैन भने पठाउनु होला, रमाइलो गर्छन् केटाकेटीहरूसँग, अरू अन्य केटाकेटीहरूसँग मिलेर। डिएनएक्सले गाउनुभएको मैना सुन्न जाउँ अब श्रोता।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: BFPS गोरखा रेडियो।

0: Grenzen zu übernehmen. Ne?
1: हजुरको वाइफको डेथ भएको छ।
0: के भन्नु?
1: उहाँको लास्ट रोडकै छेउमा छ।

केही गल्ती हुँदैन नि भन्ने कुरा सुन्यो श्रोता विक्रम बराल र सज्जा चौलागाईको मिठो आवाजमा गल्ती भाग दुईबाट रहेछ यो कि श्रोता। ब्रिटिश फोर्सेस ब्रुनाईका श्रोता तपाईँहरू मध्येमा कतिजना अब छिट्टै ब्रुनाई छोडेर जाँदै हुनुहुन्छ, तपाईँको टोर सकियो होला अथवा तपाईँहरू चाहिँ अब युके अथवा अन्य कुनै पनि ओभरसिज लोकेसनतिर फर्किँदै हुनुहुन्छ, जाँदै हुनुहुन्छ, पोस्टिङ आउटमा हुनुहुन्छ भने सायद तपाईँहरूले हामीबाट बिएबिएस स्टेसनबाट चाहिँ बिएबिएस टिभी बक्स पक्कै पनि इस्यु गर्नुभएको थियो होला। अब त्यो बक्स फर्काउने बेला भएको छ, तपाईँहरूले त्यो बक्स नफर्काउनु भएको खण्डमा चाहिँ 500 ब्रुनाई डलरसम्म जरिवाना बेहोर्नुपर्ने हुन्छ श्रोता। तपाईँहरूले त्यो याद गर्नुभएको छैन भने तपाईँहरूले बक्स लानु हुँदाखेरि साना प्रिन्टमा भएका अक्षरहरूमा भएका चाहिँ कन्ट्र्याक्ट चाहिँ तपाईँले पढ्नु भएको थिएन होला सायद, त्यो तिराइन्छ भनेर त्यहाँ जानकारी गराएको छ र तपाईँले हस्ताक्षर गर्नुभएको छ श्रोता। अब तपाईँले बक्स फर्काउनु हुँदाखेरि चाहिँ त्यहाँ के फर्काउनु पर्ने रहेछ भनेर एकपल्ट सुन्नुहोस् है त। रिमोट फर्किनु पर्यो, एचडिएमआई केबल फर्किनु पर्यो, त्यसका साथमा अक्जिलरी केबल पनि हुन्छ त्यो पनि फर्काउनु पर्यो, स्मार्ट कार्ड प्लस स्मार्ट कार्ड स्लट भनौँ त्यो फर्किनु पर्यो दुइटै, अनि बक्स त फर्किनु पर्यो, त्यो बाहिर कागजी बक्स होइन श्रोता, यो फिजिकल टिभी बक्सको कुरा गरिँदैछ यहाँ। तपाईँहरूले कागजको बक्स चाहिँ फ्याँक्नुभयो भने समस्या छैन, तर टिभी बक्स र यी उल्लेखित सामानहरू चाहिँ एन्सिलरिजहरू चाहिँ तपाईँहरूले फर्काउनु पर्ने नै हुन्छ। कति धेरैजना श्रोताले चाहिँ अब 500 डलरै त नभनौ, अब सामानको आफ्नो आफ्नो भाउ छ, त्यो हेरी हेरी कतिले तिर्नु भएको छ के अरे पूर्व के अरे पास्टमा। तपाईँहरू त्यो हुनबाट जोगिन चाहनुहुन्छ भने अवश्य पनि यो फर्काउनुहोस्, सबै सामान सुरक्षित फर्काउनुहोस्, त्यो 500 डलरको तपाईँलाई कुरै भएन त्यहाँदेखि। तपाईँहरूले हामी कहाँ छौँ भन्ने बिर्सिनु भएको छैन होला, तर पनि कतै कन्फ्युज हुनुहुन्छ भने टुको लाइन्सबाट निस्किनुहोस्, मेन गेटबाट लेफ्ट टर्न, फेरि लेफ्ट टर्न, मेन रोडमा आउनुहोस्, अनि फेरि लेफ्ट टर्न, अनि फेरि लेफ्ट टर्न। हामीले त्यहाँ ती लेफ्ट टर्नहरूमा ठुला ठुला होर्डिङ बोर्ड राखेका छौँ बिएबिएस चिन्ह अङ्कित, त्यो ती होर्डिङ बोर्डहरूलाई पछ्याउँदै आउनुभयो भने पनि हामीलाई भेटाउनु हुनेछ। अब गीत सुनौ साइरस एन्ड द सर्कलको बहाना।

बहाना साइरस एन्ड द सर्कलको मिठो आवाजमा हामीले गीत सुन्न श्रोता ब्रुनाईमा अब 11 बज्नको लागि 5 मिनेट बाँकी रहेको छ र अब हामी कार्यक्रमको पहिलो घण्टाको पनि अन्तिममा आइपुगिसकेका छौँ। अब हामी एउटा गीत सुन्दै कार्यक्रमको पहिलो घण्टालाई विश्राम गर्नेछौँ। श्रोता रवि औड जो चाहिँ भोइस अफ नेपाल सिजन 2 विजेता हुनुहुन्थ्यो उहाँको आवाजमा रहेको यो गीत टुटिसक यो मुटु भन्ने गीतबाट कार्यक्रमको पहिलो घण्टालाई समापन गर्दैछु। श्रोता हामी यो पछाडि नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नेछौँ अनि त्यस पछाडि फेरि दोस्रो घण्टामा भेट हुनेछ हाम्रो। तबसम्म बिएफबिएस गोर्खा रेडियो सुनेर मनोरञ्जन लिनुहोला। हामी फेरि भेट्नेछौँ।

0: त्रिभुवन विमानस्थलमा अवरुद्ध उडान डेढ घण्टापछि सञ्चालनमा आएको छ। इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाजको पंग्रमा आगो लागेर यात्रुहरूलाई आपतकालीन उद्धार गर्नु परेको छ। उद्धार तथा रनवे सुरक्षित तुल्याउने काम भइरहेकाले अन्य उडान प्रभावित भएका हुन्। तत्काल अवतरण सम्भव नभएपछि काठमाडौँ आसपासको आकाशमा कम्तीमा चारवटा विमान होल्ड गरिएकामा सञ्चालनमा आएका फ्लाइट राडारले जनाएको छ। TK-726 नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको थियो। विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको हो। दमकलको सहायतामा आगो निभाइएकोले अवस्था सामान्य भएको र जाँचका लागि केही समय रनवे बन्द गरिएको उहाँको भनाइ छ। विमानमा 273 यात्रु र 11 चालक दलका सदस्य थिए। सबै यात्रुहरूलाई सकुशल बाहिर निकालिएको छ। तनहुँको बन्दीपुरका ग्रामीण पर्यटकीय गन्तव्य प्रसारका लागि साइक्लिङ प्रतियोगिता गरिएको छ। बन्दीपुर गाउँपालिकाको आयोजना तथा नेपाल साइक्लिङ महासंघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा काभ्रेका अच्युत कृष्ण खरेल प्रथम हुनुभयो। गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा,
1: फर्स्ट बन्दीपुर साइकल रेस हो यो। हामीले भिजिट बन्दीपुर ग्रामीण पर्यटन बन्दीपुर भवन वर्षको दोस्रो कार्यक्रम हो। हामी यो वर्षभरि अब 83 सालको पुसको आधा आधीसम्म चाहिँ हामीले यो कार्यक्रम यस्ता कार्यक्रम धेरै चलाउनै छ अझै, किनभने यहाँ हामीले पर्यटकहरूलाई ल्याउने र प्रचार गर्ने, यहाँको धेरै कुराहरू चाहिँ बाहिर पठाउने र अनि त्यसपछि यहाँ पर्यटनबाट आमदानी गर्ने खालका कार्यक्रम गर्ने हाम्रो लक्ष्य हो।
0: बन्दीपुरमा होटल सङ्घमा आबद्ध 80 होटल र 1 दर्जन होमस्टे सञ्चालनमा छन्। अहिले बन्दीपुरको ठुलढुङ्गाबाट बरालतोकसम्म आउन केवल कार समेत सञ्चालनमा आएको छ। वृहत पाशुपत क्षेत्र पदयात्रा अर्थात 64 सिद्धलिङ्ग दर्शनसम्म पशुपति आइपुगेको छ। बागमती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र बागमती नदी प्रदूषित भएकामा पशुपतिनाथ एवं बागमतीप्रति क्षमा याचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा गरिएको थियो। महेश सन्यास आश्रमका पीठाधीश एवं महेश संस्कृत गुरुकुलमका अध्यक्ष स्वामी रमणानन्द गिरीको संकल्पमा पदयात्रासम्म पशुपति आइपुगेको हो। कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रे, जनकपुर आदि क्षेत्रमा रहेका सिद्धलिङ्ग

0: दर्शन पैदल यात्रा गरी समूह अघि बढेको थियो। 42 दिनमा तीर्थयात्रा पशुपति आइपुगेको छ। आज बिहान पशुपतिनाथ मूल मन्दिर सहित बागमती नदीमा पूजा आराधना र अर्घ्यदान गरेपछि वृहत पाशुपत पदयात्रा समापन कार्यक्रम गरिने जनाइएको छ। संखुवा सभामा राष्ट्रिय परिचय पत्र बनाउन 1,85,000 भन्दा बढी नागरिकको विवरण दर्ता भएको छ।
1: जिल्ला प्रशासन कार्यालय खातबारी र इलाका प्रशासन कार्यालय चैनपुरबाट 2076 साउन 3 गतेदेखि विवरण दर्ता शुरू गरिएको थियो। हालसम्म 91,003 पुरूष र 94,042 महिलाले विवरण दर्ता गराएको राष्ट्रिय परिचय पत्र वितरण शाखा खातबारीका प्रमुख आशा जबेगुले बताउनु भएको छ। तीमध्ये 25,000 कार्ड छपाई भएका र 10,761 जनाले कार्ड समेत पाइसकेको उहाँले बताउनु भएको छ। सरकारले राष्ट्रिय परिचय पत्र वितरणका लागि दोस्रो चरणमा कोशी प्रदेशका संखुवा सभा र छापाबाट दर्ता संकलन शुरू गरेको थियो। राष्ट्रिय परिचय पत्रका लागि जिल्लाका 10 वटा स्थानीय तहमा पुगेर घुम्ती शिविर मार्फत समेत दर्ता संकलन गरिएको थियो। स्थानीय तहमा छूट भएका तथा नयाँ नागरिकता र राहदानीका लागि समेत राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। पछिल्लो समय नागरिकता र राहदानी बनाउनेको संख्या वृद्धि भएसँगै राष्ट्रिय परिचय पत्र दर्ता संकलनको संख्या वृद्धि भएको शाखा प्रमुख जबेगुले बताउनु भएको छ। परिचय पत्र बनाउन नागरिकता, विवाह दर्ता, बसाई सराई कागजको सकल अनिवार्य गरिएको छ। विवरण दर्ता गराइए पनि कार्ड छपाई प्रक्रिया सुस्त हुँदा जिल्लामा 2077 असोजदेखि कार्ड नआएको बताइएको छ।
0: हन्टा भाइरस संक्रमित क्रुज जहाजबाट फ्रान्स फर्काइएका यात्रुमा पनि संक्रमण देखिएको छ। 5 जना फ्रान्सेली यात्रु मध्ये 1 जनामा फिर्ती जहाजमै समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। जहाजबाट उद्धार गरिएका 20 बढी बेलायती यात्रुलाई म्यान्चेस्टरको एक अस्पताल लगिएको छ। भेरल टिसिङ अस्पतालका प्रमुख चन्द्रली होम्सले चिन्ता नगर्न स्थानीयलाई आग्रह गर्नुभएको छ। नेपाल क्रिकेट संघ क्यानले एनपिएलबाट प्राप्त आमदानी देशभरका 45 जिल्ला क्रिकेट संघमा परिचालन गर्ने निर्णय गरेको छ। प्रत्येक जिल्लाले 2,00,000 रुपियाँ पाउनेछ भने गतिविधिको प्रभावकारिताका आधारमा थप स्कोर कार्ड ग्रान्ट पनि दिइनेछ। क्यानले हरेक वर्ष डिसेम्बरमा क्यान एन्युअल अवार्ड्स आयोजना गर्ने घोषणा गरेको छ। उत्कृष्ट पुरुष तथा महिला खेलाडी, युवा खेलाडी लगायतलाई पुरस्कार दिइनेछ। खबर यति नै। नमस्कार।

0: रेडियो हो।
1: सम्झना बिर्सना सलल उदित नारायण झा दीपनारायण झा सम्बुजित बास्कोटा अनि साथीहरूले गाउनुभएको मिठो गीत सुनेर हामी कार्यक्रमको दोस्रो घण्टामा आइपुगेका छौँ। श्रोता ल्यान्डिङ पोइन्टमा आइपुगेका छौँ दोस्रो घण्टाको। तपाईँहरू सम्पूर्णलाई कार्यक्रम मझेरीमा फेरि पनि हार्दिक नमस्कार अनि स्वागत गर्दछु। म धनराज राईले तपाईँहरूलाई चाहिँ मनोरञ्जन दिलाउने प्रयास गरिरहेको छु र यो प्रयास जारी रहनेछ अबको दुई घन्टा। ब्रुनाईमा अहिले बिहानको 11:11 गएको छ। श्रोता अन्यतिर के कति बज्यो बेलायततिर हेऱ्यौँ भने बिहानको 4:11, 7 घन्टाको फरक छ। श्रोता काठमाडौँमा बिहानको 9 बज्नका लागि 4 मिनट बाँकी रहेको छ। त्यस्तै अब कता मध्यपूर्वतिर जाउँ बिहानको 7:11 गयो। कता इन्डियातिर बिहानको 8-9 बज्नका लागि अब चाहिँ तपाईँको करिब करिब 19-18 मिनट बाँकी रहेको छ। श्रोता अन्यतिर हेऱ्यौँ भने हामी कता जाउँ अमेरिकातिर जाउँ कति ठाउँ अमेरिका अस्ति टाइम जोनको कुरा गरेका थियौँ। मध्यपूर्वमा 4 टाइम जोन, त्यस्तै अमेरिकामा पनि थुप्रै टाइम जोनहरू रहेछन्। अब तपाईँहरूलाई आज चाहिँ त्यो प्रश्न नगरौँ होला, अन्य कुनै प्रश्न राखौँला अहिले एकैछिनमा। तर अब विभिन्न टाइम जोनमा हुनुहुन्छ, कतिको तपाईँहरूको चाहिँ साँझको 8:11 गएको छ, कतितिर मध्यरातको 12 बज्न आँटेको छ, कतितिर 10 बजेको छ। तपाईँहरू सम्पूर्णलाई आफ्नो आफ्नो समयको चाहिँ अभिवादन नमस्कार नमन र स्वागत गर्न चाहे। श्रोता हजुर, मझेरी कार्यक्रमको दोस्रो घण्टामा छौँ हामी। यो घण्टामा पनि विभिन्न चर्चा परिचर्चा गर्दै गीतहरू सुन्दै सुनाउँदै अगाडि बढ्ने नै छौँ। अवश्य पनि मिठा मिठा गीतहरू, र यदि तपाईँहरू पनि त्यस्तै किसिमका गीत सङ्गीतहरू सुन्न सुनाउन, आफ्ना अभिरुचिका गीतहरू सुन्न सुनाउन, अथवा तपाईँहरूले केही मनका भावनाहरू व्यक्त गर्न चाहनुहुन्छ कसैका लागि भने हामी अवश्य पनि त्यसका लागि तयारी छौँ श्रोता। तर तपाईँहरूले सम्पर्क भने गर्नु पर्यो, फोन गर्न सक्नुहुन्छ। फोन 3 लाइन छन्, 3 लाइन खुला भइसकेको छन्। 2 सिभिलियन नम्बर रहेको छन्, 3224167 अनि 3220098। ब्रुनाई बाहिरबाट सम्पर्क गर्न खोज्दै हुनुहुन्छ भने 00673 डायल गर्न नभुल्नुहोला। त्यस्तै ब्रिटिश आर्मी क्याम्पमा संसारभर जहाँ जहाँ हुनुहुन्छ तपाईँहरूलाई मिलिटरी टेलिफोन उपलब्ध छ र तपाईँहरूको पहुँच छ भने 9419332844 डायल गर्नुहोला। अझै ब्रुनाई ग्यारिजनका श्रोताका लागि त सजिलो छ, 3284-3284 मात्रै डायल गर्नुभए पनि सिधै हामी कहाँमा आइपुग्नेछ त्यो कल। त्यस्तै इमेल मार्फत bfbsgorkha@bfbs.com लेखेर पठाउनुहोला। अनि अहिले धेरैभन्दा धेरै श्रोताले चलाउनुहुने माध्यम भनेको फेसबुक म्यासेन्जर हो। यदि तपाईँहरू भर्खर गोर्खा रेडियोसँग जोडिनु भएको छ भने तपाईँले फेसबुक पेजमा बिएफबिएस गोर्खा खोज गर्नुपर्ने हुन्छ। तपाईँले नीलो गोलो घेराभित्र रहेको बिएफबिएस गोर्खामा खुकुरी क्रस भएको लोगो चिन्ह अङ्कित फेसबुक पेजलाई चाहिँ लाइक गर्नुभयो भने तपाईँहरू त्यस पछाडि सिधै फेसबुक पेजको म्यासेन्जरमा बिएफबिएस गोर्खा हामीसँग जोडिने हुनेछ। स्मरण र श्रोता, तपाईँहरूले बिएफबिएस गोर्खा रेडियो को फेसबुक म्यासेन्जरमा सम्पर्क गर्न चाहनुहुन्छ भने 3 स्टेसन काठमाडौँ बेलायत र ब्रुनाईका 3 स्टेसनले एउटै आइडी चलाउँछौँ हामी। हामी आफ्नो आफ्नो समयअनुसारको प्रोग्राम चलाउँछौँ, त्यही भएर तपाईँहरू कतिपय सन्दर्भहरू चाहिँ अब कोही बेला बिएफबिएस ब्रुनाई भनेर लेख्नु, गोर्खा रेडियो ब्रुनाई भनेर लेख्नुपर्ने हुन्छ होला। कतिपय समयमा बिएफबिएस गोर्खा रेडियो सन्तलिफ अथवा युके लेख्नुभयो भने हामीलाई अलिकति त्यसमा छुट्याउनु चाहिँ सजिलो हुन्छ, होइन भने सजिलो छ। श्रोता तपाईँहरू यी सबै माध्यमहरू चलाएर चाहिँ हामीसँग सम्पर्कमा आउन सक्नुहुनेछ। अब गन्थनलाई एकैछिन यहीँ रोकौँ श्रोता र गीत सुन्न जाउँ। एम्स्टर्डमतिर जाउँ न त वेग र जम्सीका साथमा।

भेग र जम्सीको आवाजमा एम्स्टरड्याम भन्ने गीत सुन्यो. किन जर्मन गाडी आयो त एम्स्टरड्याममा? अब एम्स्टरड्याममा जर्मन गाडी जानै नहुने त होइन होला श्रोता. गाडी हो, इम्पोर्ट एक्सपोर्टको व्यापार हो, भइ नै हाल्छ. देशको इकोनोमी चलायमान बनाउनै पर्यो, होइन? अब गाडी किन्नु पर्यो. अब गाडी, अब यहाँ चाहिँ के अरे जर्मन गाडीको मात्रै कुरा, अन्य देशका गाडीहरू पनि छन् होला, त्यो कुरा छोडिदिउँ. तपाईँ हुनुहुन्छ मझेरी कार्यक्रममा, म धनराज राईको साथमा. हजुर, तपाईँहरूलाई आज म मझेरी कार्यक्रमको अवधिभरमा एउटा प्रश्न सोध्न मन लाग्यो श्रोता. तपाईँहरूले हनीबी, मौरी पक्कै पनि किसिम किसिमका छन् होला, मलाई त्यो त्यति ज्ञान भएन. तर मैले एउटा कुरा चाहिँ थाहा पाएको छु, तर त्यो तपाईँहरूलाई भन्दिनँ, तपाईँहरूले भन्नुपर्ने भयो श्रोता. मलाई आजको लागि क्विज नै भनौँ, एउटा सानो प्रश्न मौरीको बारेमा. केही ठुलो यसमा रिसर्च गर्नुपर्ने कुरा होइन श्रोता. सायद तपाईँहरू कतिलाई त यो उत्तर चाहिँ दिमागमा अलरेडी थाहा छ होला. कतिवटा आँखा हुन्छन् मौरीको? लु, तपाईँहरूले चाहिँ आजको हाम्रो बसाइभरिमा यो मौरीको कतिवटा आँखा हुन्छ भनेर चाहिँ मलाई सठिक जवाफ दिनुहोस्. हेरौँ कतिजनाले चाहिँ सही उत्तर दिनुहुँदो रहेछ, कतिजनाले चाहिँ अब उत्तर मिलाउनुहुन्न. हामी कार्यक्रमको अन्त्य अन्त्यतिर यसो छिनोफानो गर्ने कोसिस गर्नेछौँ. हजुर, अन्जु पन्त अनि फिरोज बस्नेतले गाउनुभएको तिम्रो हर सासमा भन्ने गीत सुनौ श्रोता. अब

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

0: भयंकर भियोमा अनि यंग वेव को जोशीलो गीत सुन्यो श्रोता हामीले। हजुर, केही क्षण अगाडि मैले श्रोताका लागि भनेर एउटा प्रश्न तेर्साएको थिएँ आजको हाम्रो बसाईको लागि। यसो रमाइलो कुराकानी गरौँ, एन्टरटेन गरौँ, यसो कम्युनिकेसन पनि गरौँ न भन्ने हेतुले र हाम्रा परदेशी घिमिरे माइलोज्यू जो चाहिँ बिएफपिएस गोर्खा रेडियोको चाहिँ प्रखर श्रोता हुनुहुन्छ, उहाँले अघि उत्तर पठाइसक्नु भएको छ। उहाँको उत्तर चाहिँ पाँचवटा आँखा हुन्छ है सर भनेर भन्नुभएको छ। अब अहिले उत्तर मिल्यो मिलेन मैले केही भन्न सकिनँ श्रोता। अन्य श्रोताले पनि यसो आफ्नो इनपुट हाल्दै गर्नुहोला, हामी भन्दै जाउँला र कतिजनाले कतिवटा भन्नुहुन्छ, कतिवटा छ भन्नुहोला, हामी हेर्दै जाउँला कति थरीका उत्तरहरू हामीले पाउँदा रहेछौँ र अन्तिममा एउटा उत्तर सही उत्तर म यसो तपाईँहरूसँग सेयर गर्नेछु। अवश्य नै बिएफबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। परदेशी घिमिरे माइलोज्यूलाई चाहिँ धेरै धेरै धन्यवाद उत्तर पठाउनु भएकोमा। सुन्दै गर्नुहोला रेडियो। आज हामी मझेरी कार्यक्रमको दोस्रो घण्टामा छौँ र अबको बसाइमा एकैछिन एउटा चकित पार्ने तथ्य, एउटा मात्रै होइन केही चकित पार्ने तथ्यहरूको बारेमा कुरा गर्दैछौँ। यो पृथ्वीको बारेमा चाहिँ वैज्ञानिकहरूले पछिल्लो एक वर्षमा चाहिँ पत्ता लगाएका कुराहरूको बारेमा, जो चाहिँ हुन त तपाईँहरू मध्ये धेरैलाई थाहा होला यी विषयहरू, तर कतिपय श्रोतालाई चाहिँ थाहा नहुन सक्छ। म जस्तो म चाहिँ अब आज के बोलौँ, श्रोताहरूलाई के बाँडौँ जानकारी भन्ने विषय खोज्दै जाँदाखेरि पत्ता लगाएको कुराहरू हो, त्यो नै आज तपाईँसँग सेयर गर्न चाहे मन्डे डिस्कभरी सेगमेन्ट अन्तर्गत। हामीले विद्यालयमा पढेको पृथ्वीको ज्ञान अहिले पनि पूर्ण छैन भन्ने कुरा वैज्ञानिकहरूले फेरि प्रमाणित गरेका छन् श्रोता। पछिल्लो एक वर्षमा मात्र है पृथ्वीबारे यस्ता केही नयाँ तथ्यहरू फेला परेका रहेछन्, जसले चाहिँ हाम्रो ग्रहलाई हेर्ने दृष्टिकोण नै बदल्न थालेका छन्। हामी कुरा गरिहालौँ पहिले, सबैभन्दा पहिले वैज्ञानिकहरूले पृथ्वीको अर्को चन्द्रमा जस्तो वस्तु फेला पारेको कुरा, यसको नाम चाहिँ रहेछ PN7। यो वास्तवमा चन्द्रमा होइन र एउटा एस्ट्रोइड चाहिँ रहेछ, उल्का पिण्ड भन्छौँ नि नेपालीमा, तर यसले पृथ्वीसँगै सूर्य वरिपरि यात्रा गरिरहेको रहेछ श्रोता। वैज्ञानिकहरूका अनुसार यो करिब 60 वर्षदेखि पृथ्वीको आसपासको कक्षामा छ र अझ केही दशक यतै रहने सम्भावना रहेको छ। के थाहा यो चाहिँ अब भविष्यमा चन्द्रमा, पृथ्वीको दोस्रो चन्द्रमा पो बन्ने हो कि भन्ने कुरा हो, त्यो चाहिँ मेरो आकलन हो श्रोता। अब विज्ञानले अर्को केही भन्ला, त्यो हामी भविष्यमा हेर्दै जाउँ। दोस्रो खोज अलि अचम्मको थियो श्रोता। वैज्ञानिकहरूले प्रशान्त महासागरको सतहभन्दा करिब 6 माइल तल एउटा चाहिँ जीवित इकोसिस्टम भेटाएका रहेछन्। त्यहाँ चाहिँ ट्युब वर्म, क्ल्याम र अन्य जीवहरू सूर्यको प्रकाश बिना नै बाँचिरहेका थिए। उनीहरू मिथेन जस्ता रसायनबाट ऊर्जा लिइरहेका भेटिएका थिए। यसले जीवन केवल सूर्यमा निर्भर हुन्छ भन्ने पुरानो धारणालाई चाहिँ एक किसिमले भनौँ न चुनौती नै दिएको रहेछ। तेस्रो तथ्य त्यस पछाडि अब जाउँ। पृथ्वीको कोरबाट सुन छुइरहेको हुनसक्छ भन्ने कुरा हो यो। यो कुरा चाहिँ कहाँ पत्ता लगाएका रहेछन् भने यो हवाई टापु क्षेत्रमा भेटिएको प्राचीन भल्क्यानिक रक को अध्ययन गर्दाखेरि वैज्ञानिकहरूले पृथ्वीको गहिरो कोरमा पाइने विशेष प्रकारको रुथेनियम भन्ने धातु फेला पारेका रहेछन्। त्यसले म्याग्मासँगै पृथ्वीको भित्री भागमा धातु सतहसम्म आइरहेको सङ्केत दिएको हो। त्यस्तै अर्को पनि रोचक विषय के रहेको छ भने आर्कटिक क्षेत्र, यो माथि साउथ पोलतिरको हुन्छ नि, त्यहाँको यो पर्माफ्रोस्ट चाहिँ, जो चाहिँ पर्माफ्रोस्ट भनेपछि अब पर्मानेन्टली चाहिँ फ्रिज भएको एरिया, तीव्र गतिमा पग्लिरहेको अध्ययनले देखाएको रहेछ। त्यहाँ चाहिँ अब हजारौँ वर्षदेखि हिउँ मात्र होइन माटो पनि जमेको हुन्छ, त्यो जमेको माटो हिउँ पग्लिँदा त्यसभित्र थुनिएको कार्बन चाहिँ बाहिर निस्किरहेको छ, यो कार्बन फेरि वातावरणमा पुगेर ग्लोबल वार्मिङ चाहिँ अझै बढाइरहेको रहेछ। वैज्ञानिकहरूले यसलाई भिसियस साइकल पनि भन्ने गरेका छन्। अब ग्लोबल वार्मिङ भनेको अब हामी ग्रिन हाउस इफेक्ट मात्रै अब हामीले चाहिँ यो हाम्रो मानवीय कमजोरीले गर्दा भएको हो भन्ने कुराहरू हामीले सुनिरहेका हौँ, तर नयाँ कुरा चाहिँ अब यो आर्कटिक क्षेत्रको पर्माफ्रोस्ट पग्लिएकोले कार्बन निस्किएकोले त्यसले पनि यो ग्लोबल वार्मिङमा चाहिँ थप सहयोग पुगेको छ भन्ने कुरा पत्ता लागेको रहेछ। अर्को रमाइलो तथ्य, यो तपाईँहरूले कतिको सुन्नुभएको थियो, बिबर भन्ने जनावर, यो बिबरलाई चाहिँ नेपालीमा के भन्दो रहेछ यो चाहिँ मलाई पनि थाहा भएन। तपाईँहरूले अघि भनेको जस्तै मौरीको आँखाको जस्तै यो बिबरलाई पनि नेपालीमा के भन्छ थाहा छ भने यसो पठाउने चाहिँ म अन्य श्रोतालाई पनि सुनाउनेछु। र यो सानो जनावर चाहिँ पृथ्वी बचाउने इन्भाइरोमेन्टल हिरो बन्न सक्ने देखेको रहेछ। बेलायतमा गरिएको अध्ययनले बिभरले चाहिँ यो बाँध बनाउँछ नि, बनाउने बाँध र वेटल्यान्ड्सले ठुलो मात्रामा कार्बन क्याप्चर गर्ने देखाएको रहेछ। जहाँ बिभर सक्रिय थिए त्यहाँ वेटल्यान्ड्सले अरू ठाउँको तुलनामा 10 गुणा बढी कार्बन चाहिँ थुन्न सकेको थियो। अब माथि अघि हामीले कुरा गऱ्यो पर्माफ्रोस्ट चाहिँ पग्लिँदै गएर कार्बन निस्किँदै गरेको, अब यता चाहिँ फेरि वेटल्यान्ड्सले कार्बन लाइक क्याप्चर थुन्न सकेको भन्ने कुरा। अब भनेपछि एउटा बिग्रिँदैछ, अर्कोतिर चाहिँ प्रोबेबिलिटी सप्रिने प्रोबेबिलिटी यो सानो जनावर बिभरको कारणले गर्दाखेरि भन्ने रोचक तथ्य। त्यस्तै अर्को आश्चर्य चाहिँ के भयो भने यो गत वर्ष पृथ्वीको मेन्टल भित्री भाग पनि भूकम्प रहित रहेछ भन्ने कुरा चाहिँ प्रमाण चाहिँ भेटिएको रहेछ। पहिले मेन्टल धेरै नरम भएकाले त्यहाँ भूकम्प जाँदैन भन्ने चाहिँ मानिन्थ्यो, तर स्ट्यानफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले आल्प्सदेखि हिमालयसम्म मेन्टल अर्थक्वेकको सङ्केत रहेको सङ्केत फेला पारेका रहेछन्। यी भूकम्प सतहमा महसुस नहुने भए पनि पृथ्वीको भित्री संरचना बुझ्न अत्यन्त महत्त्वपूर्ण मानिएको रहेछ। श्रोता, येलोस्टोन नेसनल पार्क, यो चाहिँ अमेरिकाको कुरा आयो फेरि श्रोता, त्यहाँ गरिएको अर्को अध्ययनले ब्वासाहरूले यो वुल्फ भन्छौँ नि हामी अङ्ग्रेजीमा, जङ्गल बचाएको देखियो। दशकौँसम्म यो त्यहाँ त्यो क्षेत्रमा पाइने एल्क भन्ने यो अब हामी भन्ने यसो हेर्दाखेरि मृग जस्तो देखिन्छ, हरिण मृगहरू जस्तो, तीहरूले चाहिँ यो एस्पेन भन्ने रुखका बिरुवाहरू खाइदिँदा जङ्गल पुनः बढ्न सकेको थिएन, मासिँदै गएको थियो। तर 90 को दशकमा भुवासाहरू चाहिँ त्यहाँ फेरि छोडिएछ। त्यो छोडिएपछि एल्कको सङ्ख्या घट्दै किन बुवासाले खान थाल्यो र एस्पेन फरेस्ट फेरि बढ्न थालेको रहेछ। वैज्ञानिकहरूले चाहिँ यसलाई इको सिस्टम ब्यालेन्सको एउटा शक्तिशाली उदाहरणका रूपमा चाहिँ लिएका रहेछन्। अझै पनि रोचक खोज चाहिँ के रहेछ भने माइक्रो लाइटनिङ, यो पनि स्ट्यानफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले गरेका रहेछन्। उनीहरूले चाहिँ पानीका साना थोपा फुट्दा बन्ने सूक्ष्म विद्युत चमकले पृथ्वीमा जीवन सुरु गर्न मद्दत गरेको हुन सक्ने बताएका छन्। समुद्री छाल वा झरनाबाट बन्ने यस्ता सूक्ष्म विद्युतीय प्रतिक्रियाले चाहिँ अर्ग्यानिक कम्पाउन्ड बनाएको हुन सक्ने अनुसन्धानमा चाहिँ उल्लेख गरिएको रहेछ। श्रोता, यी सबै खोजहरूले एउटा कुरा स्पष्ट बनाउँछन्, पृथ्वी अझै रहस्यमय छ। हामीले धेरै कुरा बुझेको जस्तो लागे पनि पृथ्वीले हरेक समय नयाँ आश्चर्य देखाइरहेको छ। सायद यही कारणले विज्ञान कहिल्यै समाप्त हुँदैन। पृथ्वी बदलिँदैछ र त्यसलाई बुझ्ने हाम्रो यात्रा पनि त्यसरी नै बदलिँदैछ। हामीले 10 वर्ष अगाडि बुझेको कुरा आज गलत हुन सक्छ, विज्ञानले प्रमाणित गरिसकेको छ, र आज हामीले यो चाहिँ सही रहेछ भनेको कुरा अबको 10 वर्ष पछाडि हाम्रा भावी सन्ततिले, हाम्रा बाजे बराजुहरूले त गलत कुरा पो बुझेका रहेछन् भन्ने कुरा चाहिँ अब स्पष्ट पक्का हुँदै गएको हामीले यो लेखबाट पत्ता लगायौँ। श्रोता हजुर, आजको लागि मन्डे डिस्कभरीज अन्तर्गत केही रोचक तथ्यहरू जो चाहिँ गत वर्ष वैज्ञानिकहरूले पत्ता लगाएका कुराहरू समअप गर्यो हामीले। श्रोता अब गीत सुनौ, तिमी मेरो B8 गाउँदै हुनुहुन्छ।
1: तिमी मेरो लाखौ खुसीको बहाना, तिमी मेरो मनको त्यो एउटै चाहना, तिमी मेरो

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
3: यो BFBS गोर्खा रेडियो हो।

सबु थापाले गर्नुभएको तोङबाको पानी सुने श्रोता, तोङबाको पानी पनि साह्रै धेर पिउन चाहिँ हुँदैन, यसले फेरि डिहाइड्रेसन गराउँछ, टाउको दुखाउँछ, भोलि पल्ट बिहान ह्याङ ओभर पनि गराउँछ, बिहान मात्र होइन दिनभरि पनि कोही कोही बेला चाहिँ यसले नमिठो सँगले चाहिँ टाउको दुखाउँछ, ज्यान आलस्य बनाउँछ। यदि पिउने गर्नुभएको छ भने लिमिटमा पिउनु होला भनेर मैले सानो सुझाव चाहिँ दिन चाहे यो गीतको चाहिँ अन्त्यमा। त्योभन्दा अगाडि तपाईँले सुन्नुभएको थियो अर्जुन कटुवालले गाउनुभएको चियाको बोटैमा, त्यो पनि मिठो गीत थियो श्रोता। ब्रुनाई ग्यारिजनमा चिटच्याट कम्युनिटी सेन्टरमा रहेको सफ्ट प्ले ओपनिङ आवरको बारेमा चाहिँ ब्रुनाईका श्रोताहरूलाई फेरि पनि एकपल्ट रिमाइन्डर टाइम भन्न मन लाग्यो श्रोता। मन्डे टु थर्सडे चाहिँ यो बिहानको 9 बजेदेखि 5 बजे, साँझको 5 बजेसम्म खोल्छ, र शुक्रबार भने बिहानको 9 बजेदेखि मध्याहको 1 बजेसम्म मात्रै खोल्छ। तपाईँहरूले यो चलाउनु भएको छैन भने चाहिँ 5 वर्षभन्दा मुनिका नानीहरूको लागि मात्रै खुला गरिएको छ यो, किनभने यो चाहिँ अलिकति सानो नानीको लागि डिजाइन गरिएको हो। ठुला नानी केटाकेटीहरू गयो भने वेटले नथाम्ने, च्यातिने, भाँचिनेहरू हुन सक्छन्, र अलिकति 5 वर्षभन्दा मुनिकाहरूसँग अलिक खेल्न पनि अलि नमिल्ने, अब हेल्थ रिस्क एसेसमेन्ट चाहिँ त्यो अनुसारले गरिएको हुनाले अलि ठुला नानीहरूलाई चाहिँ नलानु होला, बरु लगिहाल्नु भयो भने बाहिर त्यो सफ्ट प्लेको बाहिरपट्टि त्यो चाहिँ अर्को प्ले एरिया छ, त्यतातिर चाहिँ अलि ठुला नानीहरूलाई चाहिँ पठाउन सक्नुहुन्छ। अनि यो भित्र चाहिँ तपाईँहरूले फुड एन्ड ड्रिङ्क चाहिँ नलादिनु होला भनेर चाहिँ अनुरोध गरेको छ। विशेष गरी यो गुलियो ड्रिङ्कहरू, फिजी ड्रिङ्कहरू चाहिँ नलाने होला। पोखिएको खण्डमा चाहिँ कमिलाको इन्फेस्टेसन संक्रमण हुनेले कारणले गर्दाखेरि त्यस्ता चिजहरू चाहिँ भित्र नलगिदिनु होला भनेर विशेष अनुरोध गरिएको छ। अनि यदि बन्द छ भने त्यहाँ तपाईँले वेलफेयरकै स्टाफ, साफाका स्टाफ अथवा त्यहाँ क्लिनर, यहाँका लोकल दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूकोमा चाबी मागेर उहाँहरूले खोलिदिनुहुन्छ। अनि 5 बजे पछाडि अथवा शुक्रबारको सन्दर्भमा भने 1 बजे पछाडि उहाँहरूले बन्द गरेर हिँड्नुहुन्छ। फेरि एउटा गीत सुनौ, दिन र हप्ता, बृजेश श्रेष्ठ गाउँदै हुनुहुन्छ श्रोता यस यो गीतलाई।

दिन र हप्ता विजय श्रेष्ठले गाउनु भएको मिठो गीत सुन्यो श्रोता मझेरी कार्यक्रममा हुनुहुन्छ। दोस्रो घण्टामा छौँ हामी, म धनराज छु तपाईँको साथमा। त यो समयमा एउटा छोटो चर्चा गर्न मन लाग्यो नेपालको समसामयिक विषयमा हो। हुन त तपाईँहरूले यो समाचारलाई फलो गरिराख्नु भएकै छ। आजदेखि चाहिँ संसदको अधिवेशन, अब विशेष गरेर बर्खे अधिवेशन भनेर भन्ने सुन्ने गरेका छौँ, बजेट अधिवेशन पनि भन्छन् कतिले, आजदेखि सुरु हुँदैछ। र अन्य कुरा केही नभएर मलाई चाहिँ नेपालका प्रधानमन्त्रीले यो अधिवेशनमा, संसदको अधिवेशनमा यसपालि कुनै दिन बोल्ने कि नबोल्ने होला भनेर मेरो कौतूहलता चाहिँ त्यति मात्रै छ। अरू बोल्नेहरू त थुप्रै हुनुहुन्छ, सत्ता पक्ष प्रतिपक्षका सांसदहरू हुनुहुन्छ बोल्ने, प्रधानमन्त्रीजीले चाहिँ बोल्नु भएको छैन नेपालको संसदमा। र आशा गरौँ यसपालि भने नेपाललाई उहाँले, नेपाली जनतालाई आज चाहिँ अथवा यो अधिवेशनको कुनै दिन एकपल्ट चाहिँ पक्कै बोल्नुहुनेछ भनेर मैले चाहिँ आशा गरेको छु। तपाईँहरू पनि सायद त्यही आशामा नै हुनुहुन्छ होला। अब अर्को एउटा गीत सुनौ श्रोता। कसको गीत परेको छ भने बोल माया भन्ने गीत, नवाज अन्सारीको। र यो गीत नै आजको हाम्रो बसाइको दोस्रो घण्टाको अन्तिम गीत स्वरूप तपाईँहरूलाई चाहिँ बजाइदिँदैछु श्रोता। यो पछाडि हामी फेरि तेस्रो घण्टामा भेट्नेछौँ। बिएफबिएस गोर्खा रेडियो ट्युन गर्नुहोला, सुन्नुहोला, साथ दिनुहोला।

0: भीपी राजमार्ग रातको समयमा पूर्ण रूपमा बन्द रहेको नेपाल प्रहरीले जनाएको छ। सम्भावित बाढीलाई कारण देखाउँदै प्रशासनले खुर्कुट नेपालथोक कटुन्से भएर चल्ने सबै गाडीलाई राति रोक लगाएको हो। प्रहरी प्रधान कार्यालयले मध्य पहाडी राजमार्गको भोजपुर बोखिम खण्ड, कोशी राजमार्गको शङ्खसभा मकालु र म्याग्दीको जलथलेमा पर्ने बेनी सम्सम सड़क आंशिक सञ्चालनमा रहेका जनाएको छ। हाल दैनिक जसो वर्षा भइरहेकामा आज रातिबाट देशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदैछ। आज सरकारको नीति र कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनलाई आज सम्बोधन गर्ने कार्यतालिका छ। संविधानको धारा 95 अनुसार राष्ट्रपतिले दिउँसो 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गराउनेछ। संविधानमा प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन शुरू भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक पनि बस्नेछन्। म्याग्दीमा बन्दै गरेको 9.14 मेगावाटको सुपर कलेम्दी जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माण शुरू भएको छ। अन्नपूर्ण 4 रहेको आयोजनाले नार्च्याङको कलेम्दी र रेले खोलाको दोभानदेखि अन्नपूर्ण हिमालको फेदीमा प्रस्तावित बाँधस्थल जोड्ने पहुँच मार्ग निर्माण थालेको हो। आयोजनाका आवासीय इन्जिनियर प्रकाश भट्टराईले 5 किलोमिटर 500 मिटर मध्ये 2 किलोमिटर पहुँच मार्ग निर्माण सकिएको र कर्मचारी आवासका लागि भवन तयार भएको जानकारी दिनुभयो। 1.80 करोड लागत अनुमान गरिएको आयोजना आगामी 2 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। लागतको 70% ब्याङ्क र 30% स्वपुँजी रहनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि 10% सेयर लगानीको अवसर दिइनेछ। नाच्याङ भएर बग्ने नदीहरूमा 162 मेगावाट क्षमताका 5 जलविद्युत आयोजना निर्माण भएका छन्। म्याग्दीको अन्नपूर्ण 4 पर्ने 8091 मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा नयाँ हिमताल देखिन थालेका छन्।
1: 4050 मिटरको उचाइमा रहेको आधार शिविर भन्दा केही माथि नयाँ हिमताल देखिन थालेका हुन्। ससाना आकारका तालको पछिल्ला केही साता आकार बढ्न थालेको छ। यो हिमताल पछिल्लो 1 दशक यता विस्तार हुँदै गएको सेटेलाइट तस्विर तथा ड्रोनबाट खिचिएको तस्विरमा देखिएको छ। अन्नपूर्ण आधार शिविरमा विशाल पञ्चकुण्ड ताल छ। अहिले देखिएको नयाँ ताल भुस्केट मेलादेखि माथि अन्नपूर्ण हिमालको फेदीमा पर्छ। निलगिरी पश्चिमतर्फ, निलगिरी हिमालको फेदीतर्फ पनि केही ससाना हिमतालहरू देखिन थालेका छन्। समुद्री सतहदेखि 4050 मिटरमा अवस्थित पञ्चकुण्ड हिमताल भन्दा केही दक्षिण पूर्वतर्फ देखिएको हिमतालको आकार भने ठूलो छ। अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने क्रममा भुस्केट मेलादेखि उकालो लाग्दा बाटोमा सानो ठाडो खोला आउँछ, सुनखोला। त्यही सुनखोलाको सिरान र अन्नपूर्ण प्रथम हिमालको दक्षिण पूर्वी पाखोबाट झरेको भिरालो हिमनदीको टुप्पोमा नयाँ हिमताल भेटिएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिनुभयो। अन्नपूर्ण प्रथम हिमालको क्षेत्रमा हिमतालहरू विस्तार हुँदै जाँदा कुनै समय ताल फुटेर तटीय क्षेत्रमा उच्च जोखिम हुन सक्नेतर्फ चिन्ता बढ्न

0: थालेको छ।
1: भोजपुरमा चङ्गा फेस्टिभल गरिएको छ। चङ्गा विज्ञान रमेश केसीले पर्यटनका लागि कार्यक्रम गरिएको बताउनुभयो। भोजपुरमा चङ्गा फेस्टिभलको धेरै सम्भावना रहेको पूर्व अर्थमन्त्री शङ्कर प्रसाद कोरेलाले बताउनुभयो।
2: नेपालका पनि विभिन्न जिल्लामध्ये यो भोजपुरमा चाहिँ यसको सम्भावना देखिएको छ। हामीले चाहिँ 2 वर्ष अगाडि ट्याम्केको माथि पनि यो चाहिँ परीक्षण गरेका थियौँ, होइन, त्यहाँ पनि चङ्गाबाट हामीले सुरु गरेका थियौँ। भोजपुरको टुनिखेलमा विभिन्न चाहिँ स्वरूप आकारका, होइन, रङ्गी बिरङ्गी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका चङ्गाहरू उडा चाहिँ गरेका छौँ। नेपालमा चाहिँ यो खेलकुद पर्यटन छ, यो चङ्गालाई होइन हामीले चाहिँ लिन सक्छौँ र यसको चाहिँ ठुलो सम्भावना भएको हुनाले
1: ब्रिटिस प्रधानमन्त्री सर कियर स्टारमरले चुनावी नतिजापछिको कार्यदिशा ल्याउने बताउनु भएको छ। लेबर पार्टीको खराब नतिजाका बीच राजीनामाका लागि दबाव बढेका बेला सर स्टारमरले महत्वपूर्ण ठानिएको सम्बोधन गर्दै हुनुहुन्छ। लेबरका सांसद क्याथरिन वेस्टले दलका नेतालाई पदमुक्त गर्न प्रयास थाल्ने बताउनु भएको छ।
3: From the members of the cabinet to hold to account the leader, to get round that cabinet table, to close that door and to elect a leader so that we don't have to go through a leadership election.
1: Samsat Piran Munle bhane Starmer lai sath dinu parne bela ho bhanu bhayeko cha.
4: We should be talking to each other. We do need to recognize that we need to move further and faster in particular areas that Angie Rayner has raised in terms of social housing, in terms of making sure that we really focus on the cost of living.
1: अर्को महिना काठमाडौँमा हुने काबा महिला भलिबल च्याम्पियनसिप ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल सङ्घले काठमाडौँमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो। अहिलेसम्मकै खबर यति नै। नमस्कार, म महेन्द्र।

0: यो BFBS कुलकर रेडियो हो।
1: मायाले नै हो प्यार, विशाखा साई ठकुरीले गाउनुभएको यो मिठो देउडा भाकाको गीत सँगै हाम्रो कार्यक्रम प्रभावकालीन आवाज होइन श्रोता म झेरीको तेस्रो घण्टा अगाडि बढ्यो। प्रभातकालीन भन्ने आउँछ, कोही बेला साङ्गीतिक तरङ्ग भन्ने आउँछ श्रोता। यो सबै कार्यक्रम स्विच गरेर चलाउने बानी भएपछि कोही कोही बेला यो समयले अलिकति ऊ गराउँदो रहेछ। अब अरू बेला म यतिखेर साङ्गीतिक तरङ्गको तयारी गर्दै गरेको हुन्थेँ र त्यो भएर अब मानसिक रूपमा साङ्गीतिक तरङ्ग तयारी गर्दैछु भन्ने हुँदो रहेछ। साङ्गीतिक तरङ्ग आउँछ, कोही बेला प्रभातकालीन आवाज आउँछ, तर बिएबिएस गोर्खा रेडियो ब्रुनाईको स्टुडियोबाट प्रत्यक्ष प्रसारण भइरहेको मझेरी कार्यक्रममा हुनुहुन्छ। हामी लड्दै पढ्दै उफ्रिँदै नाच्दै गाउँदै विभिन्न जानकारीहरू सुन्दै सुनाउँदै यहाँसम्म आइपुग्यौँ। तेस्रो घन्टामा आइपुगेका छौँ। तेस्रो घन्टा हो, अन्तिम घन्टा हो, अब एक घन्टा बाँकी छ हामीसँग तपाईँहरूसँग भलाकुसारी गर्ने, मिठा मिठा गीत सुन्ने सुनाउने। ब्रुनाईमा अहिले मध्याहको 12:12 गएको छ श्रोता। अब एक घन्टामा खासै मौसम त परिवर्तन त भएको छैन, तैपनि अघि हामी दोस्रो घन्टामा हुँदाखेरि 30 डिग्री सेल्सियस थियो आजको अधिकतम तापक्रम, अहिले अलिकति घटेर 29 डिग्री सेल्सियस तापक्रम भएको छ अधिकतम तापक्रम आजको। नत्र भने अरू मौसमी विवरणहरू खासै बदलाव भएका छैनन्, र बदलाव छैनन् भन्दा पनि आकाश अलि उघ्रिएको हो कि जस्तो भएको छ। अघि चाहिँ यसो बादल चाहिँ मजाले मडारिराखेको थियो, अब चाहिँ घमाइलो भएको छ, घाम लागेको छ, अलिकति हावा बढी चलेकोले गर्दाखेरि टेम्परेचर चाहिँ 1 डिग्री सेल्सियस घटेको महसुस चाहिँ पक्कै भएको छ। अलिकति हप्प थियो अघि, अहिले अलि त्यस्तो अवस्था छैन। तपाईँहरू सम्पूर्णलाई जहाँबाट जुन समयमा जसरी सुन्नुभएको छ, जसरी भन्दा अब प्रायले बिएबिएस एप मार्फत सुन्ने गर्नुहुन्छ, तर पनि कतिले चाहिँ यो के अरे वेबसाइट इन्टरनेटमा गएर विभिन्न थुप्रा थुप्रा नेपाली एफएमहरू मध्येबाट छानेर बिएबिएस गोर्खा रेडियोलाई सुन्ने गर्नुहुन्छ। मैले सल्लाह सुझाव दिनुपर्दाखेरि तपाईँहरू पनि यो बिएबिएस एप डाउनलोड गर्नुहोस् र त्यहाँ भएका बिएबिएसका विभिन्न स्टेसनहरूमध्ये बाट बिएबिएस गोर्खा छान्नुभयो भने तपाईँले अरू अन्य समयमा दुःख नै गर्नु पर्दैन, तपाईँहरूको फेभरेट लिस्टमा हाल्नु नि परेन। एप खोल्ने बिएबिएस गोर्खा रेडियो, तपाईँले त्यो एप खोल्ने बित्तिकै त्यो फेभरेट लिस्टमा आफै बसेको हुन्छ। होइन तपाईँ अन्य जस्तै यो विशेष गरी बिएबिएसको अन्य इङ्ग्लिस सर्भिसका अन्य स्टेसनहरू पनि छन् विभिन्न संसारभरिबाट, तपाईँले फोकल्यान्ड आइल्यान्ड्स, क्यानाडा, होइन यता मिडल इस्टतिर बहराइनहरू हुन्छ, यता चाहिँ साइप्रसको ठुलो स्टेसन, तिनीहरू सुन्न चाहनुहुन्छ भने तपाईँलाई खुला छ बिएबिएसका थुप्रो। त्यसमा तपाईँले बिएबिएसको प्ले रिप्ले भन्ने बटनहरू छन्, लिसन अगेन भन्ने, पडकास्टहरू सुन्न सक्नुहुन्छ। पडकास्ट चाहिँ बिएबिएस गोर्खामा त्यति धेरै छैन, अङ्ग्रेजी सर्भिसमा भने पडकास्ट पनि छ, तपाईँले इच्छा लाग्छ भने सुन्न सक्नुहुन्छ। तपाईँले बिएबिएस गोर्खा रेडियो लिसन अगेन भन्ने चलाउनु कतिले हुन्छ, यो बिएबिएस एपमा नै छ। लिसन अगेनमा गएपछि तपाईँले कहिलेको कार्यक्रम मिस गर्नुभएको थियो त्यो कार्यक्रम फेरि पनि सुन्न सक्नुहुन्छ। धेरै कार्यक्रमहरू चाहिँ यो लिसन अगेनमा पनि रोल भएर बसेका हुन्छन्। कति लामो समयसम्म चाहिँ त्यहाँ बसेका हुन्छन् भन्ने मलाई पक्का हेक्का चाहिँ भएन, तर तपाईँले केही समयसम्म चाहिँ सुन्न सक्नुहुनेछ। अब गन्थनलाई यहीँ एकैछिन विश्राम गरौँ। दीपक गुरुङले गाउनुभएको हृदयभित्र भन्ने गीत सुन्न जाउँ श्रोता।

हजुर सजाय देऊ हे तिम्रो कोमल हृदयभित्र दीपक गुरुङले गाउनु भएको यो 2015-16 गीत जस्तो लाग्छ श्रोता. तपाईँहरूलाई कतिको याद छ यो गीत? त्यो ताकाको हो भने ठिकै होइन भने मलाई करेक्सन गर्नुहोस् है. करेक्सन गर्नुहोस् है भन्दाखेरि मैले अघि पहिलो घन्टामा एउटा सानो सजिलो प्रश्न श्रोताहरूसँग इन्टरेक्सन गरौँ न भनेर तेर्स्याएको थिएँ. हनीबी यो नेपालीमा मौरी भन्छौँ, विभिन्न प्रकारका मौरीहरू हुन्छन्, हामी त्यतातिर गएका छैनौँ श्रोता. आज एउटा सिम्पल जुनै पनि मौरीको कतिवटा आँखा हुन्छ एउटा मौरीको भन्ने चाहिँ मैले प्रश्न तेर्स्याएको थिएँ र तपाईँहरूले सुन्दै हुनुहुन्छ भने उत्तर पठाउँदै गर्नुहोस्. तर ब्रुनाई ग्यारिजनका श्रोता तपाईँहरूले मलाई मोबाइलमा चाहिँ उत्तर नपठाउनुहोस् है. तपाईँहरूले भयो भने यता फेसबुकको मेसेन्जरमा अथवा इमेल गरेर अथवा फोन गरेर, यो मैले तपाईँलाई दिएको छु नि स्टुडियोको फोन नम्बर, त्यहाँनिर फोन गरेर यसो बताइदिनुहोस्. अब यता पर्सनल मेसेज पठाउनु भएको चाहिँ अब हामीले अलिकति ब्रोडकास्ट गर्न असमर्थ हुने जानकारी दिन चाहे श्रोता, हुन त तपाईँहरूले आफ्नै भनेर शुभेच्छा सहित त्यसरी पठाउनुहुन्छ, तर अलिकति यो काम र पर्सनलमा त्यो अलिकति छुट्टिने गर्दाखेरि यता कामको इमेल अथवा च्याट ग्रुपमा पठाउनु भयो भने हामी आभारी हुने थियौँ. ल अब तपाईँहरूसँग करिब करिब 40 मिनट छ श्रोता. 40 मिनटभित्रमा तपाईँहरू कतिजनाले चाहिँ कतिवटा छ आँखा भनेर पठाउनु हुँदो रहेछ. हामी गन्दै बस्नेछौँ, पठाउनेले पठाइसक्नु भएको छ र पठाउने क्रम जारी नै छ होला. अब सोच्दै हुनुहुन्छ होला मैले पनि गुगल महाराजलाई सोधेर खोजेर पत्ता लगाएको कुरा हो, तपाईँहरूले पनि त्यसै गर्दै हुनुहुन्छ पक्कै पनि, बा कन्फ्युज हुनुहुन्छ कि तपाईँले सोच्नुभएको यतिवटा थियो, गुगल महाराजले यतिवटा भनेर देखायो, कन्फ्युज हुनुहुन्छ भने दुइटै पठाउनुहोस्, हामी अन्तिममा दाजेर हेरौँला. अब निशान भट्टराई र एलिना चौहानले गाउनुभएको वर आऊ माया, यो गीत सुनौ.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: PFBS गोर्खा रेडियो।

हजुर, सागर बरु सुकेर गइजाला, जान्न माया कहिले नि सुकेर। दीपक लिम्बुको आवाजमा सुन श्रोता, यो गीत सुरुवाती चरणमा चाहिँ सपना श्रीले गाउनु भयो जस्तो लाग्यो। पछि मेल भर्जनमा दीपक लिम्बुले गाउनु भएको रहेछ। मेल फिमेल दुवै भर्जनका गीतहरू स्वरहरू साह्रै राम्रा लाग्यो मलाई। तपाईँलाई पनि मन पर्यो होला भन्ने पूर्ण आशा लिएको छु श्रोता। श्रोता, वर्तमान जीवनशैली र पुरै संसार नै भागदौड पूर्ण छ। मानिसलाई कति पनि फुर्सद छैन। आखिर हामी के भेटाउन यसरी दौडिरहेछौ? के जीवनको सार दौडहुप मात्रै हो? हामीले शान्त अनि सुस्त जीवन जिउँदा के फरक पर्ला र? सायद यस्तो सोचाइ तपाईँलाई पटक पटक आएको हुनुपर्छ, मलाई पनि त्यो भइ नै रहन्छ। त्यही सोच र दर्शनलाई मूर्त दिन चाहिँ मूर्त रूप दिन ताइवानको एउटा सानो सहरले एक किसिमको चोटिलो कार्यक्रमको आयोजना गर्ने गर्दो रहेछ। त्यो सन्दर्भमा एकैछिन चर्चा गरौँ। ताइवानको हुआलिन काउन्टीमा रहेको फेङलिन सहरका मानिसहरू दौडधुपयुक्त जीवनशैलीको साटो सुस्त अनि शान्त र सन्तुलित जीवनलाई उत्सवका रूपमा मनाउँदा रहेछन् श्रोता। जसका प्रमाण स्वरूप त्यहाँ हरेक वर्ष सङ्खे किराको अनौठो दौड प्रतियोगिताको आयोजना गरिँदो रहेछ। निकै सुस्त गतिको सङ्खे किराको दौड सुन्दैमा अनौठो लाग्ने यस्तो कार्यक्रम फेङलिन सहरको पहिचान नै बनिसकेको छ र ताइवानभर चाहिँ यसको चर्चाको विषय बनेको छ। वास्तवमा सङ्खे किरा उक्त सहरको प्रतीक समेत बनेको रहेछ श्रोता। करिब 10,000 मात्रै जनसङ्ख्या रहेको फेङलिन सहरले सन् 2014 निकै पुरानो पो भइसकेको छ, 12 वर्ष भइसकेको छ श्रोता। 14 सिटास्लो भन्ने सुस्त सहरहरूको सञ्जालमा आबद्ध भएर आफ्नो छुट्टै पहिचान बनाएको थियो। उक्त सञ्जालको प्रतीक पनि सङ्खे किरा नै हो। यसले धैर्य, सन्तुलन र शान्त जीवनको सन्देश दिने रहेछ। सन् 2024 आएको भूकम्पपछि सहरको पर्यटन क्षेत्र गम्भीर रूपमा प्रभावित भएको थियो। पर्यटकहरूको सङ्ख्या घट्न थालेपछि स्थानीय बासिन्दाहरूले आफ्नो त्यही सुस्त जीवनशैलीको पहिचानलाई आकर्षणको केन्द्र बनाउने निर्णय गरे र त्यसको परिणाम स्वरूप चाहिँ पुनः सङ्खे किरा दौडको आयोजना गरिएको रहेछ श्रोता। यस पटकको सङ्खे किरा दौडमा पुरै देशभरबाट सहभागीहरू आफ्ना आफ्ना सङ्खे किरा लिएर पुगेका थिएछन्। दौड प्रतियोगिताको ढाँचा निकै सरल तर रोचक थियो। एउटा गोलाकार टेबलको बिचमा सङ्खे किरा राखिन्थ्यो र हिँड्न लगाइन्थ्यो। तीमध्ये जो सबैभन्दा पहिले 33 सेन्टिमिटर टाढाको किनारासम्म पुग्थ्यो त्यही नै विजेता घोषित हुन्थ्यो। 33 सेन्टिमिटर भनेपछि करिब करिब हामीले यो हाम्रो नेपालमा स्केल फिट भन्छौँ नि, त्यो जस्तो लाग्यो। 3 फिट भनेछु, माफ गर्नुहोस्, 33 सेन्टिमिटर। त्यही त्यो जसले पार गर्थ्यो त्यो घोषित हुन्थ्यो। र यस वर्ष चाहिँ ब्रदर स्नेल नाम गरिएको सङ्खे किराले 3 मिनट 33 सेकेन्डमा दूरी पार गर्दै च्याम्पियन बन्न सफल भएको थिएछ श्रोता। रोचक कुरा चाहिँ यसमा सहभागीहरूले आफ्ना सङ्खे किरालाई दौडका लागि विशेष तरिकाले तयार पार्ने गर्दा रहेछन्। तिनीहरूलाई ताजा फलफुल, तरकारी वा सखरखण्डका पातहरू खुवाइने रहेछ। यसपटकको सङ्खे किरा दौड प्रतियोगिताका लागि एक ताइवानी दम्पति जायन्ट अफ्रिकन स्नेल प्रजातिको सङ्खे किरा ल्याएर त करिब 5 घन्टाको यात्रा गरी फेङलिङमा पुगेका रहेछन्। त्यति टाढाबाट यो कम्पिटिसनका लागि जाने गर्दो रहेछन् मान्छेहरू श्रोता। हुन त फेङलिन सहर केवल सङ्खे किरा दौडका लागि मात्र चर्चित छैन। त्यहाँ ई बाइक टुर, जापानी शासनकालका भवनहरू, पुराना सुर्तीका गोदामहरू र संस्कृतिले पनि त्यहाँ चाहिँ पर्यटकहरूलाई आकर्षित गर्ने गर्दो रहेछ। सहरको शान्त वातावरण, हरियाली र सुस्त जीवनशैलीले आगन्तुकहरूलाई निकै लोभ्याउने गर्दो रहेछ।
हजुर, यो म्याराथन सुन्यौँ हामीले, शङ्खेकिराको दौड, 33 सेन्टिमिटर चाहिँ 3 मिनट 3 सेकेन्डको समय अवधिमा पार गरेर ब्रदर स्नेल ले जितेका रहेछन् यो सालको यो दौड। यो दौडको कुरा यतिमै अन्त्य गरौँ श्रोता, अब गीत सुन्न नै हामी लागौँ। इन्ट्रेस्टिङ लाग्यो मलाई यो कुरा, अब हेनी बेकरलाई सुनौँ सधैँभरि।

0: BFBS Gorkha Radio.
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
2: यो BFBS कुलकर्म रेडियो हो।

हजुर, नैनी रेशम सागर सान संसार राई फिचरिङ इन्द्रकला राई. सागर संसार राईको लेटेस्ट श्रोता दर्शकलाई उपहार भनौँ, भर्खरै मात्रै रिलिज भएको. इन्द्रकला राईले पनि साथ दिनुभएको रहेछ यो गीत सुन्दा. तपाईँलाई कस्तो लाग्यो? मैले पनि पहिलोपल्ट सुनेको, आशा गरौँ तपाईँहरूले पनि यो गीतलाई रुचाउनु भयो होला. र यस्तै यस्तै मिठा मिठा गीतहरू नै छान्दै खोज्दै तपाईँहरूलाई सुनाउने हाम्रो प्रयास जारी छ श्रोता. हजुर, हामीले अघि पहिलो घन्टादेखि नै एउटा प्रश्न तिर्साइराखेका छौँ श्रोता. मौरीको कतिवटा आँखा हुन्छ? तपाईँहरूले उत्तर पठाउँदै गर्नुहोस्. र यो बेलामा भने एउटा यसो भलेन्टियरको अपर्च्युनिटीहरू आइरहेको छ. तपाईँहरू यो विशेष गरी ब्रिटिस फोर्सेस ब्रुनाई ग्यारिजनमा हुनुहुने श्रोताका लागि हो. र यो विभिन्न सङ्घ संस्थाहरूमध्ये आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमलाई पनि भलेन्टियरको आवश्यकता भइरहन्छ श्रोता. तपाईँहरूले चाहिँ भलेन्टियर गर्नु चाहनुहुन्छ भने तपाईँले चाहिँ कम्युनिटीको एक्टिभिटीहरूमा चाहिँ सपोर्ट गर्न सक्नुहुन्छ. जस्तै यो युथ क्लब सेसनहरू रन गर्ने, प्यारेन्ट्स एन्ड टडलर्सहरू चाहिँ रन गर्ने, त्यस्तै अन्य कम्युनिटी सपोर्ट एक्टिभिटीहरू जे जे हुन्छन् तिनीहरूमा चाहिँ तपाईँको उपस्थितिले त्यहाँ उहाँहरूलाई केही सघाउ पुग्छ भने धेरै राम्रो मानिन्छ. र यदि तपाईँहरू यसो समयको चाहिँ सदुपयोग गर्न चाहनुहुन्छ, फुर्सदिलो हुनुहुन्छ भने अवश्य जानु सक्नुहुन्छ. तपाईँहरू जुनसुकै सङ्घ संस्थामा पनि, ग्यारिजनका सङ्घ संस्थामा जानुभयो भने सबैभन्दा सुरुमा चाहिँ तपाईँलाई ट्रेनिङ उपलब्ध गराइन्छ. ट्रेनिङ बिना त अब जहीँ पनि चाहिँ ट्रेनिङ अथवा इन्डक्सन भनौँ न, त्यो बिना अब ल एकैचोटि काम गर भनेर कसैले काहीँ पनि भन्दैन. र यहाँ पनि त्यस्तो हुँदैन, तपाईँहरूले चाहिँ ट्रेनिङ प्राप्त गर्न सक्नुहुनेछ. र तपाईँले अब भलेन्टियर गर्दिनँ मलाई पुग्यो अब, अथवा मेरो टुर सकियो, ब्रुनाईको बसाइ सक्यो, अब म बेलायत अथवा अन्यतिर जाँदैछु भन्ने हुन्छ भने तपाईँहरूलाई सर्टिफिकेट उपलब्ध गराइन्छ. र वर्क एक्सपिरियन्सको सर्टिफिकेट, युकेमा विशेष गरी कति काम लाग्छ भन्ने कुरा तपाईँले अन्दाज लगाइसक्नु भएको छ. त्यही भएर भलेन्टियर गर्नु फाइदाजनक नै छ श्रोता, विशेष गरी ब्रुनाई ग्यारिजनका श्रोताको लागि भनिरहेको छु श्रोता. यो अब एउटा गीत सुनौ, सररर पानी घट्टामा. यो अलि पुरानो गीत परेको छ र यो गीत गाउने कलाकार हुनुहुन्छ बिमा कुमारी दुरा अनि पुरुषोत्तम न्यौपाने. यो गीत म आफैले बजाउन खोजेको छुइनँ श्रोता, यहाँ अनुरोध आइपुगेको छ. खर्क गुरुङ मामाले अनुरोध गर्नुभएको छ यो गीतलाई. नमस्कार सलामत पताङ, धनराज भान्जा भन्नुभएको छ. मामालाई पनि नमस्कार सलामत पताङ. म पनि टिप्लुक्क आइपुगेँ है मझेरी कार्यक्रम सुन्न. समयले साथ दिएमा एउटा पुरानो लोकभाका गीत सुनाइदिनु भएमा म आभारी हुने थिएँ भन्नुभएको छ. अवश्य पनि मामा, हामीसँग गीत तयार छ, अब बजाइहाल्छु. र सम्झनामा चाहिँ म लगायत सम्पूर्ण यो बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने श्रोतालाई भन्नुभएको छ, सम्झना पुर्याउन चाहन्छु भन्नुभएको छ अनि धन्यवाद भन्दै बिदा हुनुभएको छ. खर्क गुरुङ मामा, तपाईँको समय अनि साथका लागि धेरै धेरै धन्यवाद. सधैँ आएर साथ दिनुहुन्छ, सहयोग गर्नुहुन्छ, सुनिदिनुहुन्छ, कमेन्ट गर्नुहुन्छ, कम्प्लिमेन्ट गर्नुहुन्छ, कम्प्लेन पनि गर्नुहोस् है. कहिलेकाहीँ केही बिग्रिहालेको छ भने यस्तो हुनुपर्ने, यस्तो भयो भनेर भन्नुहोस्, हामी सचिन तयार छौँ. अब भने गीत सुनौ, सररर पानी घट्टामा.

सरर र पानी घट्टामा भीमा कुमारी दुरा अनि पुरुषोत्तम न्यौपानेले गाउनु भएको मिठो गीत सुने श्रोता, पुरानो गीत थियो तर पनि रमाइलो गीत। हाम्रो बिएबेसका के अरे सधैँ सुनिराख्ने श्रोता खर्क गुरुङ मामाले यो गीत अनुरोध गर्नुभएको थियो र आशा छ उहाँले यो गीत मन पराउनु पनि भयो होला, सुनेर रमाइलो गर्नुभयो होला। अब हामी सञ्जीवनीले गाउनुभएको सुरेश अधिकारीले गाउनुभएको साथी भन्ने गीत सुन्छौँ र यो गीत नै आजको हाम्रो कार्यक्रमको बसाइको अन्तिम गीत हुनेछ। श्रोता, जानुभन्दा अगाडि मैले अघि तपाईँलाई एउटा प्रश्न तेर्स्याएको थिएँ, मौरीको कतिवटा आँखा हुन्छ भनेर। धेरैले त पठाउनु भएन उत्तर, परदेशी घिमिरे माइलोज्यूले मात्रै पठाउनु भएको छ, उहाँले पाँचवटा हुन्छ भन्नुभएको थियो। उहाँ र मेरो उत्तर मिल्यो, पाँचवटै हुँदो रहेछ। दुईवटा ठुल्ठुला कम्पाउन्ड आँखा हुँदो रहेछन्, यी चाहिँ टाउको माथि दुवै छेउमा हुन्छन् र धेरै साना लेन्स मिलेर बनेका हुन्छन्। यसले चाहिँ मुभमेन्ट अनि वरिपरिको दृश्य देख्न मद्दत गर्दो रहेछ भने अरू बाँकी तिनवटा साना सिम्पल आइज, जसलाई चाहिँ ओसेल्ली पनि भनिँदो रहेछ, ती तिनवटा हुँदा रहेछन्। यी टाउको माथिल्लो भागमा त्रिकोण जस्तो गरिरहेका हुन्छन्, यिनले चाहिँ प्रकाशको दिशा र उज्यालो अँध्यारो छुट्याउन सहयोग गर्दो रहेछ। हजुर, अब भने हामी गीत सुन्दै सुन्दै बिदा हुने छौँ। श्रोता साथी सञ्जीवनी अनि सुरेश अधिकारीले गाउनुभएको यो गीत सुनपदै म पनि बिदा हुन्छु। हामी भोलि फेरि साविक समयमा भेट्नेछौँ, तबसम्म मलाई बिदा दिनुहोस्। नमस्ते, बाबाई।

0: नेपाल सरकार मन्त्री परिषदको बैठक अहिले बस्दैछ। सरकारका प्रवक्ता समेत रहेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बैठक बस्न लागेको जानकारी दिनुभयो। सिमन्त्रबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बैठक बस्न लागेको उहाँले जानकारी दिनुभयो। बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ। मन्त्री परिषदबाट पारित भएपछि आज राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। सरकारले आगामी वर्षको प्राथमिकता विकास योजना, सुशासन, पूर्वाधार, अर्थतन्त्र सुधार र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित विषय नीति तथा कार्यक्रममा समेट्ने तयारी गरेको छ। त्रिभुवन विमानस्थलमा अवरुद्ध उडान डेढ घण्टापछि सञ्चालनमा आएको छ। इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाजको पङ्ग्रामा आगो लागेर यात्रीहरूलाई आपतकालीन उद्धार गर्नु परेको छ। उद्धार तथा रनवे सुरक्षित तुल्याउने काम भएकाले अन्य उडान प्रभावित भएका हुन्। तत्काल अवतरण सम्भव नभएपछि काठमाडौँ आसपासको आकाशमा कम्तीमा चारवटा विमान होल्ड गरिएकोमा अहिले सञ्चालनमा आएका फ्लाइट रडारले जनाएको छ। TK-726 नम्बरको विमान त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको थियो। विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको हो। दमकलको सहायतामा आगो निभाइएकाले अवस्था सामान्य भएको र जाँचका लागि केही समय रनवे बन्द गरिएको उहाँको भनाइ छ। विमानमा 273 यात्रु र 11 चालक दलका सदस्य थिए। सबै यात्रीहरूलाई सकुशल बाहिर निकालिएको थियो। वृहत पाशुपत क्षेत्र पदयात्रा अर्थात 64 सिद्धलिङ्ग दर्शन समूह पशुपति आइपुगेको छ। बागमती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र बागमती नदी प्रदूषित भएकामा भगवान पशुपतिनाथ एवं बागमतीप्रति क्षमा याचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको थियो। महेश सन्यास आश्रमका पीठाधीश एवं महेश संस्कृत गुरुकुलमका अध्यक्ष स्वामी रमणानन्द गिरीको संकल्पमा पदयात्रा समूह पशुपति क्षेत्र आइपुगेको हो। कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रे पलाञ्चोक, जनकपुर क्षेत्रमा रहेका सिद्धलिङ्गको दर्शन पैदल यात्रा गरी समूह अघि बढेको थियो। 42 दिनमा तीर्थयात्रा पशुपति आइपुगेको हो। रूपन्देहीमा लागू पदार्थ तथा मादक पदार्थ सेवन गर्ने चालक विरुद्ध अपरेसन डेल्टा सञ्चालनमा आएको छ। डीएसपी कृष्ण कुमार चन्दका अनुसार सार्वजनिक यातायातका चालकहरूले लागू औषध सेवन गरेर सवारी चलाउने गरेको सूचनाका आधारमा अभियान सञ्चालन गरिएको हो। अभियान अन्तर्गत पहिलो दिन बुटोलबाट 8 भैरहवाबाट 3 लुम्बिनीबाट 4 र तख्तैबाट 1 लागू पदार्थ सेवन गर्दा भेटिएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रतिमा कार्कीले चालकहरूमा मनोवैज्ञानिक दबाव सिर्जना गरी सडक सुरक्षामा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।
1: चालकज्यूहरूलाई चाहिँ हामीले किट मार्फत चेक जाँच गर्दाखेरि फेला पारेका थियौँ। यसको अर्थ चाहिँ मान्छेले लागू पदार्थ र मादक पदार्थ सेवन गरेर चलाउँदो रहेछ। जीवन जेनरल पब्लिकको चाहिँ हेल्थसँग केयरलेस गर्दो रहेछ र राजमार्गमा लापसी मापसी गरेर चलाउँदाखेरि पक्कै पनि लापरवाही स्वतः हुने र दुर्घटनाको चाहिँ रेसियो पनि बढ्ने चाहिँ हाम्रो आकलन रहेको छ।
0: हर्मुज जलघाँटी नियमित गराउने विषयमा ब्रिटिस रक्षा मन्त्री जोन हेलीले 40 देशका प्रतिनिधिसँग बैठक गर्न लाग्नु भएको छ। जलघाँटी नियमित गराउन बहुद्देशीय मिसन सञ्चालनका विषयमा बैठकमा छलफल हुनेछ। बेलायती युद्धपोत एचएमएस ड्रागन मध्य पूर्व प्रस्थान गर्न लागेका बेला छलफल गर्न लागिएको छ। थप जानकारी जोन एडर्लीबाट।
2: HMS Dragon is forward deploying to the region to ensure the UK can contribute to a future mission to secure the Strait of Hormuz and safeguard freedom of navigation. The MOD says her presence will help strengthen confidence amongst commercial shippers.

0: support mine clearance efforts and protect vessels. It comes as the Defence Secretary John Healey hosts with France the first meeting of defence ministers from 44 nations to discuss their military contributions to the defensive mission.
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण मिति सार्वजनिक भएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले ट्रम्पले पर्सिदेखि चीनको तीन दिने भ्रमण गर्नुहुने बताएका छन्। राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा ट्रम्प आउन लाग्नु भएको ती प्रवक्ताले बताएका छन्। दुई देशबीच तनाव भएको नौ वर्षपछि पहिलो पटक अमेरिकी राष्ट्रपतिले चीन भ्रमण गर्न मिति तय गरिएको छ। र अर्को महिना काठमाडौँमा हुने काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ। नेपाल भलिबल संघले काठमाडौँमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8 देखि 15 गतेसम्म त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुनेछ। काभा महिला भलिबल च्याम्पियनसिपमा आयोजक नेपाल सहित भारत, बङ्गलादेश, श्रीलङ्का, मालदिव्स, इरान, किर्गिस्तान र कजाकिस्तान गरी 8 देश सहभागी हुनेछन्।

बिहा बिहा गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज सोमबार हो आदरणीय श्रोता। सोमबार हामी भगवान शिवको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। अर्धनारीश्वर रूपमा पूजित भगवान शिव आशुतोष पनि हुनुहुन्छ। औठर दानीका रूपमा उहाँलाई विशेष रूपमा चाहनेहरूको कुनै कमी छैन, किनभने उहाँ मागेभन्दा धेरै र शीघ्र दिने गर्नुहुन्छ। त्यही बताइएको छ औठर दानीको अर्थ। आशुतोष उहाँ अत्यन्तै शीघ्र प्रसन्न हुनुहुन्छ। एकचोटि हात जोडेर हे भोले बाबा मलाई यस्तो आवश्यकता पर्यो बक्सनुहोस् भनेर हृदयदेखि प्रार्थना गर्नेलाई उहाँले खाली हात छोड्नुहुन्न। उसले मागेको भन्दा पनि अति धेरै दिने गर्नुहुन्छ। त्यसैले आशुतोष र औठर दानी उहाँका विशेष प्रिय नामहरू हुन् भनेर उल्लेख गरिएको छ। त्यसैले त्यस्ता औठर दानी भगवान भोले बाबाको चरणमा सदैव चित्त लागिरहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र हामी कुनै विषयबिन्दुको आश्रय लिएर हामी चर्चा गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आजको यस कार्यक्रममा श्रीमद् भागवत महात्म्यमा रहेको एउटा पद्यको चर्चा गर्नेछु, जुन पद्यले हामीलाई मार्गनिर्देश गरिरहेको छ, मनुष्यलाई बाटो हिँड्न सिकाइरहेको छ र मनुष्यले कसरी आफ्नो कर्तव्य पथमा अडिग भएर अगाडि हिँड्दाखेरि शान्ति, सुख, आनन्द प्राप्त गर्दछ र सदाका लागि दुःखको जन्जालबाट छुट्ने गर्दछ। त्यही कुरालाई यहाँ एउटै पद्यमा बताइरहेको छ, जुन कुरा गोकर्ण नाम गरेको एउटा पुत्रले आत्मदेव नाम गरेको आफ्नो पितालाई यो कुरा उपदेश गरिरहेको छ। अरू प्रसङ्गहरू पनि, अरू उपदेशहरू पनि यहाँ देखिन्छन्, तर यो एउटा पद्यको हामी संक्षिप्तमा चर्चा गरौँ। छोराले बाउलाई गरेको धर्मको उपदेश, श्रीमद् भागवत महात्म्यमा रहेको आत्मदेव जो धुन्धुकारी जस्तो कुपुत्रबाट अति पीडित भएर रुवावासी गर्दै वृद्धावस्थामा आफ्नो सज्जन सत्पुत्र भगवानको भक्त छोरो गोकर्णको शरणमा जान्छन् र मलाई धर्मोपदेश गर भनेर प्रार्थना गर्छन् पिताले, र त्यही सन्दर्भमा बाउलाई पितालाई पुत्रले गरेको यो गोकर्णले गरेको यो उपदेशको प्रसङ्गमा एउटा पद्यको हामी पनि संक्षिप्तमा चर्चा गरौँ। पद्यमा भनिएको छ, धर्मं भजस्व सततम् त्यज लोक धर्मान् सेवस्व साधु पुरुषान् जहि काम तृष्णाम् अन्यस्य दोष गुण चिन्तनमासु मुक्त्वा सेवा कथा रसमहो नितराम पिबतम। वास्तवमा यो उपदेश सम्पूर्ण सार, धर्मको सारलाई उल्लेख गरेर गरिएको छ। यसमा गोकर्ण आफ्ना पितालाई भन्छन्, हे पिताजी, धर्मं भजस्व, धर्मको भजन गर्नुहोस्, धर्मको सेवन गर्नुहोस्, धर्ममा चित्त लगाउनुहोस्, धर्ममा अगाडि बढ्नुहोस्। तपाईँ गृहस्थी धर्ममा हुनुहुन्छ, तर तपाईँको कुपुत्र जो धुन्धुकारीको नामले परिचित छ त्यसले तपाईँलाई कति दुःख दियो र तपाईँले यो गृहस्थीबाट के पाउनुभयो? दुःखै मात्रै, र अब मृत्युको नजिक पुग्नुभएको वृद्धावस्थामा यस्तो दुःखमा पीडित भएर अब किन संसारतिरै आकर्षित हुनुहुन्छ? विषय वस्तुमा, विषय भोगमै किन लालायित हुनुहुन्छ? धर्मको सेवन गर्नुहोस्, धर्मलाई भजन गर्नुहोस्, धर्मको शरणमा जानुहोस् र धर्मको मार्गमा अगाडि बढ्नुहोस्। अर्को कुनै विकल्प छैन तपाईँका अगाडि अथवा मनुष्यका अगाडि। अनि त्यो धर्म कसरी भजन गर्ने? धर्मं भजस्व सततम्। सततम भनेको निरन्तर रूपमा एउटा तैल धारावत भनिन्छ, जो स्वभावमा नै धर्मको वृत्तिलाई अपनाउने चेष्टा अभ्यासबाट हुने गर्दछ। त्यसो गर्नुहोस्, धर्मं भजस्व सततम्, सत्मार्गमा अगाडि बढ्नुहोस्, झुटो नबोल्नुहोस्, संसारका विषयहरूको भोग गर्ने इच्छा त्याग्नुहोस्। वास्तवमा यिनै हुन् धर्मका मार्गमा अगाडि बढ्ने भनाइहरूको व्याख्या गर्ने सन्दर्भमा आउने विषयहरू। त्यसपछि त्यज लोक धर्मान्, धर्मको आश्रय लिने, धर्ममा प्रतिष्ठित हुने, धर्म मार्गमा अगाडि बढ्ने त छँदैछ, तर त्यो गर्दा गर्दै अर्को एउटा बिन्दु गोकर्ण भन्छन्, लोक धर्मान् त्यज, लोक धर्मको त्याग गरेर धर्मको भजन गर्नुहोस् सततम् अर्थात् निरन्तर रूपमा। यसको चर्चा अलिकति गरौँ, तर त्योभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

एकचाली अक्षर नौरा अङ्क मैले त पढेको मात्रा र रेप केही पनि छैन असाध्य गरेको यी दुईटा अक्षर कन्ठैमा राख्न मेरो त धोको छ सम्पत्ति माथि सम्पत्ति भन् सर्वस्व

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभजागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यो गोकर्णले आफ्ना पिता आत्मदेवलाई उपदेश गरेको यो भागवतको महात्म्यको एउटा पद्यको जो धर्मको सेवन गर्नलाई उपदेश गरिएको छ र हामी त्यसको चर्चा गर्दैछौँ र त्यसले समग्र धर्मको सारलाई उल्लेख गरेर आफ्नो पिताजीलाई बाटो देखाएको छ। धर्मम भजस्व सततम त्यज लोक धर्मान, धर्मको भजन सततम रूपमा निरन्तर रूपमा धर्मको बाटोमा हिँड्दा मात्रै पनि त्यो त्यसले शान्ति पाउन सक्दैन, किनभने लोक धर्मान त्यज लोक धर्मको त्याग पनि गर्नुपर्दछ, स्त्री सुखबाट आफूलाई अलग राख्नुपर्दछ अथवा स्त्रीले पुरुष सुखबाट र संसारका सम्पूर्ण भौतिक पदार्थहरूबाट जो रस लिने जो आनन्द लिने एउटा हाम्रो विषयाभिमुख इन्द्रियहरूको एउटा चेष्टा छ त्यसलाई नियन्त्रण गरेर लोक धर्मलाई त्याग्ने भनेको आफ्ना पुत्र स्त्री धन सम्पत्ति यी जातिमा जसरी आसक्त चित्त छ अथवा एकदमै यसमा रागी भइएको छ यो बिना हामी एकै क्षण रहन सक्दैनौँ, यसमा अलिकति केही भयो भने हाम्रो सातो पुत्लो उड्ने गर्दछ, वास्तवमा यही हो आसक्ति भनेको। त्यस्ता आसक्तिपूर्ण जो विषयहरूको चित्तको एउटा लगाव छ त्यसलाई त्याग्नु नै लोक धर्मलाई त्याग्नु हो। धर्मको भजन गर्नु सत्यम वद धर्मम चर स्वाध्यायनमा प्रमद, वेदले भन्छ सत्यमा अडिक हुनु पर्दछ, धर्म भनेको सत्य नै हो र एउटा जीवनलाई एउटा उदाहरणीय शास्त्रले आज्ञा गरे बमोजिम जिउने चेष्टा गर्नु नै धर्मको मार्गमा हिँड्नु हो र महापुरुषहरूले बताएको विषयलाई स्वीकार गरेर उपदेशलाई शिरोधार्य गरेर त्यही मार्गमा हिँड्ने चेष्टा गर्नु पनि धर्मको भजन हो निरन्तर रूपमा र लोक धर्म भनेको विषयहरूको सेवन गर्ने जो तीव्र इच्छा छ त्यसको त्याग नै हो। त्यसपछि पिताजीलाई भन्छन् सेवस्व साधु पुरुषान जहि काम तृष्णा, काम तृष्णाको त्याग गरेर अर्थात् कामनाहरू इच्छाहरूको वेगलाई कन्ट्रोल गरेर अर्थात् तिनीहरूलाई नियन्त्रण गरेर साधु पुरुषहरूको सेवा गर्नुहोस्। साधु पुरुषहरूको सेवा भनेको साधु पुरुषहरूको आवश्यकताका चिजहरू यदि गृहस्थमा रहेको व्यक्तिले गर्छ भने त्यो पनि एउटा साधुको सेवा हो, तर खासमा साधुको सेवा साधुको चरणमा गएर प्राप्त गरेको उपदेशलाई मान्ने चेष्टा गर्नु र साधुले भनेको कुरालाई मान्नु नि साधुको आज्ञालाई मान्नु नि साधुको सेवा हो, त्योभन्दा ठुलो अर्को कुनै सेवा छैन भनिएको छ। त्यसैले साधुको सेवा गर्नु तर साधुको सेवा गरे बापत मैले मेरो छोरा हुनुपर्छ, मेरो जागिर लाग्नुपर्छ, मेरो बिमारी ठिक हुनुपर्छ र मैले सुख शान्ति स्वर्गको प्राप्ति गर्नुपर्छ भन्ने जो कामना छ यसको त्याग गरेर साधुको सेवा गर्न आवश्यक छ, किनभने साधुबाट कुनै पनि भौतिक अर्थात् संसारी विषयहरूको इच्छा नराख्नु नि। सेवस्व साधु पुरुषान जहि काम तृष्णा हो भनेर बताइएको छ। पूर्ण अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभजागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी श्रीमद् भागवत महापुराणको महात्म्यमा उल्लेख गरिएको गोकर्णले आफ्ना पिता आत्मदेवलाई उल्लेख गरेको यो एउटा उपदेश हो, जसले मनुष्यलाई आफ्नो कर्तव्य पथमा अगाडि हिँड्न बाटो देखाएको छ। यसैको हामी चर्चा गर्दैछौँ। धर्मम भज सुसततम त्याज लोकधर्मान् सेवस्व साधु पुरुषान् जहि काम तृष्णा अन्यस्य दोष गुण चिन्तन मासु मुक्त्वा। अन्य भने अरू मानिसहरूको दोष र गुणको चिन्तन अर्थात् दोष र गुणको जो दर्शन छ त्यसलाई छोडेर तुरुन्तै आँसु मुक्त शीघ्र त्यसबाट मुक्त भएर आफ्नो कर्तव्य पथमा अगाडि हिँड्नुहोस् र सेवा कथा रसमहो नितराम पिबतोम। त्यसपछि भगवानको सेवा पूजा जो गर्ने व्यवस्था छ त्यो गर्नुहोस् र भगवानका कथाहरूको श्रवण गर्नुहोस्, कथा रसको पान गर्नुहोस् र निरन्तर रूपमा त्यसको रस पान गरेर सुखी हुनुहोस् र यसबाट नै तपाईँको कल्याण निश्चित छ। यसभन्दा अरू तपाईँले केही गर्नु पर्दैन। धर्मम भजस्व सततम त्याज लोक धर्मान् सेवस्व साधु पुरुषान् जहि काम तृष्णाम अन्यस्य दोष गुण चिन्तन मासु मुक्त्वा सेवा कथा रसमहो नितराम पिबतम। भगवान्को सेवा र भगवान्को कथा जस्तो श्रीमद् भागवत कथा, रामायण कथा, महाभारतका कथाहरू, अरू विशिष्ट जो कथाहरू छन्, आफ्ना धर्म सम्प्रदाय अन्तर्गत बौद्ध धर्म रहेका कथाहरू, क्रिस्चियन धर्म रहेका कथाहरू, इस्लाम धर्म रहेका कथाहरू, त्यहाँका भक्तहरूको चरित्रहरू, यी सबै कुराहरूको श्रवण नै सेवा कथा रसम हो भनेर सेवा कथाको रस हो र त्यसको पान निरन्तर रूपमा गर्नुहोस्। यस्तो उपदेश सुनेर ती आत्मदेवले गोकर्णलाई प्रणाम गरी गृहत्याग गर्छन् र वनमा गएर भगवानको निरन्तर रूपमा 60 वर्षपछि उनी यो स्थितिमा पुगेका हुन्छन् र 60 वर्ष उमेर नागिसकेका यिनी घर छोडेर हिँड्छन् र श्री भगवान् को नित्य निरन्तर चिन्तनमा रहन्छन् र श्रीमद् भागवतको 10 स्कन्दको निरन्तर पाठ गर्छन् र अन्तिममा भगवान् श्री कृष्णको प्राप्ति गरेर उनी आफ्नो जीवनलाई यहाँ समाप्त गर्छन् भनेर प्रसङ्ग आउँछ। त्यसैले हाम्रो पनि आत्मदेवकै स्थिति नभए पनि त्यतातर्फ जाने योग्यता हामीसँग छ। आत्मदेव 60 वर्षका भइसकेका थिए तर हामी त अझ त्योभन्दा पनि कम उमेरका पनि हुन सक्छौँ, अथवा 60 नै पुगे पनि अथवा 65-70 भए पनि आजकै दिनबाट सत्मार्गमा हिँड्ने यदि प्रण गरियो भने मनुष्य जन्म सफल हुन कति बेर पनि लाग्दैन। भगवान् कृपालु हुनुहुन्छ, अवश्य पनि कृपा गर्नुहुन्छ, यही बताइएको छ। यतैतर्फ जाने हाम्रो चित्तवृत्ति बनोस्, यही भगवान्सँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्रीराम जय राम, जय जय राम, श्रीराम जय राम, जय जय राम, श्रीराम जय राम, जय जय राम। नमस्कार।

नमस्ते, गुड मर्निङ। बिहानको 6:38 गएको छ, बेलायतको समय हो, बिहानको टाइम छ यहाँ। र बिहान अहिले हामी सँगै सँगै भ्युजिसक्नु भएको छ बेलायतवासीहरू। बिहानको समय भएकोले यहाँहरू सबैलाई शुभ प्रभात, शुभ बिहानीको कामना गर्न चाहन्छु। अनि अन्य ठाउँमा न्यानो न्यानो नमस्कार सहित यहाँहरूलाई पनि शुभ शुभ समयको कामना गर्न चाहन्छु म आशा। हजुर, आज त सोमबार, सोमबारको दिनदेखि शुक्रबारसम्म यहाँहरूसँगै रहनेछु बिहानको समय ब्रेकफास्ट सोको साथसाथमा म आशा। र आज पनि अब हामी यो घन्टा हामीसँग रहेको करिब करिब 2.5 घन्टा जति हामी मिठा मिठा गीतहरू सुन्छौँ, विभिन्न विषयमा चर्चा गर्छौँ अनि कुराकानी पनि सुन्छौँ। आज 8:00 बजेपछिको समयमा एउटा कुराकानी पनि छ र यो कुराकानी योगजीले गर्नुभएको छ 1RGR गोर्खा मेजर गल्फ कप 2060 त आएको छैन त हजुर, त्यतिखेर त हामी रहँदैनौँ पनि होला। यो 2026 1RGR गोर्खा मेजर गल्फ कप सँगै को बारेमा कुराकानी हुन्छ र यो कुराकानीमा को को हुनुहुन्छ अहिले 8:00 पछिको समयमा तपाईँले सुन्न सक्नुहुन्छ हजुर। र आज यो भयो 8:00 पछिको समयमा हुने कुराकानी, अनि त्यसभन्दा अगाडि हामी विभिन्न विषयमा चर्चा गर्छौँ। आजदेखि नयाँ प्रश्न पनि सुरुवात हुन्छ, प्रश्नको प्रतीक्षा। अब एकछिनमा म समाप्त गर्नेछु, होइन, अब भर्खरै त हाम्रो भेट भएको छ, हरेक घन्टा एक एकचोटि एटलिस्ट कम्तीमा पनि प्रश्न त म राख्ने गर्दछु र अरू हाम्रा सामान्य सरसामग्रीहरू हुन्छन् नै। आज त वेदर चिसो चिसो छ हौ हजुर, अलि चिसो चिसो हामीले हावा पनि अनुभव गरिरहेका छौँ, चिसो चिसो प्रकारको यो उत्तरी हावा आइरहेको कारणले गर्दाखेरि हो। र अब यो साता अलिक चिसो हुन्छ भनिएको छ, चिसो चाहिँ बढ्छ किन भन्दाखेरि उत्तरी हावा सिधै यता आउने कारणले गर्दाखेरि। यो मे महिनाको एभरेज टेम्परेचर चाहिँ झन्डै 16-17 डिग्री सेल्सियस हो, तर अब झन्डै कतिपय ठाउँमा त सिङ्गल डिग्री भन्दाखेरि पनि सिङ्गल डिजिट मा झर्न सक्ने सम्भावनाका कुरा पो गरेका छन् मौसमविदहरूले, तर डिटेलमा म अहिले एकछिन 7:00 पछिको समयमा राख्छु एज युजल। अब अहिले चाहिँ गीत सुनाऊ आउनुहोस्। अघि कमल रसाइलीले गाउनु भएको गीत सुन्यौँ, यो मन त मेरो नेपाली हो, हजुर, 1974 AD को ब्यान्डको एउटा एकदमै प्रख्यात गीत। उहाँले फेरि त्यही गीत अलिकति अर्को लयमा गाउनु भएको रहेछ, है, यो पनि एकदमै अत्यन्त अत्यन्त सुन्दर लाग्यो। अब अहिले बज्ने गीत पनि मन पराउनु हुनेछ पक्कै पनि। सञ्जीव सिंह भन्नुहुन्छ, के जादु चलायो भनेर।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

0: बसन्त राईले गाउनु भएको ओ प्रिया हामीले सुन्दै थियौँ। अहिले बिहानको 6:52 गएछ बिहानको टाइम र यतिखेर मिठा मिठा गीत सुन्दैछौँ। अब अर्को गीत पनि एउटा छ जुन गीत चाहिँ समाचारभन्दा अगाडि म राख्नेछु यहाँहरूलाई। सायद हाम्रो प्याटर्न अहिलेसम्म त थाहा छँदैछ, समाचारभन्दा अगाडि प्रायः हामी सबैले सधैँ कार्यक्रममा गीत राख्ने गर्दछौँ। गीतबाट मात्रै हामी बल्ल समाचारमा प्रवेश गर्छौँ। यो बिहानको समय यहाँ बेलायतमा बिहानको समय छ, नेपालमा पनि बिहानको नै टाइम छ, त्यतातिर लेट मर्निङ। बिहानको 11:37 गयो, ब्रुनाई र हङकङतिर दिउँसोको 1:52 गएको छ। अब आजको यो बिहानीको समयमा हामीले पात्रो त हेर्छौँ नै, पात्रोका अलावा प्रश्न पनि राख्छौँ। पहिलोचोटि मन्डे सोमबारको बिहान 7 अगाडि नै हामी प्रायः राख्ने गर्दछौँ र यो प्रश्न अब के छ यसपालिको, तपाईँहरूले के पत्ता लगाउनु पर्ने हो, त्यो चाहिँ अब तपाईँहरूको लागि होमवर्क भन्नु पऱ्यो होइन। सोच्दै गर्नुहोला, खोज्दै गर्नुहोला, पहिले चाहिँ प्रश्न सुनौँ। त्योभन्दा अगाडि चाहिँ पहिले प्रश्न सुनौँ है त।
1: एउटा कागजको पानामा गोलो आकारको घेरा बनाउनुहोस् र भन्नुहोस् उक्त गोलाकारको कतिवटा साइड हुन्छन्।
0: फेरि एकचोटि राखौँ।
1: एउटा कागजको पानामा गोलो आकारको घेरा बनाउनुहोस् र भन्नुहोस् उक्त गोलाकारको कतिवटा साइड हुन्छन्।
0: हजुर, प्रश्न यही नै हो यो साताको लागि राखिएको। अब के भन्नुभएको छ यहाँनिर गुरुले त्यही भन् गर्नुहोस् हजुर। हजुर, अब टी सरले के भन्नुभएको छ अब त्यही गर्नुहोस् अनि त्यसपछि त्यहाँ अब खोज्नुहोस् होइन। ओके, अब यसपालिको प्रश्न यही नै हो, होमवर्क। सुन्नुभयो पक्कै पनि, बुझ्नुभयो कि बुझ्नु भएन होइन, बुझ्नुभयो होला प्रश्न। हामीले एउटा कागजको पानामा गोलो घेरा बनाउनुहोस् र भन्नुहोस् त्यो गोलो आकारको घेरा। अब गोलो आकारको घेरा भनेपछि के हुन्छ, त्यो एक ठाउँबाट सुरु गरेपछि गोलो बनाउनु त्यही ठाउँमा आएर टुङ्गिन्छ होइन। हजुर, गोलो घेरा बनाउनुहोस् र त्यसमा अब तपाईँले चाहिँ साइड खोज्नुपर्छ। हजुर, साइड खोज्नुहोस् ल। तपाईँले अब गोलो घेरा हातले बनाउनु पऱ्यो होइन भने अब गोलो घेरा भएको चिज कुनै एउटा लिनुभए पनि हुन्छ तपाईँसँग। ओके, हामी दिदी बहिनीले त चुरा लगाउँछौँ नि, घरमा त प्रायः महिलाहरू हुन्छन्, चुरा हुन्छ होइन, गोलो घेरा अरू पनि हुन्छन्। चुरालाई टेबलमा राख्नुहोस्, गोलो घेरा त भइहाल्यो, घोरा घेरा बनाए पनि हुन्छ, त्यसलाई त्यसलाई आधार मानेर पेन्सिलले अथवा पेनले घोरा घेरा बनाए पनि हुन्छ। साह्रै गोलो बनाउनु मन लाग्यो भने होइन भने त्यसैलाई हेर्नुहोस्, मानिलिस् त्यही हो गोलो घेरा, अनि त्यसपछि त्यसको साइड कतिवटा साइड हुन्छ खोज्नु होला। अब स्वरूपराज आचार्य र सपना श्रीले गाउनु भएको गीत मैले राखिसकेको छु। आज विक्रम सम्बत 2083 साल वैशाख महिनाको 28 आज सोमबारको दिन हो। तदनुसार मे 11 सन् 2026 दिन महिला ज्योतिष सङ्घ स्थापना दिवस आज नेपाली क्यालेन्डरमा रहेको छ, यो पो मनाइँदो रहेछ। हजुर, भोलि विश्व नर्स दिवस रहेको छ। जे जे छन् यी दिवसहरू दिनहरू इन्जोय गर्न नभुलौँ र गीत पनि सुनौँ, गीतले पनि मनोरञ्जन तपाईँलाई पक्कै गराउँ।

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सरकारको नीति तथा कार्यक्रम मन्त्री परिषद बैठकबाट स्वीकृत भएको छ। आज अपरान्ह 4 बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय छ। त्यसअघि आज बिहान बसेको मन्त्री परिषद बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको हो। मन्त्री परिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेल।
4: आज नेपालको संविधानको धारा 95 सम्माननीय राष्ट्रपतिबाट सम्बन्ध 2083 साल वैशाख 28 गते आज 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुहुने सम्बोधन स्वीकृत गर्ने मात्र निर्णय आज भएको छ।
3: पीपी राजमार्ग रातको समयमा पूर्ण रूपमा बन्द रहेको नेपाल प्रहरीले जनाएको छ। सम्भावित बाढ़ीलाई कारण देखाउँदै प्रशासनले खुरकोट नेपाल थोक कुटुञ्जे भएर चल्ने सबै गाड़ीलाई राति रोक लगाएको हो। प्रहरी प्रधान कार्यालयले मध्य पहाड़ी लो राजमार्गको भोजपुर बोखिम खण्ड, कोशी राजमार्गको शंखसभा मकालु र म्याग्दीको जलथलीमा पर्ने बेनी चुमसुम सड़क आंशिक सञ्चालनमा रहेको जनाएको छ। हाल दैनिक जसो वर्षा भइरहेकामा आज रातिबाट देशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान पनि गरिएको छ। आजदेखि आगामी जेठ 1 गतेसम्म देशभर सरसफाई सप्ताह शुरू भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्म सबै निकायलाई अभियानमा सक्रिय हुन निर्देशन दिएको छ। राष्ट्रिय अभियानको औपचारिक उद्घाटनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता वीर अस्पतालमा आफै सरसफाई कार्यक्रममा सरिक हुनु भएको छ। स्वच्छ प्रशासनको नयाँ संकल्प भन्ने नारासहित देशभर सरसफाई सप्ताह शुरू भएको हो। मार्गदर्शन अनुसार सरकारी सूचना बोर्ड, नागरिक वडापत्र र संकेत चिन्हहरू स्पष्ट तथा व्यवस्थित हुनुपर्ने, चर्किएका वा उप्किएका भित्ताहरूको मरमत र रंगरोगन गरिनेछ। मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक तथा सफा राखिनेछ। यस्तै सबै शौचालयहरूलाई दुर्गन्धरहित बनाइनेछ र नियमित पानीको व्यवस्था सुनिश्चित गरिनेछ। हात धुने स्थानमा साबुन अनिवार्य गरिएको छ र दैनिक सरसफाईको अभिलेख राख्नुपर्नेछ। शौचालयहरू महिला मैत्री सेनेटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गता मैत्री हुनुपर्ने उल्लेख छ। सुदूरपश्चिमको अत्यन्त विकट मानिने दार्चुलाको टिंकर जोड्ने तुषार पानी कोठेदार सड़कको 12 किलोमिटर क्षेत्रमा गाड़ी गुडेको छ। पहिलो पटक गाड़ी पुगेपछि सड़क खण्डको दुमलिङ गाउँका स्थानीय हर्षित भएका छन्। नेपालगंजबाट दिलबहादुर केसीको यो रिपोर्ट।
5: जोखिमपूर्ण तोइन प्रयोग गर्दै आएका र वर्षौंदेखि सड़कको सपना देखेका दुमलिङ गाउँका स्थानीयमा पहिलो पटक गाडी पुग्दा खुसीको सीमा छैन। स्थानीय रोहित बुढाथोकी:
6: यो गाडी आयो सर, यो धेरै राम्रो भयो। गाडीबाट जनताको लागि यो धेरै सुविधा बनाइदियो।
5: यस्तै उदय फटेरालाई पनि गाउँमा पहिलो पटक गाडी पुग्दा अत्यन्त खुसी लागेको छ। गाडी नहुँदा आपतकालीन अवस्थामा यहाँका स्थानीयले ठूलो शास्ति भोग्नु परेको थियो।
7: गाडी पुगेर हामी धेरै खुसी भएको छौँ। गाडी आएर कोही मान्छे इमर्जेन्सी केमा परेपछि गाडीमा सट्ट नेपाल जान पनि हुन्थे, त्यही कारणले हामी धेरै खुसी भएको छ।
5: तर बर्खाइयामा बाढी पहिरोका कारण सडक बिग्रिने हो कि भन्ने डर स्थानीयमा अझै कायमै छ। सृजना मगर:
8: हाम्रो यो रोड त आइसक्यो, हामी त्यसमा धेरै खुसी त छौँ। तै पनि बर्खामा जस्तो टाइममा अब यो रोड अवरुद्ध हुन सक्छ। हाम्रो नेपालको अब बेला टाइम टाइममा डोजर पनि भनेको बेला समयमा पुग्न सक्दैन र हामीले यहाँको वासीहरूले धेरैले यो ट्विनमा ज्यान गुमाएका छन् र हामीलाई सजेस पनि ट्विनबाट पर्छ। खुसी पनि धेरै छु, रोडको पनि आवश्यक थियो, रोड पनि सडक पनि निर्माण भयो, यसमा गाडी पुग्यो, त्यसमा पनि खुसी छु।
5: खुसर पानीदेखि दुमलिङसम्म करिब 12 किलोमिटर सडक निर्माण गरिएपछि उक्त बस्तीमा गाडी पुगेको तुसरा पानी कोठेधार सडक आयोजनाका प्रमुख सेनानी राजेश कटवालले बताउनु भयो। कुल 79 किलोमिटर सडक अन्तर्गत हालसम्म 22 किलोमिटर ट्र्याक खोलिसकेको नेपाली सेनाले जनाएको छ। आर्थिक वर्ष 2077-78 निर्माण शुरू भएको यो आयोजनामा हालसम्म करिब 3.74 अर्ब रुपियाँ खर्च भइसकेको छ। भारत र चीन जोड्ने रणनीतिक महत्वको यस सड़क आयोजनामा पर्याप्त बजेट विनियोजन हुन नसक्दा निर्माण कार्यले अपेक्षित तीव्रता पाउन भने सकेको छैन।
3: तनहुको बन्दीपुरका ग्रामीण पर्यटकीय गन्तव्य प्रचारका लागि साइक्लिङ प्रतियोगिता गरिएको छ। बन्दीपुर गाउँपालिकाको आयोजना तथा नेपाल साइक्लिङ महासंघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा काभ्रेका अच्युत कृष्ण खरेल प्रथम हुनुभएको छ। गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा:
9: फर्स्ट बन्दीपुर साइक्लिङ

0: रेस हो यो हामीले भिजिट बन्दीपुर ग्रामीण पर्यटन बन्दीपुर भ्रमण वर्षको दोस्रो कार्यक्रम हो यो हामी यो वर्षभरि अब 83 सालको पुसको आधा आधीसम्म चाहिँ हामीले यो कार्यक्रम यस्ता कार्यक्रम धेरै चलाउनै छ अझै किनभने यहाँ हामीले पर्यटकहरूलाई ल्याउने र प्रचार गर्ने यहाँको धेरै कुराहरू चाहिँ बाहिर पठाउने र अनि त्यसपछि यहाँ पर्यटनबाट आमदानी गर्ने खालका कार्यक्रम गर्ने हाम्रो लक्ष्य हो
1: अहिलेसम्मका खबर यति नै नमस्कार म कृष्ण यो बीएफबीएस कुलकर्म रेडियो हो।

कसले बुझे खै भन्दै हुनुहुन्थ्यो मदन कृष्ण श्रेष्ठ अनि मिलन नेवार. उहाँहरूले गाउनुभएको यो एउटा सुन्दर गीतबाट हामीले कार्यक्रम नमस्ते युकेको नेक्स्ट आवर अर्को घन्टाको ढोका उगारिसकेका छौँ. यहाँहरू सबैलाई अब घरभित्र आउनको लागि एकदम स्वागत गर्न चाहन्छु. म आशा हजुर हुन त अघि बिहानैदेखि कति आइसक्नु भएको छ होइन, कति भर्खरै आउने क्रम छ, भर्खरै जोइन गर्ने क्रम जारी छ. यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. अग्रिम अघि नै आइसक्नु भएको हाम्रा श्रोताहरू त उहाँहरूको मेसेज पनि हेरिरहेको छु होइन, र लेख्दै गर्नु होला. किप राइटिङ मेसेन्जरमा हामीलाई सजिलैसँग लेख्न सक्नुहुन्छ. हामीले त्यहाँ मेसेन्जरमा तपाईँले मेसेन्जरमा हामीलाई खोज्दाखेरि चाहिँ बिएफबिएस गोर्खा रेडियो गरेर खोज्न नभुल्नु होला है त. अब वेदर मौसमको चर्चा गर्न चाहन्छु म. अलिकति चिसो चिसो बढ्दैछ यहाँनिर बेलायतमा. यो उत्तरी हावा आउने कारणले गर्दाखेरि तापक्रम चाहिँ अलिकति घट्दैछ यो हप्ता भन्ने भनाइ छ मौसमविदहरूको. र अब डिटेलमा हेर्दाखेरि चाहिँ माथि उत्तरी हावा चल्दैछ बिस्तारै बिस्तारै. आज पनि उत्तरी हावाले गर्दा निकै चिसो अनुभव हामीले गरिरहेका छौँ. र यो गएको शनिबार चाहिँ म्याक्सिमम् टेम्परेचर हामीले अनुभव गरिसकेका छौँ 22.9 डिग्री सेल्सियस, सबभन्दा हाइएस्ट यो वेस्ट ससेक्समा हामीले त्यो अनुभव गरिसकेका छौँ. र अहिलेको एभरेज तापक्रम भनेको यो एरियामा खासमा 16-17 डिग्री सेल्सियस हो, यो इङ्ल्यान्डको कुरा गर्नुपर्दाखेरि होइन. र अहिले अब आजको आजको मौसम हेर्दाखेरि चाहिँ आज अब उत्तरी हावा छ नर्दर्न आयरल्यान्ड अनि इङ्ल्यान्ड, यस्तै गरिकन इङ्ल्यान्डको उत्तरी र साउथ इस्ट इलाकामा भने घाम लागेको छ. बिहान पख घाम लागेर यसरी दिन सुरुवात भएको छ. वेल्स र इङ्ल्यान्डको मध्य अनि दक्षिणी भेगमा प्राय बादल लागेको छ र पानी पनि पर्दैछ ठाउँ ठाउँमा. वेल्स अनि मध्य इङ्ल्यान्डतिर बिस्तारै यो पानी दक्षिणी इलाकातिर फैलिन्छ र हामी कहाँ समेत दिउँसो पानी पर्ने देखिरहेको छु यसो हेर्दाखेरि चार्टमा, साउथ इस्ट इलाकामा पनि. र यो दक्षिणी भेगतिर फैलिन्छ पानी र पछि पछि चाहिँ अपराह्नतिर रोकिन्छ पनि. र यो पानी दक्षिणी भेगतिर फैलिँदै गर्दाखेरि चाहिँ फेरि माथि उत्तरी क्षेत्रतिर चाहिँ सुक्खा हुन्छ, घाम पनि लाग्छ, कतिपय ठाउँमा बादल पनि लाग्छ, विशेष गरिकन इङ्ल्यान्डको सबै क्षेत्रमा माथि. अनि नर्दर्न आयरल्यान्ड वेल्स स्कटल्यान्डमा पनि सुक्खा र प्राय घाम बादलको स्थिति हुन्छ आज. र तापक्रम हेर्दाखेरि लन्डन अनि बेलफास्टतिर 13 डिग्री सेल्सियस हुन्छ हजुर, अनि कार्डिफतिर 16, स्कटल्यान्डमा 10-13 डिग्री सेल्सियसको तापक्रम हुन्छ. र अब भोलि बिहानै निकै चिसो हामीले फिलिङ गर्छौँ. 6 बजेतिरको तापक्रम लन्डन एरियामा 4 डिग्री सेल्सियस हुन्छ है. बाहिर निस्कनुहुन्छ, हिँडेर जानुहुन्छ अथवा तपाईँ बिहानै काममा जानुहुन्छ भने त्यो फिल गरिनेछ चिसो, अलिकति ऱ्याप भएर जानु होला. र त्यसपछि उता माथि अझै बर्मिङ्गहाम न्युक्यासलतिर त 3 डिग्री सेल्सियस हुन्छ यो बिहान 6 बजीको कुरा गर्दा भोलि बिहान. अनि भोलि चाहिँ अब कस्तो हुन्छ भने मिश्रित प्रकारको मौसम हुन्छ. सुरुमा चाहिँ यो नर्दर्न आयरल्यान्डतिर भयो, स्कटल्यान्डतिर अनि यो इङ्ल्यान्डको दक्षिणी भेगतिर घाम लागिरहेको हुन्छ. पछि फेरि त्यहाँ अलिअलि पानी पनि छिटफुट कता कता परिरहेको हुन्छ, दक्षिण इङ्ल्यान्डमा त होइन तर माथि नर्दर्न आयरल्यान्ड अनि स्कटल्यान्डतिर पानी घामको लागि पनि. र यता वेल्समा भयो अनि इङ्ल्यान्डको उत्तरी भेगतिर अनि चाहिँ अलिअलि पानी परिरहेको हामी पाउँछौँ र पानी बिस्तारै तल झर्दै पनि जान्छ, सर्दै सर्दै अलिअलि हल्का हल्का मात्रै हो, धेरै होइन, पछि रोकिन्छ पनि पानी पर्न. र पानी पर्न रोकिन्छ वेल्समा, इङ्ल्यान्डमा घमाइलो नै हुन्छ. अलिअलि पूर्वीय इलाका इङ्ल्यान्डको दक्षिण पूर्वीय इलाका भयो, इस्ट एङ्ग्लियातिर चाहिँ लन्डन एरियातिर बादल लाग्छ. माथि स्कटल्यान्ड नर्दर्न आयरल्यान्डतिर पनि अलिअलि घाम लाग्ने, बादल लाग्ने, हल्का हल्का छिटफुट कहीँ कहीँ पानी पर्ने, त्यस्तो मात्रै हो, अन्यथा प्रायः सुक्खा नै हुन्छ. र भोलि मङ्गलबारको दिन लन्डन एरियामा 13 डिग्री सेल्सियस आज जस्तै नै हुन्छ तापक्रम. बेलफास्टतिर पनि इभन 13, ग्लास्गोतिर एडिनबर्गतिर पनि 13 डिग्री सेल्सियस, कार्डिफतिर मात्रै अलिकति बढी हुन्छ तापक्रम, 16 डिग्री सेल्सियसको तापक्रम हुन्छ भोलि मङ्गलबारको दिनको कुरा गर्दैछौँ हामीले. र त्यसपछिको दिनमा पनि यसो चार्टमा हेर्दाखेरि पानीहरू छन् टाइम टाइममा ठाउँ ठाउँमा, तर सबै ठाउँमा एकैचोटि पानी चाहिँ आइरहेको हुँदैन. तर बुधबारको दिनमा हेर्दाखेरि फेरि पनि उत्तरी हावा, चिसो हावा नर्दर्न आयरल्यान्डतिर भयो, स्कटल्यान्डको उत्तरी इलाकातिर, वेल्समा, इङ्ल्यान्डको उत्तरी भेगतिर पनि, पछि पानी फैलिन्छ फेरि इङ्ल्यान्डको मध्य भूभागतिर, इस्ट एङ्ग्लियातिर पनि, यो बुधबारको कुरा भयो. र पछि चाहिँ दक्षिणी इलाकातिर पनि फैलिन्छ पानी घाम लागे पनि.
माथि स्कटल्यान्डतिर त यो बुधबारको दिनमा झन् उत्तरी हावा चिसो पानी पर्ने कारणले त्यहाँनिर त झन् हिउँ पनि पर्ने सम्भावना रहेछ है कतिपय ठाउँमा चाहिँ कुनै कुनै स्थानतिर हिउँदे वर्षा पनि हुन्छ। माथि स्कटल्यान्डको तापक्रम बुधबारको दिनमा 11-13 डिग्री सेल्सियस म्याक्सिमम्, बेलफास्टतिर 13, कार्डिफतिर 14 म्याक्सिमम् र लन्डनतिर 15 डिग्री सेल्सियस हुँदो रहेछ। लन्डनमा अलिकति न्यानो तर अरू ठाउँ त्यस्तै नै हुन्छ। र बिहिबारको दिनमा पनि पानी इङ्ल्यान्डको पूर्वीय भेगतिर पर्छ, वेल्समा भयो, अलिअलि नर्दर्न आयरल्यान्डमा, स्कटल्यान्डको पूर्वीय इलाकातिर पनि, अन्यथा पश्चिम भेग अलिकति सुक्खा र घमाइलो नै हुन्छ। उत्तरी हावा निरन्तर चलिरहन्छ, पानी पनि अब अलिअलि उत्तरी इलाकातिर, इङ्ल्यान्डको उत्तरी इलाकातिर त हिउँदे वर्षा पनि हुँदो रहेछ। तापक्रम उस्तै नै हुन्छ बुधबार जस्तै नै। अब यति नै गरौँ मौसमको चर्चा अनि अगाडि बढौँ गाउने कलाकार। अबको क्षणमा भने यो गीत गाउने कलाकार हुनुहुन्छ सिडी योगी अनि विज्ञानी पराजुली।

0: गोर्खा रेडियो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

लाकस कुमार साक्यले गाउनु भएको उहाँले नै रच्नु भएको उहाँकै संगीतमा यो गीत हामीले सुन्दै थियौँ एक कान्छी अब एकछिनमा हामी फेरि लोक भाकाहरूतर्फ लाग्छौँ यहाँहरूको कतिपय यहाँहरूले चाहिँ लोकगीत सुनाइदिनुहोस् है भनेर भन्ने गर्नुहुन्छ सो त्यो पनि छँदैछ कतिपय गीतहरू फ्युजन प्रकारका हुन्छन् लोक भाका मिसिएका होइन कति चाहिँ प्योर कति प्रायः जसो आजभोलि एकदम प्योर हुँदैन अलिअलि मिसिएको अलिअलि नयाँ बाजाहरू पनि मिसाइएको हुन्छन् तर केही छैन अबको बज्ने गीतहरू तपाईँहरूको लागि छ बिहानको 7:25 गइसक्यो क्यालेन्डर एकचोटि हेरौँ नेपाली पात्रो जसलाई तपाईँले एपमा पनि डाउनलोड गर्न सक्नुहुन्छ आजभोलि त आज विक्रम सम्बत 2083 साल वैशाख महिनाको 28 गते सोमबारको दिन तदनुसार 11 मे सन् 2026 दिन हो आज र आज महिला ज्योतिष सङ्घ स्थापना भएको दिन रहेछ हजुर र महिला ज्योतिष स्थापना दिन आज पर्यो अनि यस्तै अब भोलि चाहिँ विश्व नर्स दिवस यस्तै छ भोलिको दिन यसो हेर्दाखेरि र यो भयो हाम्रो क्यालेन्डरमा पात्रमा भएको कुरा अब आजको वैदेशिक विनिमय दर हेर्दाखेरि आज पाउन्ड स्टर्लिङ एकको खरिद दर 105.71 रुपियाँ बिक्री दर 106.53 रुपियाँ पाउन्ड स्टर्लिङ फेरि एकचोटि एकको खरिद दर 105.71 रुपियाँ र बिक्री दर 106.53 रुपियाँ अनि आजको सुन्न चाँदीको मूल्य हेरौँ आज 298,500 रुपियाँ हजुर प्रति तोला सुनको मूल्य आज 298,500 रुपियाँ अनि चाँदी प्रति तोलाको मूल्य 5,340 रुपियाँ चाँदी प्रति तोलाको मूल्य 5,340 रुपियाँ अब गीत सुनाउ आउनुहोस् फेरि राशिफल म एकैछिनमा राख्नेछु यो गीत गाउने कलाकार विशाल रायमाझी अनि हरिमाया रायमाझी हुनुहुन्छ पूर्वै धरानको कुरा गर्नुहुन्छ उहाँहरू

समय बिहानको अहिले 7:31 गएको छ। हामीले विशाल रायमाझी अनि हरिमाया रायमाझीले गाउनु भएको गीत सुन्दैथ्यौँ। अब चाहिँ राशिफल सुन्ने बेला भएको छ। लोक भाकाहरू लामो लामो हुने गर्छन्, तर मैले अहिले यो गीतलाई चाहिँ यतिमै छोटाएँ। अब फेरि अर्को लोक भाका पनि छ एकछिनमा, टेकबहादुर गुरुङ अनि रूपी सिंहजाली मगरले गाउनु भएको, एकछिनमा हामी सुन्नेछौँ। तपाईँको राशिफल सबभन्दा पहिले मेष राशिबाट सधैँ जस्तो हामी सुरु गर्ने गर्छौँ, र राशिफल सुन्न तयार हुनुहुन्छ भने मेष राशिबाट हामीले सुरु गरेर मीन राशिमा अन्त गरेका हुन्छौँ। त्यसैले सुरुमा मेष राशिकै सुनौँ। आज मेष राशिलाई खर्च र जिम्मेवारी दुवै बढे जस्तो महसुस हुन सक्छ। मनमा पुराना कुरा खेल्न सक्छन्, तर धैर्य राख्दा स्थिति सहज बन्नेछ। बोल्दा वा निर्णय गर्दा हतार नगर्नु राम्रो हुन्छ। वृष राशि, आज आत्मविश्वास र आकर्षण दुवै बढ्ने दिन रहेको छ। रोकिएका योजना फेरि अब अगाडि बढाउन मन लाग्छ। सामाजिक प्रतिष्ठा र व्यक्तिगत प्रभाव बलियो रहने संकेत देखिन्छ। मिथुन राशि, मन अलि गहिरिएर जाने र एकान्त खोज्ने दिन हुन सक्छ आज। पुराना सम्झना वा अधुरा काम फेरि सम्झनामा आउन सक्छन्, र शान्त भएर योजना मिलाउँदा आगामी कामहरू सहज बन्नेछन्। कर्कट राशि, साथीभाइ वा सामाजिक घेराबाट राम्रो सहयोग मिल्नेछ। सामूहिक काममा सहभागिता बढ्ला। राजनीति वा संगठनात्मक क्षेत्रमा सक्रियता देखिने शुभ योग रहेको छ। सिंह राशि, काम र जिम्मेवारी प्रति गम्भीर बन्नुपर्ने दिन रहेको छ आज। वरिष्ठ व्यक्तिको ध्यान वा विश्वास प्राप्त हुन सक्छ। नेतृत्व क्षमता देखाउने अवसर आउला। कन्या राशिको शिक्षा, अध्ययन वा नयाँ ज्ञानतर्फ आकर्षण बढ्नेछ। टाढाको योजना वा यात्रा सम्बन्धी योजना बन्न सक्छ। सकारात्मक सोचले दिनलाई सहज बनाउला। तुला राशिलाई भने आज भावनात्मक कुराप्रति अलि गहिरो बन्न सकिने दिन देखिन्छ। आर्थिक वा पारिवारिक विषयमा सोचेर निर्णय लिनु राम्रो होला। संयमित व्यवहारले सम्भावित तनावलाई कम गर्नेछ। वृश्चिक राशि, सम्बन्ध र साझेदारीका विषय सक्रिय रहनेछन्। स्पष्ट संवादले गलत बुझाइ हटाउन मद्दत गर्नेछ। पारिवारिक सहकार्यबाट राम्रो परिणाम पनि मिल्ला। धनुराशिलाई दैनिक काम र जिम्मेवारीमा व्यस्तता बढ्न सक्छ। स्वास्थ्य र आरामप्रति लापरवाही नगर्नु राम्रो। सानो प्रयासले पनि उपयोगी परिणाम दिने संकेत आज रहेको छ। मकर राशिको आज सृजनशीलता र आत्मविश्वास बलियो रहला। मन लागेको काममा समय दिन पाउँदा सन्तुष्टि मिल्नेछ। प्रेम वा मित्रतामा मिठासपन थपिनेछ। कुम्भ राशिको हेरौँ, घर परिवार र व्यक्तिगत विषयमा ध्यान जाने दिन छ आज। मन अलि संवेदनशील रहन सक्छ। ठुला निर्णय गर्दा शान्त वातावरणमा समय बिताउनु राम्रो हुन्छ आज, ठुला निर्णय भन्दा। अब अन्तमा मीन राशिको पालो। आज बोली र विचारको प्रभाव राम्रो देखिन्छ। दाजुभाइ वा साथीभाइसँग सहकार्य लाभदायक बन्न सक्छ। नयाँ सूचना वा समाचारले उत्साह थप्ने दिन रहेको छ। यहीसम्म आएर समाप्त भयो आजको लागि राशिफल। हामीले अब राशिफल सुनिसकेपछि गीत सुन्दैछौँ। लोक भाका यहाँहरूको लागि फेरि अर्को छ। अबको यो क्षणमा गाउनुहुन्छ रूपा सिंहजाली मगर र टेकबहादुर गुरुङ। हजुर, एकैछिन अब उहाँहरूलाई सुनौँ, त्यसपछि पनि अर्को गीत छ। म प्रश्न लिएर उपस्थित हुनेछु यहाँहरूलाई यो दुईवटा गीत सुनाइसकेपछि।

0: यो PFBS गोर्खा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

0: प्रविशा अधिकारी अनि साहिल खड्काले गाउनु भएको यो डुएट गीत हामीले सुन्दै थियौँ। बिहानको 7:46 पनि गएछ गीत सुन्दा सुन्दै। अब अरू गीतहरू पनि छन् कार्यक्रममा र नेक्स्ट आवरमा भने हामी कुराकानी सुन्नेछौँ। योगजीले गर्नुभएको कुराकानी छ यसपालि, यो कुराकानी भरे 8:00 समयमा हो। न्युज पेपरका हेडलाइनहरू राखिसकेपछि हामी गीत सुन्छौँ अनि त्यसपछि चाहिँ यो कुराकानी सुन्नेछौँ र वान आरजिआर गोर्खा मेजर गल्फ कप 2026 बारेमा यो कुराकानी हुनेछ। हजुर, अब प्रश्न सुन्नको लागि रेडी हुनुहुन्छ? हजुर, ओके। यो साताको लागि राखिएको प्रश्न अघि नै हामीले सुरुवात गरिसकेका छौँ। अब यो क्षणमा, यो आवरमा पनि एक घन्टामा एटलिस्ट एकचोटि त हामी सुन्छौँ होइन, त्यसैले प्रश्न एकचोटि सुनौ।
1: एउटा कागजको पानामा गोलो आकारको घेरा बनाउनुहोस् र भन्नुहोस् उक्त गोलाकारको कतिवटा साइड हुन्छन्।
0: यसलाई फेरि सुनाऊ है त दोहोऱ्याएर।
1: एउटा कागजको पानामा गोलो आकारको घेरा बनाउनुहोस् र भन्नुहोस् उक्त गोलाकारको कतिवटा साइड हुन्छन्।
0: हजुर, गोलो घेरा बनाउनु भयो बनाउनु भएको छैन भने बनाउनुहोस् अनि त्यसपछि त्यहाँ कतिवटा साइड हुन्छन् खोज्नुहोस् अब। हजुर, प्रश्न यही नै हो, अलिकति ट्रिकी प्रश्न छ, साइड तपाईँले खोज्नुपर्छ। हजुर, अब तपाईँले यसलाई पक्का ध्यान दिएर हेर्नु होला। गोलो चाहिँ बनाउनुहोस् होइन, अथवा गोलो तपाईँलेसँग गोलै बनाउनै एकदम गोलो हुनुपर्छ भन्ने पनि छैन, केही छैन। गोलो बनाउनुहोस्। अब गोलो भन्दाखेरि चाहिँ कस्तो हुन्छ भने एउटाबाट एक ठाउँबाट सुरु गरिसकेपछि त्यही ठाउँमा आएर टुङ्गिन्छ होइन, गोलो आकारको घेरा। ओके, त्यति बनाइसकेपछि अब साइड खोज्नुहोस्, त्यहाँ कतिवटा साइड छन् त। हजुर, ओके, अब तपाईँहरूको लागि फटाफट उत्तर त आइरहेका छन्, कति निकै निकै उत्तर आइरहेको मैले देखिरहेको छु र यो उत्तरहरूमा चाहिँ कतिले हुँदैन भन्नुभएको छ, कतिले यति हुन्छ भनेर भन्नुभएको छ। हाम्रो एकजना श्रोताले चाहिँ हजुर यहाँलाई चाहिँ वेल डन भन्नुपर्छ, अब कसलाई भनेर म भन्न चाहिनँ अहिले यतिखेर होइन तर मेसेजहरू आउँदैछ है यहाँहरूको। हजुर, किप राइटिङ, पठाउँदै गर्नु होला, प्रश्न यही नै हो। अब गीत सुनाउनुहोस्। यो गीत गाउँदै हुनुहुन्छ दुर्गा खरेल अनि प्रताप दास।

दुर्गा खरेल अनि प्रताप दासले गाउनु भएको यो रमाइलो गीत यहाँहरूले सुन्नुभयो. आशा गर्छु मन पराउनु भयो होला. अरू पनि छन् यहाँनिर गीतहरू, तपाईँको लागि म राख्दै जान्छु. प्रश्न हामीले भर्खरै सुनेका छौँ, उत्तर पनि फटाफट तपाईँहरूको आइरहेको छ है. र हाम्रो केही श्रोताले हामीलाई मेसेज हुन त थुप्रैले गर्नुभएको छ, तर अघि पाउन्ड स्टर्लिङमा 105 रुपियाँ भयो है भनेर मलाई सच्चाइ दिनुभएको छ हाम्रो श्रोता. यहाँहरूले नै धेरै धन्यवाद छ. तिल तमु उहाँ अल्डरसटबाट आउनुभएको छ होइन. ज्ञान गुरुङ उहाँ अक्सफोर्डबाट. यस्तै गरिकन मोहन दरलामी विन्चेस्टर होइन, उहाँ वेस्टमिन्स्टर लन्डनतिरबाट आउनुहुन्छ. र यहाँहरूले मलाई सच्चाइ दिनुभएको छ, धेरै धेरै धन्यवाद छ यहाँहरूप्रति. एकदम आभार व्यक्त गर्दछु. हजुर, यो पाउन्ड स्टर्लिङको खरिद दर 105 होइन 205 रुपियाँ 71 पैसा हो. आजको 205 रुपियाँ 71 पैसा, बिक्री दर 206 रुपियाँ 53 पैसा. हजुर, मैले कहीँ कतै 105 रुपियाँ भने नपत्याउनुहोस् है अबदेखि हजुर. किन भन्दाखेरि यो बढी नै रहेको देखिरहेको छु. अब हुन त घट्ने बेला पनि आउन सक्छ है. हाम्रो नयाँ सरकार आएको छ, घट्ने बेला आउनै पर्छ. आउनेवाला मेबी केही वर्षमा आउँछ होइन. र हाम्रो मुद्रा जति, हाम्रो देशको मुद्रा जति धेरै बलियो हुँदै गयो त्यति नै यसको मूल्य चाहिँ बढ्दै जान्छ होइन. जति बलियो हुन्छ, जति बढ्दै जान्छ त्यति नै यो सटै मूल्यमा फरक पर्छ कि अरू देशसँगको. हाम्रो मुद्रा कमजोर हुँदै गयो भने चाहिँ अब अरूले जित्दै जान्छन् है. सटै मूल्य पनि धेरै तिर्नुपर्ने हुन्छ. बलियो हुँदै गयो भने फेरि त्यो घट्दै जान्छ. एनिवे, अब यसको आफ्नो रिलेसन छँदै नै छ. त्यो रिलेसन तपाईँहरूले बुझ्नु पनि भयो होला अहिलेसम्म मैले धेरैचोटि भनिसकेको छु होइन. खैर केही छैन. अब अहिले अहिलेलाई अब अहिलेको यो वर्तमान अवस्थामा अब 2-4 महिना यो साल पनि मेबी 105 भन्यो भने त्यसलाई नपत्याउनुहोस् भनेर भनिरहेको छु. थ्याङ्क यू यहाँहरूलाई मलाई सच्चाइ दिनुभएकोमा. हाम्रो धनु गुरुङ बहिनीले बडो गजबको कन्भर्सेसन पठाइदिनु भएको छ कि मलाई. म मरिमरि एक्लै हाँसिरहेँ यो सुनेर. तपाईँहरूलाई पनि पक्कै म सुनाउँछु. अहिले चाहिँ अब फेरि अर्को एउटा गीत पनि सुन्ने बेला हुन लाग्यो. र तपाईँहरूको यो कार्यक्रम सम्बन्धी जानकारी हामीलाई थुप्रै प्राप्त भएको छ, जसमा यो 14 मेमा यो म क्विक राखिहाल्न चाहन्छु. किन भन्दाखेरि तपाईँहरूलाई सायद यो इम्पोर्टेन्ट छ. आज 11 मे, अब धेरै छैन, 12, 13, 14 भनेपछि अब आइहाल्छ. त्यसैले गर्दाखेरि यो 14 मेमा चाहिँ अल्डरसट ग्यारिजन स्पोर्ट्स सेन्टरमा बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म ब्रिटिस फोर्सेस रिसेटलमेन्ट सर्भिस इम्प्लोइमेन्ट फेयर हुँदैछ. र यसमा करियर, यो करियर फेयरमा चाहिँ विभिन्न इम्प्लोयरहरू, सम्भावित इम्प्लोयरहरू आउने गर्छन् र यस्तोमा चाहिँ अवसरहरू पनि प्राप्त हुन्छ कि तपाईँहरूलाई. त्यसैले गर्दाखेरि अब यसमा यो करियर फेयरमा चाहिँ सहभागिता जनाइकन भूपु गोर्खाजहरूले रोजगारी सम्बन्धी पूर्ण लाभ लिन सक्नुहुन्छ. यसको लागि एटेन्डेन्स रजिस्ट्रेसन चाहिँ गराउनुपर्छ. रजिस्ट्रेसन गराउनको लागि फोन नम्बर छ 077-276-443-6. राम दरलामीज्यूलाई सम्पर्क गर्नुहोला यहाँहरूले यो नम्बरमा. उहाँ गोर्खा इम्प्लोइमेन्ट एडभाइजर हुनुहुन्छ हजुर. र नम्बर फेरि एकचोटि 077-276-443-6. यसमा चाहिँ सम्पर्क गर्नुहोला यहाँहरू. यदि यो इम्प्लोइमेन्ट फेयरमा गएर केही जान्न बुझ्न चाहनुहुन्छ भने अल्डरसट ग्यारिजन स्पोर्ट्स सेन्टरमा हुँदैछ 14 मेमा. अब अरू पनि छन् जानकारीहरू, मैले अहिले यति नै गरेँ, मलाई माफ गर्नुहोला, तर म नेक्स्ट टाइममा फेरि राख्ने नै छु. गीत सुनौ अहिले. प्रवीण र ऱ्याप स्टेडीले गाउनुभएको यो गीत राखेको छु. गीत यही गीत सुन्दै समाचार

0: मनीषा मेहताले नयाँ सरकार बनेपछि अवस्था फेरिएको दावी गर्नुभएको छ। सरसफाई अभियान सुरुवातका लागि वीर अस्पताल पुगेकी मन्त्री मेहताले बिरामी र डाक्टरको कुरा सुन्दा प्रसन्न भएको बताउनुभयो।
1: जस एक महिना इभेन दो बिरामीहरूसँग पनि कुरा गर्दाखेरि चाहिँ पहिलेको कम्पेरिजनमा धेरै परिवर्तन छ, उहाँहरूको भनाइ पनि त्यही छ र परिवर्तन हुने क्रममा छ। अहिले हाम्रो जस उहाँ डक्टर साहबहरूसँग पनि यहाँ कुरा गर्दाखेरि सबैले त्यही नै भनिराख्नु भएको छ कि परिवर्तन भइरहेको छ, हामी अझ प्रयास गर्छौँ, सबैजना पोजिटिभ हुनुहुन्छ।
0: स्वास्थ्य बिमा कार्यक्रमलाई थप परिष्कृत गर्न बनाइएका योजना सुनाइने उहाँको भनाइ छ।
1: बिमा अलिकति पेचिलो छ डेफिनेटली पनि, होइन, त्यसमा चाहिँ यसलाई कसरी सहजीकरण गर्न सकिन्छ र भन्नुपर्दा जनता मैत्री कसरी बनाउन सकिन्छ भनेर हामी यसमा चाहिँ गहन छलफल गरिरहेका छौँ, वर्कआउट भइरहेको छ, चाँडै नै थाहा पाउनुहुन्छ हामी कसरी यसलाई सहज गर्न सक्छौँ भनेर।
0: सरसफाई कार्यक्रममा सांसद केपी खनालले सरकारले गरेका कामको नतिजा थाहा पाउन कोर्नुपर्ने बताउनु भयो।
2: त्यसले अब हाम्रो काम फाइलमा होइन फिल्डमा हुन्छ, त्यो फिल्ड अन्तर्गत नै रहेर आज हामी यहाँ पुग्यौँ र आगामी दिनमा यसको नतिजा चाहिँ भेटिनेछ। यसका लागि सबै तपाईँहरूको पनि साथ चाहिन्छ, सकारात्मक सन्देश तपाईँहरूले देशभरि फैलाइदिनु भयो, यसलाई चाहिँ ओनरसिप फिल हुनु पर्यो क्या।
0: सरकारले दोहोरो सुविधाका नाममा विभिन्न राजनीतिक कर्मी र पूर्व प्रशासक समेतले प्रयोग गरिरहेका 701 गाडी फिर्ता ल्याएको छ। प्रधानमन्त्रीका वरिष्ठता अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार शुक्रबारसम्म प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले 701 सुविधाका गाडी फिर्ता ल्याएको हो। उहाँका अनुसार 34 निकायबाट गाडी फिर्ता ल्याइएको छ। त्यसमध्ये प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत लगिएका 26 गाडी फर्काइएका छन्। सबभन्दा बढी अर्थ मन्त्रालयबाट लगिएका 124 गाडी फिर्ता ल्याइएको छ। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट गएका 16, ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट गएका 16 सवारी फिर्ता ल्याइएको छ। कानून न्याय तथा संसदीय मन्त्रालयबाट गएका 8, कृषि तथा पशुवंशी विकास मन्त्रालयबाट 20, खानेपानी मन्त्रालयबाट 5, गृह मन्त्रालयबाट लगिएका 21 गाडी सरकारले खोजेको छ। परराष्ट्र मन्त्रालयबाट 8, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट 12, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट 64, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट 6, रक्षाबाट 14, वन तथा वातावरण मन्त्रालयबाट 13, सहरी विकास मन्त्रालय अन्तर्गतबाट गएका 75 गाडी फिर्ता ल्याइएको छ। सरकारले वैशाख 21 राजपत्रमा सूचना प्रकाशित गर्दै सिराहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गरेपछि स्थानीयवासी आन्दोलित भएका छन्। उनीहरूले छोटी भन्सार कार्यालय हटाउने सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै बरियारपट्टीमा बिहिबार यता दैनिक प्रदर्शन गरेका छन्। छोटी भन्सार पुनर्स्थापनाको माग गर्दै प्रदर्शनमा उर्लिएका स्थानीयले शुक्रबारबाट चरणबद्ध विरोध कार्यक्रम घोषणा गरेका छन्। त्यसक्रममा उनीहरूले बिहिबार यता हुडाकी सडक ठप्प पारेका छन्। म्याग्दीको अन्नपूर्ण 4 पर्ने 8091 मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा नयाँ हिमताल देखिन थालेका छन्।
3: 4050 मिटरको उचाइमा रहेको आधार शिविरभन्दा केही माथि नयाँ हिमताल देखिन थालेका हुन्। ससाना आकारका तालको पछिल्ला केही साता आकार बढ्न थालेको छ। यो हिमताल पछिल्लो एक दशक यता विस्तार हुँदै गएको सेटेलाइट तस्विर तथा ड्रोनबाट खिचिएको तस्विरमा देखिएको छ। अन्नपूर्ण आधार शिविरमा विशाल पञ्चकुण्ड ताल छ। अहिले देखिएको नयाँ ताल भुस्केट मेलादेखि माथि अन्नपूर्ण हिमालको फेदीमा पर्छ। निलगिरी पश्चिमतर्फ, निलगिरी हिमालको फेदीतर्फ पनि केही ससाना हिमतालहरू देखिन थालेका छन्। समुद्री सतहदेखि 4050 मिटरमा अवस्थित पञ्चकुण्ड हिमताल भन्दा केही दक्षिण पूर्वतर्फ देखिएको हिमतालको आकार भने ठूलो छ। अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने क्रममा भुस्केट मेलादेखि उकालो लाग्दा बाटोमा सानो ठाडो खोला आउँछ, सुनखोला। त्यही सुनखोलाको सिरान र अन्नपूर्ण प्रथम हिमालको दक्षिण पूर्वी पाखोबाट झरेको भिरालो हिमनदीको टुप्पोमा नयाँ हिमताल भेटिएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिनुभयो। अन्नपूर्ण प्रथम हिमालको क्षेत्रमा हिमतालहरू विस्तार हुँदै जाँदा कुनै समय ताल फुटेर तटीय क्षेत्रमा उच्च जोखिम हुन सक्नेतर्फ चिन्ता बढ्न थालेको छ।
0: रूपन्देहीमा लागु पदार्थ तथा मादक पदार्थ सेवन गर्ने चालक विरुद्ध अपरेसन डेल्टा सञ्चालनमा आएको छ। अभियान अन्तर्गत पहिलो दिन बुटवलबाट 8, भैरवबाट 3 समेत सेवनकर्ता भेटिएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीकी प्रमुख प्रतिमा कार्की,
4: चालकज्यूहरूलाई चाहिँ हामीले किट मार्फत चेक जाँच गर्दाखेरि फेला पारेका थियौँ। यसको अर्थ चाहिँ मान्छेले लागु पदार्थ र मादक पदार्थ सेवन गरेर चलाउँदो रहेछ। जीवन जेनरल पब्लिकको चाहिँ हेल्थसँग केयरलेस गर्दो रहेछ र राजमार्गमा लापसी मापसी गरेर चलाउँदाखेरि पक्कै पनि लापरवाही स्वतः हुने र दुर्घटनाको चाहिँ रेसियो पनि बढ्ने चाहिँ हाम्रो आकलन रहेको छ।
0: र भोजपुरमा चङ्गा फेस्टिभल गरिएको छ। चङ्गा विज्ञ प्रमेश केसीले पर्यटनका लागि कार्यक्रम गरिएको बताउनुभयो।
5: नमस्कार।

समय बिहानको 8 बजेर 12 मिनट गएको छ. गुड मर्निङ, वेलकम ब्याक. फेरि पनि आज बिहानीको यो शो नमस्ते युकेमा हामीले राजमान तामाङ अनि मेलिना राईले गाउनुभएको गीत अहिलेसम्म सुन्दै थियौँ. आशा गर्छु इन्जोय गर्नुभयो होला. अब आजको पत्र पत्रिकाका हेडलाइनहरू हेर्नुपर्छ. आजका खबरहरूमा हामीले धेरै खबरहरू प्रधानमन्त्री सर केयर स्टार्मरकै बारेमा देखिरहेका छौँ र यसमा आज पत्र उहाँले चाहिँ उहाँको स्पेसल स्पिच छ आज र यो स्पिचमा अब के भन्नुहुन्छ भन्ने कुरा नै छ. धेरैले उहाँको लिडरसिपको लागि निकै च्यालेन्ज पनि गरिरहेका छन्. च्यालेन्ज भनौँ न चुनौतीपूर्ण छ उहाँको आगामी दिनहरू भन्ने कुरा पनि पत्र पत्रिकाले गरेको छ होइन. विशेष गरिकन यो अहिलेको यहाँको स्थानीय चुनावको नतिजा आइसकेपछि चाहिँ हो, किन भन्दा लेबर पार्टीले चाहिँ जति गर्नुपर्ने त्यति गर्न सकेन. उनीहरूको चाहिँ सिटहरू घट्दै गए, त्यसैले गर्दाखेरि नतिजा राम्रो आएन, त्यसैले गर्दाखेरि हो. र प्रधानमन्त्री सर केयर स्टार्मरको आज रिसेट स्पिच हुन्छ लन्डनमा र यो लन्डनमा के भन्नुहुन्छ उहाँले चाहिँ म अहिले जान तयार छैन भनेर भन्नु, उहाँले छोड्दै मैले चाहिँ अझै अगाडि गर्नुपर्ने धेरै छ, अझै पनि प्रधानमन्त्रीको उहाँले चाहिँ अब छोड्नुपर्ने बाध्यता उहाँलाई छैन नि त होइन. अनलेस आफ्नै पार्टीबाट अरू केही आए भने मात्रै, हुन त आइरहेका छन् अहिले 40 जना यता लेबर पार्टीका सांसदहरूले चाहिँ प्रधानमन्त्रीलाई स्टेप डाउन गर्नको लागि, प्रधानमन्त्री पद छोड्नको लागि भनिरहेका छन् र अरू ब्याक बेन्चरहरूले चाहिँ अब आजको स्पिचपछि कतिले सायद निर्णय गर्छन् होइन, उनीहरूलाई जोइन गर्ने या नगर्ने भन्ने कुरा, प्रधानमन्त्रीलाई सपोर्ट गर्ने या नगर्ने भन्ने कुराहरू. तर ब्याकग्राउन्डमा चाहिँ यदि प्रधानमन्त्रीले स्टेप डाउन गरिहाल्नुभयो भने अर्थात् उहाँले छोडिहाल्नुभयो भने चाहिँ छोड्नुपर्ने अवस्था आयो भने कस कसले अब लिडरसिपको लागि अगाडि बढ्ने त, लिडरसिपको च्यालेन्ज लिने त भन्ने कुराहरू पछाडि ब्याकग्राउन्डमा चाहिँ होमवर्क भइरहेको देखिन्छ. यसमा स्वास्थ्य मन्त्री, हेल्थ सेक्रेटरी वेस्ट स्ट्रेटिङ होइन, उहाँले पनि इनकेस भनेर प्रिपेयरिङ गरिरहेको भन्ने कुरा सुनिन्छ. र यदि लिडरसिप क्याम्पेन गर्नु पऱ्यो भने त्यहाँनिर क्यान्डिडेटहरू त हुनु पऱ्यो नि त होइन. अब यसरी पछाडि होमवर्क पनि भइरहेको कुराहरू पनि गरिएको छ. र पूर्व डेप्युटी प्राइम मिनिस्टर हुनुहुन्छ एन्जेला रायनर, उहाँले पनि कतिपय कुराहरू प्रधानमन्त्रीलाई च्यालेन्ज गर्नुभएको छ र यसमा उहाँले चाहिँ उता म्यान्चेस्टर, ग्रेटर म्यान्चेस्टर कामियर उहाँलाई चाहिँ ल्याउने भन्ने कुरा पनि गर्नुभएको हो. उहाँ पहिलेदेखि एन्डी बर्मन हजुर उहाँलाई वेस्टमिन्स्टरमा रिटर्न गर्ने भनेर उहाँले निकै कदम चाल्नु भएको र अहिले पनि उहाँले स्टिल त्यो भनिरहनु भएको छ, यो लिडरसिपलाई च्यालेन्ज गर्नको लागि उहाँलाई पनि ल्याउनुपर्छ भनेर. यस्तै छ पछाडि ब्याकग्राउन्डमा उहाँहरूको त्यस्तै भइरहेको छ आफ्नै पार्टीभित्र. यो आजको एउटा हेडलाइन धेरै पत्र पत्रिकाले समेटेको विषय र अर्को विषय भनेको ह्यान्टा भाइरस सम्बन्धी पनि रहेको छ र ह्यान्टा भाइरस जुन सिपमा एमबी होन्डियस हजुर यो सिपमा लाग्यो, त्यहाँ भएका यो क्रुज सिपमा भएका पेसेन्टहरूमा चाहिँ अब 3 जनाको मृत्यु भइसकेको हो होइन. र यसमा यो यहाँ रहेका व्यक्तिहरू चाहिँ अब घर घर चाहिँ फर्किएका छन् तर उहाँहरू यहाँ बेलायतमा पनि आइरहेका छन्, आए भन्नु पर्यो. त्यहाँ त्यत्रो लामो समयसम्म सिपमा नै बसेपछि चाहिँ अहिले यहाँ बेलायतमा पनि फर्किएका छन् बेलायतवासीहरू, तर उनीहरू घर जहाँ चाहिँ गएका छैनन् होइन, उनीहरूलाई स्पेसल ठाउँमा राखिएको छ क्वारेन्टाइन जोनमा चाहिँ. यो चाहिँ विशेष गरिकन यो उसमा फ्रान्सको हजुर फ्रान्समा स्पेनिसहरूले पनि भयो होइन, त्यतातिर त्यो सिपलाई चाहिँ पुरै डक गर्न नदिएको. यो एमबी होन्डेस चाहिँ टेनरिफमा आयो होइन, अनि त्यसपछि क्यानरी आइल्यान्डतिर यो आउँदाखेरि चाहिँ सन्डे मर्निङ कुरा पेसेन्जरहरूलाई चाहिँ स्पेनिस अथोरिटीले चाहिँ यो कस्तो भने डकमा उत्रिन दिएन कि, डकमा भन्दाखेरि त्यो सिपलाई चाहिँ त्यो आइल्यान्डसँग जोडिन्छ नि सिप रोक्ने ठाउँहरू, मानिसहरू जाने आउने जाने गर्ने ठाउँ हो, त्यहाँनिर चाहिँ आउन नदिएर अलि परैबाट 5-5 जनाको ग्रुपमा गरेर यो
उनीहरूलाई चाहिँ निकालियो र यता पाँच पाँचजनाको ग्रुपमा गरेर यता अफसरमा ल्याएपछि जमी यता किनारमा ल्याएपछि चाहिँ उनीहरूलाई फेरि फ्लाइटको व्यवस्था गरियो होइन र यसमा 22 ब्रिटनहरू पनि आएका छन् 22 बेलायतवासीहरू बेलायतका नागरिकहरू पनि यता आएका छन् म्यान्चेस्टर एयरपोर्टमा बिहान 9 आइतबार बिहान 9 उनीहरू त्यहाँ आएका हुन् र यो आएका एयरपोर्टमा उनीहरू आए र उनीहरूलाई चाहिँ 45 अब क्वारेन्टाइन गर्नुपर्छ भनेर भनिएको छ भनिएको रहेछ भनौँ न यो ह्यान्टा भाइरसले गर्दाखेरि 3 मानिसको मृत्यु भइसकेको जानकारी त धेरै पहिले नै आएको हो र अहिले यहाँ बेलायतवासीहरू 22 चाहिँ आएका छन् म्यान्चेस्टर एयरपोर्टबाट र फ्रान्समा फ्रान्सतिर गएका त्यहाँका 5 फ्रेन्च प्यासेन्जरहरू मध्ये चाहिँ 1 यो चार्टर फ्लाइट गरेर यो टेनरिफबाट पेरिससम्म जाने चार्टर फ्लाइटमा जाँदै गर्दा चाहिँ उनीहरूलाई लगेको थियो र 1 चाहिँ त्यहीँनिर सिम्टम देखियो अरे भन्ने कुरा पनि सुनिएको छ होइन यो यसको सिम्टम निकै लामो पछि समयपछि देखिँदो रहेछ भन्ने कुरा चाहिँ निकै अगाडिदेखि आएको हो होइन र अहिले आएर चाहिँ यो पेरिस जाने फ्लाइटमा नै 5 चाहिँ ह्यान्टा भाइरसको सिम्टम देखियो अरे भन्ने कुराहरू यस्तै यस्तै आएका छन् होइन यो यिनै प्रसङ्गहरू पनि पत्र पत्रिकामा रहेका छन् र अर्को प्रसङ्ग भनेको आज अर्को चाहिँ एनएचएस एपको बारेमा यो टेलिग्राफले चाहिँ एउटा लेखेको छ र यो एनएचएस नेसनल हेल्थ सर्भिसले चाहिँ अहिले एप प्रयोग गरेर अथवा फोनबाट ओभर द फोन हामीसँग यो सरसल्लाहहरू दिने होइन हाम्रो समस्याहरू बुझ्ने गर्दछ र कतिपय चाहिँ हाम्रो एपहरूमा हामीलाई के भएको छ भन्ने रिजल्टहरू पनि त्यहाँ राखिदिन्छ र यो अहिले चाहिँ यहाँ मानिसहरूले यसको कम्प्लेन पनि गरिरहेका छन् किन भन्दाखेरि सिरियस डिजिजहरू सिरियस प्रकारका क्रिटिकल रोगहरू हुन्छन् जस्तो पार्किन्सन डिजिजहरू भए होइन कतिपय क्यान्सरहरू भए र अरू अरू प्रकारका रोगहरू पनि रिजल्टहरू चाहिँ एनएचएस एपमा अपलोड गरिदिएका रहेछन् र कति चाहिँ फोनबाट भनेका छन् नतिजा यस्तो आयो तपाईँलाई यो भएको रहेछ यस्तो रोग लागेको छ भनेर कतिले फोनबाट भने कतिले चाहिँ एपमा उनीहरूको रिजल्ट चाहिँ टेस्टपछि डाउनलोड गरिदिएका त्यहाँनिर हालिदिएका रहेछन् उनीहरूले डाउनलोड गरेर हेर्नु पऱ्यो पेसेन्टहरूले र यसो गर्दाखेरि त ह्युमन कनेक्सन भएन होइन मानवसँग त डक्टरसँग त राम्रो भेटै नभइकन रिजल्ट पस एकचोटि सुन्दाखेरि हेर्दा कस्तो हुन्छ मानिसलाई होइन भिडियो कलबाट फोन कलबाट गर्दाखेरि फोनबाट भनिदिँदाखेरि सो क्याम्पेनरहरूले चाहिँ एनएचएसले चाहिँ आफ्नो ड्युटी अफ केयर को लागि चाहिँ अलिकति राम्रो चाहिँ काम गर्न सकेको छैन यसरी सिरियस डायग्नोसिस भएपछि त पर्सनली मान्छेलाई भन्नुपर्छ इन पर्सनमा भेटेर नै उनीहरूलाई यस्तो छ अब यस्तो गर्न सकिन्छ भनेर उनीहरूलाई सल्लाह दिनुपर्छ न कि एपमा लगेर उनीहरूको चाहिँ त्यो बम खसाली जे दिए जस्तो गरेर उनीहरूलाई त्यहाँ हालिदिने उनीहरूको रिपोर्ट त्यसपछिको फलोअप त हुन्छ नै तर पनि त फलोअप डक्टरसँग कुरा गर्दाखेरि धेरै सहज हुन्छ नि त मानिसलाई होइन सो त्यो भइरहेको छ अरे अहिले त्यसले गर्दाखेरि यसको पनि विरोध कतिपय आइरहेका छन् उतातिर अमेरिका र इरानको कुरा फेरि पनि यहाँनिर पिसको कुरा शान्ति वार्ताको कुरा भइरहेको छ भन्ने कुरा हुँदाहुँदै फेरि इरानले अहिले रिजेक्ट गरिदिएको छ सबै कुरा मानेको छैन इरानले त्यसमा चाहिँ यो अमेरिकाले चाहिँ न्युक्लियर पावर प्रोग्रामलाई पुरै ह्यान्डओभर गर्ने यो न्युक्लियर पावर प्रोग्रामलाई चाहिँ पुरै उनीहरूले हटाउने यसलाई भनेर भनेको होइन अनि यस्तै गरिकन युरेनियमहरू चाहिँ ह्यान्डओभर गर्ने अमेरिकालाई भन्ने कुरा शर्तमा छ एउटा त्यही चाहिँ मानिरहेको छैन इरानले फेरि यसलाई रिजेक्ट गरिदिएको छ अरे यो पिस प्लान अन्तर्गतको यो एउटा कुराले गर्दाखेरि भन्ने कुरा आएको छ पत्र पत्रिकामा सो अब अगाडि के हुन्छ फेरि त्यो हेर्न बाँकी नै रहेको छ यति नै गरौँ पत्र पत्रिकाका हेडलाइनहरू अब अगाडि बढौँ गाउनुहुन्छ शिव परियार अनि हामीले कुराकानी सुन्नेछौँ योगजीले गर्नुभएको कुराकानी छ आज गल्फ सम्बन्धी 1 गोर्खा मेजर गल्फ कप 2026 हजुर यसको बारेमा कुराकानी हुन्छ एकछिनमा सुन्नुहुनेछ केही गीत

0: रेडियो
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 पाउन्ड 99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर नमस्ते. कार्यक्रम बिहेभियर संवादबाट म योगराज भएको आदरणीय श्रोताहरू, गत मे महिनाको 2 तारिक शनिबारको दिन चाहिँ इचिङ हिल गल्फ क्लब यहाँ फोक्सटोनमा चाहिँ वान आजर गाख मेजर गल्फ कप 2026 भएको थियो. पहिलोचोटि उहाँले आयोजना गर्नुभएको जुन कपलाई चाहिँ हाम्रो वान आजर गाख मेजर मेजर भविन्द्र गुरुङ अनि उहाँको प्यारी श्रीमती बहिनी प्रेमा लता गुरुङले चाहिँ स्पोन्सर गर्नुभएको थियो र उहाँकै अनरमा यो खेलेको थियो. र अहिले चाहिँ हाम्रो गाख मेजर साहबले सेकेन्ड फेजमा यता चाहिँ लेमन लिपमा आएर चाहिँ पुरस्कार वितरण कार्यक्रम भएको थियो. त्यहाँ एकदमै ह्युमरस तरिकाले चाहिँ उहाँले छोटो स्पिच दिनुभएको थियो. त्यो स्पिचको छोटो अंश मात्रै म यहाँ राख्न चाहिँ चाहन्छु. हाम्रो सम्पूर्ण खेलाडीहरू अनि आयोजकहरूलाई धन्यवाद दिँदै के भन्नुभएको थियो त्यो राख्नेछु. त्यसपछि भने अरू साफहरूसँग गरेको कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ. अहिले चाहिँ वान आजको गाख मेजर मेजर भविन्द्र गुरुङ साफले के भन्दै हुनुहुन्छ त यो यहाँ म सुनाउन चाहन्छु.
1: अनि तपाईँको इन्टायर टिमलाई चाहिँ एकदमै थ्याङ्क यू भन्न चाहन्छु आजको स्पेसल डे अर्गनाइज गरिदिनु भएको खण्डमा. विथाउट अई तपाईँले पनि भन्नुभयो, तपाईँहरूको टायरलेस एफोर्टले गर्दा आज चाहिँ यो रमणीय दिन चाहिँ हुन्थेन होला. विशेष गरी गल्फको सन्दर्भमा कुरा गर्दा अहिले हारजित त अब भइहाल्छ. अनि त्यही नोटमा जोडिनु पर्दाखेरि जति पनि विनर साहबहरू गुर्जेहरू तपाईँहरूलाई चाहिँ एकदमै कङ्ग्रेचुलेसन. नेक्स्ट इयर पनि हुन्छ, अब रनिङ ट्रफी हो. तर वान सेकेन्ड, जो जो तपाईँहरू आज सक्सेसफुल डे भयो, समथिङ अब एचिभ गर्नुभयो, त्यसको लागि चाहिँ कङ्ग्रेचुलेसन हामी सबैको तर्फबाट. अनि रेस्ट अफ तपाईँहरू अब जो जो आज जित्छु भन्दाखेरि पनि सकेन, त्यसको लागि चाहिँ विस यु अल द बेस्ट. यही नोटमा जोडिनु पर्दाखेरि बहिनीहरू आइदिनु भयो, तपाईँहरू आएको चाहिँ एकदमै राम्रो लाग्यो मलाई, किनभने भोलिबाट साहबहरू चाहिँ गल्फ खेल्न चाहिँ निस्किनुहुन्छ होइन. किनभने एकजना बहिनीको बाहेक अरू कसैले प्राइज लानु भएन. गर्दाखेरि चाहिँ साहबहरूलाई चाहिँ तपाईँहरूले चाहिँ भोलिबाट चाहिँ पठाउनुहुन्छ होला. त्यो गऱ्यो भने हामीलाई गफ गर्ने साथी अलिक बढी हुन्छ होला.
0: हजुर, गोर्खा मेजर साहबको चाहिँ छोटो स्पिच मैले एडिटेड भर्सनमा राखेँ. र अब भने क्याप्टेन सुनिल गुरुङ भाइ हुनुहुन्छ र उहाँ चाहिँ वान आरजीआरको गल्फ ओआइसी हुनुहुन्छ. उहाँले नै आयोजना गर्नुभएको, उहाँसँग म कुराकानी गर्न चाहिँ चाहन्छु. सर्वप्रथम त उहाँलाई बिहेभियर स्वागत गर्दै र त्यो दिनको चाहिँ कम्पिटिसन कस्तो रह्यो भनेर मैले उहाँलाई प्रश्न गरेको थिएँ.
2: निकै राम्रो भयो दाइ. अब वेदर पनि एकदम राम्रो थियो, कोर्सको कन्डिसन पनि एकदम राम्रो थियो. हिजो राति पानी परेर साह्रै फास्ट पनि थिइनँ, राम्रै खेल्यो. तर सरप्राइजिङली स्कोर चाहिँ एकदम राम्रो नभएको कारण सायद हामी भर्खर केन्याबाट आएर खेल्ने मौका धेरै नपाएर गर्दा चाहिँ युजुअली चाहिँ इचिङ हिलमा हामी यहाँ बसिराखेर कम्पिटिसन खेल्न आयो भने चाहिँ माइनसले धेरै लान्थ्यो. आज चाहिँ माइनसले कसैले पनि पाएन, धेरै जस्तो चाहिँ सबैले प्लसले जित्नु भयो भनौँ.
0: आज प्राइजेसहरू चाहिँ के क्याटेगोरीमा थिए?
2: प्राइजेसहरू हामीले चाहिँ युजुअली हामीले चाहिँ डिभिजनमा राख्थ्यौँ, तर योपालि चाहिँ डिभिजन नगरेर ग्रोसको विनर रनर अप अनि त्यसपछि चाहिँ नेटमा चाहिँ हामीले चाहिँ 4 प्राइज गरेको थियौँ. त्यो गर्नको रिजन किन भन्दाखेरि चाहिँ अब अलिकति हाम्रो ह्यान्डिक्याप को डिफ्रेन्स चाहिँ एकदम धेरै छ. जस्तो लोएस्ट ह्यान्डिक्याप अब 4-5 खेल्ने छ भने हाइएस्ट ह्यान्डिक्याप चाहिँ 28 खेल्नेहरू छ. त्यसले गर्दा चाहिँ त्यो डिफ्रेन्स फास्ट हुनाले गर्दा हामीले चाहिँ बरु डिभको सट्टा वाइ नट लेट्स गो फर नेट अनि ग्रोस, अनि त्यसमा चाहिँ तपाईँको एभ्री केभिआर चाहिँ 90% ह्यान्डिक्यापमा, जस्तो आफ्नो ओरिजिनल ह्यान्डिक्याप भन्दा तपाईँले चाहिँ 10% घटाएर खेल्यो भने सबैले इक्वल हुन्छ. स्पेसली नेट प्राइज जित्नको लागि चाहिँ नेट प्राइज जित्न हकदार हुनलाई चाहिँ तपाईँले आफ्नो ह्यान्डिक्याप भन्दा चाहिँ राम्रै खेल्नु पर्यो बेसिकली.
0: अब अपकमिङ गल्फको इभेन्टहरू चाहिँ के छन् कम्पिटिसनहरू?
2: अपकमिङ गल्फको इभेन्ट चाहिँ मेरो नेक्स्ट फोकास्टेड इभेन्ट चाहिँ हामीले चाहिँ एक्स वान आरजीआर को जति पनि गल्फरहरू भनौँ रिटायर्ड करन्ट इन सर्भिसमा हुनुभएको अरू रिटायर हुनुभएकोहरू इन स्टेसन अरू आउट स्टेसन जता भए नि प्लान चाहिँ मिड जुनमा एउटा खेल्ने छ. सबैलाई इन्भाइट गर्ने, इन्भाइट गरेर चाहिँ एउटा जुनमा चाहिँ फ्रेन्डली म्याच जस्तै यस्तै सानो म्याच खेल्ने, खेलेर अब त्यही समअप चाहिँ बेसिकली मेसिन खाएर समअप गर्ने.
0: यो बिजी गल्फ पनि आउँदैछ, त्यसको लागि कस्तो छ तयारी, कसले लिड गर्नुहुन्छ, कस्तो हुन्छ तपाईँको?
2: लिड मैले नै गर्ने हो, गल्फ ओआइसीले नै लिड गर्छ. हाम्रो बिजी गल्फ चाहिँ अहिले हजुरको 18 जुनमा छ. त्यसमै अब यो हामीले जुन अहिलेको कम्पिटिसन गरिरहेछौँ जसले राम्रो पर्फर्म गर्छ मेनली बिजी गल्फ चाहिँ अहिले हामीले ह्यान्डिक्याप भनेछ. बिजी गल्फमा चाहिँ फेरि स्क्र्याचमा खेल्छ, ह्यान्डिक्याप हुँदैन, त्यसले गर्दा अलिकति जित्ने चान्सेस बढीको लागि चाहिँ जो लोएस्ट ह्यान्डिक्यापहरूलाई लयो भने हाम्रो जित्ने चान्सेस चाहिँ बढी हुन्छ।
0: अहिले ऱ्याङ्क सिस्टम छ कि कस्तो हुन्छ, जो कहिले पनि पार्टिसिपेट गर्नु पाउँछ?
2: ऱ्याङ्क सिस्टम छैन दाइ, पहिला ऱ्याङ्क सिस्टम थियो, अहिले चाहिँ छैन। एज लङ एज डिसरिगार्ड अफ ऱ्याङ्क्स तपाईँको तिनजना ल्याउनु पर्यो, तिनजना अब तपाईँको लोएस्ट पोसिबल ह्यान्डिक्याप, किन जिरो ह्यान्डिक्यापमा खेल्ने हो सबैले।
0: हुन्छ, एकदमै रमाइलो भयो आज है, जस जेएम साहबको अब कप आज पहिलो दिन हिस्ट्री पनि भयो। थ्याङ्क यू भेरी मच हजुरलाई।
2: थ्याङ्क यू भेरी मच दाइ।
0: अब भने दुईजना गल्फर साहबहरू हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्न चाहन्छु। ग्रस विनर हुनुहुन्छ साजन नवीन लिम्बु पाहिम हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्नेछु। त्यसपछि भने हाम्रो क्याप्टेन सोम छन्त्याल साहब हुनुहुन्छ, उहाँ चाहिँ नेट विनर हुनुहुँदो, अब गल्फरको भाषामा भन्दा चाहिँ भाले भन्छ। ल नवीन भाइ नमस्कार।
3: दाइ नमस्कार, अनि फर्स्ट अफ अल चाहिँ थ्याङ्क यू सो मच, बिहान पनि आइदिनु भयो, अहिले पनि आइदिनु भयो, अनि यो मोमेन्टलाई क्याप्चर गरिदिनु भयो। यसैमा चाहिँ जति पनि बिएबिएस सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरू, त्यसमाथि गल्फर साहब गुरुजीहरूलाई सबैलाई चाहिँ नमस्कार।
0: ल सोमबाल नेट विनर तपाईँ है, तपाईँलाई पनि वेलकम छ नि, बधाई छ।
4: योगदा थ्याङ्क यू सो मच, अनि अघि हाम्रो एसिस्टेन्ट ओआइसी नवीन भाइले भने जस्तो पक्का तपाईँ चाहिँ बिहान पनि आइदिनु भयो, अनि आज पनि यसरी यति बेला पनि आएर चाहिँ हाम्रो प्राइज गिभिङमा जिएम साहबको स्पोन्सरमा भएको हाम्रो जिएम कपमा भव्यताको साथमा चाहिँ सम्पन्न भयो, उसकोमा चाहिँ तपाईँले आएर यसरी कभर गरिदिनु भएको छ, गर्दा थ्याङ्क यू सो मच भन्न चाहन्छु।
0: यो हिस्टोरिक कपमा चाहिँ तपाईँको नाम गयो, कस्तो लागेछ आज?
3: म फर्स्ट टिममा थिएँ, त्यसपछि मैले चाहिँ जति सकेको राम्रै खेल्ने कोसिस गर्दै थिएँ, तर चाहिँ ओभरअल चाहिँ 10 स्कोर भइसकेको थिएँ, त्यही भएर चाहिँ मैले चाहिँ त्यति एक्सपेक्ट गरेको थिएँ, तर पोजिटिभ रिजल्ट आयो, त्यसको लागि चाहिँ म जे खुसी छु।
0: नेट विनरको पनि जान्छ नि होइन ट्रफीमा?
4: हजुर, नेट विनर एक्ज्याक्टली सेम हाम्रो ग्रस विनर जस्तै हो। गर्दा भाइले चाहिँ अघि नवीन भाइ चाहिँ फर्स्ट टिममा हुनुहुन्थ्यो, म चाहिँ लास्ट टिममा थिएँ, गर्दा फर्स्ट टीले चाहिँ ग्रस जित्यो, लास्ट टीले चाहिँ नेट जित्यो, गर्दा हाम्रो लास्ट टिममा चाहिँ चारजनै पक्का ग्रसको लागि कन्टेन्डर साहबहरू हुनुहुन्थ्यो, हामी चाहिँ पक्का लास्टले चाहिँ स्विप अप गर्दै आउने भन्ने प्लान थियो, तर ग्रसमा चाहिँ सकिएन, तर नेटमा चाहिँ त्यस अघि मैले भनिसकेँ पक्का त्यो बिचबिचमा चाहिँ निकै रमाइलो फन्नी स्टोरीहरू छ हाम्रो, तर चाहिँ पक्का लास्ट 18 होल सक्नसम्म चाहिँ नेट विनर चाहिँ हुन सफल भयो, गर्दाखेरि चाहिँ त्यसको लागि चाहिँ पक्का ह्याप्पी छु। स्पेसली
0: कति आज्ञाकारी श्रीमान हुँदो रहेछ, अघि अनब्लक जित्नु भएको थियो, ठक्क लगेर बहिनी हिरा पनि दिइहाल्नु भयो,
4: त्यो चाहिँ नेक्स्ट टाइम जानको लागि रेडी भएको भन्न नमिल्ने होइन, गर्दाखेरि होइन त्यो चाहिँ अब हामी अब एज अ पक्का अब गल्फर भएपछि चाहिँ अब एक किसिमको अब रमाइलो, तपाईँ गल्फ कोर्समा गइसकेपछि इट्स नट ओन्ली अबाउट हाम्रो गल्फ मात्र होइन, मेन्टल हेल्थ अनि प्लस हाम्रो सोसियल अब पक्का कोहिजन हुन्छ, गर्दा अघि जिएम साहबले नि भन्नुभयो, गर्दा इट्स नट के अरे अल अबाउट गल्फ कोर्समा गएर चाहिँ गल्फ खेलेर झन् पक्का तपाईँले चाहिँ मेन्टल स्ट्रेस हुने होइन कि, त्यहाँ चाहिँ गएर चाहिँ पक्का तपाईँ दाजुभाइ हाम्रो साथीभाइसँग चाहिँ खेल्ने हो, गर्दा त्यसैमा चाहिँ अब परिवारको पनि त्यही अनुसारको चाहिँ अब सहयोग हुन्छ।
0: नवीन भाइ ग्रस कति आज तपाईँले हान्नुभयो?
3: मेरो स्कोर चाहिँ ओभरअल चाहिँ कोर्सको चाहिँ 10+ हो, हामी गल्फर्सहरूले चाहिँ फ्रन्ट 9 चाहिँ म 2 थिएँ, तर ब्याक 9 चाहिँ अलिक रमाइलो गर्दाखेरि चाहिँ जस आफ्नो गेमतिर चाहिँ अलिक फोकस नभएर चाहिँ अब विनिङ भन्दा पनि साहबले भन्नुभयो जस्तै अब स्ट्रेस रिलिज गर्ने अनि एकअर्कामा चाहिँ रमाइलो गर्दै थिएँ, किनकि जिएम साहबलाई हामीले लिएर गएको थियौँ, अनि चाहिँ जिएम साहबलाई चाहिँ हामीले चाहिँ एकदमै रमाइलो पनि गरायो, साहब पनि अब आफै रमाइलो पनि हुनुहुन्छ।
0: सोम भाइ नेट कति हो?
4: नेट चाहिँ म नवीन भाइ चाहिँ 10 खेल्नु भयो, म चाहिँ 12 खेलेको दाइ, आजको ह्यान्डिक्यापमा चाहिँ मेरो चाहिँ 90% चाहिँ 8 ह्यान्डिक्याप थियो, त्यसमा चाहिँ 12 खेलेर चाहिँ प्लस 4, यसमा चाहिँ अघि मैले क्विकली फनी रमाइलो छेँडको कुरा भयो, तर जिएम साहबले चाहिँ बिहान चाहिँ 2000 सरप्राइज रिभिल गर्नुभयो, एउटा चाहिँ 14 होलमा चाहिँ एलडी ओभर 40 भेटरनको, त्यसपछि अर्को चाहिँ होल नम्बर 13 चाहिँ आई डोन्ट नो त्यो चाहिँ सरप्राइजै थियो, अघि आएर मात्र प्राइज दिनुभयो, 14 नम्बरमा चाहिँ पक्का हाम्रो चारजनाको मारामार हुँदै थियो, अब सबैजना अब ह्यान्डिक्याप 5, 6, 7, 8 थियो हाम्रो, 14 आएपछि यसो हेरेको साहबहरूले चाहिँ सबैजना गुरुजीहरूले ड्राइभरै निकाल्नु भयो, तर त्यो 14 होल भनेको चाहिँ एकदम डजी होल हो, किनभने तपाईँको चाहिँ डाउन हिल छ, पक्का पक्की चाहिँ अब 7-8 आइरनले चाहिँ लेअप गर्नुपर्ने हो, अब जिएम साहबले चाहिँ पक्का प्रपोजली नै एलडी चाहिँ त्यहाँ राख्नुभएको थियो, अनि एलडी म पनि होइन होइन ड्राइभरै के अरे हान्नु पर्यो भनेर चाहिँ ड्राइभर हानेको, मेरो चाहिँ पक्का ओबी गयो आउट अफ बाउन्ड, त्यो चाहिँ पक्का लेफ्टतिर धेरै ओभरसुट भएर चाहिँ गयो, त्यसपछि को बल हान्दाखेरि चाहिँ अर्को चाहिँ हाम्रो अब जङ्गल भने ट्री लाइनमा गयो, त्यसमा चाहिँ 7 खेले, नभए चाहिँ म आज पक्का रसको पनि भागेदार हुन्थ्यो होला, तर त्यो एउटा अब जेम साहबको त्यो ह्युमरस वेमा चाहिँ साहबले चाहिँ पक्का एकदम अप्ठ्यारो होलमै एलडी राखिदिनु भएको थियो, गर्दा तर सबैजनालाई चाहिँ त्यसले चाहिँ पक्का पजलै बनायो, तर अब गल्फ भनेको त्यस्तै हो, अब त्यही गर्दा गर्दै आखिरमा फेरि पछि फलोड बाई अर्को होलमा चाहिँ मैले चाहिँ लङ्गेस्ट पार 3 हो, त्यसमा चाहिँ बढी हाने फेरि होइन, गर्दा अब 230-40 होइन त्यो उसमा चाहिँ अब फेरि पक्का आइरनले हानेर ग्रिन अन गरेर त्यसपछि फेरि टुज पनि खाएँ, अघि देख्नुभयो त्यही प्राइज हो मैले हिरालाई के अरे प्रेजेन्ट गरेको चाहिँ, गर्दा त्यो एकदमै अब गल्फको चाहिँ त्यही हुन्छ।
0: ल हिस्ट्री बनाउनु भयो, ट्रफीमा नाम गयो, कङ्ग्रेचुलेसन भाइ।
4: थ्याङ्क यू सो मच दाइ।
0: ल नवीन भाइ, अन्तमा केही जोड्नुहुन्छ? तपाईँ आयोजक हुनुभयो, तपाईँ ग्रस विनर हुनुभयो
3: यसमा चाहिँ दाइ। अरू जोड्ने भन्दा पनि यो चाहिँ अब सबै गल्फर्सहरू चाहिँ नआइदिनु भएको भए, गल्फरहरूले टाइम नदिने भए चाहिँ यो हामीले एचिभ गर्ने थिएन। त्यसको लागि चाहिँ बिएफएसको मार्फतबाट वान सेकेन्ड सबै जति पनि आज आउनु पार्टिसिपेट हुनुभएको गल्फर्स साहबहरू, गुर्जीहरू, नम्बरी अनि भाइहरूलाई चाहिँ थ्याङ्क यू फर यो टाइम। गोल्फ खेल्दै गर्नु होला, किप स्विङिङ भन्न चाहन्छु।
0: थ्याङ्क यू भेरी मच।
3: ल थ्याङ्क यू सो मच दाई।
0: हजुर, दुवैजना साहबहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब हाम्रो मेजर नरेश भाइ हुनुहुन्छ पर, उहाँलाई म निम्ताउन चाहेँ। के क्याटेगोरीमा जित्नु मलाई थाहा भएन, तर धेरै प्राइज जित्ने चाहिँ उहाँ हुनुहुन्छ। ल साहब, बिएबिएसमा वेलकम छ
5: दाई। थ्याङ्क यू हजुर, जस बिएबिएसमा वेलकम गर्नुभएकोमा धेरै धेरै धन्यवाद।
0: के क्याटेगोरीमा जित्नु भयो तपाईँले, धेरै जित्नुभयो त?
5: हजुर, सबैभन्दा सुरुमा चाहिँ वान सेकेन्ड बिएबिएस होल परिवार अनि हाम्रो योगदाईलाई आज यसो मेरो आजको एक्सपिरियन्स सेयर गर्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद। यो वान हजारको पहिलो गोर्खा मेजर कप 2026 फर्स्ट टाइम गर्नुभएको रहेछ। अनि म पनि मेरो वर्क प्लेस पपराइट भए पनि मेरो फ्यामिली चाहिँ यहीँ भएकोले क्वाइट जेनरसले उहाँहरूले मलाई पनि इन्भाइट गर्नुभएको थियो एज अ गेस्ट प्लेयरमा। म मेन ट्रफीको लागि कन्टेन्डर त थिएन, गेस्ट प्लेयरमा उहाँलाई इन्भाइट गर्नुभएको थियो। अनि आज
0: तपाईँलाई इन्क्लुड थिएन,
5: म मेन ट्रफीमा चाहिँ थिएन। यदि मेन ट्रफीमा भएको भए चाहिँ आजको मेन ट्रफी मैले नै जित्थेँ स्कोरले चाहिँ, तर अब क्वाइट राइटली म वान हजारको लाइबिलिटीमा नपर्ने भएको भएर आज मैले अरू डिभिजनल प्राइज र नोबेल्टी प्राइजमा मात्रै म थिएँ र आज चाहिँ तिनवटा पुरस्कार लकीले जित्न सफल भयो दाइ।
0: के हो त्यो?
5: एउटा चाहिँ प्रो एप्रोच भन्छ, सेकेन्ड सर्ट चाहिँ झन्डाको नजिकमा झार्ने थियो, त्यसमा एउटा जिते। एउटा चाहिँ लङ्गेस्ट ड्राइभ जसले टाढो हान्यो त्यसमा थियो र
0: कति हान्नुभयो, कति यार्ड?
5: यार्डै त नापिएन, तर युजली मेरो आफ्नो डिस्टान्स भन्दा निकै लामै गएको थियो लकीली, जस यार्ड त नापिएन दाइ। हजुर,
0: एलडी त यो बल मात्रै होइन, टेक्निक नै हो त्यसै पनि होइन,
5: बलले त गल्फ हुँदै हुँदैन, टेक्निक त त्यसै पनि चाहिन्छ, तर त्यो तपाईँको अब स्विङ, कन्ट्याक्ट, स्ट्राइक सबै थोक मिल्यो भने टाढो जाने हो। आज क्वाइट थ्याङ्कफुल्ली गएछ।
0: हुन्छ नरेश साहब, थ्याङ्क यू भेरी मच एन्ड कङ्ग्रेचुलेसन।
5: हजुर, थ्याङ्क यू दाइ, वान सेकेन्ड, थ्याङ्क यू भेरी मच। हजुर,
0: हाम्रो गल्फर साहबहरू ट्रफी विनर्स हुनुहुन्छ आज चाहिँ वान हजारको गोर्खा मेजर कप 2026 यो पहिलो चोटि हिस्टोरी कप उहाँहरूले खेल्नुभयो, जसले जित्नुभयो, र उहाँहरूलाई कङ्ग्रेचुलेसन भन्दै कार्यक्रम बेबे संवादबाट मैले बिदा मागे। हस्त, नमस्ते।

0: यो BFBS गोर्खा रेडियो हो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

0: जगपुन अनि खेमराज गुरुङले गाउनु भएको गीत हामीले अहिले सुनिरहेका थियौँ। आजको कार्यक्रमको अन्तिम दोस्रो गीत यही नै भयो। अब अन्तिम गीत चाहिँ हिमाल सागर र समीक्षा अधिकारीले गाउनु भएको छ, त्यो म राख्नेछु। पहिले तपाईँहरूको मेसेज हेरौँ। तपाईँहरूको कार्यक्रम सम्बन्धी चर्चा पनि छँदै नै छ, होइन, मेसेज पनि निकै नै छ। मैले अघि यहाँनिर तपाईँहरूको कार्यक्रमको चर्चा गर्नुपर्दाखेरि चाहिँ 14 मेमा ब्रिटिस फोर्सेस रिसेटलमेन्ट सर्भिस इम्प्लोइमेन्ट फेयर हुँदैछ भन्ने कुरा गरेको थिएँ, होइन, यसलाई फेरि एकचोटि रिमाइन्ड गराउँ यहाँहरूलाई। अलसट ग्यारिजन स्पोर्ट्स सेन्टरमा यही 14 मेमा बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म त्यहाँ चाहिँ विभिन्न क्षेत्रका प्रोस्पेक्टिभ इम्प्लोयरहरू, सम्भावित इम्प्लोयरहरू आउनेछन्, होइन, जागिर जो जतिले दिन्छन्, जागिर मानिसहरू कसलाई चाहिएको छन् उनीहरू आउँछन् र यो करियर फेयरमा तपाईँहरू सहभागिता जनाउन सक्नुहुन्छ। विशेष गरिकन यो यसमा चाहिँ सहभागिता जनाएर भूपू गोर्खाजहरूले रोजगारी सम्बन्धी पूर्ण लाभ पनि लिन सक्नुहुन्छ भनेर जानकारी आएको रहेछ यहाँ। र यसमा चाहिँ एटेन्डेन्स तपाईँहरूले म आउँछु भनेर त्यहाँ रजिस्ट्रेसन चाहिँ गर्नुपर्छ है। र फोन नम्बर चाहिँ यसको लागि, रजिस्ट्रेसनको लागि 077-276-44336। फेरि एकचोटि 077-276-44336। राम गलामीजी हुनुहुन्छ गोर्खा इम्प्लोयमेन्ट एडभाइजर, उहाँलाई चाहिँ सम्पर्क गर्नु होला यो नम्बरमा। 17 मेमा साकेला उभौली सेलिब्रेसन हुँदैछ, यो ग्लोस्टर निवासीहरूले गर्दै हुनुहुन्छ। इन्सर्ट स्टेसन कम्युनिटी सेन्टरमा 17 मेमा आइतबार पर्छ, दिउँसो 4:15 बजेदेखि राति 10 बजेसम्म नै कार्यक्रम हुन्छ। हजुर, यो आगामी यो आउने दिनहरूको कार्यक्रमहरू तपाईँहरूको छ। अब 16 मेमा त तपाईँहरूको गोर्खा म्युजियम अनि हिलियर गार्डन भिजिट हो। यहाँनिर अलसर वरपर रहनुभएका दाजुभाइ दिदीबहिनीहरू, बुवा आमाहरू तपाईँहरूले मिलाइसक्नुभयो होला, होइन, आफ्नो आफ्नो नाम टिपाइसकेर रिजर्भ गरिसक्नुभयो होला। इस्टली गोर्खा इस्टली समुदायका बुवा आमाहरूले पनि। र यस्तै गरिकन अब अर्को कार्यक्रम चाहिँ 23 मेमा हुन्छ, 1991-87 नम्बरीहरूको 35th anniversary चाहिँ हिमालयन वे ओइसिस टिडवर्थमा हुन्छ है, यसपालि 23 मेमा दिउँसो 1 बजेदेखि राति 10 बजेसम्म। अर्को 23 मेमा फेरि किरात राई आयोख्या उभौली साकेला पनि छ, किरात राई हाउस यो गेम्बल रिप्लिसरीमा हुन्छ। सो यो पनि दिनभरिको कार्यक्रम भयो। अनि अर्को के छ अरू कार्यक्रमहरू हेर्दाखेरि 23 मेमा भइहाल्यो। 30 मेमा चाहिँ 7th Gorkha Rifles Regimental एन्युअल रियुनियन छ, यो 30 मेमा हुन्छ फ्रेमली कम्युनिटी सेन्टरमा दिउँसो 12 बजेदेखि हुँदो रहेछ। अनि 10K रन हुन्छ रेडिङमा 31 मेमा, नेपाल रन युकेले आयोजना गर्दैछ, यहाँहरू सबै जान सक्नुहुन्छ, भाग लिन सक्नुहुन्छ, रजिस्ट्रेसन यसको लागि गर्नुपर्छ। 31 मे आइतबारको दिनमा डेन्टन पास्टर लेक रेडिङमा हुन्छ है कार्यक्रम। हजुर, यो मे महिनाको यति नै छन् तपाईँहरूको कार्यक्रमहरूको बारेमा जानकारी। अब तपाईँहरूको मेसेज अलिकति हेर्छु। मेसेज हुन त अलिकति भन्न मिल्दैन, यहाँहरू सबैको मेसेज धेरैले लेख्नु भएको छ, आज त उत्तर पनि फटाफट पठाउनु भएको छ। ओके, प्रश्न पनि राख्नुपर्छ मैले, प्रश्न एकचोटि राखौँ है त। अहिले आजको यसपालिको प्रश्न के छ, प्रश्न एकचोटि सुनौ।
1: एउटा कागजको पानामा गोलो आकारको घेरा बनाउनुहोस् र भन्नुहोस् उक्त गोलाकारको कतिवटा साइड हुन्छन्।
0: यसलाई फेरि एकचोटि राखौ।
1: एउटा कागजको पानामा गोलो आकारको घेरा बनाउनुहोस् र भन्नुहोस् उक्त गोलाकारको कतिवटा साइड हुन्छन्।
0: हजुर, बनाउनु भयो। होमवर्क निकै गर्दै हुनुहुन्छ यहाँहरूले, हाम्रो यहाँहरूले निकै पठाउनु भएको छ, उत्तरहरू फटाफट पठाउनु भएको छ, बिहानदेखि नै हो। निकै धेरैले चाहिँ नम्बरहरू एकदम धेरै हाई नम्बर भन्नु पर्दैन, फेरि 0 पनि होइन है। हजुर, यहाँहरूलाई एकचोटि भनिहाल्नु पऱ्यो, साह्रै धेरैले 0 भन्नुभएको छ, त्यसरी 0 चाहिँ नसोच्नु होला। ओके, त्यो हेर्दा त गोलो त 0 हुन त, होइन, तर अलिकति ट्रिकी छ, यसो सोच्नु होला है त। ओके, बुझिहाल्नु भयो कसको कहाँ के भयो भनेर। दुईजना श्रोताले चाहिँ पक्का दामी उत्तर पठाउनु भएको छ, अरू सबजना चाहिँ फेल हुनुभएको छ भन्नु पऱ्यो आजको टेस्टमा हजुर. ओके, हाम्रो लगनजी बार्सिलोनाबाट अघि नै आउनुभएको टिका पूर्जा, ज्ञानु गुरुङ, नूतन भूषाल, विष्णु गुरुङ होइन, झुम्बहादुर गुरुङ, होम लक्सम्बा, मणि थापा, नारायण चापकोटा उता फिनल्यान्डबाट, दिनाकर मल्ल, अनि धनु गुरुङ बहिनी, अशोक मल्ल, ओके दिनाकर मल्ल होइन अशोक मल्ल, धनु गुरुङ बहिनीले त क्या मजाको डायलग पठाउनु भएको छ कि, यस्तो रमाइलो डायलग छ है, म यसलाई कसरी प्रेजेन्ट गरौँ भन्दैछु. उहाँले चाहिँ यस्तो मजाको डायलग अन्डाको बारेमा अस्ति देखेको यहाँ हाम्रो प्रोमोमा बज्छ नि, एक्ज्याक्टली त्यही कि कति क्रिएटिभ हुनुहुन्छ कि उहाँ, यस्तो रमाइलो डायलग पठाउनु भएको छ. अब यसलाई म कसरी भनौँ भन्दैछु, यसलाई म भन्छु तर अहिले चाहिँ मलाई यसकै लागि अलिकति होमवर्क गर्नु पर्ला जस्तो भयो धनु बहिनी. थ्याङ्क यू यसको लागि. तपाईँलाई म सुनाउँछु म उहाँले के भन्नुभएको छ भनेर, अहिले चाहिँ होइन म आफै होमवर्क गरेर सुनाउँछु ल हजुर. त्यो अलिकति उहाँले भन्ने यस्तो गरेर मैले पढ्नु पनि पऱ्यो, भन्नु पनि पऱ्यो नि त होइन, त्यो डायलग स्टाइलमा छ. खेलमती हाङमा लिम्बू, खिमबहादुर गुरुङ, मेघ मल्ल, तिल तमु, ज्ञान गुरुङ, अनि हर्क गुरुङ, निता राई, मोहन दरलामी, अन्जना गुरुङ बहिनी पनि अल द वे नेपालबाट आउनु भएको छ है. उहाँले यस्तो राम्रो फुलको नक्सा पठाइदिनु भएको छ. आशा दिदी यो बुलेरो गाडीको झ्यालबाट सकि नसकी तानेर खिचेको है भन्नुभएको छ. यस्तो राम्रो फोटो पठाइदिनु भएको छ उहाँले. गुड मर्निङ लन्डन फ्यामिली भन्दै इलामबाट, हिजो यो फोटोहरू चाहिँ हिजो इलामबाट काठमाडौँ आउने क्रममा भर्खरैको नयाँ दुलै झस्तै देखिने यो सिरिजको फुल तपाईँहरूको लागि है भनेर पठाइदिनु भएको छ. यस्तो राम्रो सिरिजको फुल, मैले सिरिजको फुल एक्चुली मैले देखेको छैन तर हाम्रो अन्जना बहिनीले पठाइदिनु भयो, धेरै धन्यवाद. यस्तो रातो मिठो कलरको रातो दुलै जस्तै सजिएको, साँच्ची नै मैले यो सिरिजको फुल भन्ने कस्तो हुन्छ सुनेको मात्रै देखेको छैन. हाम्रो बहिनीलाई धेरै धेरै धन्यवाद है. हाम्रो कृष्ण चामलिङ दाजु पनि आउनुभएको छ, निर्मला परिवेश बहिनी पनि आउनुभयो, अनि आत्मा गुरुङ, बिमला मोक्तानजी फटाफट एन्सर पठाउँदै हुनुहुन्छ यहाँहरूले, ओम प्रसाद थापा काउचा, वीरबहादुर पुन, खर्ग गुरुङ मामा, शोभा गुरुङ, नूतन भूषाल फेरि आउनुभएको छ है. पास हुनेको नाम भनिदिनुहोस् न भन्नुभएको छ, जिरो हुने जति भन्नु हुने जति फेल भएको छ भन्नु भनेको छु है. बुझ्नु होला है आफै. राम राई, अनि यस्तै गरिकन यम प्रसाद गुरुङ लन्डनबाट, विष्णु गुरुङ ब्लान्डफोर्डबाट भर्खरै आउनुभएको छ यहाँहरू. ओके थ्याङ्क यू यहाँहरूलाई साथ दिनुभएकोमा. ल त आजलाई छुट्टिन्छु, भोलि बिहानै फेरि हामी भेट्नेछौँ. हिमाल सागर र समीक्षा राईले गाउनुभएको, समीक्षा अधिकारीले गाउनुभएको गीत सुन्दैछौँ, अलिकति भए पनि सुनाउँ जानुभन्दा अगाडि. हस् त आजलाई छुट्टिन्छु, बाबाई, नमस्ते.

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले नासा

0: यस्तै सरकार अध्यादेश मार्फत अघि बढ्न खोजेको पनि कांग्रेसले आरोप लगाएको छ। संवैधानिक परिषद सम्बन्धी अध्यादेशले संविधानको मर्म नै लत्ताएको पनि उहाँले बताउनु भएको छ। भदौ 23 र 24 गतेको घटना सम्बन्धी मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै प्रदर्शनमा उत्रेका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जेएनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जेएनजी नागरिक अभियानले आज ललितपुरको हरिहर भवनको आयोग कार्यालय नजिकै प्रदर्शन गरेको थियो। आयोगको कार्यालय तर्फ अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। युवाहरूले मानव अधिकार किन चुप, सरकारसँग भयो कि घुसपैठ, सत्य लुकाएर के पायो, प्रतिवेदन किन लुकायो लगायतका प्लाकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका थिए। बर्दिया राष्ट्रिय निकुञ्जमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। दिउँसो काठमाडौँबाट धनगढ़ी आइरहेको खप्तड बढ़ी मालिका यातायातको बस निकुञ्जमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक सहित 18 जना घाइते भएका छन्। इलाका प्रहरीका रेजी सपानीकी प्रमुख प्रहरी निरीक्षक मीरा खड्काले चालक सहित 18 जना घाइते भएको पुष्टि गर्नुभएको छ। उनीहरू मध्ये 2 जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते भए दुवैजनालाई लाल रत्न अस्पताल लम्कीले थप उपचारका लागि नेपालगंज रेफर गरेको छ। 16 जनाको लाल रत्नमै उपचार भइरहेको छ। सरकारले दोहोरो सुविधाका नाममा विभिन्न राजनीतिक कर्मी र पूर्व प्रशासक समेतले प्रयोग गरिरहेका 701 वटा गाड़ी फिर्ता ल्याएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शुक्रबारसम्म प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले 701 वटा गाड़ी फिर्ता ल्याएको बताउनुभयो। उहाँका अनुसार विभिन्न 34 निकायबाट गाड़ी फिर्ता ल्याइएको छ। यसमध्ये प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत लगिएका 26 वटा गाड़ी फर्काइएका छन्। सबैभन्दा बढ़ी अर्थ मन्त्रालयबाट लगिएका 124 वटा गाड़ी फिर्ता ल्याइएको छ। यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट गएका 16, ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट गएका 16 सवारी साधन फिर्ता ल्याइएको छ। कानून न्याय तथा संसदीय मन्त्रालयबाट गएका 8, कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट 20, खानेपानी मन्त्रालयबाट 5, गृह मन्त्रालयबाट 21 वटा गाड़ी सरकारले खोसेको छ। परराष्ट्र मन्त्रालयबाट 8, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयबाट 12, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट 64, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट 6, रक्षाबाट 14, वन तथा वातावरण मन्त्रालयबाट 13, शहरी विकास मन्त्रालयबाट गएका 75 गाड़ी फिर्ता ल्याइएको छ। अमेरिकाको क्यालिफोर्निया सान फ्रान्सिस्कोमा नेपाल उत्सव गरिएको छ।
1: नेपाली कला, संस्कृति, वेशभूषा तथा परम्पराको प्रदर्शन मार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले नेपाल उत्सव आयोजना गरिएको हो। गैरावश्य नेपाली संघ एनआरएनए क्यालिफोर्निया लगायतका नेपाली सामाजिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न उत्सवमा अमेरिकाका विभिन्न शहरमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता थियो। लस एन्जलस, सान डिएगो, साक्रामेन्टो, बेकर्सफिल्ड, लङविच लगायत आसपासका राज्य र शहरबाट नेपालीहरू उत्सवमा सहभागी हुन सान फ्रान्सिस्को पुगेका थिए। सान फ्रान्सिस्को सिटी हलबाट शुरू भएको नेपाल डे परेड एम्बकाडेरो प्लाजासम्म करिब 1.6 माइल दूरीमा सञ्चालन गरिएको थियो। परेड अवधिभर सहरको मुख्य क्षेत्र मार्केट स्ट्रीटमा सवारी आवागमन बन्द गरी पैदल यात्रुका लागि खुल्ला गरिएको थियो। विभिन्न जातीय तथा क्षेत्रीय संस्थाहरूले प्रस्तुत गरेका झाँकी नेपाली वेशभूषा।
0: हवस्, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: समाचार सुन्नुभयो. समाचारपछि एउटा मिठो गीत समीक्षा अधिकारीको आवाजमा. हुन त यो कुरा आजको जुन मेरो पाहुना हुनुहुन्छ नवीन जोशीजीसँगको कुरा अघि नै सक्नुपर्ने हो, तर अझै पनि कम्प्लिट भए जस्तो लाग्दैन. त्यस कारणले म उहाँलाई एकछिन बस्नुहुन्छ भनेर भनेको छु. अत्यन्त व्यस्त हुनुहुन्छ. दुई चेलीहरूको उद्धार गर्न उहाँ अल द वे फ्रम दिल्ली आउनुभएको छ, कलकत्ता सोनागाछी, त्यसपछि उडिसा. उडिसाको रेड लाइटबाट बल्ल नेपाली दुई चेलीहरू 14 र 15 वर्षीय बालिकाहरूलाई नेपालमा ल्याइयोसम्म तपाईँहरूले कथा सुन्नु भएको छ. यो रियल कथा हो, यो चाहिँ मनगणन्त कथा होइन, वास्तविकता हो. एकदम दुःखदायी छ, दर्दनाक छ, पेनफुल छ. यदि तपाईँको आफ्नै परिवार गाउँमा चिन्जानमा यस्तो भइदिए भए के हुन्थ्यो होला? तर सुन्नमा आए अनुसार अलिक कन्फर्म त बन्न मिलेन. परिवारकै साथ परिवारकै आफन्तहरूले चेलीहरूलाई बेचेका रहेछन् नुवाकोटको. के बाध्यता पर्यो होला? किन यस्तो, किन यो दलदलमा फस्यो होला ती व्यक्ति जस्तो लाग्दैछ मलाई. एनिवे, अब अलिकति कुराकानी अगाडि बढाउनको लागि फेरि म नवीन जोशीजी जो किन इन्डियाको चाहिँ प्रमुख हुनुहुन्छ उहाँलाई कार्यक्रममा फेरि ल्याउन चाहन्छु. नवीनजी स्वागत छ, समय दिनुभएकोमा धन्यवाद पनि भन्न चाहन्छु म तपाईँलाई.
1: तपाईँलाई
0: खोकी लागेको छ होइन?
1: हल्का
0: हल्का. नेपालको खोकी अलिक कडा छ है, धुलो धुवा छ, तर दिल्लीकै भन्दा त नेपाल अलिक सफा चाहिँ के हो?
1: होइन, धेरै सफा छ,
0: धेरै सफा छ है.
1: अब हामी विभिन्न ठाउँमा हिँड्ने हुनाले मौसम चेन्ज भइरहने हुनाले.
0: ओके, तपाईँ जस्तो व्यक्ति एकदमै स्वस्थ र तन्दुरुस्त हुनुपर्छ, किनभने धेरैलाई उद्धार गर्न बाँकी छ होइन त. आजसम्म हजारौँ चेलीहरूलाई र नेपाली चेलाहरूलाई पनि भन्नुपर्छ होइन, उद्धार गरिसक्नु भएको छ. एनिवे, अब यहाँसम्म आउनुभयो, इन्डियामा अनेक तारतम्य मिलाएर यहाँ आउनुभयो. यहाँ चाहिँ तपाईँले सुरक्षाकर्मी, यहाँको व्यवस्था, यहाँको समाज, यहाँको सरकारले के कस्तो मद्दत गर्यो, अलिकति तपाईँको पोइन्ट अफ भ्यू लिन चाहन्छु. नेपालमा आएपछि के भयो त?
1: नेपालमा यस्तो छ, सहयोगी मन धेरै हुनुहुन्छ नेपालीहरू, तर प्रशासनबाट सरकारबाट अहिले चाहिँ आश्वासन आएको छ. बाँकी उनी बहिनीहरू अथवा बालिकाहरू जुन दिन यो सबै प्रोसेस कम्प्लिट गरेर एउटा सफल जिन्दगी बाँच्न लाग्छन्, तब मात्रै मैले एउटा बल्ल मैले देख्ने अथवा सोच्ने अथवा भन्ने अवसर मिल्नेछ कि उनीहरू सफल भइसकेपछि यसरी चाहिँ कन्टिन्युटी सफल भयो, उनीहरूले सहयोग पाए भन्ने. किनकि एकैछिनको लागि सबैले नै हामी सहयोग गर्छौँ भन्ने कुरा रहन्छ, त्यो बेग्लै कुरा हो. र मैले यसमा यस्तो पनि जोड्न खोजेँ, यहाँ समाजमा कस्तो प्रवृत्ति छ भन्नुहुन्छ भने, जबसम्म आफ्नै घरको बालबालिकाहरू यस्तो ट्र्यापमा फस्दैनन् तबसम्म हर कोही अगाडि आउँदैन. तपाईँ आफै सोच्नुहोस्, हजुरको छोराछोरी आफन्तजन 2 घन्टा फोन नउठाइदा
0: कहाँ गए होलान्, के गरे होलान्, के खाए होलान्,
1: के सोच्नुहुन्छ तपाईँले? आज के खाए होलान् भन्दा पनि नेगेटिभ माइन्ड बढी चल्छ, उनीहरूलाई के भयो होला भनेर हाम्रो नेगेटिभ माइन्ड चल्छ. अन्यत्रको बालबालिकाहरू महिनौ महिनौ दिनसम्म हराउँदा हामीले केही मतलब राख्दैनौँ, त्यो एकदमै गहन विषय हो र हामी सबै मिलेर गर्नुपर्छ जस्तो लाग्छ. र साथसाथमै अब तपाईँ हाम्रो गाउँघरमा त्यो समाजमा अहिले पनि के छ भने, कुनै बालिकाहरू हरायो भने हराउँदा बित्तिकै पहिलो जजमेन्ट त्यो होस् नहोस् पहिला गयो को केटासँग गयो भन्ने कुरो मात्रै आउँछ.
0: सही कुरा हो.
1: ऊ बालिका कुन अवस्थामा छ, कहाँ गएको छ, ऊ मरिएको छ कि जिन्दा छ कि, उसलाई बेचिएको छ कि, ऊ कुन अवस्थामा छ भनेर त्यो सोच हामीमा पलाएन. हेर्नुहोस् है, तपाईँ हामीमै पलाएन. पहिलो सोच भनेको पहिला गयो, कुन केटासँग गयो त, त्यो केटो खोजौँ, त्यसको घर खोजौँ, त्यसको कहाँको केटासँग गयो, कोसँग बोल्थ्यो, त्योतिर हाम्रो ध्यान जान्छ. इभन प्राय प्रहरी प्रशासन भनौँ, कोही समाजसेवी भनौँ, गाउँघर भनौँ, सबैमा नै यो देखा परेको मेरो अनुभव यो छ. र यसलाई चाहिँ हामीले त्यो रूपमा नहेरौँ, र हामीले त्यो रूपमा नहेरौँ भन्ने जस्तो लाग्छ मलाई.
0: ओके, अब जे होस् दुईजना भए पनि उद्धार भए हालसालको कुरा हो, तर हजारौँ तपाईँले पहिले नै उद्धार गरिसक्नु भएको छ भने अब तपाईँ भारतमा आफ्नै उद्देश्य पुरा गर्न जानुभयो होइन, दिल्लीमा बस्नुभयो, बाध्यताले नै जानुभयो होला होइन, तपाईँ र तपाईँ जस्तै लाइक माइन्डेड साथीहरू 10-15 भन्नुभयो किन इन्डियाको संस्थामा आबद्ध भएकाहरू, तपाईँहरू चाहिँ यो क्षेत्रमा चाहिँ किन लाग्नुभयो? आफ्नो उन्नति प्रगति गर्न छोडेर कमाइ धमाइतिर नलागेर होइन, किन लाग्नुभयो भने जस्तो लाग्छ मलाई चाहिँ. युवा हुनुहुन्छ होइन, यसो हेर्दा सिनेमामै खेल्ला जस्तो हिरो हुनुहुन्छ है, लोभलाग्दो पर्सनालिटी छ तपाईँको, किन लाग्नु पर्ने सोध्नु भयो मलाई त. मलाई
1: ल थ्याङ्क यू हजुरले मेरो एउटा तारिफ गर्नुभयो. यस्तो हेर्नुहोस्, अब सबैका आफ्ना आफ्ना एउटा स्टोरीहरू छन्. तपाईँको एउटा बाल्यकालदेखि अहिलेसम्मको तपाईँका थुप्रै एउटा घटनाक्रम छ, स्टोरीहरू छ. हामी जति पनि साथीहरू यसमा काम गरिरहेका छौँ, यो उद्देश्यले निस्वार्थ रूपमा हामी अगाडि बढिरहेका छौँ, सबैका आफआफ्ना एउटा कथाहरू छन्, व्यथाहरू छन्, जसले गर्दा त्यो कथाले आफूले भोगेको दुःखले त्यो स्टोरीले गर्दा निस्वार्थ भावनामा हामीसँग जति साथीहरू जोडिएर काम गर्नुभएको छ उहाँहरूले त्यसरी नै काम गर्नुभएको छ. अब त्यसमा इन्क्लुड मी र सबैले त्यसरी नै गरिरहेका छौँ. र धेरै पटक धेरैजना साथीहरू हामीहरूसँग जोडिनुहुन्छ, भेट हुनुहुन्छ, र धेरै साथीहरूले भन्नुहुन्छ हामी पनि उद्धार गर्न चाहन्छौँ, त्यो फिल्डमा हामी पनि जान चाहन्छौँ, कसरी हामी आउन चाहन्छौँ भनेर. केही समय उहाँहरूको एकदमै जोस र जाँगर हुन्छ, तर उहाँहरू 3-6 महिना पछि उहाँहरू फेरि सेलाएर जानुहुन्छ. त्यो हामीहरूले महसुस गरेको कुराहरू. अनि अब त्यसमा कसरी हामी जस्ता अरू साथीहरू बनाउने? हामी त केही समय केही वर्ष नै गर्न सकिएला, तर हामी जस्तो साथीहरू यो सप्लाई हो, डिमान्ड भनेको यो विश्वको बजार हो, विश्वव्यक्ति भनेको यो, हामी सबै सक्न त सक्दैनौँ, तर केही न केही न्यूनीकरण गर्न सकौँ, र हामी जस्तो साथीहरू अरू बनाउनु पर्छ, अरू साथीहरू पनि अगाडि आउनुपर्छ भनेर पनि हामी त्यसमा काम गरिरहेका छौँ.
0: अब अवेरनेसले गर्दाखेरि हाम्रो गाउँघरमा चेलीहरू बेचबिखन प्रलोभनमा पर्नेहरू चाहिँ बिस्तारै घट्ला भन्ने आशा गरौँ, किनभने यहाँ पनि सरकारले र चाहिँ वडा तहमा पालिका तहमा पनि केही काम त भइरहेको छ, त्यसलाई चाहिँ हामीले पोजिटिभ हेरौँ. यति हो कि यसपालिको बजेटमा अलिकति परिदियो भने तपाईँहरू जस्तोलाई चाहिँ सजिलो होला भारतमा बसेर, त्यो पनि तपाईँलाई दिने होइन, नेपालकै एम्बेसीलाई दियो अथवा चाहिँ वाणिज्य दूतलाई दियो भने धेरै सजिलो भने अघि नै हामीले कुराकानी गऱ्यौँ होइन. अब हाम्रो पनि कतै पहुँच छ भने, जानकारी छ भने हामीले उहाँलाई यति गर्दाखेरि राम्रो होला भन्न हामी पनि सक्छौँ. र अहिले कसैले सुन्नु भएको छ भने, इफ युआर लिसनिङ, इफ युआर इन द पोजिसन, यो भने बजेटिङको पोजिसनमा छ भने ध्यान दिनुहोला. धेरै ठुलो पैसा पनि चाहिँदो रहेछ अलिअलि मोटिभेट गर्नको लागि र अलिकति कुरालाई अगाडि बढाउनको लागि. 2-4 लाख, 10-15 लाख भए पनि धेरै हुँदो रहेछ भन्ने कुरा भन्नुभयो तपाईँले होइन. अब अघि मैले सोध्दै थिएँ यो प्रब्लम हाम्रो नेपाली चेलीहरूको लागि, भारत ठुलो देश हो, ठुला सहरहरू जस्तै बेङ्गलोरदेखि लिएर साउथमा, त्यसपछि अथवा अहिले चाहिँ चेन्नई, पहिलाको मद्रास, मुम्बई, दिल्ली, कलकत्ता, पटनातिर छँदैछ भने हाम्रो नेपालीहरू नभएको ठाउँ छैन. नेपाली बिचमा चाहिँ एउटा लिङ्क भयो भने, एउटा नेटवर्किङ भयो भने तपाईँलाई पनि सजिलो, एउटा स्ट्रङ हुन्थ्यो कि यो के भन्छ किन इन्डिया भन्ने, र त्यसले चाहिँ हजारौँ होइन लाखौँलाई चाहिँ मद्दत गर्न सक्थ्यो होला. तपाईँले त्यो लाग छ कि छैन र सम्भव छ कि छैन यो कुरा गर्नलाई?
1: जस्तो अहिले यहाँभन्दा पहिला नै मैले हजुरलाई भनिसकेँ, केही साथी अहिले पनि स्टिल मेम्बरहरू हुनुहुन्छ, केही केही न केही काम हामीहरूसँग गर्नुभएको छ भने, कुनै समाजसेवी साथीहरूले पनि हामीलाई सहयोग गर्दै आउनुभएको छ. तर मैले यहाँभन्दा पहिला हजुरलाई भने जस्तै, केही समय त उहाँहरूले जोस र जाँगरले आउनुहुन्छ, र पछि फेरि उहाँहरू किन गर्ने, मैले के नै पाउँछु र समाजलाई गरेर, मलाई त यो ठुलो रिस्क छ, बरु म नाच्छु गाउँछु खान्छु पिउँछु किन यस्तोमा पर्ने र भन्ने सोचले उहाँहरू पछि हट्नुहुन्छ जस्तो मलाई लाग्छ. त्यो भएर तर मैले साथीहरूलाई यो आह्वान गर्न चाहन्छु कि त्यस्तो होइन, तपाईँ हामीले नगरी कसले गर्ने, कसैले न कसैले त गर्नु पर्यो नि.
0: एक्ज्याक्टली. अब फेरि भारतमा पनि नेपालीहरू कुनै न कुनै पोजिसन पुगेका छन् होइन, बलिउडमा पनि ठुल्ठुलो नाम छ, इन्डियामा पनि बसेर पढेर ठुल्ठुलो काम गरेको छ, उहाँहरूलाई पनि जोड्न सकियो भने उहाँको इन्फ्लुएन्सबाट उहाँको चिनजानबाट चाहिँ यो सशक्त हुन्थ्यो कि, एउटा इफेक्टिभ एउटा संस्था हुन्थ्यो कि जस्तो लाग्छ मलाई. त्यस्तै रूपमा अलिकति तपाईँहरूले ध्यान दिनुहोला, राइट म्यान चुज गर्नुहोला होइन, अप्रोच गर्नुहोला. नेपाल नेपालीहरू छन् नि धनाट्यदेखि लिएर इन्फ्लुएन्सियल ठाउँमा पनि छन् नि होइन, त्यस कारणले त्यो नेटवर्क चाहिँ बढाउनु होला भनेर म तपाईँलाई आग्रह गर्न चाहन्छु. तपाईँसँग कुराकानी गर्दा गर्दै इजरायलबाट नूतन भूषाल बहिनीले यो कुरा सुनेर बस्नुभएको छ, उहाँले यो कुरा सुनेर असाध्यै पिर मान्नु हुनु भएको छ. कता कता प्रोग्राममा अलिकति डिस्टर्बेन्स आएको रहेछ, डिस्टर्ब आएको छ, विनोद दाई पनि भन्दै हुनुहुन्छ. एनिवे तपाईँ देश विदेशमा हुनुहुन्छ भने नेपालको एउटा चाहिँ पीडा, भारतमा बेचेका चेलीहरूको दर्द तपाईँले धेरै कथामा पढ्नुभएको छ भने आज रेस्क्युड दुई चेलीहरूको कुरा तपाईँले सुन्दै हुनुहुन्छ. नवीन जोशीजी एन्ड द टिमले गर्नुभएको कुरा चाहिँ पत्र पत्रिका पढ्नुभयो होला, तर आज बिएबिएसमा आएर उहाँले आफ्नै भनाइमा राख्दै हुनुहुन्छ. उहाँले के कस्तो प्रकारको च्यालेन्जेसहरू भोग्नुभयो, उहाँ दुईजना बहिनीहरूलाई सहयोग गर्नको लागि अथवा रेस्क्यु गर्नको लागि भने. नवीनजी, अब मैले एक्सटेन्डेड कुराकानी गरेँ किनभने तपाईँ जस्तो मान्छेलाई सितिमिति भेटिन्न, तपाईँ असाध्यै व्यस्त पनि हुनुहुन्छ. अघि नै मैले हाम्रो बहिनीलाई धन्यवाद दिइसकेको छु, सुजन बालाजीलाई, कल्पना महर्जन बहिनीलाई होइन, यहाँसम्म तपाईँले जोड दिनुभयो भने तपाईँले अब देश विदेशमा संसारभरि छरेर बस्नुभएका नेपालीहरूलाई आफ्नो टेलिफोन दिन चाहनुहुन्छ, ताकि वाट्सएप, ताकि तपाईँलाई पनि कन्ट्याक्ट गरेर केही साथ सहयोग र आइडियाज र कुनै प्रकारको एउटा चाहिँ कोलाबोरेसन गर्न सकिन्छ कि भन्ने उद्देश्यले दिन सक्नुहुन्छ, चाहनुहुन्छ?
1: म हाम्रो अफिसियल नम्बर म दिन सक्छु र सम्भवतः मेरो चाहना यही हुनेछ कि कुनै पनि त्यस्तो बालबालिकाहरू अथवा कुनै पनि महिला पुरुषहरू त्यसरी बेचबिखनमा नपरुन् र खास गरेर मेरो चाहना त्यसरी चाहिँ बेचबिखनमा परेर दुःख पाएर सकभर फोन नआओस् मेरो चाहना. फेरि पनि यस्तो पर्नुहुन्छ उहाँहरू, बालबालिकाहरू पर्नुहुन्छ र उहाँहरूलाई कसैले स्पोन्सरसिप गर्न चाहनुहुन्छ, उहाँहरूलाई पढाउन चाहनुहुन्छ, केही बालबालिकाहरूले अहिले यहाँ बालिकाहरूले पढ्दै हुनुहुन्छ, हामीले उद्धार गरेका केहीले जब गर्दै हुनुहुन्छ, कोही बाहिर गएर पनि पढ्दै हुनुहुन्छ, एउटा सफल हुँदै हुनुहुन्छ र उहाँहरू जस्तालाई सहयोग गर्न चाहनुहुन्छ भने र कुनै बालबालिकालाई इन्डियादेखि नेपालसम्म पनि ल्याउनमा केही मद्दत गर्नुहुन्छ भने, साथसाथमा हामीलाई कुनै सल्लाह सुझाव हाम्रो टिमलाई स्ट्रङ बनाउनको लागि केही मद्दत गर्न चाहनुहुन्छ भने यहाँहरूले अवश्य हामीलाई सम्झनु होला. मेरो व्हाट्सएप नम्बर, हाम्रो अफिसको व्हाट्सएप नम्बर
0: भन्नुहोस् त, म लेखिहाल्छु. प्लस 0091 त मलाई थाहा छ होइन,
1: हजुर 0091
0: अनि
1: हजुर 9958
0: 4-1-4-1-3-9-3-9-4-4 एकताले म दोहोऱ्याइदिउँ है, प्लस 91 यानि कि 0091 इन्डियाको डायलिङ कोड, त्यसपछि 9958-4-1-3-9-4-4 होइन त,
1: हजुर हो.
0: तपाईँको शुभ नाम चाहिँ नवीन जोशी किन,
1: किन इन्डिया,
0: किलो इन्डिया नोभेम्बर होइन, केआइएन किन इन्डिया होइन त, किन इन्डिया भनेर. तपाईँको फेसबुक पनि छ?
1: हाम्रो फेसबुक पेज पनि छ, फेसबुक आइडी पनि छ, हाम्रो वेबसाइट पनि छ, वेबसाइट www.kininindia.org भनेर, हाम्रो
0: किन इन्डिया एउटै वर्ड हो,
1: हजुर
0: इन्डिया .org होइन,
1: हजुर
0: ओके.
1: अनि यसमा गएर पनि हजुरहरू जोडिन सक्नुहुन्छ र विभिन्न किसिमबाट गुगलमा अथवा च्याट जिपिटीलाई सोध्नुभयो भने पनि च्याट जिपिटी मार्फत पनि तपाईँहरूले यो किन इन्डियाको बारेमा, हाम्रो कामको बारेमा त्यहाँबाट पनि हजुरहरूले जानकारी लिन सक्नुहुन्छ.
0: अनि फेसबुकमा के छ नाम?
1: किन इन्डिया न्यू दिल्ली भनेर छ,
0: किन इन्डिया न्यू दिल्ली,
1: हजुर.
0: अब म दिल्लीतिर आयो भने भेट्न आउँला तपाईँसँग, यसो इन्डिया पनि घुमौँ, दिल्ली घुमौँ र समाजसेवा पनि लागौँ न त होइन. तपाईँले कस्तो कस्तो ठाउँमा जानुपर्छ, त्यहाँबाट रिपोर्ट गर्न पाए अर्कै मजा आउँथ्यो है कि
1: अवश्य हजुर अवश्य
0: एकदम तपाईँको दुःखमा पनि साथ दिउँ सुख पनि साथ दिउँ है आज यहाँसम्म आइदिनु भयो नवीनजी अन्तमा तपाईँले केही छुट्टेका कुराहरू भन्न चाहेका कुराहरू केही छ कि अझ पनि तपाईँलाई दुई चार मिनट म दिन सक्छु के भन्न चाहनुहुन्छ
1: अब पहिलो कुरा त हामीले मात्रै यो अभियानमा लागेर हुँदैन प्रत्येक घरबाट प्रत्येक समाजबाट हामीले यो सोच राख्नुपर्छ सबै बालबालिकाहरूलाई आफ्नै बालबालिका सम्झनुपर्छ किनकि बालबालिका जबसम्म माइनर हुन्छन् उनी कुनै देशका पनि नागरिक हुँदैनन् उनी एउटा भगवान रूपी बालबालिकाहरू हुन्छन् र उनीहरूलाई आफ्नै सम्झेर आगामी दिनमा उहाँहरूको संरक्षणमा लागौँ उहाँहरू कुनै जोखिममा एक्लै जाँदै हुनुहुन्छ कतैबाट बसमा कसैले लैजाँदैछ भने पनि हामीहरूले नजर राख्ने गरौँ र त्यहाँको प्रहरी प्रशासन कसैलाई पनि सूचित गरौँ तपाईँहरूलाई कुनै डाउट लाग्छ भने र गाउँघरमा पनि मैले अघि भने जस्तरी त्यसरी चाहिँ त्यो नजरले नहेरौँ कुनै हराएको छ भने र तुरुन्तै पुलिसमा खबर गरौँ खबरदारी गरौँ पुलिसलाई काम गर्न लगाउँ र खास गरेर स्कुलले यो कुरालाई एकदमै छिटो मोनिटरिङ गर्न सक्छ जब बालबालिकाहरू दुई दिन तिन दिन लगातार स्कुलमा आएन भने किन आएनन् बालबालिकाहरू त्यसको खोजिनीति गर्ने र ट्र्याक गर्ने गर्यो भने पनि स्कुलबाट पनि धेरै कुराहरू हामीले यसलाई रोक
0: साथीबाट थाहा हुन्छ होइन
1: साथीहरू
0: कुराहरू हुन्छ नि म त जाँदैछु मलाई यस्तो भनेको छ मलाई यो स्तर मैले अपर्च्युनिटी पाउँछु मुम्बईमा मलाई हिरोइन बनाइदिँदैछ कुनै के म त राम्रै छु होइन टिकटकमा त म फेमस छु भने जस्तो
1: एकदम
0: होइन त्यो अनुसारले चाहिँ उहाँलाई ट्र्याक डाउन गर्न सकिन्छ
1: स्कुलबाट खास गरेर र अहिले त अब यहाँको नगरपालिकाहरू पालिकाहरूले वडा कार्यालयहरूले चाह्यो भने बालबालिकाहरूको लागि धेरै काम गर्न सक्छ र बालबालिकाहरूको लागि गर्नु पनि पर्छ किनकि बालबालिका भनेका आउने भविष्यका उनै नै हुन् देशका सबै कुराहरू कर्णधारहरू उनै नै हुन् र बालबालिकालाई नेपाल सरकारले अब तल्लो निकाय सरकारले लोकल गभर्मेन्टले समाजले हामी सबैले नै उनीहरूको संरक्षण र उनीहरूलाई कसरी अगाडि बढाउनेमा हामीहरूले ध्यान दिनै पर्छ जस्तो लाग्छ
0: ल त तपाईँलाई जति धन्यवाद दिए पनि कमै हुन्छ होइन हामीलाई पनि साथ लिनु होला हामीले पनि साथ दिन्छौँ र नवीनजी ह्याट्स अफ टु यु एन्ड यर टिम तपाईँले गरेको काम जति बयान गरे पनि काम हुन्छ र हाम्रो श्रोताले उहाँको बारेमा पढ्न चाहनुहुन्छ भने अघि नै भनिहाल्नुभयो जान्नु चाहनुहुन्छ भने फेसबुकमा किन इन्डिया मा गएर खोज्नुहोला अर्को चाहिँ डब्लु के भन्छ वेबसाइटमा www.kininindia.org गएर हेर्नुहोला र नम्बर पनि दिनुभएको छ +91 9958413944 यदि तपाईँले नम्बर लिन पाउनु भएन भने मलाई पछि सम्पर्क गर्नुहोला म नम्बर अवश्य पनि नोट गरेको छु पास गर्नेछु श्रोताहरू र उहाँलाई सम्पर्क गर्नुहोला यदि तपाईँ केही गर्न चाहनुहुन्छ सानो तिनो साथ सहयोग चाहिँ भनौँ न फाइनेन्सियल होस् कि आइडिया होस् कि आफ्नो उपस्थिति होस् कि हरेक चिज चाहिँ इम्पोर्टेन्ट छ भने जस्तो लाग्छ मलाई तपाईँलाई हातै मिलाएर म धन्यवाद भन्न चाहन्छु गड लाइक फिगर भन्नुपर्छ एकदम सिनेमामा खेल्ने हिरो जस्तो हुनुहुन्छ तर तुमी यु आर माई हिरो है र तपाईँको टिमलाई पनि मेरो नमस्कार सुनिदिनु होला कल्पना महर्जन बहिनी यहीँ हुनुहुन्छ चुप्लाएर बस्नुभएको छ कुनै दिन मलाई कार्यक्रममा ल्याउँछु किनभने माउन्टेनियर प्लस सोसियल वर्कर उहाँलाई धन्यवाद छ सुजनीजीलाई धन्यवाद छ तपाईँले सुनिदिनु भयो तपाईँलाई पनि धन्यवाद छ नूतन बहिनी थ्याङ्क यू सो मच यति भन्दै फेरि पनि आज मैले सोमबार प्रकारको एकदमै धिमा गतिको गीत राखिरहेको छु किनभने उसलको गीत मलाई सुन्न पनि मन लागेन ओके फेरि पनि अनि स्वयं डोलमाको आवाजको गीत छ एउटा भजन प्रकारको गीत राखौँ हस् त थ्याङ्क यू सो मच नमीजी
1: थ्याङ्क यू सर

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: ओके, दीपशिखा मिश्राको बडो सुरिलो स्वर श्रोताहरू, आँखामा गाजल नाकमा बुलाकी भन्ने गीत थियो। वीरगंज निवासी हुनुहुन्छ यदि मलाई थाहा छ दीपशिखा मिश्रा। पनि अब कुराकानीको लागि नेपालगञ्जतर्फ लागिहालौँ। मित्र हुनुहुन्छ दिल केसीजी, उहाँ के भन्नुहुन्छ? दिलजी नमस्ते, स्वागत छ यहाँलाई।
1: नमस्ते दाई, धन्यवाद दाई।
0: ओके, यहाँ अघि कुराकानी गरेको तपाईँ सुन्नु भएको रहेछ, तपाईँले होइन बालिकाको उद्धार गरेको, अब ह्युमन ट्राफिकिङ होइन, त्यो तपाईँको क्षेत्रमा कतिको डरलाग्दो यो स्थिति छ त, बेचबिखन, महिला बेचबिखन के छ त स्थिति?
1: यो भारतसँग जोडिएको मुख्य नाका पनि हो जमुना नाका, त्यसपछि कैलाली र कञ्चनपुरका नाकाहरू। यी नाकाहरू भनेको कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको खास गरी पहाडी क्षेत्रका यी जिल्लाहरूबाट मानिसहरू दैनिक रूपमा आवाजावत गर्ने, यो दैनिकी जीवनयापनका लागि पनि निर्वाहमुखी नाकाहरू हुन्। त्यो सँगै यी नाकाहरूबाट दैनिक आफ्नो जीविकोपार्जनका लागि भारतका विभिन्न स्थानहरूमा रोजगारीका लागि यहाँको प्रमुख गन्तव्य स्थल नै हुन्। यो सँगै हामीले चाहिँ पछिल्लो पटक यसो तथ्याङ्कहरू हेर्न थाल्यौँ भने यी नाकाहरूको प्रयोग गरेर मानव तस्करीका घटनाहरू पनि बढ्न थालेको सम्बद्ध सरकारहरूलाई निकायहरू जानकारी गराउँछन्। जस्तै अलि चाहिँ मानव बेचबिखन विरुद्ध क्रियाशील संस्था माइती नेपाल, त्यस गरेर साथी संस्था लगायतको यसो तथ्याङ्क हामीले हेर्यो भने यो क्षेत्रबाट करिब करिब एक वर्षमा नेपालगञ्जको जमुना नाकाबाट मात्रै गत वर्षको तुलना हामीले यसो हेर्यो भने 2600 मानिसहरू यो नाकाबाट उद्धार गरिएको छ, र त्यसमध्येमा करिब करिब 700 त बालबालिकाहरू नै छन्, र करिब करिब 800 हारारीमा महिलाहरू छन्। उनीहरू चाहिँ सम्पर्कविहीन छन् र आफन्तहरूले खोजीका लागि निवेदन चाहिँ दिएका छन्। यो हिसाबले हेर्ने हो भने यो अवस्था चाहिँ भयावह देखिन्छ, र त्यति मात्र होइन, भारतको भारतीय नाकाहरू प्रयोग गरेर खाडी मुलुकहरूमा पनि नेपाली महिलाहरूलाई, विशेष गरी महिलाहरूलाई र बालिकाहरूलाई बेच्ने क्रम चाहिँ तीव्र गतिमा छ दाई।
0: ज्यू, अघि हाम्रो नवीन जोशीजी जो किन नेपाल किन इन्डियाको चाहिँ प्रमुख हुनुहुन्छ, उहाँले झन्डै झन्डै 2-3 लाख चाहिँ नेपालीहरू भारतभरि छन् भनेर भन्दै हुनुहुन्थ्यो। अब सबभन्दा ठुलो चाहिँ मुम्बई भनेर भन्दै हुनुहुन्थ्यो। एनिवे, आज तपाईँ अर्कै कुरा गर्न आउनुभएको मैले अलिकति जोडिहालेँ। 26 बिघा सरकारी अतिक्रमित जग्गाहरू खाली गराइँदैछ, डोजर रोकिएन, सर्वोच्चले रोक्ने आदेश दिए पनि भनेर भन्दै हुनुहुन्थ्यो, के हो कुरा सुनाउनुहोस् त।
1: हो, सर्वोच्चले चाहिँ सार्वजनिक जग्गाहरू जो अतिक्रमणमा थियो तत्कालका लागि सुकुम्बासीहरूलाई नहटाउनका लागि सरकारका नाममा आदेश दिएको छ। तथापि बाले नेतृत्वको सरकार आइसकेपछि सुकुम्बासीहरू जो अतिक्रमित संरचनाहरू निर्माण गरेर वर्षौँदेखि बसिरहेका थिए त्यसलाई हटाउने अभियान चाहिँ तीव्र रूपमा चलिरहेको बेलामा सर्वोच्चको यो आदेशपछि के हुन्छ भन्ने एउटा चाहिँ कौतूहलता त थियो नै, तर धेरै ठाउँमा चाहिँ रोकिएको छ, तर बाँकेको कोलपुरमा चाहिँ यो अभियान, डोजर अभियान चाहिँ रोकिएको छैन। खास गरिकन कोलपुर नगरपालिकाको नगर विकास समितिको 26 बिघा जमिन अहिले पनि सुकुम्बासीहरूले कब्जा गरिरहेको अवस्था थियो। धेरै पटक स्थानीय सरकारले हटाउनका निमित्त प्रयास गरेको थियो, तर त्यो चाहिँ हट्ने अवस्था चाहिँ बनेको थिएन। खास गरी त्यो अन्तर्राष्ट्रिय प्रस्तावित क्रिकेट मैदान पनि हो दाइ, त्यो चाहिँ अलि ठुलो क्षेत्र समेटेर अन्तर्राष्ट्रिय क्रिकेट मैदान भन्ना बित्तिकै यसलाई चाहिँ क्रिकेट मैदानको रूपमा विकास गर्ने लक्ष्य केन्द्रीय सरकारको पनि थियो, प्रदेश र स्थानीय सरकारको पनि थियो। यी सुकुम्बासीहरूको अतिक्रमण को चपेटामा परेका कारणले गर्दाखेरि लामो समयदेखि यसले चाहिँ गति पनि लिन सकिरहेको थिएन। यो क्रममा कोलपुर नगरपालिकाले सर्वोच्चको आदेश चाहिँ नगर विकास समितिको हकमा लागू नहुने भएको कारणले गर्दाखेरि करिब 747 घरधुरीले चाहिँ त्यो जग्गा अतिक्रमण गरेका थिए, त्यसमध्येमा आजसम्ममा 108 घरहरू भत्काइसकेको छ। यो अभियान आज पनि चलिरहेको छ दाइ।
0: उसो भए अब ती अतिक्रमित घरहरू रहेछन्, सुकुम्बासी नै पनि होलान् अथवा हुकुम्बासी पनि होलान्, उनीहरूको भनौँ न अब लाई छनौट गरेर, यानि कि प्रमाणीकरण गरेर के कस्तो गर्दैछन्, अब अलिकति हताशमा पनि गरियो, हतारमा गरियो, राम्रो बन्दोबस्त भएन भन्ने चाहिँ टिका टिप्पणी सुनेका छौँ, त्यहाँ चाहिँ कस्तो प्रकारले यो चाहिँ भत्काउने काम र प्रमाणीकरण गर्ने काम भइरहेको छ, र खास सुकुम्बासीलाई के कस्तो मद्दत भइरहेको छ सुनाइदिनुहोस् त प्लिज।
1: स्थानीय सरकारले पहिले नै यसको छनौट गरिसकेको थियो। त्यहाँका सुकुम्बासीहरूको पहिचान गर्ने सुकुम्बासी भूमिहीन, सुकुम्बासी दलित, त्यसै गरेर अव्यवस्थित बसोबासीहरूको पहिचान गरेर लगत सङ्कलन गर्ने काम 2 वर्ष अघि नै सम्पन्न भइसकेको थियो। पूर्ण प्रसाद आचार्य नेतृत्वको जनप्रतिनिधिको टिम आइसकेपछि सकेसम्म स्थानीय सरकारको नाममा सरकारी संरचना, सरकारी जुन भूमि थियो त्यसलाई फिर्ता गराउने अभियानकै रूपमा अगाडि बढाइएको थियो। तथापि अवरोधका कारणले गर्दाखेरि त्यो सम्भव थिएन, किनभने स्थानीय प्रशासनको पनि प्रहरी प्रशासनको पनि त्यति बेला चाहिँ सहयोगी भूमिका निर्वाह नहुँदा यो नगर विकास समितिको लालपूर्जाकै जग्गा भएको कारणले गर्दाखेरि पनि स्थानीय सरकारले पटक पटक ताकेता गरेको थियो। त्यसमध्येमा करिब करिब 47 वटा घर धुरी मात्रै खास दलित सुकुम्बासी भएको भनिएको चाहिँ तथ्याङ्क स्थानीय सरकारले भनेको छ। त्यसमा केही भेरिफाईहरू गर्ने क्रममा रहेको जानकारी प्राप्त भएको छ। त अन्य चाहिँ अन्य जिल्लाहरूबाट जस्तो चाहिँ तत्कालीन सशस्त्र द्वन्द्वको क्रममा कर्णाली प्रदेशका पहाडी जिल्लाहरू र बढी तत्कालीन मध्यपश्चिमको बढी द्वन्द्व प्रभावित जिल्ला भनेर हामीले चिन्छौँ बर्दिया जिल्ला। बर्दिया जिल्लाबाट 190 घरधुरीमा त्यहाँ मान्छेहरू विस्थापित भएर आएका थिए र उनीहरूले चाहिँ यो जग्गाको उपयोग गर्ने क्रम तीव्र बन्दै बन्दै बन्दै यो बिस्तारै यो सङ्ख्या चाहिँ करिब 747 को हारिमा पुगेको थियो। अहिले चाहिँ जो खास भूमिहीन हुन्, दलित हुन्, जो चाहिँ कोलपुर नगरपालिका छन्, आफ्नो पालिकाका त्यस्ता भूमिहीन दलितहरूका लागि भने कोलपुर नगरपालिकाले उनीहरूलाई प्रभावकारी ढङ्गबाट व्यवस्थापन गर्नका निमित्त घर नै बनाइदिने भनेर सार्वजनिक रूपमै आग्रह गरिसकेको छ। र अन्यको हकमा जस्तो कर्णाली प्रदेशका थुप्रै जिल्लाहरूबाट, यहाँ 10 वटै जिल्लाहरूबाट विस्थापित भएको भनिएर चाहिँ यहाँ जुन बसोबास गर्नुभएको छ त्यहाँका मुख्यमन्त्रीसँग कुराकानी गरेर आफ्ना चाहिँ नागरिकलाई त्यहीँ नै लैजाऊ भनेर चाहिँ नगर प्रमुखले कोर्डिनेसन गर्नुभएको जानकारी प्राप्त भएको छ। त्यसै गरेर अन्य पालिकाहरूको जस्तो बाँकेका पनि अन्य पालिकाहरूका त्यहाँ मानिसहरूले अतिक्रमण गरेर बसेका थिए, उनीहरूलाई पनि क्रमशः आफ्ना पालिकाका जनतालाई, नागरिकलाई आफ्नो सुरक्षा आफै गर भनेर त्यो कोर्डिनेसनको कामहरू चाहिँ भइरहेको भनेर जानकारी मिलेको छ। र होल्डिङ सेन्टरमा चाहिँ बसोबास गरेका जति पनि छन् अहिले पछिल्लो पटक को तथ्याङ्क हेर्ने हो भने करिब 70 घर परिवारलाई होल्डिङ सेन्टरमा राखिएको छ। त्यसमध्येमा उनीहरूलाई स्क्रिनिङ गर्ने काम भइरहेको छ र खास दलित जो सुकुम्बासी छन् जसको नाममा 1 दुर पनि जग्गा छैन ती मानिसहरूको व्यवस्थापनका लागि स्थानीय सरकारले अहिले स्क्रिनिङको काम गरिरहेको छ।
0: उसो भए उहाँहरूको बन्दोबस्त राम्रै छ, खानपान, बाँस, घाँस, कपास राम्रै छ।
1: अब अहिलेसम्मको जानकारी अनुसार हामीले चाहिँ हिजो पीडितहरूसँग कुराकानी गर्ने क्रममा हामीलाई चाहिँ होल्डिङ सेन्टरमा त राखिएको छ, एक किसिमले ठिकै चाहिँ भएको छ, तर खानपिनको लागि स्थानीय सरकारले त्यति प्रभावकारी ढङ्गबाट काम गरेको छैन, भूमिका निर्वाह गरेको छैन भनेर पीडितहरूले बताएका थिए। बासको लागि चाहिँ सहज छ, अहिले गर्मी मौसम भएको कारणले गर्दाखेरि पनि त्यो होल्डिङ सेन्टरमा बस्नको लागि सहज छ, धेरै कपडाहरू त्यस्तो चाहिँ चाहिएको त छैन, होइन, ओर्ने ओछ्याउने बाहेक झुलहरूको प्रयोग गरिएको छ। जाडो महिनामा भइदिएको भए अलि बढी समस्या हुन्थ्यो होला बालबालिकाहरूलाई, महिलाहरूलाई, ज्येष्ठ नागरिकहरूलाई अलिकता चाहिँ अप्ठ्यारो असहज स्थिति हुन्थ्यो होला, तर गर्मी भएको कारणले गर्दाखेरि अलिकता सहज त चाहिँ भएको छ। स्थानीय सरकारले खानपिनको लागि भनेर पालिकाकै एउटा टिमलाई चाहिँ जिम्मा दिएको जानकारी नगर प्रमुख पूर्ण प्रसाद आचार्यले दिनुभएको छ। सायद 1-2 दिनभित्रमा खानपिनको व्यवस्थापनलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने भनेर स्थानीय सरकार लागि परेको छ। अहिले चाहिँ डोजर पनि सँगै चलेको र विस्थापितहरूको सङ्ख्या पनि बढ्दै गएको कारणले गर्दाखेरि पनि अलिकति व्यवस्थापनमा केही तलमाथि भइरहेको जस्तो देखिन्छ। यसलाई चाहिँ सहज तरिकाबाट लैजाने कुराहरूमा स्थानीय सरकारले केही निकासहरू निकाल्ला, तर धेरै मान्छेहरू जो चाहिँ सुकुम्बासीका नाममा हुकुम्बासीहरू थिए तीहरूले आफ्नै तरिकाले कोठाहरू पनि खोजेको होइन भनेर जानकारी मिलेको छ। उहाँहरूले आफैले पनि कोठाहरू खोजेर बस्ने व्यवस्थापन, बासको व्यवस्थापन, खानपिनको व्यवस्थापन चाहिँ गरिरहनु भएको छ र कतिपयले आफ्नो पुरानो थापथलोमा पनि फर्केने, जस्तो कतिपय दैलेखका, सुकुर, सुर्खेतका त्यहाँ चाहिँ आफ्नो जग्गाहरू छ होइन विस्थापितको नाममा यहाँहरू बस्दै आउनुभएको थियो करिब 60-61 सालदेखि। उहाँहरूले चाहिँ आफ्ना छोराछोरीलाई पढाउनका लागि पनि सहज भएको कारणले गर्दाखेरि पनि उहाँहरू बस्दै आउनुभएको थियो, उहाँहरू चाहिँ आफ्नो थापथलो पनि फर्किने क्रम पनि सुरु भएको छ।
0: केही भइरहेको रहेछ। थ्याङ्क यू भेरी मच भन्दै मैले बिदा लिएँ तपाईँसँग।
1: हस्
0: धन्यवाद त दिलकेशजी नेपालगञ्जबाट रिपोर्ट गर्दै पनि एउटा गीत सुनौ त्यसपछि हामी आजको समीक्षामा जान्छौँ उर्गेन डोङको आवाज

0: मुर्गेन जोङ र मोनिका राय गाउनुहुन्थ्यो यस गीतलाई पर्खाई भन्ने बोलको गीत थियो भने अब धेरै नपर्ख्यौँ हाम्रो आजको समीक्षाको लागि समीक्षा लिएर कृष्ण खनालजी आइसक्नु भएको छ उहाँलाई नमस्कार भन्दै स्वागत गरिहाल्नु कृष्णजी नमस्ते
1: धेरै धेरै धन्यवाद सर
0: लक्ष्य के भन्दै हुनुहुन्छ आज
1: हजुर आज अब विशेष गरी पत्र पत्रिकाले आज सरकारको नीति कार्यक्रम आज आउँदैछ क्यारे अब एकैछिनमा चार बजे स्केड्युल छ त्यो हाम्रो सम्माननीय राष्ट्रपतिज्यूले चाहिँ आज दुवै सदनको संयुक्त बैठकमा 4 बजे नीति कार्यक्रम वाचन गर्नुहुनेछ र योभन्दा अगाडि भर्खर मात्रै प्रतिनिधि सभाको बैठक सम्पन्न भएको छ जहाँ चाहिँ बैठकमा सांसदहरूले सरकारको काम कारवाहीहरूको बारेमा चाहिँ अलिकति आलोचनात्मक विषयहरू उठाउनु भएको छ भर्खर समाचारहरूमा पनि हामीले समेटिरहेका छौँ थोरै कुरा गरौँ सरकारको नीति तथा कार्यक्रम आज भन्ने शीर्षकमा नयाँ पत्रिकाले खबर छापेको छ र यो वर्ष अधिवेशनको पहिलो बैठक पनि हो आज र अब बजेटको तयारी गर्दैछ सरकार यसैसँग सम्बन्धित भएर आज नीति कार्यक्रम आउँदैछ र सरकारले आगामी आर्थिक वर्षको बजेट नीति कार्यक्रम सोमबार आज पेश गर्दैछ सँगै दुवै सदनको संयुक्त बैठकमा 4 बजे राष्ट्रपतिले सरकारी नीति कार्यक्रम वाचन गर्नुहुनेछ राष्ट्रपतिको सम्बोधन र नीति कार्यक्रम अघि आँडी चाहिँ यो बैठक सम्पन्न भएको भनेर मैले भनिसकेँ र यसमा चाहिँ अब कस्तो कुराहरू समेटिन्छ कस्ता कुराहरू आउँदैछन् नयाँ सरकार नयाँ अपेक्षा अनुसार बनेको सरकारले चाहिँ कतिको नागरिकका कुराहरू समेट्न सक्छ कस्ता खालका योजनाहरू अगाडि ल्याउँदैछ भन्ने कुराहरूमा चाहिँ सबैको चासो छ र अब हेरौँ 4 बजेपछि कस्तो खालको नीति कार्यक्रम आउँछ भनेर
0: ओके अब प्रतिनिधि सभा बैठक सुरु भइसकेको अलिकति दृश्य मत होइन श्रव्यमा हामी राख्न सक्छौँ कि
1: बिल्कुल
2: मान्य सदस्यहरूबाट आज आकस्मिक समयमा बोल्न पाऊँ भनेर सबै दलका विपक्षी दलका सबै मान्य सदस्यहरूले मलाई भेटघाट गरिसक्नु भएको छ र मैले उहाँहरूलाई समय निर्धारण गरिसकेको छु त्यस कारणले सबै मान्य सदस्यहरूलाई बसिदिनलाई म अनुरोध गर्छु
0: तर उठिरहनु भएको पनि यहाँ फोटो दृश्य छैन
1: हजुर सुरुमा चाहिँ सभामुखले बैठकको बैठक सुरुवात गरिसकेपछि केही सांसदहरू उठ्नुभयो काङ्ग्रेस एमाले अनि श्रम संस्कृति पार्टीका सांसदहरू उठ्नु भएको थियो अनि त्यसपछि विशेष समय दिनुभएको रहेछ अलरेडी नै त्यही भएर चाहिँ फेरि उहाँहरू बसिसकेपछि फेरि यो पुरानो तालिका अनुसार कार्य प्रारम्भ भयो भनिएको छ अहिले त अब सकि पनि सक्यो क्यारे प्रतिनिधि सभा बैठक सँगसँगै यिनै कुराहरू छन् आज त्यही छ अब सरकारको नीति कार्यक्रम कस्तो आउँदैछ भन्ने कुराहरूमा सबैको चासो छ यहाँ ठ्याक्कै हजुरले देखाउनु भयो लाखौँ सुकुम्बासीलाई रुवाएर सरकार असफल भइसक्यो भनेर श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क राईले अघि निकै धेरै खालका प्रश्नहरू अध्यादेश सम्बन्धी प्रश्नहरू सुकुम्बासी लगायत लिपुलेक सीमा सम्बन्धीका पनि कुराहरू पनि उठाउनु भएको छ उहाँले सँगसँगै नेकपा एमाले काङ्ग्रेस लगायत राप्रपाका सांसदहरूले पनि तिनै विषयमा अध्यादेशको विषयलाई लिएर प्रश्न उठाउनु भएको छ अब सुकुम्बासीलाई जुन तरिकाले चाहिँ अब हटाइएको छ त्यो अलिकति तरिका भएन भन्ने किसिमले चाहिँ उहाँले आवाज उठाउनु भएको छ
0: मुख्य उहाँको भनाइमा चाहिँ यानि कि हर्कराज राईको भनाइमा आज देश अभिभावक विहीन बन्न पुगेको छ हजारौं लाखौं गरीब सुकुम्बासीहरूलाई बेघर बनाएर रुवाउने आत्महत्या गर्न बाध्य बनाउने सरकार असफल भइसकेको हामीलाई महसुस भएको छ भनेर भन्नुभएको छ होइन त ओके अरू के छ लिपुलेखको तपाईँले भनिहाल्नुभयो होइन र नेपाली सेनालाई सीमा रक्षामा त्यता पठायो कि सुकुम्बासी पछिमा दादागिरी देखायो देखाउँदै बस्यो भन्ने पनि भन्नुभएको छ कटाक्ष पनि गर्नुभएको रहेछ अरू
1: अब यो बाहेकको कुरा गर्दाखेरि अब यसैको नतिजा आउने भनेर चाहिँ समाचारहरू आइरहेछ सम्भवत भोलिसम्म आउने भनेर चाहिँ तयारी छ
0: यानि पुरानो एसएलसीको नतिजा छिटै पो आउला जस्तो भएको छ त है
1: यसपालि चाहिँ महिना दिनमै आउने ल्याउने भनेर पहिले सरकारले चाहिँ घोषणा गरिसकेका थियो
0: त्यो त पुरा गर्यो नि होइन सय भाषामा पर्छ पनि पर्छ
1: पर्छ
0: त्यो त राम्रै कुरा गरेछ
1: अनि त्यही अनुसार चाहिँ भोलि रिजल्ट आउ आउँछ भनेर चाहिँ यो सी बोर्डको बोर्डका डेप्युटी कन्ट्रोलर विष्णु गेवालीले पनि भन्नुभएको छ, राष्ट्रिय बोर्डका डेप्युटी कन्ट्रोलर. र सबै कुरा चाहिँ सबै प्राविधिक रूपमा सबै तयारी भइसकेका रहेछ. शिक्षा मन्त्रालय सचिवज्यू र बोर्डको बैठक बसेर नतिजा प्रकाशन गर्ने तयारीमा छ भनेर चाहिँ भनिएको छ. अब भोलि चाहिँ सम्भवतः रिजल्ट ल्याउने भनेर समाचारहरू आइरहेछ.
0: कतिले लड्डु बाँड्ने हुन्, कति चाहिँ फेरि निराश भएर बस्ने हुन्. तर यसपालि यो यो एसीमा त निराश भएर भने सबैजना पासै हुन्छ क्यारे, होइन? ऱ्याङ्किङ मात्रै हो. पहिला पहिला त धेरैजना रानी पोखरीतिर लाग्थे के,
1: धेरै नै. अब फेल भनेको फेल शब्द नै कस्तो डिमोटिभेटिङ छ भने त्यसले चाहिँ निकै असर गर्छ. अब अहिले चाहिँ त्यस्तो खालको फेल भन्ने नै छैन,
0: फेरि कम्पार्टमेन्टल है, फेरि एउटा सब्जेक्टलाई पनि अर्को वर्षमा दिन पाउने अथवा दुई तिन महिनामा दिन पाउने आदि आदि बन्दोबस्त छ.
1: यो सय दिन सय भनौँ एक महिनाभित्र रिजल्ट ल्याउने भन्ने एउटा संकल्प भनेको एउटा पूर्व तयारी अनुसारको यो काम चाहिँ सक्छ कि भन्ने एउटा राम्रो काम भयो यो चाहिँ. त्यसै गरी अर्को विषय छ, नयाँ पत्रिका दैनिकले छाप्या छ लुम्बिनीको महादेवी मन्दिर दर्शनलाई शुल्क वृद्धि भनेर खबर
0: छाप्या छ.
1: अलिकति पढौँ है त. लुम्बिनी विकास कोषले महादेवी मन्दिर दर्शन गर्न आउने भारतीय र तेस्रो मुलुकका दर्शनार्थीका लागि शुल्क वृद्धि गरेको छ. भारतीय नागरिकको हकमा 10 रुपियाँ बढाएर 50 रुपियाँ पुर्याइएको छ. यसरी 400 रुपियाँ तिर्दै आएका सार्क मुलुकका पर्यटकहरूका लागि अब 700 रुपियाँ तोकिएको छ. यस्तै तेस्रो मुलुकका पर्यटकको हकमा यसअघि 700 रहेको शुल्कलाई 1000 पुर्याइएको छ भनिएको रहेछ.
0: त्यति धेरै त रहन्छ. तपाईँ पनि कुनै बेलामा लन्डन बेलायत जानुभयो भने कुनै कुनै ठाउँमा गयो भने चाहिँ पैसा तिर्नुपर्छ, 10-12 पाउन्डै तिर्नुपर्छ, होइन? हिसाबमा चाहिँ नेपालभन्दा महँगो हो नि, महँगो हो. अब नेपालको अब श्री सम्पत्ति भने नि यही हुन्, यहाँबाट केही आय आर्जन त गर्नु पर्यो. तर अब अन्याय प्रकारले चाहिँ उठाउनु चाहिँ भएन.
1: त्यही अब अर्को खबर छ हिमालय टाइम्समा. उपत्यकामा सवारी दुर्घटना भयावह भन्ने शीर्षकमा छ. 9 महिनामै 174 जनाको मृत्यु भनेर छ. थोरै पढिहाली. काठमाडौँ उपत्यकामा सवारी दुर्घटना, ट्राफिक नियमोल्लङ्घन तथा सवारी चोरीका घटना चिन्ताजनक रूपमा बढ्दै गएको पाइएको छ. बढ्दो सवारी चाप, तीव्र गति, लापरवाहीपूर्वक सवारी सञ्चालन तथा मादक पदार्थ सेवन गरी चलाउने प्रविधिका कारण उपत्यका ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ. र चालु आर्थिक वर्षको साउनदेखि चैत्र मसान्तसम्म 4,631 सवारी दुर्घटना भएका छन्. ती दुर्घटनामा 174 जनाको मृत्यु भएको छ भनेको छ. यो 9 महिना हो भयो क्यारे, यतिको अन्तरालमा चाहिँ 174 जनाको सडक दुर्घटनामा मृत्यु भएको खबर रह्यो यो. र त्यसै बिचमा चाहिँ 186 जना गम्भीर घाइते भएको खबर यहाँ डेटा दिइएको छ. साथै 4,927 जना सामान्य घाइते भएका छन्. हिजो चाहिँ उपत्यका ट्राफिक प्रहरीले एउटा कार्यक्रममा चाहिँ यो डेटा चाहिँ बताएको थियो. उपत्यका भित्र चाहिँ सवारी दुर्घटनाको अलिकति भयावह स्थिति छ. विशेष गरी चाहिँ ती दुर्घटनामा चाहिँ अझ ज्यान गुमाउने मध्ये 16-35 वर्ष उमेर समूहका 86 जना रहेछन् कि. एकदमै त्यो हुन्छ नि 16-35 वर्ष उमेर भनेको त
0: अलि लापरवाही लापरवाही स्पिड होइन, त्यो पनि गर्ने उमेर समूह पर्छ नि हो.
1: यही उमेर समूहका चाहिँ धेरै बितिरा रहेछन् र यसमा चाहिँ अलिकति यसलाई चाहिँ अलिकति कम गर्न के गर्नुपर्छ भन्ने कुरामा पनि हिजो छलफल भएको थियो क्यारे.
0: ओके, यहाँ चाहिँ एसएसपी नवराज अधिकारीजीको फोटो जस्तो लाग्छ मलाई हो. परेबाट चिन्छु नि म उहाँलाई, होइन? यसको पनि एउटा कारण छ, तपाईँलाई पछि भन्नुलाई है. किनभने लेनको कुरा छ के, होइन? लेन मिच्यो भन्छ, लेनै छैन, कहाँबाट लेन मिच्ने भने, होइन? त्यो अब मार्किङै हुँदैन,
1: सडकमै पनि छैन हाम्रा त, होइन? अब खालि अर्कालाई दोषी नदा केही, हामी आफ्नै नीतिगत त्रुटिमा पनि पछि पर्छौँ भन्न मिल्छ.
0: ओके, अब अरू कुरा के छ?
1: थोरै मलाई अलिकति
0: मलाई दिनुहोस्, भोलि म उहाँसँग कुराकानी गर्ने कोसिस गर्छु. उहाँलाई म कार्यालयमै गएर चाहिँ अन्तर्वार्ता लिनु पर्ला जस्तो भयो. ल त अगाडि बढौँ.
1: हजुर, आधार शिविरमा सानो बजार भनेर शीर्षकमा खबर छापिएको छ आजको यो पत्रिका गोर्खा पत्र दैनिक. टेक्निकमा यो के रहेछ
0: भने ब्रिटिश आर्मीबाट थुप्रै हुनुहुन्छ त्यहाँ अहिले होइन साइप्रसबाट पुग्ने क्रममा हुनुहुन्छ रेन्जर्सहरू पुगिसक्नु भएको छ अरू पनि पुग्नु भएको छ ओके भन्नुहोस् पढिदिनुहोस्
1: सगरमाथाको आधार शिविरमा पर्यटकीय चहल पहल फोटो पनि छ हरेक वर्ष चाहिँ यो याममा चाहिँ विशेष गरी बजारै लागेको फोटोहरू पनि देखिन्छ यो टेन्टहरू के सर त्यो हुन्छ नि पहिलो टेन्टहरू देख्दाखेरि
0: त्यस्तै छ
1: थोरै पढ्ने सगरमाथा लोत्से र नुप्से हिमालको आरोहणका लागि पुगेका पर्वतारोही दलका सदस्य सरदार पर्वतकी प्रदर्शक बारिया भान्से र उचाइमा जाने कामदारको जमघटले यति बेला सगरमाथा आधार शिविर सानो सहर जस्तै बनेको छ अग्ला शिखरको फेरीमा आरोहीको बास व्यवस्थापनका लागि चट्टानी भूभागमा फैलिएका सयौं रङ्गी चङ्गी पाल र ध्वजा आधार शिविरमा दैनिक दर्जनौ पटक हुने हेलिकप्टरको ओरदोर टेन्टभित्र बालिएका बत्ती र संगीतको धुनले कठोर हिमाल हिमकल्छी एउटा अस्थायी शहर जस्तो भएको छ आरोहण सहजीकरणका लागि अस्थायी फिल्ड कार्यालय खुम्बुमा खटिएका ज्ञानेन्द्र श्रेष्ठका अनुसार शिखर चुम्ने एउटै सपना बोकेर संसारभरबाट आएका आरोही तथा सहयोगी लगायत करिब 2000 जना त्यहाँ अहिले छन् भने
0: राति पत्ती बल्दाखेरि कस्तो मजाको देखिन्छ होला होइन माथि हिमाल होइन ब्याकग्राउन्डमा गजब समय आज दिएको एउटा शीर्षक मात्रै पढिदिनुहोस् त गजब रहेछ
1: हजुर अन्तर्राष्ट्रिय चीनका दुई पूर्व रक्षा मन्त्रीलाई निलम्बित मृत्यु दण्ड भन्ने शीर्षकमा खबर छ चीनका दुई पूर्व रक्षा मन्त्री वेई फोङ्गे र ली साङफुलाई प्रारम्भिक भ्रष्टाचार र अनुशासन उल्लङ्घनको आरोपमा निलम्बित मृत्युदण्डको सजाय गरिएको छ त्यहाँको सैन्य अदालतले यो बताएको छ भनेर खबर रहेछ आजको
0: निलम्बित मृत्युदण्ड भनेर सस्पेन्डेड सेन्टेन्स भने जस्तो लाग्छ
1: हजुर
0: कानुन जीलाई सोध्नु पर्यो
1: मतलब
0: मृत्युदण्ड तर चाहिँ यति भन्दै हामी दुबईलाई बिदा दिनुहोस् आदरणीय श्रोताहरू फेरि भोलि आउँछौँ आजलाई यति भयो आज विशेष हामीले चाहिँ किन इन्डियाका व्यक्ति जो आउनुभएको थियो नेपालमा दुई चेलीहरूलाई बचाउनुको लागि बचाएर उहाँसँग लामो कुराकानी गऱ्यौँ तपाईँले पनि सुन्नुभयो होला र तपाईँले पनि उहाँ जस्ता व्यक्तिहरूलाई मद्दत गर्नु चाहनुहुन्छ भने किन इन्डिया फेसबुकमा जानुहोला अथवा चाहिँ वेबसाइट www.kininindia.org जानुहोला टेलिफोन नम्बर दिएर जानुभएको छ 0091 भइहाल्यो 9958413944मा सम्पर्क गर्न सक्नुहुन्छ भन्दै अब लागौँ गीततर्फ नेपथ्यको यो गीत अलिकति भए पनि राखिहाल्नु न त

0: श्रीकान्त पौडेलको इजलासले आज सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। साथै सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेको थियो। त्यस विरूद्ध अनिरासयुका दीपक धामी सहित विभिन्न विद्यार्थी संगठनले संयुक्त रूपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले विद्यार्थी संगठन खारेज गर्नुको कारण लिखित रूपमा पेश गर्न भनेको छ। रासोपा सांसद जगदीश खरेलले स्मार्ट टेलिकमको 30 अर्ब ठगी प्रकरणमा आफूलाई जोड़िएको आरोप पूर्ण रूपमा भ्रामक भएको दावी गर्नुभएको छ। आजको प्रतिनिधिसभाको बैठकमा सांसद खरेलले समाचार प्रमाणित गर्न चुनौती दिँदै आरोप पुष्टि भए राजनीतिबाट सधैँका लागि विदा लिने घोषणा गर्नुभयो।
1: यो स्मार्ट टेलिकमको 30 अर्ब ठगी प्रकरण भनेर र त्यसमा मलाई जोडेर सुटुक्क चाहिँ स्विजरल्यान्ड भागे भनेर लेखिएको समाचार यति निरर्थक, यति भ्रामक, यति घटिया र यति तल्लो स्तरको सी ग्रेडको पत्रकारिता पनि भन्न नसुहाउने हिसाबमा जसरी समाचार प्रकाशित गरियो यसले मेरो

0: नेताको त परै जाओस्, मिटिङ मात्रै गरेको रहेछ भने पनि मेरो सम्पूर्ण राजनीतिक जीवनबाट म सधैँका लागि बिदा लिन तयार हुन्छु। खुला रूपमा चुनौती दिन चाहन्छु कि यो प्रमाणित गर, प्रमाणित गर्न सक्दैनौ भने पत्रकारिताको जीवनबाट तिम्रो पत्रिका बन्द गर्न सक्ने तिमीसँग हिम्मत छ?
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाले सरकारले मानव बस्तीमा डोजर आतंक सृजना गरेर नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएको छ। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै प्रमुख सचेतक युवराज दुलालले संविधानले आवासको हक सुनिश्चित गरे पनि सरकार मानव सृजित विपत्ति ल्याउन लागेको बताउनुभयो।
2: आज राज्य आज नागरिकहरूलाई आत्महत्या हुनको लागि राज्यले बाध्य बनाएको छ। यसमा सरकारलाई इन्द्रबहादुर राईहरूले आत्महत्या गर्दाखेरि सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने म सरकार समक्ष यो प्रश्न तेर्स्याउन चाहन्छु। माननीय सम्माननीय सभामुख महोदय, विधिको शासन रुल अफ लको नारा दिएर आएको सरकार के आज रुल बाई अर्डिनेन्स अथवा अध्यादेशबाट देश चलाउने कतै सपना देखिराखेको त छैन? यसले सत्तारूढ दलकै झन्डै दुई तिहाई बहुमतको जनप्रतिनिधिहरूलाई गिज्याइरहेको त छैन? त्यसकारणले यो के हो? यो लोकतन्त्रको उन्नत अभ्यास हो या निरङ्कुश तन्त्रतर्फको पाइला हो, सङ्केत हो? यसको जवाब सरकारले हामीलाई दिनुपर्दछ।
1: सांसद दुलालले संवैधानिक परिषद मार्फत प्रधान न्यायाधीश सिफारिस लगायत विषयमा सरकारको कार्यशैली लोकतन्त्र विपरीत भएको भन्दै सरकारसँग जवाफ माग गर्नु भएको छ।
2: प्रधान न्यायाधीश नियुक्ति प्रकरणमा सरकारले जुन विधि अवलम्बन गर्यो, अध्यादेश ल्याएर छ जनामा तीनजनाबाट बहुमत हुन्छ भन्ने अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनुपर्नेमा अध्यक्षता दिने व्यक्तिको समेत मतबाट बहुमतको निर्णय गर्नु लोकतन्त्रको अभ्यास हो या निरङ्कुश तन्त्रको सङ्केत हो? के संवैधानिक परिषदमा उपस्थित भएका अन्य सदस्यहरूको मतको कुनै औचित्य हुँदैन लोकतन्त्रमा? सहमतिको कुनै अभ्यासको औचित्य हुँदैन लोकतन्त्रमा? सम्मानित सर्वोच्च अदालतको गरिमा, ओझ, विश्वास र अनुशासनमाथि नै एउटा चुनौती सिर्जना गर्ने गरी सरकारले जुन निर्णय गरेको छ, त्यो निर्णयले हाम्रो अदालतको मर्यादा र विश्वासमाथि ठुलो आघात पुर्याएको छ। त्यसकारणले सरकारले यस्ता गम्भीर सवालहरूको जवाब यो सदनमा दिनुपर्दछ भन्ने हाम्रो दलको मत रहेको छ।
1: यसअघि प्रतिपक्ष दलहरूको अवरोधका बीच प्रतिनिधि सभा बैठक शुरू भएको थियो। बैठक शुरू हुन साथ विपक्षी सांसदहरूले उठेर अवरोध गरेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अरियालले आकस्मिक समय निर्धारण भइसकेको भन्दै अवरोध नगर्न आग्रह गर्नुभएको थियो। सभामुखको आग्रहपछि बैठक सञ्चालन भएको हो। यसैबीच आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। बैठक 4 बजे बस्दैछ। यसअघि आज बिहान बसेको मन्त्री परिषदको बैठकले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरिसकेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुषा।

नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात घर देश देखि परदेश सम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षामा बस्ने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर हामीलाई श्रवण गरिराख्नुहुने सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्ने सम्पूर्ण श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ र पोखरेली श्रोताहरूले पनि कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू, कार्यक्रम स्वर्णिम संगमको बसाईको उठान अर्थात ढोका उगारिसकेको छु एउटा बिल्कुलै नयाँ गीतबाट, जुन गीतमा स्वर रहेको थियो भीम लिम्बू र गायिका रचना रिमालको, शब्द संगीत भने नेपाल राणाभाटको रहेको थियो र नेपाल राणाभाट त यतिखेर कास्की पोखरातिर बस्नुहुन्छ। उहाँको शब्द संगीत रहेको यो बिल्कुलै नयाँ गीत कार्यक्रमको उठानमा राखे र यो गीत राख्दै गर्दा यो नयाँ गीत भर्खरै यसको अडियो तयार भएको हुनाले यो गीतहरू गीत यहाँहरू माझमा राख्दै गर्दा मैले पर्सि बुधबार चाहिँ गायक भीम लिम्बूलाई कार्यक्रम स्वर्णिम संगममा डाक्ने एउटा सोच पनि बनाएको छु है त, यहाँहरूलाई अग्रिम जानकारी दिए र बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुतिको आजको बसाइको उठान मैले एउटा नयाँ युगल गीत बाट गरिसकेको छु। अब लाग्नु श्रोताहरू आजको तिथिमितिको कुरा गर्नुपर्दा आज मिति विक्रम सम्म 2083 साल वैशाख 28 गते नवमी तिथि सोमबार, नेपाल सम्वत 1146, तदनुसार आज 11 मे सन 2026 र आशा छ श्रोताहरू यो सप्ताहन्त विकेन्ड यहाँको सुखद र रमाइलो साथै बित्यो भन्ने र अब नै विकडे सुरु भइसकेको छ। पक्कै पनि यहाँहरू आफ्नो कर्मथलोतिर पनि व्यस्त हुनुहुन्छ होला, यो व्यस्तताको बावजुद पनि हामीलाई श्रवण गर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, यही चाहिँ हाम्रो लागि खुसीको कुरा पनि हो। र नेपालमा मौसमको कुरा गर्नुपर्दा श्रोताहरू आज मौसममा थोरै बदलाव देखेको छ। आज पनि देशका केही भागमा हल्कादेखि सामान्य वर्षा अनि मेघगर्जन ट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। सूर्योदय नेपालमा बिहान 5:17 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 6:43 जाँदा हुँदैछ। र आज श्रोता नेपालमा महिला ज्योतिष संघ स्थापना दिवस समेत परेको छ है, मैले संक्षिप्त यो जानकारी गराए र अब नै कार्यक्रमको पनि जानकारी गराइहालौँ। श्रोताहरू आज सोमबारको स्वर्णिम संगम विशेष गरी व्यवसायको पहिलो चरणमा म सधैँ जस्तो आज पनि यहाँहरू माझमा एउटा गीती कथा राख्नेछु नि कार्यक्रमको दोस्रो चरणमा भने तपाईँ आदरणीय श्रोताहरूले लेखेर पठाउनुभएका प्रतिक्रिया अनि तपाईँले सुन्न चाहनुभएका गीतहरूलाई कार्यक्रममा समेट्नेछु। अर्थात् आज भने यहाँहरूले गीत अनुरोध गर्न सक्नुहुनेछ, जति छिटो अनुरोध गर्नुहुन्छ त्यति नै छिटो मलाई तपाईँका गीतहरूलाई तयारी गर्ने अवसर पनि मिल्नेछ। अलि ढिलो यहाँहरूको अनुरोध गरेका गीतहरूलाई चाहिँ कहिलेकाहीँ समयको पाबन्दीको कारणले गर्दा अटाउन असम्भव हुने गर्दछ र जति चाँडो यहाँहरूले गीत अनुरोध गर्नुहुन्छ त्यति नै छिटो त्यति नै चाँडो कार्यक्रमको दोस्रो चरणमा म तपाईँको अनुरोधका गीतहरू पनि राख्दै जानेछु। र आजको लागि गीती कथा भने मैले दीपक पन्तको गीती कथा राख्नेछु, झर्न नसकेका आँसु। यो कथा धेरै अगाडि मैले यहाँहरू माझ राखेछ, आज पुनः यो कथा एकचोटि यहाँहरू माझमा राख्ने जमर्को गरेको छु। दीपक पन्तले लेख्नुभएको कथा हो गीती कथा झर्न नसकेको आँसु। यो कथा त म राखिहाल्छु श्रोताहरू, तर त्यसभन्दा अगाडि एउटा गीत राख्न चाहन्छु। सुरेन गौतम र समीक्षा अधिकारीले गाउनुभएको गीत, निकै रमाइलो गीत छ, भेटेपछि छुट्टिन यो मनै मान्दैन। सुरेन गौतम यतिखेर टेक्सास डालासतिर बस्नुहुन्छ र यो गीतको अफिसियल म्युजिक भिडियो पनि चाँडै नै उहाँले लिएर आउँदै हुनुहुन्छ र यो कुरा चाहिँ मलाई अफियरमा उहाँले जानकारी गराउनु भएको छ। अहिलेलाई भने सुरेन गौतम र समीक्षा अधिकारीको स्वरमा रहेको यो रमाइलो गीत यहाँहरूमा आजमा

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यति सम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शंकास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: हजुर, आदर्श दार BFBS गोर्खा रेडियोको सोमबारको प्रस्तुति कार्यक्रम सडिमसँगमा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आजको बसाई भन्ने श्रोताहरू, यो बसाईको पहिलो चरणमा अब भने म यहाँहरू माझमा दीपक पन्तको गीती कथा राख्नेछु। कार्यक्रमको दोस्रो चरणमा भने चाहिँ तपाईँ आदरणीय श्रोताहरूले सुन्न चाहनुभएको, तपाईँले नै अनुरोध गर्नुभएका गीतहरूलाई कार्यक्रममा समेट्दै जानेछु। र आजको कथावस्तुले कोही कसैको जीवनसँग मेल खान पुगेमा चाहिँ यसलाई संयोग मात्र ठानिदिनुहोला भन्न चाहन्छु। र आजको कथाको शीर्षक रहेको छ, गीती कथाको शीर्षक, झर्न नसकेको आँसु। दीपक पन्त कथाकार हुनुहुन्छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। अब भने यहाँहरूलाई म कथा सुनाउने जमर्को गरिहाल्छु है त।

झन्डै दुई घण्टाको कालो र केही घण्टाको ओह्रालो हुँदै पुगेका थिए उनीहरू त्यो मनोरम डाँडामा। ठूलो झाङ्गिएको पिपलको रुख थियो त्यो, निकै थाकेकोले त्यही कुनामा पल्टेका उनीहरू। त्यो चौतारोको नाम डाँडे पिपल थियो। डाँडामा रहेको एक्लो पिपल मात्र भएर होला त्यसको नामै डाँडे पिपल रहन गएको। सायदै बटुवाहरू होलान् त्यो डाँडे पिपलको चिसो हावामा रोमाञ्चित नभएको। जो कोही त्यो बाटो भएर यात्रा गर्दथे, उकालो चढ्दा अनुभूत गरेका सबै कष्टहरू डाँडे पिपलको हावाका जोखासँगै आनन्दित भइसकेका थिए। प्रेमको तिग्रामा सिरानी गरी सोनु पल्टिएकी थिए। जीवन र मिना अर्को कुनामा ढुङ्गामा आराम गरिरहेका थिए। हेर त प्रेम, कस्तो एक्लो पिपल रहेछ है यो डाँडामा। हामी पनि हेर्दै नहेरी बस्यौँ है, अबोध बालिकाले झैँ सोनुले कौतूहलता तेर्स्याइन्। किन र सोनु, एक्लो पिपलको रुख मुनि बस्नुहुन्न र? उत्साहित हुँदै प्रेमले प्रश्न गर्यो। होइन, मेरो बजै हजुरआमा भन्ने गर्नुहुन्थ्यो, भर्खर भर्खर नयाँ मायाको जोडी त यस्तो एक्लो रुखमुनि बस्नुहुन्न रे, बर पिपलसँगै भएको चौतारीमा पो बस्नुपर्छ रे। एक्लो बर वा एक्लो पिपलमा बस्यो भने त बसेको माया नि टुट्छ रे भन्नुहुन्थ्यो क्या? होइन होला, हामीले जानी नजानी यसरी एक्लो पिपलको चौतारी खोजेको हो र, बीज बाटामा थियौँ बस्यौँ। बो अनेक थरीको कुरा नखेलाऊ, प्रेमले प्रेमरूपी शब्द फ्याँक्यो तर मनभित्र कता कता चिसो पस्यो। भविष्यमा हुन सक्ने सम्भावित दुर्घटनाप्रति सचेत बन्ने अठोट गर्यो। फेरि आज हामी यति लामो बसाएपछि छुट्टिने दिन हो नि त, आजको दिन किन यस्तो पिपलमा बस्न पुगिएछ? सोनीले अन्जानमै सही गल्ती महसुस गरी। हो, झन्डै 3 महिनाको प्री एसएलसीको ट्युसन कोचिङ सिद्ध्याएर उनीहरू आआफ्नो घरतिर फर्कदै थिए। सोनु र मिना एकै गाउँका एउटै स्कुलका थिए भने प्रेम र जीवन अर्को गाउँको एकै स्कुलका ब्याजी थिए। समय आफ्नै गतिमा दौडिरहेको थियो। 12 बजे डाँडामा पुगेका उनीहरूले 3 बजेको पत्तै पाएनन्। सोनु र मिना घर पुग्न अझै 3 घण्टाको उकालो बाटो हिँड्नु पर्थ्यो भने प्रेम र जीवनको डेरा फर्कन अझै 3 घण्टा गएकै बाटो फर्कनु पर्थ्यो। 6 बज्दा नबज्दै झमक्क साँझ पर्ने कुरा दुवै पक्षलाई राम्ररी थाहा थियो। डेरा नजिकैको ठाडे खोलाको बगरसम्म पुर्याउन गएका प्रेम र जीवनले त्यति लामो बाटो काटेको यादै गरेनन्। उनीहरू घर जाँदैछन् भन्ने याद भए पनि अल्लारी बुद्धि भनौँ, उनीहरूका पाइलाहरू जता सोनु र मिना अघि बढे उतै उक्लिए, उतै मोडिए। कोही छुट्टिन चाहँदैन थिए। त्यो दिन सबैको अनुहार न्याउरो थियो। अनिश्चित यात्राको बाटोले गति लिइरहँदा सबैको मन झस्किरहेको थियो। घडीको चाल रोक्न सक्ने सामर्थ्य थिएन र रहेन पनि। दुवै जोडीले अन्तर हृदय वेदनाका बलित्र धारा चुहाउँदै निसङ्कोच अङ्कमाल गरे। गहिरो प्रेम प्रतिको हर्ष र बिहेको वेदनाका आँसु तप्काए। सोनीले आफ्नो ब्यागबाट आफ्नो एक सुन्दर तस्बिर निकाल्दै प्रेमलाई उपहार दिए। प्रेमले पनि आफ्नो वालेटबाट आफ्नो सानो बिम्ब सोनुको हातमा राख्यो। मिना र जीवनले आफ्ना फोटाहरू एक दिन अगाडि नै साटिसकेका थिए। आउने वैशाख पूर्णिमाको मेलामा भेट्ने बाचा गर्दै बिस्तारै दुवै पक्षलाई हेर्दै विपरीत दिशातर्फ बढ्न थाले। पिपलका बोटमा बसेका अमुक पन्छीहरू उनीहरूको प्रेमलापका साक्षी थिए। संयोग हो वा मनोभाव बुझेर हो, केही पन्छीहरूले उनीहरू छुटिँदा अनौठो आवाज निकाले, प्रतीकात्मक रूपमा आफ्ना पखेटा चलाए। पशु वाक्य बुझ्न नसकेका उनीहरूले शुभ आशीर्वादको विधाई सम्झे। पलभरको हिँडाइपछि नै सोनु र मिना डाँडाको घाँचमा पुगे। क्षितिजमा देखिएको धुमिल छायामा प्रेम र जीवनले हात हलाए। सोनु र मिनाले पनि प्रतिउत्तरमा रातो र निलो सला लाउँदै विदाई अर्पण गरे।

0: यसरी भारी मन लिएर दुवै प्रेमीहरू आफ्नै कर्तव्य र गन्तव्यको मोडमा पाइला बढाए। घर फर्केको एक हप्तापछि दुवै जोडीहरू आफ्नै परीक्षा केन्द्रतिर परीक्षा दिन गए। छुट्टा छुट्टै लोकेसनमा परीक्षा केन्द्र भएकोले उनीहरू एक अर्कासँग भेट हुने अवस्थामा थिएनन्। समय बित्दै गयो, देखभेट गर्न अहिलेको जस्तो सोसियल मिडिया थिएन। ठूलो आशा र हिम्मत गरेर सोनुलाई नयाँ वर्षमा एक पोस्टकार्ड पठायो प्रेमले। वर्षौँ वर्ष बित्दा पनि जवाब प्राप्त गर्न सकेन। होला कि दाईका आगमनसँगै उत्साहित मन कहिले कुनै खबर नआएपछि निराशित हुन थाल्यो। सोनु र मिनासँग कुनै खबर पत्रचार नभएपछि वैशाखी पूर्णिमामा भेट्ने प्रतिबद्धता पनि प्रेम र जीवनले पूरा गर्न सकेनन्। समय आफ्नै गतिमा बहिरह्यो। असारमा एसएलसी नतिजा आयो। प्रेम र जीवन दुवै उत्तीर्ण भए। सम्पर्कविहीन हुनाले सोनु र मिनाको नतिजा थाहा हुन सकेन। बिस्तारै समय क्रमसँगै दसैँ तिहार आयो गयो। त्यो समयमा गाउँ स्तरमा नै उच्च माविहरू खुलेका थिएनन्। परिस्थितिले डोर्याएको यात्रा उच्च शिक्षाका लागि प्रेम र जीवन लागे राजधानीतिर। सहरको रङ रमाइलो हल्ली खल्लीले केही समय दुवै साथी भुले। नयाँ साथी, नयाँ कलेज, नयाँ ठाउँ, सबै कुराले प्रेम र जीवन नयाँ वातावरणमा घुल्दै रमाउँदै गए। उता सोनु र मिनाको जीवनको पल्ला पनि आफ्नै गतिमा बहिरहेको थियो। लगातार दुई पटक एसएलसी अनुत्तीर्ण भएपछि पारिवारिक सल्लाहमा आफ्नै जात गच्छ अनुसारको ठाउँमा मागी विवाह गरी घर गृहस्थी जीवन सुरु गरिसकेका थिए सोनु र मिनाले। जब जब प्रेम र जीवन भेट हुन्थ्यो तब अल्लाहले जीवनमा जोडिएका सङ्गीहरूको याद चर्चा स्मरण गरी रोमाञ्चित हुने गर्दथे। भन्ज्याङको सोनुले धेरै सम्झेको थियो। तिमीहरू दुवैलाई भेट्न मन लागेको छ रे। जाडो बिदामा घर जाँदा सोनुको गाउँमा बिहे भएको प्रेमको एक छिमेकीले खबर सुनाइन्। लज्जाबोध गरेर दुवैले कृतज्ञ मुड झैँ टोलाइरहे। भेट कसरी गर्ने, कहाँ गर्ने, कहिले गर्ने, आदि इत्यादि अन्तर्मनसँगको लडाइँमा नै महिना बित्यो। अर्को महिनादेखि अनपेक्षित रूपमा देशमा राज्य क्रान्ति सुरु भयो। देश सशस्त्र द्वन्द्वको दलदलमा फस्यो। वल्लो गाउँबाट पल्लो गाउँमा जान बन्देज भयो। यात्रारत यात्रीहरू दिनको चार नबज्दै वासस्थानको इन्तजाम गर्नुपर्ने अवस्था आयो। चाहेर पनि अपरिचित गाउँमा कसैको छोरी बुहारीलाई सोधखोज गर्दै भेट्ने खोज्ने अवस्था रहेन। समय रूपी बादल उनीहरूको यात्राको पर्खाल बन्यो। दिन, महिना, वर्ष बिते, उनीहरूका बीच कुनै सम्पर्क हुन सकेन। समयले आफ्नै रफ्तार नापिरहेको थियो। दिनहरू बित्दै जाँदा समयले दुवै मित्रलाई पनि वैवाहिक जीवनको साङ्लो भिराइसकेको थियो। तैपनि जब जब उनीहरू सम्पर्कमा हुन्थे अनि अतीतका स्मरणमा लीन हुन्थे, ती सुन्दर परीहरू सोनु र मिनाको याद गरिरहन्थे। हरेक संवाद बिट मार्नु अघि दुवै जोडीहरू एक पल नै सही सोनु र मिनालाई भेट गर्ने विश्वास राख्दथे। भाग्य र समयको खेल सँगै छुट्टिएको जोडी आआफ्नै यात्राका गतिमा दौडिरहेका थिए। सबैको आआफ्नै पारिवारिक जिम्मेवारीका कारण बीचका 10-15 वर्ष चाहेर पनि सोध्न बोल्न सकेनन्। यसबीचमा प्रेम पीआर प्राप्त गरी क्यानाडा उडेको थियो भने जीवन अस्ट्रेलिया। नयाँ देशको रहनसहन, पारिवारिक जिम्मेवारी, आफ्नो नयाँ क्यारियरले दुवैले सङ्घर्षपूर्ण जीवन जिइरहेका थिए। यस्तैमा कोरोनाको कहर विश्व सञ्जालमा देखा पर्यो। धेरै समय घरभित्रै बित्न थाल्यो। पुराना लुगाफाटा कागज कुत्ल्याउने समय मिल्यो। एक दिन प्रेमले आफ्नो पुरानो सुटकेस सफा गर्दै जाँदा पुरानो एल्बमको पत्रमा रहेको सोनुको फोटोमा टक्क अडियो। वर्षौँ अघि लगाएको माया, खाएको कसम याद गर्यो। ती सप्तरङ्गी दिनहरूको हिसाब गर्यो। समयले लाखौँ मिल दूरी बनाएकोमा मन अमिलो बनायो। साँच्चै अघि उनीहरू कस्ता थिए होलान्, हामीलाई चिन्छन् कि चिन्दैनन् होलान्, कति केटाकेटी भयो होलान्, अबको दिनमा हुने भेटमा यस्तो सम्बोधन उपयुक्त होला, आदि इत्यादि सम्झिँदै मनमा एउटा अनौठो तर्कना खेलायो। जीवन र प्रेम दुवैले देश छोडेको एक दशक बढी भइसकेको थियो। पछिल्लो दुई वर्षदेखि हप्तामा कम्तीमा एकपटक उनीहरू आफ्नो बाल्यकाल स्मरण गर्ने गरी लगातार सम्पर्कमा थिए। यो पटकको अन्तिम संवादमा अब नेपाल जाँदा ती साथीहरूको जसरी भए पनि जानकारी लिएरै भेट गर्ने बाचा गरेका थिए। दुवै साथीले हिजो आज सोसियल मिडियामा उनीहरूबारे सोध्ने बुझ्ने गर्न थाले, नभन्दै भाग्यको नियति। एक दिन प्रेमले सोनु पढेको स्कुलमा पढ्ने र थर पनि एउटै भएको एक अपरिचित मान्छे फेसबुकको युनो बक्समा भेटायो। के खोज्छस् कानो आँखा भने झै? प्रेमलाई सोनुको बारेमा जान्न उत्सुक भयो। उक्त अपरिचित युवती प्रेमको कुनै म्युचुअल फेसबुक साथीको साथी थिइन्। धेरै वर्षपछि स्मृतिमा पुनः दोहोरिएको एउटा अमूर्त प्रेम र त्यसको सम्भावित मिलनका बारेमा खुसीका पुञ्जहरू केलाउँदै अपरिचित युवतीलाई म्यासेन्जरमा सम्पर्कका दुई शब्द अपील गर्यो। अपरिचित मित्र, नमस्कार। तपाईँको बिम्ब र खुलेको परिचयले मेरो हराएको परिचय भेट्ने पूर्ण विश्वास लिएको छु। 30 वर्ष अघि कोरिएका सपनाका एक यात्री तपाईँको सम्पर्कमा हुन सक्ने सम्भावना देखे, किनकि तपाईँहरू दुवै एकै गाउँ र एउटै विद्यालय पढ्नुभएको रहेछ। के तपाईँ सोनु गुरुङलाई चिन्नुहुन्छ? कृपया चिन्नुहुन्छ भने मलाई सम्पर्क गराइदिन हुन विनम्र अनुरोध गर्दछु। म उहाँको पुरानो साथी हो। यो असजिलो कोरोना कहरमा उहाँको बारेमा जान्न बुझ्न मन लागेकोले तपाईँसँग सहयोगको याचना गर्दैछु र मेरो अन्तर्मनले भनिरहेको छ, तपाईँ पक्कै सोनुको विषयमा जानकार हुनुहुन्छ र सोनुको बारेमा बताई सहयोग गरिदिनुहुनेछ भन्ने मैले पूर्ण विश्वास र आशा लिएको छु। यदि जानकार हुनुहुन्न भने तपाईँलाई डिस्टर्ब गरेकोमा माफी चाहन्छु। सरी उही अपरिचित मित्र प्रेम सिग्देल, टोरेन्टो, क्यानाडा। भोलिपल्ट म्यासेन्जरको वाल रङ्गिएको थियो, हजुर मैले तपाईँलाई चिन्न सकिनँ, तर तपाईँले सही गेस गर्नुभयो। म सोनु गुरुङलाई राम्ररी चिन्दछु। तर बैठक कोठाको सोफामा बस्दै म्यासेज पढ्यो प्रेमले। वर्षौँ अघि समुद्रमा खसेको मोती फेरि आफ्नो हातमा परेको आभास गर्यो। हारिसकेको युद्ध फेरि जितेको भान भयो। समाचार हेर्न बसेको मन समाचारमा ध्यान गएन। उनको म्यासेजमा अन्त्यमा तर भन्ने शब्द थियो, त्यसको अर्थको गहिराईमा उसको ध्यान गएन। प्रेम उमङ्गित हुँदै प्रतिउत्तर लेख्यो, धन्यवाद हजुर, अनि अरू खबर के छ नि सोनुको? उत्सुकतापूर्वक प्रश्न तेर्सायो। हजुर सोनु दिदी त हुनुहुन्न नि, उसले जवाफ लेखी। होइन होइन, तपाईँसँगै छ भनेको होइन, कता छिन् त, के गरिरहेकी छिन् नि? प्रेमले प्रस्टायो, सरी टुसे, सी इज नो मोर। उनले ननीको मान्दै वाल रङ्ग्याई। वाट, आर यु सिरियस? प्रेमले आत्तिदै लेख्यो, हो हजुर, सोनु दिदी त स्वर्गवास भएको नि 8-9 वर्ष भयो। दुईवटा छोराहरू छन्, श्रीमानले अर्कै बिहे गरिसके। त्यसपछि प्रतिउत्तरमा प्रेमले केही गर्न सकेन, केही लेख्न सकेन। एकोरो टोलाइरह्यो, मात्र टोलाइरह्यो।
1: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

यसरी एकाएक आँधीले बेरे जस्तै अनुभव गर्यो प्रेमले, शरीरमा अनौठ कम्पन महसुस गर्यो। बसिरहेको सोफाले एकाएक उनलाई घुमाउन थाल्यो। आखर एकाएक रसाए मुखसुक्ख भयो, विश्वास लागेन उसलाई। एकपल्ट तला उक्लियो, सुटकेस उगारी पुरानो एल्बममा रहेको सोनुको बिम्बको प्रतिलिपि मोबाइलमा कैद गर्यो। अनि आँसु झर्दै बचे खुचेको विश्वासमाथि आश गर्दै बिम्ब पोस्ट गर्दै प्रश्न गर्यो, के यो त्यही सोनु हो जो हामी दुवै कुरा गरिरहेका हुन्छौ? तुरुन्तै उताबाट वालहरू खोरिए, हो हजुर, दैवको लीला उहाँ नै हो सोनु, मेरो आफ्नै फुफू। बिचरी कलिले उमेरमा भगवान कि प्यारी हुनुभयो। फोटो पहिचान सहित आएको शब्दले ऊ निष्प्राण भयो। उसँग सोधखोजका अब कुनै प्रश्नहरू बाँकी रहेनन्। आकाश खसेर थिचे जस्तो भान भयो। वर्षौं पछि स्मरणमा आएको खुसी पल भरमै निमेश भयो। अब कोसँग पोख्ने यो वेदना? अत्तालियो प्रेम। अन्तत जति लुकाउन खोजे पनि उसले आँसु लुकाउन सकेन। साउनको भेल जसरी आँखामा आँसुको भेल बग्न थाल्यो। न्याउरो अनुहार पार्दै घोसे मुन्टो पारेर अन्तिम वाक्य मेसेन्जर वालमा कोर्यो, रेस्ट इन पिस डियर सोनु, हार्ड टु बिलिभ मी, यु आर नो मोर इन अर्थ, प्लिज ट्राई टु अन्डरस्ट्यान्ड मी, आई गट अपसेट टुडे, सी यु नेक्स्ट टाइम। मेसेन्जर डिस्कनेक्ट गर्यो। भारी मन लिएर प्रेमले जीवनलाई टेस्ट गर्यो। ब्याड न्युज जोडा, ब्याड न्युज, कल मी सुन, ल चिया पिउनुहोस्। अनि किन बिहान बिहान झोक्राएको छौ बुढा? आज छोरी जाने दिन यसो लुगा ब्याग मिलाइदिएको भए नि हुन्थ्यो नि, शान्ताले फेमिलियर बोल्दै प्रश्न गरी। शान्ता प्रेमको जीवन सङ्गिनी थिइन्। पर्दैन पर्दैन मामु, मैले हिजै राति नै सबै मिलाएर प्याक गरिसके, छोरी प्रभा हाँस्दै बराइङबाट तल झरी। होइन, चिया किन नखाएको, सेलाइसक्यो, शान्ताले पुगन प्रश्न राखी। हताश मन लिएर प्रेमले निधारबाट हात हटायो। शान्ता र प्रभाले उसका तप्किन लागेका आँसुहरू निहाले। वातावरण एकाएक निशब्द मौनता छायो। केही समयपछि अप्ठ्यारो मान्दै शान्ता भन्दै थिइन्, यी बाबु छोरीको माया नि अचम्मको छ, पढ्न जान लागेकी छोरीलाई विदा गर्न नि कति गाह्रो भएको होला, यस्तो पाराले छोरीलाई पछि कसरी अन्माउलान् यिनले, यत्रो लामो झन्डै एक वर्ष त कोरोनाले गर्दा सँगै बसिहाले नि बाबा, अब मेरो करियर नै हेर्नु पर्यो नि, मेरो यो लास्ट इयर त हो नि बाबा, फेरि म स्प्रिङ ब्रेकमा आइहाल्छु नि। बाबाको कपाल सुमसुमाउँदै छोरी प्रभाले सम्झाउने प्रयास गरिन्। अप्रासङ्गिक विषयान्तरले बल्ल प्रेमले सोनुको बिहेको पीडामा बगेको आँसुलाई सजिलै निकालिदियो। पल भरमा नै आँसु बगेर गलाभरि भयो। बिस्तारै लामो सास फेर्यो। शान्तासँग नजर जुदाउने आँट गरेन। झुरुक्क उठ्यो। पासमै उभिएकी छोरी प्रभाका निधारमा हात राख्दै आशीर्वाद दियो, छोरी धेरै पढ्नु, ज्ञानी बन्नु। एकैछिनमा प्रभाको साथी राइड दिन आइपुगी। प्रभा हाँस्दै मटर छडी। आफ्नो लक्ष्य अनुरूपको विषयको थप अध्ययनका लागि, नयाँ भविष्य खोज्दै नयाँ गोरेटोका लागि फाइला छाली। त्यतिन्जेलसम्म अन्तरपीडा दहनको विषयान्तरले प्रेमको आँखामा थपकेको आँसु अनवरत बग्दै भक्दै रित्तिसकेको थियो। त्यसको ठिक विपरीत छोरी टाढा जाँदाको मातृवत्सल्यले शान्ताका परिलेहरू पनि भर्खर भर्खर चिसिन थालेको प्रष्ट देखिन्थ्यो।

आदरणीय श्रोताहरू, यति जेल यहाँहरू माझमा राखे सधैँको सोमबार जस्तै आज पनि यहाँहरू माझमा एउटा गीती कथा राखे। जुन कथा लेख्नुभयो त्यो दीपक पन्तले, र कथाको शीर्षक रहेको थियो झर्न नसकेको आँसु। पक्कै पनि कथा सुनिसक्नुभयो, कथा वस्तुबारे जानकारी पाइसक्नु भएको छ, र अब भने तपाईँले प्रतिक्रियाहरू पनि लेखेर पठाउन सक्नुहुनेछ, र आज भने तपाईँले गीतहरू पनि अनुरोध गर्न सक्नुहुनेछ, र तपाईँले अनुरोध गर्नुभएका गीतलाई चाहिँ म कार्यक्रमको दोस्रो घन्टा अर्थात् दोस्रो चरणमा समेट्दै जानेछु। आज भने चाहिँ अनुरोध गर्न सक्नेछ, र यहाँका प्रतिक्रिया र यहाँहरूले सुन्न चाहनुभएको अनुरोध गर्नुभएको गीतहरूलाई चाहिँ म कार्यक्रमको दोस्रो घन्टामा राख्दै जानेछु। र आजको कथा झर्न नसकेको आँसुको कथावस्तुलाई जोड्नको लागि, कथालाई बाँध्नको लागि मैले चारवटा गीत राखेँ। सुरुमा मैले राजमाल राईले गाउनुभएको बाटो हिँड्ने बटुवा को बाटै प्यारो साथी राखेँ। त्यसपछि मैले अरुणा लामाले गाउनुभएको भेटिनु छुटिनु त के हो र राखेँ भने, अर्को गीत राखेँ मैले नेपाली चलचित्र सम्झनामा समेटेको चलचित्र सम्झनाको गीत आशा भोसलेको स्वरमा के सोचे मैले के भयो अहिले, र अन्तमा कथाको कथावस्तुलाई बिट मार्दै गर्दाखेरि चाहिँ रोशन गुरुङको स्वरमा रहेको किन होला हरेक रात मन रोइदिन्छ बरिलै यस्तै बेला सम्झे तिमीलाई, यो गीत राखेको थिएँ। र यी गीतसँग जोडेका सम्पूर्ण श्रष्टा सर्जक र शिल्पी मनहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब नि श्रोताहरू, यहाँहरूका प्रतिक्रिया अनि यहाँहरूले सुन्न चाहनुभएको गीतलाई चाहिँ म कार्यक्रमको दोस्रो घन्टा अर्थात् दोस्रो चरणमा समेट्नेछु। र यति बेला भने चाहिँ समाचारको पनि पालो हुन लागिसकेको छ। केही दिन पश्चात यहाँहरूले हाम्रो बिएमएस कर्खारेडीको समाचार सुन्न सक्नुहुन्छ। र समाचारभन्दा अघि चाहिँ श्रोताहरू, यहाँहरू माझमा म गीतकार एनपी परदेशीको गीत रचना रहेको एउटा रमाइलो गीत राख्न चाहन्छु। यो गीतले परदेशबाट नेपाल आउने रहर बोकेको छ भने, नेपालमा रहेका प्रिय मान्छेसँग कता कता घुम्ने पनि त्यो चाहना व्यक्त गरेको गीत छ। अहिलेलाई पनि गीतकार एनपी परदेशीको गीत रचना अनि कविता श्रेष्ठ र निशान भट्टराईको स्वरमा रहेको हेलो सुन्दैछौँ यसपालि त नेपाल आउने हो, यो गीत यहाँहरू माझमा राख्नेछु। र गीत पश्चात भने यहाँले समाचार सुन्न सक्नुहुनेछ, अनि समाचारपछि हामी कार्यक्रमको दोस्रो चरणमा भेट्नेछौँ।

0: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ। सिंहदरबारको संसद भवनमा जारी संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ।
1: निर्वाचनपछि प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त एउटै राजनीतिक दलको नेतृत्वमा सरकारको
0: अहिले सिंहदरबारमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन जारी छ। त्यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिलाई सम्बोधनको प्रति हस्तान्तरण गर्नुभएको थियो। आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सरकारका पछिल्ला कदमको चर्को विरोध गरेका छन्। प्रमुख प्रतिपक्षी कांग्रेसले दुई तिहाई नजिकको शक्तिशाली सरकार सदनसँग डराएर अध्यादेशको बाटो समाउँदै संसदलाई कमजोर बनाउन खोजेको आरोप लगाएको छ। कांग्रेस सांसद निष्कल राईले अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा नपुर्याएको टिप्पणी गर्नुभएको छ।
2: दुई तिहाई नजिकको शक्तिशाली सरकार आखिर सदनसँग किन डराएको छ? किन अध्यादेशको बाटो समाएर संसदलाई कमजोर बनाउन खोजिँदैछ? अध्यादेश ल्याउने नआउने भन्ने हाम्रो भनाइ होइन, तर अध्यादेश संसदको भावना र आवश्यकता अनुसार आउनुपर्छ। सत्ता सहजताको साधन बन्नु हुँदैन। अहिलेको अध्यादेश त्यस अनुकूल छैन, जसको दफा दफामा हामी सदनमा जवाब खोज्नेछौँ। सरकारलाई हाई सन्चो मानेर बस्न दिँदैनौँ। अन्य विषयमा बहस गर्दै गरौँला, तर छुट्टा छुटाउनै नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन।
0: प्रतिपक्षी एमालेले न्यायपालिकाको प्रमुख बन्ने कुरा प्रधानमन्त्रीको तजविजले निर्धारण गर्ने खतरनाक भाष्य स्थापना हुन खोजेको भन्दै आपत्ति जनाएको छ। एमाले सांसद पद्मा अर्याल
3: अध्यादेश ल्याउन सरकार आफ्ना निर्णयहरू

0: आवासको हकको ग्यारेन्टी गरिएको छ। यस्तो अवस्थामा आज राज्य प्राकृतिक विपत्ति आउनु पूर्व मानव सृजित विपत्ति ल्याउन उद्यत छ। मानवहरू बसिराखेको बस्तीहरूमा 24 घन्टे अल्टिमेटम दिएर मानिसहरूलाई राज्यको सम्पूर्ण सुरक्षा फौजको आतंक देखाएर डोजर आतंक देखाएर आज नागरिकहरूलाई आत्महत्या हुनको लागि राज्यले बाध्य बनाएको छ। यसमा सरकारलाई इन्द्रबहादुर राईहरूले आत्महत्या गर्दाखेरि सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने म सरकार समक्ष यो प्रश्न त्यसाउन चाहन्छु।
1: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवाद बारे सरकारले ठोस कदम चाल्न नसकेको प्रति आपत्ति जनाउँदै सरकारले सेनाको दुरुपयोग गरेर सुकुम्बासी बस्तीमा आतंक मचाएको आरोप लगाउनु भएको छ।
2: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिल्केट हो, नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार? नेपाली सेनालाई सीमा रक्षामा त्यता पठायो कि सुकुम्बासी बस्तीमै दादागिरी देखाउँदै बस्यो? सीमा बनाउन नसक्नु, सीमा बचाउन नसक्नु, तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो? त्यसको उत्तर चाहिन्छ हामीलाई।
1: राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले सुकुम्बासी बस्तीमा ज्यान गएका 2 नागरिकको नैतिक जिम्मेवारी लिनुपर्ने बताएको छ। सांसद खुशबु ओली,
3: सुकुम्बासी बस्तीको व्यवस्थापन पक्कै पनि जरुरी विषय थियो, तर उक्त बस्ती तहस नहस गरेपछि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नै सरकारलाई आग्रह गर्यो, बिन्ती बिसायो र भन्यो अब डोजर रोकियोस्, अवैध संरचना बाहेक अन्य ठाउँमा अब डोजर चलाइने छैन। यो बिन्ती तब बिसाइयो जब 2 गरिबले आफूले दुःख गरेर बनाएको टहरा भत्किएपछि आत्महत्या गर्न विवश भएका थिए। उहाँहरूको जीवन नै समाप्त हुँदा समेत सरकारले कुनै सम्वेदना प्रकट गरेको सुनिएन। यसले स्पष्ट रूपमा यो सरकार सामान्य भूमि मान्छेहरूबाट कति टाढा रहेछ भन्ने कुरा जनाउँछ कि जनाउँदैन? यो मात्र नीतिगत त्रुटि होइन, यो मानवीय संवेदनशीलताको गम्भीर असफलता हो, जसको नैतिक जिम्मेवारी सरकार र राष्ट्रपालले लिनुपर्छ भन्ने माग गर्दछु।
1: सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

हजुर आदरणीय श्रोताहरू, जाली रुमाल छेउछेउमा फुर्का छ, क्यारी जोमन जान्छ नि सुर्ता छ। पक्कै पनि उमेर बढ्दै गएपछि सबै सबैलाई जोमन अर्थात् जीवनका बुढौलीपन कसरी बित्ने हो, कसरी जाने हो, त्यसैको सुर्ता हुने गर्छ। निकै मिठो अनि एउटा वास्तविकताको नजिक रहेर लेखिएको गीत, वास्तविकताको नजिकको बिम्ब टिपेको गीत राखेँ मैले। गीतकार भीम कुमारी ओझाको कलमबाट लेखेको यो रमाइलो गीत थियो सन्तोष विशी र लक्ष्मी कार्कीको स्वरमा। सन्तोष विशीकै सङ्गीत रहेको थियो। जाली रुमाल छेउछेउमा फुर्का छ, क्यारी जीवन जान्छ नि सुर्ता छ। यो गीत पश्चात पनि सम्पूर्ण श्रोतालाई फेरि पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसाय सोमबारको व्यवसायमा पुनः स्वागत गर्न चाहन्छु। अनि यहाँ लेख्नुहुन्छ कुलराज दुराजी हुनुहुन्छ बेलायतबाट, नमस्ते है सबैजनालाई भन्नुभएको छ। कुलराज दुराजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सुनेर सुरुमै उहाँ जोडिनु भएको थियो, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यहाँ पार्वती नेपालीज्यू लेख्नुहुन्छ, तुलसी सर लगायत सबै श्रोताजनमा नमस्कार। आज हजुरको लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा अलि ढिला भए तर कार्यक्रममा हाजिरी दिँदै सुनेर रमाइरहेको छु। हजुर लगायत सम्पूर्णमा हरेक दिन शुभ रहोस्, धन्यवाद। पार्वती गुरुङ ओइलिङ लन्डनमा लेख्नु भएको छ। पार्वती गुरुङज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। ओइलिङ लन्डनबाट सुनेर हामीसित जोडिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि हाम्रा स्याङजाली श्रेष्ठ गीतकार घनबहादुर थापा मगर दाई पनि नमस्कार तुल सर, म पनि हजुरको कार्यक्रम सुन्दै यता बिहानीमा हिँड्दैछु है भन्नुभएको छ। हिँड्नु स्वास्थ्यको लागि अत्यन्तै राम्रो कुरा हो, साह्रै खुसी लाग्यो र हिँड्नुपर्छ भन्न चाहन्छु। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि हाम्रा अन्तर्राष्ट्रिय चेली भनेर बेबेस गोर्खा रेडियोमा परिचित नाम हुनुहुन्छ जुनिना राई बहिनी, धेरै पछि धनकुटाको मुगाबाट जोडिनु पनि भएको छ कार्यक्रम स्वर्णिम सङ्गम सुनेर। उहाँ लेख्नुहुन्छ नमस्ते तुलसीदाई, मैले पनि सुनिराखेको छु धेरै समयपछि, सबैलाई मिठो सम्झना भन्नुभएको छ। धेरै समयपछि सबैजनालाई मिठो सम्झना भन्नुभएको छ उहाँले। सायद हाम्रा जुनिना राई बहिनी अब यो धान गोड्ने धान रोप्ने यो भनौँ खेती किसानको काम सिद्ध्याएर अलिकति फुर्सतिलो समय भयो होला जस्तो पनि लाग्यो। सुनिदिनु भयो त्यसैको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि उता युएसएबाट हाम्रा एनपी परदेशीजी लेख्नुहुन्छ गुड मर्निङ अनि गुड आफ्टरनुन भनेर। उहाँले रघु भट्टराईजीलाई गुड मर्निङ बोस्टन अनि गुड आफ्टरनुन नेपाल। म आज उपस्थित न्युयोर्कमा इन्द्र दाईको पाहुना बनेर बसेको छु। ओहो, हाम्रा इन्द्र दाई को हुनुहुन्छ, उहाँलाई यतैबाट नमन नमस्ते भन्न चाहन्छु। अहिले इन्द्र दाईको पाहुना खाँदै हुनुहुन्छ, खुसी लाग्यो। बिहानी कफी पिउँदै हामीले सुनिरहनु भएको रहेछ। पाहुना खाएर बसिरहेको छु। अनि शनिबार र आइतबार मनै तन्देरी पार्दै सँगसँगै यता पहाड घुमघाम भयो, टिकटक बनायौँ। ओहो ल, साह्रै रमाइलो पो गर्नुभएछ त। अनि टिकटक बनाइयो, रमाइलो गरेँ आज। अनि स्वर्णिम सङ्गम नै सँगै बसेर सुनिरहेछौँ। अब आज त मनै तन्नेरी गीत भनेर उहाँले माग्नुभएको छ। उहाँलाई नसुनाए त अधुरो नै होला भनेर अनुरोध गरिराखेको छ। टाइम मिलाएर राखिदिनु होला है आसिङ भनेर लेख्नु भएको छ हाम्रा एनपी परदेशजीले। नर्थ क्यारोलिना युएसएमा बस्नुहुन्छ, तर अहिले भने चाहिँ उहाँको पुरानो थाकहरू न्युयोर्कमा पुग्नु भएको छ। न्युयोर्कमा बसेर हामीले सुनिरहनु भएको रहेछ, साह्रै खुसी लाग्यो। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यसै गरी यहाँ हाम्रा नुतन भुषालजी नमस्कार सर, उता लेख्न असमर्थ भए भनेर अलिकति कार्यक्रम तर सुनिरहेछु भनेर उहाँले चाहिँ इनबक्स गर्नुभएको छ। एउटा गीत सुनाइदिउन होला भनेर, किन हो सबैले मलाई यता इनबक्स गर्नुभन्दा वालमा गर्दा चाहिँ सबैलाई पनि थाहा हुन्छ है। र यहाँलाई धन्यवाद दिन चाहन्छु नुतनजीलाई, उता असमर्थ हुनुभयो यता लेख्नु भएको छ, खुसी लाग्यो। यहाँलाई धन्यवाद दिन चाहन्छु। एउटा गीत सुनाउने नै छु, यहाँ एनपिजीले पनि एउटा गीत माग्नु भएको छ र इन्द्र दाईलाई पनि सुनाउन चाहनु भएको छ मनै तन्नेरी भन्ने गीत। त्यो गीत त म राख्ने नै छु। र यहाँ हरि राईजी लेख्नुहुन्छ फाल्तम लन्डनबाट हुनुहुन्छ, नमस्कार तुल सर, म पनि लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा
मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु। आजको गीत कथा साह्रै राम्रो, सुन्दर र मर्मस्पर्शी लाग्यो। उस्तै मिठो मिठो गीत अनि कथाकार दीपक सरलाई धेरै धेरै साधुवाद। यो मर्मस्पर्शी कथाको लागि हजुरको यस्तो सुन्दर लेखन कार्यले सधैँ निरन्तरता पाइरहोस् शुभकामना छ। अनि अझ तुलसी सरले कथाको भावमा डुबेर आफ्नो जादुमय प्रस्तुतिले झनै सुनमाथि सुगन्ध नै थापिदिनुभयो। कथाकारज्यू र प्रस्तुता तुलसी सर दुवैजनालाई धेरै धेरै धन्यवाद, साथै शुभकामना। अनि सर आज गीत माग्ने दिन मिल्छ भने चाहिँ वरिष्ठ गीतकार आदरणीय दिदी नूतन भूषालले रचना गर्नुभएको कुनै पनि एउटा गीत आफ्नै अभिरुचिमा तुलसी सर साथै सम्पूर्ण श्रोताहरूलाई सुन्न र सुनाउन चाहन्छु। धन्यवाद सबैलाई, शुभ दिन, हरिराई फेल्तम लानुन भनेर लेख्नु भएको छ। हरिराईजीलाई धन्यवाद दिन चाहन्छु। नूतनजीले पनि एउटा कुनै पनि गीत भनेर यहाँ लेख्नु भएको थियो, कति सजिलो भयो नूतनजीको लागि पनि र हरिराईजीको लागि पनि। म केही छिनपछि म नूतन भूषालजीले लेख्नुभएको एउटा गीत राख्ने छु, तर यहाँ अर्को एउटा गीतको पनि अनुरोध आएछ। न्युयोर्क भाट्य हाम्रो एनपी परदेशीले यताको बिहानीमा तपाईँलाई सुनिरहेछौँ, इन्द्र दाईको घरमा पाहुना खाँदै भनेर, अनि शनिबार र आइतबार त्यहाँको पहाड चढेर टिकटक बनाएर रमाइलो गरेको कुरा पनि लेख्नु भएको छ। र अब नि यही मेसोमा दुवैजना बसेर यो मनलाई तन्नेरी बनाउने चाहना छ भनेर लेख्नु भएको छ। उहाँले चाहिँ पूर्ण साउदेनले गाउनुभएको गीत माग्नु भएको छ। पूर्ण साउदेन अहिले बेलायततिरै हुनुहुन्छ, अहिलेलाई भने मनै तन्नेरी गीत यहाँहरू माझमा राखिहाल्छु। त्यसपश्चात भने म हरिराईजीले फेल्तम लन्डनबाट नूतन भूषालको गीत रचना रहेको कुनै पनि एउटा गीत भन्नुभएको छ, त्यो गीत पनि राख्नेछु। अहिलेलाई भन्छ मनै तन्नेरी पूर्ण साउदेनको स्वरमा।

प्रत्येक 3.6 सेकेन्ड मा कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ।

0: Veteran Dash Guard.
1: BFBS Gorkha Radio.
2: हजुर आदर श्रोता बिएफएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिम सङ्गममा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदर श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र यहाँहरूका अनुरोधका गीतहरूलाई पनि राखिरहेको छु र यसै क्रममा यहाँ रघु भट्टराईजी लेख्नुहुन्छ हाम्रा एनपीजीले एउटा गीत माग्नु भएको थियो मनै तन्देरी र उहाँले म पनि यही गीतमा सामेल भए है हजुरबा पनि भइसक्यो तर किन किन यो गीत सुनेपछि त मन त फ्याट्टै तन्देरी भइहाल्छ नि हौ अनि उता तनहतिर उहिले उमेरमा भनौँ घाँस दाउरा गरेको अनि यसो पोखरातिर घुम्दै गरेको कहिलेकाहीँ कता कता डुल्दै गरेका ती दिनहरूको सम्झना आएर मन फेरि तन्नेरी भइहाल्छ भनेर लेख्नु भएको छ र भट्टराईजीले धन्यवाद दिन चाहन्छु अनि मलाई एनपीजीले चाहिँ धन्यवाद भनेर लेख्नु भएको छ फेरि पनि धन्यवाद दिन चाहन्छु र यहाँ घनबहादुर थापा मगरजी लेख्नु नमस्कार अतुल सर हाम्रा चर्चित गायक गीतकार हरिराई सरजीको चट्ट रुमाल मेलिना राई र भनौँ हरिराईको स्वरमा रहेको गीत बजाइदिनुहुन्छ कि भनेर लेख्नु भएको रहेछ तपाईँले भनेपछि नबजाउने त कुरै छैन नि अब तपाईँहरूको अनुरोधलाई मैले जति सक्दो हटाउने कोसिस गर्नेछु र यहाँ एउटा गीतको अनुरोध त आइ नै सकेछ हाम्रा नूतन भुषालजीले लेख्नुभएको कुनै पनि एउटा गीत राखिदिनु होला भनेर हरि राईजीले फेल्ताम लन्डनबाट अनुरोध गर्नुभएको छ अहिले भने म पहिला म नूतन भुषालको रचना राखेको एउटा गीत राखिहाल्छु हल्लाहरू इस्माइल दासले गाउनुभएको गीत हो र जुन गीतमा स्वर रहेको छ इस्माइल दासको सङ्गीत सुनिल मास्केको र गीत रचना नूतन भुषालको रहेको छ र अनुरोध गर्नुभएको छ फेल्ताम लन्डनबाट हरि राईले

हजुर आदरणीय श्रोता यो सुमधुर गीत मैले यहाँहरूमा आजमा राखे इस्माइल दासको स्वरमा नूतन भूषालले लेख्नु भएको गीत थियो। संगीत यसमा रहेको थियो सुनिल मास्केको र हरिराईजीको अनुरोधको यो गीत राखे। हरिराईजीले मलाई धन्यवाद तुलसी सर अनि हाम्रो वरिष्ठ गीतकार आदरणीय घनबहादुर थापा सरलाई पनि धेरै धेरै धन्यवाद सुनाइदिनु होला मेरो गीत अनुरोध गर्नुभएको रहेछ भन्नुभएको छ। म गीत केही छिनपछि राख्ने नै छु। धन्यवाद दिन चाहन्छु हाम्रा हरिराईजीलाई फेल्तम लन्डनबाट हुनुहुन्छ र कार्यक्रम सुनिरहनु भएको छ र घनबहादुर थापाजीलाई पनि धन्यवाद दिन चाहन्छु। मिनी कालीकोट राईजी लेख्नुहुन्छ नमस्ते तुलजाए मनी सुरुबाट सुन्दैछु भनेर लेख्नु भएको छ। साह्रै राम्रो कथा अनि गीतहरू पनि मैले लेख्नु भएको छ। एकांश वैश्य मेरो त्यसै जान लाग्यो ठट्टैमा यो वैश्य जान लाग्यो गीतको अनुरोध गर्नुभएको के हो खर्जी होस् यहाँलाई धन्यवाद दिन चाहन्छु है त म मिनी कालीकोटी राईजीलाई। अनि द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ जर्मनीको हम्बर्गबाट हुन्छ नमस्कार तुलजी आजको स्वर्णिमसँग कार्यक्रम मार्फत गीत कथा सुनिएर रहनुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमन साथै यो कथाको लेखकजीलाई नमन। कथा हाम्रो समाजमा भएको घटनामा आधारित रहेछ साह्रै मन छु तुलसीजी हजुरको मिठो वाचनले मनै रुवाए साथ कथाकारलाई सुहाउने गीतहरू कथालाई सुहाउने गीतहरू झन् कथालाई उचाइमा पुर्याइदिए ती गीतहरूले। अनि तुलसीजी आजको गीत भीम लिम्बू र रचना रिमालको नयाँ गीत बहुतै मार्मिक मनछुने थियो भने लेख्नु भएको छ। आज मैले कार्यक्रम उठानमा नयाँ गीत राखेको थिएँ अनि तुलसी आज गीत सुन्ने दिन भएकोले मेरो सम्धी लीलराज कामबाङको साथै सम्पूर्ण रेडियो प्रेमी दर्शक श्रोताहरूलाई मेलिना राई र प्रकाश दूतराज भाइको गीत सुनाइदिनु न अनुरोध गर्दछु है धन्यवाद भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु हाम्रा द्वारिका थापा मगरज्यूलाई र उहाँले गीत माग्नु भएको छ प्रकाश दूतराज र मेलिना राईले गाउनुभएको गीत राखिहाले है त बहुचर्चित गीत हो रिमाई।

यो रमाइलो गीत राखे प्रकाश दूतराज र मेलिन राईको स्वरमा र गीत अनुरोध द्वारिका थापा मगरजीले पहिलोचोटि गर्नुभएको थियो र उहाँ चाहिँ जर्मनीको हम्बर्गबाट हुनुहुन्थ्यो र स्पेसल्ली सम्धी लीलाराज काम्बाग लगायत रेडियो सुनेर बस्नु सम्पूर्ण श्रोताहरूको लागि भन्नुभएको थियो। धन्यवाद दिन चाहन्छु म द्वारिका थापा मगरजीलाई। र अब भनेपछि श्रोताहरू अर्को एउटा गीतको पनि अनुरोध आएको छ। बिबिस गोर्खा रेडियोको सोमबारको व्यवसाय कार्यक्रम स्वर्णिम सङ्गमको पहिलो चरणमा मैले गीती कथा राखेको थिएँ, दोस्रो चरणमा भने चाहिँ यहाँकै अनुरोधको गीतहरूलाई राखिरहेछु। र एउटा गीतको अनुरोध चाहिँ हरि राईले र मेलिना राईले नै गाउनुभयो, गीतको अनुरोध गर्नुभएको छ गीतकार घनबहादुर थापा मगरज्यूले। अब नै उहाँको अनुरोधलाई स्वीकार्दै यो गीत यहाँहरू माझमा राखिहाल्छु, चट्टै रुमाल।

0: गोर्खा रेडियो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
0: BFDS गोर्खा रेडियो।

लगिदे चारी यो गीत राखेँ मैले यहाँहरूमाझमा शान्तिश्री परियारको स्वरमा गीत लेख्नुभएको थियो गीतकार लीलाराजका मगले पनि सङ्गीत थियो यसमा शङ्कर थापा इस्माइलको हाम्रा अघि जर्मनीबाट हाम्रा द्वारिका थापा मगरज्यूले सम्धिको लागि भनेर एउटा गीत सम्झाउनु भएको थियो मेलिना राई र प्रकाश दूतराजले गाउनुभएको त्यो गीत राखिसकेपछि उहाँ अर्थात् हाम्रा द्वारिका थापा मगरज्यूका सम्धि जो आफै पनि गीतकार हुन्छ लीलाराजका मगले लेख्नुभएको गीत पनि यहाँलाई सुनाए र यो गीतको भिडियो पनि आउँदै गरेको कुरा चाहिँ धेरै अगाडि अफ इयरमा मलाई गीतकार लीलाराजका मगले जानकारी गराउनु भएको थियो सायद चाँडै नै आउँदैछ भन्ने हामी प्रतीक्षा गरौँ र फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र यति बेला भने ललित गुरुङ दाई र सती गुरुङ भाउजू लेख्नुहुन्छ बेलायतबाट हुनुहुन्छ प्रिय तुलसी सर नमस्कार हामी पनि हजुरको मिठो प्रस्तुति आनन्दको साथ सुनिरहेका छौँ यो गीती कथा सायद निकैको जीवनसँग मेल खान सक्छ जस्तो लाग्यो कथा अत्यन्तै हृदयस्पर्शी लाग्यो र त्यसमा पनि तपाईँको वाचन शैलीले कथालाई झनै जीवन्त र भावपूर्ण बनाइदिएको छ साँच्चै मन छुने प्रस्तुति लाग्यो कथाकार र तपाईँ दुवैलाई हार्दिक धन्यवाद सबैको पल सुखमय रहोस् धन्यवाद भनेर ललित गुरुङज्यू र सती गुरुङज्यूले लेख्नु भएको छ धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिरहनु भएको छ र उहाँहरू दुवैजनालाई धन्यवाद दिन चाहन्छु र आउँदो हप्ता चाहिँ म यहाँलाई अग्रिम जानकारी पनि गराउन चाहन्छु मिलेछ भने हाम्रा ललित गुरुङ दाईले लेख्नुभएको कथा जीवनका यात्राहरूलाई म फेरि प्रसारणमा ल्याउनेछु धेरै श्रोताहरूले त्यो कथा मिस भएको कुरा लेख्नु भएको छ ओइलिङ लन्डनबाट पार्वती गुरुङज्यूले अस्ति लेख्नु भएको थियो आज हाम्रा ललित दाईको कथा मिस भयो भनेर लेख्नु भएको छ यहाँहरू सबैको लागि त्यो कथा पुनः राख्ने कोसिस गर्नेछु धन्यवाद दिन चाहन्छु हाम्रा ललित गुरुङ दाई र सती गुरुङ भाउजूलाई र मलाई यहाँ नूतन भूषालजीले हरिरायजीलाई धन्यवाद सुनाइदिनुहोस् है भन्नुभएको छ अघि हरिरायजीले नूतन भूषालले लेख्नुभएको गीत अनुरोध गर्नुभएको थियो मैले त्यो गीत राखि नै सकेछु अनि यसै गरी यहाँ मलाई घनबहादुर थापा मगरज्यूले पनि धेरै धेरै धन्यवाद भन्नुभएको छ घनबहादुर थापालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि द्वारिका थापा मगरज्यूले धन्यवाद तुलजी गीत सुनाइदिनु भएकोमा मनमा चाहिँ नयाँ गीत हो तर ए अर्को गीत माग्नु भएको रहेछ खर्जी होस् मैले प्रकाश दूतराजकै गीत सुनाएँ खर्जी होस् यहाँलाई धन्यवाद दिन चाहन्छु लीलाराज कामबाङजीले पनि कार्यक्रम सुनिरहनु भएको रहेछ गीतकार भर्खर मैले लीलाराजीले लेख्नुभएको एउटा गीत यहाँहरू माझ राखेँ निकै नै मार्मिक गीत उहाँ लेख्नुहुन्छ तुलसी बस्ने सर नमन गरी गीती कथाले निकै पुराना यादहरूलाई आलो बनाइदियो कसैको जीवनसँग मेल खाए संयोग सम्झनुहोला भन्नुभएको थियो तर कता कता मेल खायो फरक यति मात्र हो कि उनी अहिले पनि धरतीको एउटा कुनामा आफ्नो परिवारसँग ड्यास ड्यास भनेर लेख्नु भएको छ बाँकी अंश पछि हजुरले नै वाचन गर्नुहोला आज गीत माग्ने दिन खास गरी मेरो मन मस्तिष्कमा अत्यन्तै प्रिय जनहरू शकुन्तला खत्री जुनिना राई द्वारिका थापा मगर कला च्याम्जुङ हरि राई नूतन भूषाल होमा लिम्बू अनि तपाईँ तुलसी सरलाई मिठो सम्झना स्वरूप दुईवटा गीतमध्ये एउटा राखिदिनु अनुरोध गरे भनेर लेख्नुभएको छ उहाँले दुईवटा गीतमध्ये एउटा गीत राखिदिनुहोस् है भन्नुभएको छ र उहाँले चाहिँ बहारसँग उडायो मन किन थाम्दैन वा फुल टिप्ने मन भए नमाना डर काँडाको प्लिज धन्यवाद सेवारो भन्नुभएको छ अब दुईवटा गीतमध्ये मलाई पनि व्यक्तिगत रूपमा मन परेको गीत चाहिँ बहारसँगै सुनिता अधिकारीले गाउनुभएको गीत हो र अनिल साईको शब्द सङ्गीत रहेको यो गीत नै सुनाउन चाहन्छु र आज म यो गीत चाहिँ हाम्रा मेनी कालीकोटे राईजी तपाईँलाई पनि यही गीत सुनाउन चाहे है त निकै मिठो गीत छ लीलाराज कामबाङजीको अनुरोधलाई स्वीकार गर्दै सुनिता अधिकारीले सुनिति अधिकारी माफ गर्नुलाई मैले सुनिता भन्दैछु सुनिति अधिकारीले गाउनुभएको गीत हो अनिल साईको शब्द सङ्गीत सुनिति अधिकारीको स्वरमा रहेको यही गीत सुनाए है त हाम्रा मिनी कालीकोटे राईजी र लीलाराज कामबाङजी लगायत सम्पूर्ण श्रोताहरूलाई

हजुर श्रोताहरू, बहारसँग उडे मन किन थाम्दैन, यो सुमधुर गीत राखेँ मैले यहाँहरू माझमा। सुनिति अधिकारीको स्वरमा गीतकार लीलाराज कामबाङजीले बेलायतबाट यो गीत अनुरोध गर्नुभएको थियो र उहाँको अनुरोधलाई स्वीकारेर मैले यो गीत राखिने चाहन्छु। र उहाँले गीत सुनेर यहाँ प्रतिक्रिया पनि लेख्नु भएको रहेछ, वाह वाह सर ठ्याक्कै मलाई मनपर्ने गीत सुनाइदिनु भयो भन्ने लेख्नु भएको छ। फेरि पनि धन्यवाद दिन चाहन्छु लीलाराज कामबाङजीलाई, उहाँ बेलायत अक्सफोर्डबाट हुनुहुन्छ, कार्यक्रम सुनिरहनु भएको छ, धन्यवाद दिन चाहन्छु। अनि यहाँ हाम्रा ललित गुरुङ दाई र सती गुरुङज्यूको प्रतिक्रिया त मैले पढिसकेको छु। अनि खर्क गुरुङज्यूले अल्सोट युकेबाट लेख्नुहुन्छ, नमस्ते तुजी, धेरै दिनपछि भेट हुँदैछ है, सुनिरहेछु है भनेर लेख्नु भएको छ। सन्चै हुनुहुन्छ होला, समय मिलेमा एउटा लोकगीत सुनाइदिनु होला है भनेर उहाँले अनुरोध गर्नुभएको छ। आज यहाँ भोलि कहाँ बोलको गीत योगेन्द्र राई र गीता राईले गाउनुभयो गीत, सम्झनामा चाहिँ हजुर लगायत रेडियो सुनेर बस्नुहुने सम्पूर्णमा सम्झना चाहन्छु भन्नुभएको छ। अल्सोटीकोबाट खर्को गुरुङज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, तपाईँको अनुरोधलाई स्वीकारेर म त्यो गीत केही छिन बसिराख्नेछु है। समयको पाबन्दीको कारणले गर्दाखेरि अब नै अन्य गीतहरूलाई म अटाउन असमर्थ छु, किनकि समयले पनि नेटो काटिसकेको छ। यही गीत पुछारमा छाड्दै मैले पनि ओझेल पर्नु पर्ने हुन्छ। मिनी कालीकुटी राईजीले धन्यवाद भन्ने लेख्नु भएको छ। होमा पायम लिम्बुले पनि सेवा र तुलसीज्यू आ कति राम्रो सिन मैले सुनेर इन्जल लिँदैछु, गीतिका त राम्रो थियो, त्यसैमा हजुरको वाचन शैलीको कुरै नगरौँ, दुवैजनालाई नगेन भन्न चाहन्छु। लेख्न अलिक ढिलो भयो, गीत बजाउने समय नपुग्ला, यदि समय भएमा हजुरकै कलमबाट भन्नुभएको छ। अब आज म तपाईँको लागि पनि सम्पूर्ण श्रोताहरूको लागि पनि खर्क गुरुङले अनुरोध गर्नुभएको योगेन्द्र राई र गीता राईले गाउनुभएको यही गीत कार्यक्रम पुछारमा छाड्दै बिदाउन चाहन्छु। सुनिदिनु भएकोमा सम्पूर्ण श्रोताहरूलाई धन्यवाद, सुनेर जोडिनुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि धन्यवाद दिँदै बिदाउन चाहन्छु। तपाईँहरूको बाइक पल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। सिंहदरबारको संसद भवनमा संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको हो।
1: निर्वाचनपछि प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त एउटै राजनीतिक दलको नेतृत्वमा सरकार गठन हुनु मुलुकका लागि राजनीतिक स्थिरता, नीतिगत स्पष्टता र रूपान्तरणकारी सुधारको ऐतिहासिक अवसर हो। सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ। सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ। सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिनेछ। करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ। स्वैच्छिक कर अनुपालन, प्रविधि मैत्री राजस्व प्रशासन र शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व प्रणालीलाई उद्यम मैत्री बनाइनेछ। विभिन्न देशसँग दोहोरो कर मुक्ति सम्झौता विस्तार गरिनेछ। प्रदूषण पूर्वाधार र अन्य छरिएका शुल्कलाई क्रमशः एकीकृत हरित कर प्रणालीमा रूपान्तरण गर्ने नीति अवलम्बन गरिनेछ। भन्सार नाकामा न्यून विजेटीकरण नियन्त्रण गरिनेछ। मूल्य अभिवृद्धि लगायत सबै करको फिर्ता गर्ने प्रणाली स्वचालित र समयबद्ध बनाइनेछ।
0: सरकारले भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन समाधान गर्ने समस्याग्रस्त सहकारी संस्थालाई जनताले जम्मा गरे

0: वृद्धि गर्ने सरकारको नीति छ। आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा, वन, भूमि र वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गरिने, अन्तर्देशीय ऊर्जा व्यापार सम्झौताहरूलाई दीर्घकालीन लगानी आकर्षित गर्ने माध्यम बनाइने, आगामी दशक 2083-84 देखि 2093-94 लाई रोजगार प्रवर्धन दशक घोषणा गर्ने, त्यस्तै चलचित्र, वित्त चित्र र फोटोग्राफीलाई व्यावसायिकको रूपमा विस्तार गरिने, महिला उद्यमशीलतालाई रणनीति तर्जुमा गरिने, बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विशेष सहयोग, अवैध क्रसर र उत्खनन नियन्त्रण गरिने, विदेशी लगानीकर्तालाई लगानी भिजा प्रदान गरिने, नेपाललाई टेक हबका रूपमा विकास गरिने लगायतका विषय नीति तथा कार्यक्रममा उल्लेख छ। सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले आज सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। साथै सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई जेठ 4 गते बोलाएको छ। सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेको थियो। त्यस विरूद्ध अनिरा सोयुका दीपक धामी सहित विभिन्न विद्यार्थी संगठनले संयुक्त रूपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले विद्यार्थी संगठन खारेज गर्नुको कारण लिखित रूपमा पेश गर्न भनेको छ। अमेरिकाको क्यालिफोर्निया सान फ्रान्सिस्कोमा नेपाल उत्सव गरिएको छ।
1: नेपाली कला, संस्कृति, वेशभूषा तथा परम्पराको प्रदर्शन मार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले नेपाल उत्सव आयोजना गरिएको हो। गैरावश्य नेपाली संघ एनआरएनए क्यालिफोर्निया लगायतका नेपाली सामाजिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न उत्सवमा अमेरिकाका विभिन्न शहरमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता थियो।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुषा।

हजुर, बडो मिठो गीत, चर्के गीत, सुकमित गुरुङको आवाजमा तपाईँले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोताबृन्द। र यो मिठो गीतको साथसाथमा आजको हाम्रो कार्यक्रम दिवाको शैलीको शुभारम्भ भइसक्यो। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम, न्यानो अभिवादन टक्राउन चाहन्छु म यतिखेर, अनि यहाँहरू सबै सबैलाई अगाडि सँगसँगै अब कार्यक्रममा लिएर जान चाहन्छु। ठिक चार बजीसम्म आज पनि तपाईँको सेवामा कार्यक्रमको साथमा म हाजिर छु। त अहिले भने अगाडि समयको कुरा गर्छु, दिउँसोको 1:13 जानै आँटेको छ र कार्यक्रममा विभिन्न प्रकारका गीत सङ्गीतहरू अनि विभिन्न प्रकारका सर सामग्रीहरू लिएर म हाजिर भएकी छु तपाईँको सेवामा, र तपाईँहरू सबैजनाले चाहिँ साथ दिइरहनु भएको छ, साथ दिनुहुनेछ भन्ने आशा पनि गर्दछु यतिखेर। तपाईँहरू सबजना आराम कुशल नै हुनुहुन्छ होला भन्ने मैले आशा गरेँ, किनभने अब 2 दिनको जुन हाम्रो आराम गर्ने मौका थियो, यो मौकालाई पूर्ण रूपमा तपाईँले चाहिँ उपयोग गर्नुभयो होला, आराम गरेर एकदमै आनन्दित भएर चाहिँ नि तपाईँहरूले चाहिँ अब अहिले भनौँ आफ्नो कामलाई फेरि पनि सुचारु गर्नुभएको छ होला, एकदमै स्फूर्त भइकन, एकदमै एनर्जाइज भइकन फेरि पनि होइन। यो कारणले गर्दाखेरि यहाँहरू सबै सबैलाई चाहिँ नि आजको यो दिनमा, आजको यो दिनदेखि सुरु भएको हाम्रो जुन वर्किङ विक छ, यसलाई चाहिँ राम्रोसँगले अगाडि बढाउनु होला, सफल बनाउनु होला भनेर शुभकामना पनि टक्राउन चाहेँ। ह्याभ अ गुड वर्किङ विक अहेड भन्न चाहन्छु म तपाईँलाई, र मैले पनि एकदमै आराम गरिवरि एकदमै फ्रेस भएर तपाईँको सेवामा आउने मौका पाइसकेकी छु यतिखेर। त यहाँहरू सबैलाई कार्यक्रममा अब भने म अगाडि मिठा मिठा गीत सङ्गीतहरू आज सुनाउँछु नै, आज पुरानो पुरानो गीत सङ्गीतहरू हामी सुन्छौँ किन भनेर भन्नुहुन्छ भने आज चाहिँ नि पर्न गएको छ सोमबारको दिन, र सोमबार सधैँ नै हामी पुरानो पुरानो गीत सङ्गीतहरू सुन्छौँ, अनि त्यसै गरिकन अगाडि हाम्रो रहनेछ एकैछिन पश्चात मौसमको कुरा, अनि हेल्थ सेगमेन्ट छँदैछ, हेल्थ रिलेटेड विविध विषयवस्तुहरूमा यस सेगमेन्ट अन्तर्गत हामी कुराकानी गर्ने गर्छौँ, अनि त्यसको साथसाथमा अगाडि 2 बजेको समाचार रहनेछ। समाचार पश्चात कार्यक्रममा हामी अगाडि बढ्छौँ। कार्यक्रम अगाडि पढ्दाखेरि सधैँको सोमबार चाहिँ आज पनि हामी नेपाल दर्पण सुन्नेछौँ। नेपाल दर्पण अन्तर्गत हाम्रो जति पनि भनौँ न हाम्रो चाहिँ नेपालसँग सम्बन्धित कुराकानीहरू छन्, ती कुराकानीहरूलाई नेपाल दर्पण अन्तर्गत राखिने गरिन्छ। नेपाल भनेको के हो, नेपाली भनेको के हो, नेपालीपनको महत्त्व के हो, होइन, यस्ता विभिन्न कुराहरू जुन नेपाली हुनुसँग रिलेटेड छ ती कुराहरूलाई चाहिँ नि राखिने गरिन्छ। त आज यही सिलसिलालाई म अगाडि बढाउने छु, सुन्दै गर्नु होला है त। अनि त्यसपछिबाट हामी 3 बजेको समाचार सुन्छौँ, त्यसपश्चात मिठा मिठा गीत सङ्गीतहरूको सिलसिला त जारी रहने नै छ, तपाईँहरू सबैजनाले चाहिँ नि आज सुनेर साथ दिनुहुन्छ होला भन्ने आशा गर्दछु यतिखेर। आजको दिनको कुरा गर्नुपर्दाखेरि विक्रम सम्म 2083 साल वैशाख महिनाको 28 गते सोमबार, तदनुसार 11 मे 2026 आज सोमबारको दिन ज्येष्ठ कृष्ण पक्षको नवमी तिथि परेको छ। त आजको यो सुन चाँदीको दरबारको पनि कुरा गरिहाल्छु म यहाँनिर ठ्याक्क मैलेदेखि नै हाले तपाईँहरूसँग सेयर गर्न चाहन्छु। बढ्ने घट्ने क्रम त जारी नै छ, हिजोभन्दा 400 रुपियाँ घटेको छ। छापावाल सुन प्रतितोला आज 2,98,500 रुपियाँमा आज कारोबार भइरहेको छ भने चाँदी प्रतितोला 5,340 रुपियाँमा कारोबार भइरहेको छ। त सुन चाँदीको दरबार पनि सुन्दाखेरि आज भोलि त एकदमै जिब्रै टोक्नुपर्ने अवस्था आइसकेको छ है, यति धेरै बढेर गएको छ भनेर साध्य नै छैन। यसै गरिकन आज चाहिँ इट वाट यु वान्ट डे पनि रहेछ, साथसाथमा वर्ल्ड टोपियरी डे पनि आज हामीले मनाइरहेका छौँ, र तपाईँहरू सबैजनाले चाहिँ नि आज यसलाई चाहिँ नि भनौँ न अब्जर्भ पनि गर्दैनुहुन्छ होला भन्ने आशा गर्दछु। यसको विषयमा म आगामी भनौँ घन्टाहरूमा केही कुराकानी त गर्ने नै छु, सुन्दै गर्नु होला। यस विषयवस्तुलाई म अलिकति इलाबोरेट गर्नेछु, के हो त यो वर्ल्ड टोपियरी डे भनेको, किन मनाइन्छ, र इट वाट यु वान डे भनेको के हो भनेर भन्नु परेन, तपाईँले जे मनपर्छ त्यही नै खाने दिन हो आज गर्दाखेरिमा। नो डायटिङ डे भनेर मैले केही दिन अगाडि मात्र त्यसको विषयमा कुरा गरेकी थिएँ भने यो पनि त्यस्तै त्यस्तै खालको एउटा थिमसँग सम्बन्धित दिन हो भन्दा फरक नपर्ला, संसारभरि आज हामी मनाइरहेका छौँ है। यस विषयवस्तुमा अगाडि म कुरा गर्ने नै छु। अहिलेको लागि पनि यति नै जानकारी गराउँदै मैले तपाईँलाई अगाडि लिएर जान चाहन्छु अब भने एउटा मिठो गीततर्फ। आज पुरानो पुरानो गीत सङ्गीतहरू सुन्दैछौँ, चलचित्र दिवानाबाट कुमार सानुवालका याग्निक र साथीहरूले गाउनु भएको यो मिठो गीत सुन्छौँ यतिखेर।

0: गोरखा रेडियो भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: BFBS गोर्खा रेडियो।

0: दिवा कोसिलीमा अब स्वास्थ्य चर्चा।
1: हजुर त आदरणीय श्रोतावृन्द, दिवाको सिलीमा अब स्वास्थ्य चर्चाको पालो परिसकेको छ र स्वास्थ्य चर्चा अन्तर्गत आज हामी दुईवटा विषयवस्तुमा अलिकति ध्यान दिने तयारी गर्दैछौँ होइन। र यसमा चाहिँ विशेष गरिकन सबैभन्दा पहिला चाहिँ खानपान र निद्राको सम्बन्धको बारेमा अलिकति हामी चर्चा गर्नेछौँ र कुन खानेकुरा कहिले खाँदा कसरी खाँदाखेरिमा चाहिँ नि यसबाट कस्तो खालको चाहिँ निन्द्रामा असर पुग्छ भन्ने विषयवस्तुमा हामी कुरा गर्छौँ प्रथम सामग्रीमा। त्यस पश्चात दोस्रो सामग्री अन्तर्गत भने हप्तामा मात्र 2 घन्टा व्यायामले पनि जीवन कसरी परिवर्तन गर्न सक्छ त भन्ने विषयवस्तुमा हामी कुरा गर्नेछौँ। आउनुहोस् अब आजको हेल्थ सेगमेन्टलाई सुरुवात गरिहालौँ खानपान र निन्द्राको सम्बन्धको बारेमा कुरा गर्दै। धेरैजसो मानिसलाई थाहा छ भरिएको पेट लिएर सुत्न जाँदा निन्द्रामा असर पर्छ भनेर। के खाने र दिनको कुन समयमा खाने भन्ने कुरा मिलाउन सके निन्द्राको गुणस्तर सुधार गर्न सकिन्छ। ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य कुरा हो। धेरै र गरौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ जसले गहिरो र निरन्तर निन्द्रामा बाधा पुर्याउँछ। क्याफिन युक्त पेय पदार्थ जस्तो कि कफी, चिया वा एनर्जी ड्रिङ्कले निन्द्रा बिगार्छन् भन्ने कुरा त प्रष्टै छ, तर के निन्द्राको गुणस्तर अझ राम्रो बनाउनको लागि सुत्नु अगाडि खाने केही खानाहरू उपयोगी हुन सक्छन् त भन्ने अर्को एउटा चाहिँ प्रश्न पनि उठ्न सक्छ है। यही कुरालाई आज हामी अलिकति हेल्थ सेगमेन्ट अन्तर्गतको यो सामग्री मार्फत सम्बोधन गर्ने तयारी गर्दैछौँ। त केही साना अध्ययनहरूले निश्चित खानेकुराले निन्द्रामा फाइदा पुर्याउने देखाएका छन्। टार्ट, चेरी जुस है, यो पिउँदाखेरि निन्द्रा राम्रो भएको पाइएको छ विभिन्न अध्ययनहरूमा देखिए अनुसार। यसै गरिकन किवी फल, तपाईँले किवी फ्रुट जुन चाहिँ अमिलो अमिलो पनि हुन्छ होइन, तपाईँले यदि सुत्नु अगाडि खानुहुन्छ भने सकारात्मक असर देखिएको छ। अनि तातो दुध पिउनाले पनि निन्द्रा लाग्न सहयोग गर्ने रहेछ। अनि दुधमा पाइने टिप्ट्रोफान नामक एमिनो एसिड जुन हुन्छ यसले शरीरले मेलाटोनिन भन्नाले चाहिँ फेरि निन्द्राको एउटा हर्मोन हो यो बनाउँछ। मेलाटोनिनको कमीको कारणले गर्दाखेरि फेरि निन्द्रा राम्रो लाग्दैन। यस अर्थमा मेलाटोनिन हर्मोन जुन छ यसको चाहिँ उत्पादन शरीरले राम्रोसँगले गर्यो भने निन्द्रा राम्रोसँगले लाग्छ र यसलाई चाहिँ बनाउनको लागि ट्रिप्टोफान नामक एमिनो एसिड चाहिँदो रहेछ जुन दुधमा पाइन्छ। त मेलाटोनिनले हाम्रो निन्द्रा र जागरण चक्र नियन्त्रित गर्छ। अँध्यारो बढ्दै जाँदा शरीरले यसको उत्पादन स्वाभाविक रूपमा बढाउँछ र यस कारणले गर्दाखेरि निन्द्रा अघि अथवा भनौँ सुत्नुभन्दा केही समय अगाडि दुध पिउनाले निन्द्रालाई राम्रो असर पुग्ने रहेछ। त मेलाटोनिन चाहिँ दुधबाट मात्र नभइकन हामीले अन्य केही खानेकुराहरूबाट पनि यसको जुन उत्पादन छ यसलाई चाहिँ राम्रो बनाउन सक्छौँ, जस्तो कि अन्डा, माछा, बदाम, नट्सहरू अनि विभिन्न सिड्सहरू खान सकिन्छ। तर विज्ञहरू भन्छन् एउटा मात्र खानेकुराले चमत्कार चाहिँ गर्दैन। कोलम्बिया विश्वविद्यालयकी पोषण विज्ञ म्यारी पियर सेन्ट अन्ज भन्छन् दिनभरि अस्वस्थ खाना खाएर राति मात्रै चेरी जुस पिएर राम्रो निन्द्रा हुन्छ भन्ने सोच चाहिँ गलत हो। निन्द्रासँग सम्बन्धित रसायनहरू शरीरमा बन्न समय लाग्छ, त्यसैले दिनभरको आहार नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। त्यसै गरिकन निन्द्राको लागि कुन प्रकारको आहार चाहिँ उपयुक्त हुन्छ त भन्ने कुरालाई पनि अलिकति हामी विश्लेषण गरिहालौँ। अनुसन्धान अनुसार वनस्पति प्रधान आहार जस्तो कि फलफुल, सागसब्जी, साबुत अन्न, दाल, माछा, दुधजन्य पदार्थ आदि इत्यादि चाहिँ निन्द्राको लागि लाभदायक हुन्छ। मिसिगन विश्वविद्यालयकी एरिका जोन्सनले गरेको 2021 अध्ययनमा 3 महिना बढी फलफुल र सागसब्जी खाने मानिसहरूको निद्रा उल्लेखनीय रूपमा सुधारिएको पाइयो। विशेष गरी महिलामा दिनमा 3 वा बढी थप सर्भिङ फलफुल वा तरकारी खाँदा अनिद्राका लक्षण आधाभन्दा पनि बढी घटेको देखियो। त अघि मैले ट्रिप्टोफ्यानको कुरा गरेँ होइन, अब यो किन महत्त्वपूर्ण छ त भन्ने विषयमा कुरा गरौँ है। त स्पेनमा गरिएको 2024 अध्ययनले के देखाएको छ भने कम ट्रिप्टोफ्यान सेवन गर्ने व्यक्तिमा चाहिँ छोटो समय मात्र निद्रा लाग्ने अथवा सुत्ने अनि अनिद्राको जोखिम बढी भएको देखियो किनभने ट्रिप्टोफ्यान इक्वल्स टु सेरोटोनिन र सेरोटोनिन इक्वल्स टु मेलाटोनिन र मेलाटोनिन इक्वल्स टु गुड स्लिप होइन यो प्रक्रिया सही रूपमा हुनको लागि फाइबरयुक्त कार्बोहाइड्रेट जस्तो कि होल ग्रेन भयो साबुत अन्न दाल सँगै खानु जरुरी पनि हुन्छ है अनि यो चाहिँ ट्रिप्टोफ्यानको महत्त्वको बारेमा प्रकाश पार्ने एउटा चाहिँ अध्ययनको कुरा मैले गरिहालेँ अब हामी म्याग्नेजियमको कुरा गरौँ है त म्याग्नेजियमले तनावको हर्मोन कोर्टिसोललाई घटाउँछ स्नायु प्रणालीलाई शान्त बनाउँछ 30 वर्षभन्दा माथिका वयस्कलाई दिनमा करिब 420 मिलिग्राम म्याग्नेजियमको आवश्यकता पर्छ म्याग्नेजियम पाइने मुख्य स्रोतहरूमा पालुङ्गो जस्तो कि हरियो सागसब्जी दाल चना बदाम काजु बिउ र साबुत अन्न यानि कि होल ग्रेन अनि सिड्सहरू पर्दो रहेछ सन् 2024 गरिएको एक अध्ययनमा म्याग्नेजियम सप्लिमेन्ट लिने व्यक्तिमा गहिरो निन्द्रा र आरइएम स्लिप सुधारिएको पाइयो तर विज्ञहरू के पनि भन्दछन् भने सप्लिमेन्ट मात्रै समाधान चाहिँ होइन है नियमित व्यायाम स्वास्थ्य खाना र निश्चित सुत्ने उठ्ने समय पनि उत्तिकै महत्त्वपूर्ण छन् त खाने समयले पनि फरक पार्दो रहेछ अनुसन्धानले देखाए अनुसार सुत्नुभन्दा 2-3 घन्टा अगाडि खाना बन्द गर्नु राम्रो हो जति तपाईँले लास्ट मिल अफ द डे लिनुहुन्छ निन्द्राभन्दा अगाडि त्यो चाहिँ मिनिमम पनि 2-3 घन्टा अगाडि नै लिइसक्नुपर्छ अनि राति सबैभन्दा धेरै क्यालोरी खानु राम्रो पनि होइन बिहान नियमित नास्ता गर्नुपर्छ दिन र रातको स्पष्ट भिन्नता हुँदा मस्तिष्कले अब सुत्ने समय हो भनेर सजिलै बुझ्छ उज्यालोमा दुग्धजन्य नास्ता गर्दा राति मेलाटोनिन उत्पादन अझ राम्रो हुन सक्छ भन्ने संकेत पनि केही अध्ययनहरूले दिएका छन् त स्वास्थ्य निन्द्राको लागि खानुपर्ने खानेकुराहरूमा चाहिँ फलफुल र सागसब्जी प्रशस्तै खानु पर्यो साबुत अन्न दाल नट्स खानु पर्यो नियमित खाने समय बनाउन पर्यो पर्याप्त शारीरिक गतिविधि गर्न पर्यो अनि प्राकृतिक उज्यालो र अँध्यारोको सही प्रयोग गर्नु पर्यो यी समयको संयोजन अत्यन्तै आवश्यक हुन्छ यदि तपाईँलाई अनिद्रा स्लिप एप्निया जस्ता गम्भीर समस्या छन् भने डाक्टरको जाँच र उपचार अनिवार्य छ आहार सुधार उपचारको एउटा हिस्सा हो तर सबैको लागि एउटै आहार पर्याप्त नहुन पनि सक्छ भन्ने कुरालाई चाहिँ बुझ्नुपर्ने हुन्छ त निन्द्रा र खानाको सम्बन्धको विषयमा अलिकति कुरा गरेँ अब यो कुरालाई यतिमै थाती राख्दै एउटा छोटो विश्राम लिन्छौँ त्यस पश्चात अर्को सामग्री हप्तामा मात्र 2 घन्टा व्यायामले जीवन कसरी परिवर्तन गर्न सक्छ भन्ने विषयलाई लिएर आउनेछौँ

0: रेडियो
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो पी एफ

हजुरको आदरणीय श्रोतावृन्द, छोटो यो विश्राम पश्चात हामी फेरि पनि अगाडि बढ्दैछौँ स्वास्थ्य चर्चा परिचर्चामा, हेल्थ सेगमेन्टमा। आज हामी यो दोस्रो सामग्रीमा हप्तामा मात्र 2 घन्टा व्यायामले जीवन कसरी परिवर्तन गर्न सक्छ भन्ने विषयवस्तुमा कुरा गर्छौँ। धेरै मानिसहरूलाई हरेक हप्ता सिफारिस गरिएको मात्रामा व्यायाम गर्न गाह्रो हुन्छ, तर अनुसन्धानले के देखाएको छ कि थोरै मात्र व्यायाम पनि अत्याधिक लाभदायक हुन सक्छ। व्यायाम मुटुका लागि राम्रो हुन्छ भन्ने कुरामा शङ्का छैन। नियमित व्यायामले रक्तचाप र कोलेस्ट्रोल घटाउँछ र हृदयघात वा स्ट्रोक हुने सम्भावनालाई न्यूनीकरण गर्छ। तर कहिलेकाहीँ समय र रुचि पनि नहुँदाखेरि अलिकति गाह्रो पर्न सक्छ। त्यसो भए स्वास्थ्य लाभको लागि कम्तीमा कति व्यायाम गरे पुग्छ त भन्ने प्रश्न हुनु स्वाभाविक हो। त यो प्रश्न त मैले तपाईँसँग गरेँ, तर यसको उत्तर के हो त भन्दाखेरि यसको उत्तर चाहिँ तपाईँ सुरुवातमा कति फिट हुनुहुन्छ त भन्ने कुरामा निर्भर गर्छ। तपाईँको फिटनेसको सुरुवाती स्तर जति कम हुन्छ स्वास्थ्य लाभ लिन त्यति नै कम व्यायाम पर्याप्त हुन्छ। यदि तपाईँ पूर्ण रूपमा निष्क्रिय हुनुहुन्छ भने मुटु रोगको जोखिम घटाउन थोरै मात्र व्यायाम पनि काफी हुन्छ। झन्डै शून्य व्यायामबाट सुरु गर्दा हप्तामा 1-2 घन्टा हल्का साइकल चलाउने वा छिटो छिटो हिँड्ने बानीले नै मुटु सम्बन्धी रोगबाट हुने मृत्युको जोखिम करिब 20% घटाउन सक्छ। तर तपाईँ जति फिट हुँदै जानुहुन्छ र व्यायामको मात्रा जति बढाउनुहुन्छ त्यति नै मुटु स्वास्थ्यका थप फाइदा क्रमशः कम हुँदै जान्छन् र अनन्त स्थिर हुन्छ। यसलाई कहिलेकाहीँ जे शेप्ड कर्भ भनेर पनि भनिन्छ। र विकेन्ड वरियर हुनुको फाइदाको कुरा गरौँ। कुनै व्यायाम नगर्ने व्यक्तिले हप्तामा 2 घन्टा व्यायाम गर्न थालेपछि हृदय रोगको जोखिम सबैभन्दा ठुलो कमी देखिन्छ। यदि यो मात्रा बढाएर हप्तामा 4 घन्टा पुर्यायो भने थप सानो सानो फाइदाहरू पनि देखिन्छ। करिब 10% अतिरिक्त जोखिमको कमी हुन्छ। तर अनुसन्धानले मुटु स्वास्थ्यको लागि हप्तामा 4-6 घन्टा व्यायाम लाभदायक हुन्छ भनेर भनेको छ। यसभन्दा बढी गर्दा सबै कुरामा थप लाभ प्राप्त हुन्छ भन्ने अनिवार्य चाहिँ छैन। यद्यपि एउटा अध्ययनमा निष्क्रिय व्यक्तिहरूलाई म्याराथन जस्ता खेलका लागि प्रशिक्षण दिँदा जब उनीहरू हप्तामा 7-9 घन्टा प्रशिक्षण गर्न थाले उनीहरूको मुटुको संरचनामा स्पष्ट परिवर्तन देखियो। यस स्तरको प्रशिक्षणले 4-6 घन्टाको प्रशिक्षण जत्तिकै मुटु रोगको जोखिम घटायो, साथै मुटुको मांसपेशीको मात्रा बढ्यो, मुटुको कोठाहरू फराकिला भए। मुटु पनि अरू मांसपेशीहरू जस्तै हो, पर्याप्त ध्यान दिएमा यो ठुलो र बलियो बन्छ। यी परिवर्तनहरू व्यायाम सुरु गरेको 3 महिनामै देखिन थाले। त्यसैले थप घन्टा व्यायामले जोखिम अझै घटाएन भने पनि यसले फिटनेस उल्लेखनीय रूपमा बढाउँछ र सम्भवतः म्याराथन पनि छिटो दौडन सकिन्छ। पहिले यस्ता परिवर्तनहरू केवल खेलाडीमा मात्र सम्भव मानिन्थ्यो, तर यो अध्ययनले यदि हामी प्रतिबद्ध हुन तयार छौँ भने हामी पनि खेलाडीको जस्तो मुटु विकास गर्न सक्छौँ भनेर अध्ययनहरूले देखाएको छ। त जब तपाईँ हप्तामा 1-2 घन्टा व्यायाम गर्न थाल्नुहुन्छ सम्भव छ कि तपाईँलाई यो मन पर्न थाल्छ। हप्तामा 4 घन्टा व्यायाम हृदय रोग जोखिम घटाउने सबैभन्दा राम्रो बिन्दु हो। तर यदि तपाईँलाई प्रशिक्षण मनपर्छ वा कुनै खेलप्रति रुचि जाग्छ भने अझ बढी गर्न चाहिँ नहिचकिचाउनुहोस्। कहिल्यै व्यायाम नगरेको व्यक्तिका लागि भने सिधै हप्तामा 4 घन्टा व्यायाम गर्ने सोच डरलाग्दो हुनसक्छ, विशेष गरी समय अभाव भएको अवस्थामा। यही व्यायामको तीव्रता महत्त्वपूर्ण हुन्छ। यदि कम समयमा बढी फाइदा चाहनुहुन्छ भने पसिना निस्कने खालको व्यायाम आवश्यक हुन्छ। हाई इन्टेन्सिटी इन्टरवल ट्रेनिङ समय बचत गर्ने प्रभावकारी उपाय पनि हो। हिट ट्रेनिङ भनेर भनिन्छ यसलाई। यसका सामान्यतया के पर्छ भन्नुहुन्छ भने यसमा चाहिँ करिब 20 मिनटको व्यायाम, 30-60 सेकेन्ड तीव्र व्यायाम, बिचमा छोटो विश्राम र यस्ता छोटा तर तीव्र व्यायामले केही हप्तामै रक्तचाप घटाउँछ, कोलेस्ट्रोल कम गर्छ। तर धेरै हाई इन्टेन्सिटी इन्टरवल ट्रेनिङ अध्ययन साना भएकाले समग्र हृदय रोग जोखिममा कति असर पर्छ भन्ने स्पष्ट मापन चाहिँ अझै त्यति साह्रो भइसकेको छैन। अनि सावधानी पनि आवश्यक छ। यदि तपाईँलाई मुटु रोग छ भने सावधानी अप्नाउनुपर्छ, जस्तो कि कार्डियोमायोप्याथी अनि इस्केमिक हृदय रोग, मायोकार्डाइटिस आदि इत्यादि मुटुसँग सम्बन्धित समस्या छन् भने अलिकति सावधान चाहिँ हुनैपर्छ व्यायाम गर्नुभन्दा अगाडि। यी अवस्थामा अत्याधिक कडा व्यायाम सिफारिस गरिँदैन अनि यस्ता व्यक्तिहरूले हल्का वा मध्यम तीव्रताको व्यायाम गर्नुपर्छ, जसले फाइदा पनि दिन्छ र जोखिम पनि बढाउँदैन।
त यसै गरिकन समय कति मान्छेलाई नहुन पनि सक्छ, समयको समस्या धेरैलाई हुनसक्छ। अब त्यसमाथि पनि अहिलेको भागदौडको जिन्दगी होइन, एकदमै हाम्रो काममा व्यस्त रहन्छौँ अनि यो बेलामा हामीलाई यदि समय मिल्दैन दिनानुदिनको यो व्यायामको लागि भने हामीले विकेन्डमै पनि गरे हुँदो रहेछ, यानि कि छुट्टीको बेलामा। हप्तामा एकपटक छुट्टी त हुन्छै हुन्छ, यदि हप्ताभरि समय पाइएको छैन भने केवल विकेन्डमा मात्र व्यायाम पनि गर्न सकिन्छ, यसमा चिन्ता पक्कै नलिनु भए पनि हुन्छ है। र 37,000 बढी मानिसमा एउटा अध्ययन गरिएको थियो र यस्तै खालको अध्ययन जुन चाहिँ विकेन्डमा नै व्यायाम गर्ने अध्ययन गरिएको थियो, यसमा के देखियो भने हप्ताको सम्पूर्ण व्यायाम एक दुई दिनमै गर्ने व्यक्तिहरू र हप्ताभरि बाँडेर गर्ने व्यक्तिहरू दुवैमा हृदय रोगको जोखिम समान रूपमा घटेको पाइयो। यानि कि हप्तै दिनभरि तपाईँले हल्का हल्का थोर थोरै व्यायाम गर्नुभयो भने पनि, वा विकेन्डमा तपाईँले हप्ता दिनभरिको लागि जति सिफारिस गरिएको समय छ त्यो बराबरको व्यायाम गर्नुभयो भने त्यसको जुन रिजल्ट छ त्यो चाहिँ बराबर मिल्दो रहेछ, विशेष गरिकन मुटु स्वास्थ्यमा। यसर्थ आफूलाई अल्छी ठान्ने र मुटुको स्वास्थ्य सुधार गर्न चाहने व्यक्तिको लागि सन्देश सरल छ, कुनै पनि प्रकारको थोरै व्यायामले पनि ठुलो फरक पार्न सक्छ। यसर्थमा तपाईँले चाहिँ व्यायाम गर्दै नगर्नुभन्दा कुनै न कुनै प्रकारको व्यायाम गरिरहनुहुन्छ भने त्यो अत्यन्तै राम्रो हो। प्रिय सुधारबिन, हेल्थ सेगमेन्टमा आज दुईवटा सामग्रीहरू मैले तपाईँसँग सेयर गरेँ, यसमा चाहिँ तपाईँ सबैले केही न केही उपयोगी जानकारी यसबाट लिने मौका पाउनुभयो होला भन्ने मैले आशा गरेको छु। तब यसैको साथसाथमा हेल्थ सेगमेन्टलाई यतिमै थाती राख्न चाहन्छु। अब अगाडि हामी समाचारतर्फ लाग्छौँ 2 बजेको, त्यसपछि कार्यक्रमको अर्को चरणलाई लिएर फेरि पनि म हाजिर हुनेछु। अहिले पनि एउटा मिठो गीत तपाईँको लागि राख्न चाहन्छु र यो साङ्गीतिक प्रस्तुतिको साथसाथमा यो हेल्थ सेगमेन्ट सँगसँगै कार्यक्रम दुवा कसैलीको प्रथम चरणलाई म यहीँ नै समापन गर्न चाहन्छु अनि 2 बजेको समाचार पश्चात दोस्रो चरणको प्रस्तुति लिएर फेरि पनि तपाईँको सेवामा म हाजिर हुनेछु।

0: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ। सिंहदरबारको संसद भवनमा संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्नु भएको हो।
1: निर्वाचनपछि प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त एउटै राजनीतिक दलको नेतृत्वमा सरकार गठन हुनु मुलुकका लागि राजनीतिक स्थिरता, नीतिगत स्पष्टता र रूपान्तरणकारी सुधारको ऐतिहासिक अवसर हो। सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ। सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ। सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिनेछ। करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ। स्वैच्छिक कर अनुपालन, प्रविधि मैत्री राजस्व प्रशासन र शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व प्रणालीलाई उद्यम मैत्री बनाइनेछ। विभिन्न देशसँग दोहोरो कर मुक्ति सम्झौता विस्तार गरिनेछ। प्रदूषण पूर्वाधार र अन्य सरिएका शुल्कलाई क्रमशः एकीकृत हरित कर प्रणालीमा रूपान्तरण गर्ने नीति अवलम्बन गरिनेछ। भन्सार नाकामा न्यून विजेटीकरण नियन्त्रण गरिनेछ। मूल्य अभिवृद्धि लगायत सबै करको फिर्ता गर्ने प्रणाली स्वचालित र समयबद्ध बनाइनेछ।
0: सरकारले भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन समाधान गर्ने समस्याग्रस्त सहकारी संस्थाका जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ। विजिट नेपाल 2085 मनाउने, नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने, पर्यटक भिजा पूर्ण रूपमा अनलाइन बनाइने नीति लिएको छ। त्यस्तै पूँजी बजारमा पेन्सन कोष तथा गैर आवासीय नेपालीको सहभागिता गराउने, तोकिएको भन्दा बढ़ी लगानी गर्ने लगानीकर्ताका लागि लगानी भिजा उपलब्ध गराउने, माध्यमिक तहसम्म निशुल्क शिक्षा, पाठ्यक्रम पुनरावलोकन गरिने, कृषिमा आधुनिक क्रान्ति, सहुलियतमा बिउ बिजन र ऋण उपलब्ध गराइने, कार्बन प्राधिकरण गठन हुने, अग्नि नियन्त्रण

सहयोग आउँदो आर्थिक वर्षभित्र सड़क बालबालिकालाई मुक्त नेपाल घोषणा गर्ने दावी, अवैध कर्सर र उत्खनन नियन्त्रण गरिने, त्यस्तै विदेशी लगानीकर्तालाई लगानी भिजा प्रदान गरिने, नेपाललाई टेक हबका रूपमा विकास गरिने लगायतका विषय नीति तथा कार्यक्रममा उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री वारेन्द्र शाह बीचमै बैठक छोडेर बाहिरिनु भएको छ। राष्ट्रपतिले करिब एक घण्टा दश मिनट लगाएर नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो। सो अवधि पूरा हुनु अघि नै प्रधानमन्त्री शाह बैठकबाट बाहिरिनु भएको हो। उहाँले शुरूमा नीति तथा कार्यक्रमको प्रतिलिपि राष्ट्रपतिलाई बुझाए पनि पछि बैठकमा बस्नु भएन। कार्यक्रमको अन्त्यमा सभामुखले सांसदहरूलाई उभिन निर्देशन दिँदै राष्ट्रपतिलाई सम्मानपूर्वक विदाई गरिएको थियो। सभामुख र राष्ट्रिय सभाका अध्यक्षले राष्ट्रपति पौडेललाई बाहिरै समय पुर्याएर विदाई गरेका थिए, तर सो समयमा प्रधानमन्त्रीको कुर्सी खाली रहेको थियो। संसद परम्परा अनुसार राष्ट्र प्रमुखको सम्बोधनमा प्रधानमन्त्री उपस्थित हुने र अन्त्यमा विदाई गर्ने चलन भए पनि यसपटक त्यो परम्परा पालना नभएको देखिएको छ। नेपालको ए टोलीले एक दिवसीय अभ्यास सिरिजमा अमेरिकालाई 7 रनले पराजित गर्दै क्लिन स्विप गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा, बडो मिठो गीत तपाईँले सुनिसक्नु भएको छ आदरणीय श्रोताबृन्द। र यही गीतको साथसाथमा कार्यक्रम हाम्रो अगाडि बढेको छ। अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिएबिएस कर्कट रेडियोलाई, र यो बेलामा तपाईँको लागि कार्यक्रम लिएर म शिरीष शर्मा हाजिर भएकी छु। तपाईँलाई पनि थाहा छँदैछ सधैँ नै यो बेलामा तपाईँको लागि यस्तै करिकन कार्यक्रम अपराह्नकालीन प्रस्तुति दिवाको श्री लिएर म आउने गर्दछु भनेर। दिउँसोको अहिले 2:12 जाने आँटेको छ। यतिखेर अब तपाईँलाई म अगाडि लिएर जान चाहन्छु। मिठा मिठा पुरानो पुरानो गीत सङ्गीतहरू सुन्ने समय हो यो अहिलेको, र यसको अलावा हामी नेपाल दर्पण सुन्नेछौँ। हाम्रो दिदी सूर्यकुमारी पन्तज्यूले नेपाल दर्पण लिएर आउने गर्नुहुन्छ हाम्रो लागि सधैँ नै। र आज पनि अब यही नेपाल दर्पण तपाईँको लागि अगाडि राख्ने मेरो तयारी रहेको छ, त्यसतर्फ तपाईँलाई लिएर जान्छु। तपाईँ सबैले साथ दिनुहुन्छ होला भन्ने आशा गर्दछु यो बेलामा। त अलिकति मौसमको जानकारी गराइहालौँ। फर्स्ट आवर मौसमको जानकारी भन्न अलिकति छुट्याइहालिन्छु मैले, होइन, बदली छ, हर्का फुर्का वर्षा छ मध्यवर्ती भूभागहरूतिर, अनि दक्षिण भेगहरूतिर पनि यस प्रकारको मौसम रहेको छ। घाम लाग्ने क्रम चाहिँ ठाउँ ठाउँमा राम्रो नै लाग्छ भने नर्दर्न स्कटल्यान्ड र इस्टर्न कोस्टल एरियातिर भने अलिकति वर्षाको सम्भावना रहेको छ, र हावा पनि चल्ने देखिन्छ। आज राति वर्षाको क्रम जारी नै रहनेछ दक्षिण पूर्वीय भूभागहरू स्कटल्यान्डको, अनि नर्दर्न आयरल्यान्डमा पनि वर्षा हुनेछ, अनि बाँकी विभागमा हावा चल्नेछ तर सुखा रहने देखिन्छ। अनि अलिकति बिलो एभरेज टेम्परेचर छ आजको दिनमा चाहिँ नि, यसर्थमा बाहिर अलिकति चिसो भएको तपाईँले महसुस चाहिँ पक्कै पनि गर्न सक्नुहुन्छ होला जस्तो लागिरहेको छ मलाई देखेर। त यति नै भन्दै अब भने तपाईँलाई म अगाडि लिएर जान चाहन्छु। अगाडि चाहिँ एउटा गीत लता मङ्गेशकर र सबीर कुमारले गाउनुभएको चलचित्र बेताको गीत छ, पुरानो पुरानो नेपाली अनि हिन्दी गीत सङ्गीतहरू सुनिरहेका छौँ। यही सिलसिलामा यो गीत तपाईँको लागि राख्दैछु, अनि यो गीत पश्चात पनि नेपाल दर्पणतर्फ हामी अगाडि बढ्नेछौँ।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

अनेकतामा एकता समेटिएको नेपाल र नेपालीको चिनारी गराउने नेपाल दर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। श्रोताहरू, हामी विक्रम सम्बत 2083 सालमा प्रवेश गरिसकेका छौं। नेपाल दर्पणमा हाम्रा परम्परा, हाम्रा मान्यता, हाम्रा विविधताका बारेमा चर्चा गर्दै आइरहेकी छु। तर धेरै कुरा गर्न चाहे तापनि समयको अभावका कारण गर्न सकिँदैन। सानो भइकन पनि अनेक सांस्कृतिक विविधता भएको कारणले नै त हामी विशाल छौं, विश्वमा चिनिएका पनि छौं। वैशाख पूर्णिमा निकै महत्वपूर्ण दिन हो। यस दिनमा धेरै कुराहरू पर्ने गर्दछन्, जस्तो कि भगवान गौतम बुद्धको जन्म जयन्ती पर्दछ, जसको बारेमा मैले एउटा कार्यक्रममा पूरै चर्चा गरेँ। अनि त्यस्तै बुद्ध यो पूर्णिमाकै दिनमा उभौली चण्डी पूर्णिमा पनि पर्ने गर्दछ, त्यसको बारेमा पनि मैले गएको कार्यक्रममा चर्चा गरिसकेकी छु। र त्योभन्दा बाहेक गुरुङ समुदायले आफ्नै प्रकारले मनाउने एउटा नाच छ। हुन त उनीहरूको धेरै नाच छ, धेरै सम्पन्न जाति हो गुरुङ समुदाय। त्यसमा पनि हामी घाटु नृत्यको बारेमा त जति चर्चा गरे पनि सक्दैनौँ। र यो घाटु नृत्य भनेको के हो, कसरी उनीहरूले मनाउँछन् र यसको सुरुवात कसरी हुन्छ, कसरी यसको परम्परा रहेको छ र कसरी यसको विधि विधान छ, त्यसको बारेमा आज म नेपाल दर्पण कार्यक्रममा चर्चा गर्न चाहन्छु। हाम्रो नेपाल चार 36 वर्णको फुलबारी हो भनेर पृथ्वीनारायण शाहले भनिसकेका हुन्। विभिन्न जातीय मान्यता, धारणा, जीवनशैली, संस्कार आदिको रङ्गी चङ्गी सांस्कृतिक फुलबारी हो हाम्रो नेपाल। आजसम्म पनि हाम्रा जातीय जीवनशैली र मान्यताहरूलाई बचाइराख्न यी जाति एकदम सम्पन्न र प्रयत्नशील देखिन्छन्। यसै सन्दर्भमा गुरुङ समाजमा आजसम्म पनि जिउँदो रहेको लोक संस्कृतिमध्ये एउटा घाटु नाचलाई हामी बिर्सन सक्दैनौँ। त्यसो त गुरुङ भन्ना साथ हामी रोदीलाई बिर्सन सक्दैनौँ। तर आज म त्यतातिर जान्न, केवल गुरुङ जातिले घाटु नृत्यको बारेमा के कस्तो प्रकारको रीतिरिवाज चलिआएको छ त्यसको बारेमा मात्रै सुनाउन चाहन्छु। घाटु गुरुङ जातिको एउटा आफ्नै विशेषताले परिपूर्ण संस्कृति हो। हिमचुली, बरचुली, देवचुली आदिको आराधना नगरी घाटु जाग्दैन। अनेक प्रकारका विधि विधान यसमा छन्। यो घाँटीबाटै एक्लै सुर निक्लिने अर्थात् राग गीत भएकोले यो अर्थमा यसलाई घाटु भनिएको हो भनेर भनिन्छ। धार्मिक एवं सांस्कृतिक भावनाले ओतप्रोत रहेको घाटु नाच गुरुङ समुदायको एउटा जीवन्त संस्कृति हो। यसमा तत्कालीन सामाजिकता एवं ऐतिहासिकता पनि छिपेको पाइन्छ। त्यसैले पनि यो राष्ट्रिय संस्कृतिमा दरिन योग्य छ र कुनै स्वाभिमानी नेपालीले आफ्नो संस्कृति राष्ट्रिय संस्कृतिको नमुना कतै प्रस्तुत गर्नु परेमा घाटु नाच निर्धक्क अगाडि सार्न सक्दछ। यसमा आफ्नै परिवेश छ, आफ्नैपन छ, आफ्नै गौरव छ। त्यसैले त आज पनि प्रत्येक गुरुङ गाउँमा घाटु नाचको योजना उल्लासमय वातावरणमा सम्पन्न गरिने परम्परा छ। र विदेशी पाहुनाहरू आउँदाखेर पनि उनीहरूको अगाडि हिजो आज आफ्नो पन देखाउनको लागि यो घाटु नाच नाच्ने पनि गरेको हामी पाउँछौँ। घाटु पनि दुई प्रकारका हुन्छन् श्रोताहरू, एउटा सती घाटु, अर्को बाह्रमासे घाटु। सती घाटुको विधि विधान अलि चर्को नै छ, यसलाई धेरै नै सोचेर एकदम रीतिरिवाजका पूर्वक सम्पन्न गर्नुपर्छ भने यो जुन समयमा पनि नचाउनु हुँदैन, एउटा निश्चित समयमा मात्रै नचाउने गरिन्छ र यसको एउटा निश्चित अवधिमा समय हुन्छ। र तर बाह्रमासे घाटु जहिले पनि जहाँ पनि आयोजना गर्न सकिन्छ र अघि पछि गरिने घाटु चाहिँ यो बाह्रमासे घाटु नै हो। बाह्रै महिना नृत्य गर्न मिल्ने घाटुलाई बाह्रमासे घाटु भनिन्छ। बाह्रमासे घाटुमा पनि सती घाटुकै कथानक र गीती परम्परा छ। यसमा शिकारको कथा पनि जोडिन सक्छ। अनि यस नृत्यमा दुईदेखि चार वा छजना केटीहरूले घाटु भएर सामूहिक रूपमा नाच्न पनि सक्दछन्। घाटु गुरुबाहरूले आफ्नै ताल र लयमा लेग्रो तानी तानी गीत गाउँछन्। यो घाटुमा मादलको प्रयोग पनि गरिन्छ।
पाँच छ जना मादलेहरूले एकैसाथ ताल मिलाएर मादल ठोक्छन्। घाटुका केटीहरू विभिन्न हावभावमा विलाप गरे झैं अभिनय गर्दै नाच्दछन्। यसमा पनि वनदेवी जगाउने गरिन्छ र गीतको ताल र लयमा लचकता देखिन्छ, अर्थात् बेला बेलामा लय फेरिएको पाइन्छ। बाह्रमासे घाटु नृत्य राष्ट्रिय पर्व अनि विशिष्ट पाहुना आउँदा स्वागतको लागि र अन्य अवसरमा आयोजना गरिन्छ। त्यति बेला गाउँ नै नृत्यमय र संगीतमय हुन पुगेको पाइन्छ। अब सती घाटुको बारेमा भन्नुपर्दा, सती घाटुमा खास गरी एउटी रानी सती जानु परेको कारणले र साथै रानीको करुण पुकार र विलापको वर्णन गरिएको हुन्छ। अझ त्यसमा लडाईँको वा शिकारको विवरण, राजाको मृत्यु, रानीको विलाप, देवी देवताको प्रशस्ति, पुर्खाको उखान, पितृको श्रद्धाञ्जलि आदि विस्तृत रूपमा वर्णन गरिएको हुन्छ। सती घाटु प्रत्येक वर्षको वसन्त पञ्चमी अर्थात् श्री पञ्चमीदेखि आरम्भ भएर वैशाख पूर्णिमामा भव्यताका साथ आयोजना गरेर यसको दुई दिनपछि समापन गर्नुपर्ने रीति तिथि यसको छ। अर्थात् यो वसन्त पञ्चमीमा सुरु भएर वैशाख पूर्णिमा पछि दुई दिन जुन छ त्यो दुई दिनमा समापन गर्नुपर्ने रीतिरिवाज छ। वैशाख पूर्णिमालाई हामी चण्डी पूर्णिमामा भनिने हुँदा गुरुङहरू चण्डी पूर्णिमाको रूपमा पनि सती घाटुलाई मान्यता दिन्छन्। सती घाटुको क्रममा चण्डी लगायत विभिन्न देवदेवीको पूरा आराधना गरिन्छ। प्राय वसन्त पञ्चमीको दिनदेखि गुरुङ गाउँका रोधी परिवारले सती घाटु आयोजना गर्ने व्यवस्था मिलाउँछन्। त्यो दिन सर्वप्रथम घाटु केटीहरूको छनौट गरिन्छ। घाटु नृत्यका लागि कम्तीमा दुईजना कन्या केटीहरूको आवश्यकता पर्ने भएकोले प्रशिक्षणका लागि लगभग पाँच सात जना कन्या केटीहरूको छनौट गर्दछन्। छिटो छरितो पातलो कम्मर भएका, स्मरण शक्ति कमजोर नभएका, वर्षकै हिस्से परेका केटीहरूको छनौट हुन्छ। प्राय तीन तीन वर्षमा घाटु केटीहरू फेर्नुपर्ने परम्परा भएकोले प्रशिक्षणका लागि नयाँ केटीहरूको साथै गएका वर्षहरूमा भाग लिइरहेका केटीहरूलाई पनि समावेश गरेर घाटुका गुरुले घाटु नाचको हावभाव, शरीर सञ्चालन, नीति नियम सिकाउन सुरु गर्छन्। यसै क्रममा अन्य केटीहरूलाई पनि घाटुका लागि सहायक चरित्रको रूपमा प्रशिक्षण दिँदै जान्छन्। सहायक चरित्र भन्नाले घाटु कथानकमा आवश्यक पर्ने राजाहरू, फौजहरू, कुसुन्डे तथा मृग शिकारी कुकुर जस्ता पात्रहरू पर्ने गर्दछन्। वसन्त पञ्चमी वा त्यसभन्दा पछि प्रारम्भ भएको घाटु नाच प्रशिक्षणको क्रम करिब करिब तीन महिनासम्म चल्दछ। वसन्त पञ्चमीमा तिनीहरूलाई तालिम दिन सुरु गरिन्छ र तीन महिनापछि अनि वैशाख पूर्णिमाको दिनदेखि तीन दिनसम्म सार्वजनिक रूपमा सती घाटुलाई प्रदर्शन गरिने भएकोले पूर्णिमाको अघिल्लो दिनको साँझमा सबै गाउँलेहरू जम्मा भएर घाटु नाच गर्न गाउँको बिचमा रहेको घरमुखको आँगनमा तयार हुन्छन्। त्यसमा सफा सुग्घर पारेर लिपपोत गरेर अनि सबै तयारी गर्छन् र मन्त्रोच्चारण गर्दा कसै कसैलाई देवी नचढ्न सक्छ अथवा राम्रोसँग चढ्दैन, यसरी देवी नचढेका केटीहरूलाई अलग गरिन्छ र अति निपुण दुईजना मात्रै छान्दाखेरि धेरै छानिन्छ तर निपुण अन्त्यमा नपिण एकदम सिपालु दुईटी केटीलाई सती घाटुको लागि छनौट गरिन्छ र यदि कुनै घाटु केटीलाई देवी चढेन भने त्यसमा केही खोट भएको विश्वास गरिन्छ। यस्तो परम्परा छ र दोस्रो चरणमा पनि म घाटु नाचकै बारेमा चर्चा गर्नेछु। अहिलेको लागि यो गीत सुनौ।

गोर्खा रेडियो, तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, एसेक्स तथा चेशायरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

त नेपाल दर्पण कार्यक्रमको दोस्रो चरणमा आइपुगेका छौँ श्रोताहरू, र वैशाख पूर्णिमाको दिनमा सार्वजनिक रूपमा यो विधिवत घाटु नाच प्रारम्भ हुन्छ। यो दिन गाउँ बाहिरको चौतारीमा सेतो धागोले बेरेर चण्डी पूडा गरिन्छ, कुखुरा काटिन्छ अनि घाटु नाच गर्ने स्थललाई सजाउने र आवश्यक सरसामान जुटाउने व्यवस्था गर्दछन्। त्यसपछि घाटु केटीहरूलाई यथाशक्य राम्रोसँग सिँगार पटार पार्ने गरिन्छ। सिँगार पटार पार्ने विधि पनि धेरै नै लामो छ र यो विधिको बारेमा म अहिले केही पनि भन्न चाहन्न किनभने मसँग समय थोरै छ र यसमा धेरै सामानहरू चाहिन्छ, धेरै वेशभूषाहरू हुन्छन्, एकपछि अर्को यिनीहरूलाई सिँगार्नको लागि पनि लामो समय आवश्यक पर्दछ। र जे होस्, यसरी लामो समय सिँगार पटार पारेर सजधज गरिसके पछि अनि सम्पन्न भएपछि घाटु नृत्यको आरम्भ हुन्छ। सबभन्दा पहिले घाटु केटीहरूलाई एक अर्काको सामुन्ने पलेटी घसाएर घुँडा घुँडा जोडेर बसाइन्छ। त्यसपछि टहराको छेउमा बसेका घाटुका गुरुबाले चोखो पानीले अभिषेक गरेर तिनीहरूलाई केही अक्षता मुछेर दिन्छन् अनि मन्त्रिएका अक्षता ती केटीहरूले आफ्ना पोल्टामा राख्छन्। फेरि गुरुले फुलपाती र अक्षना मन्त्रेर ती केटीहरूको हातमा राखिदिन्छन् अनि गुरु र उनका केही सहायकहरूले घाटु गीत लामो लेग्रो तानी तानी गाउन थाल्छन्। त्यति बेलासम्म दुवै केटीहरूका आँखा बन्द हुनुको साथै जीव तथा अनुहारमा कम्पन समेत सुरु भइसक्छ, भनौँ घाटु केटीहरूमा देवी चढिसक्छ। गीत आफ्नै तालमा अगाडि बढिरहन्छ अनि केटीहरूका अनुहारको भाव क्रमशः फेरिँदै जान्छ। ती केटीहरूको मुखाकृतिबाट आन्तरिक कम्पन बलपूर्वक रोक्न खोजे चाहिँ छल्कन्छ। फूल र अक्षता लिएको हात जोडी राखेकै हुन्छ। सम्पूर्ण शरीरको कम्पनका साथसाथै गीतको तालमा जीवलाई दायाँ बायाँ ढल्काएर बसी बसी नृत्य भइरहन्छ र गीत गुन्जिरहन्छ। घाटु गीत नेपाली भाषामा नै सृजना भएको हुन्छ तर गीतको ताल र भाकाले गर्दा गीतको प्रत्येक शब्द विच्छेद भई अक्षरको उच्चारण शब्द अनुरूप मिल्दैन र शब्द नै बुझ्न पनि कठिन हुन्छ। र यो गीतको प्रारम्भमा देवी देवताहरूलाई आह्वान गरेर घाटुमा निम्त्याइन्छ र गीत गाउन पनि उनीहरू घन्टौँ लाउँछन्। सम्भवतः एक शब्दको एक राग बन्दछ र एक हरफ गाइसकिएपछि केही बेर सुस्ताउँछन् अनि पुनः अर्को हरफ गाउँछन्। गीत साह्रै ढिलो तालमा अगाडि बढ्छ, नृत्य पनि त्यस्तै ढिलो तालमा हुन्छ। यो गीतमा मादल बजाउनु पर्ने आवश्यकता पर्दैन र बजाउनु पनि हुँदैन भनिन्छ। स्वरकै संगीतात्मक लय हुन्छ, स्वर नै संगीतात्मक हुन पुग्छ। करिब एक घण्टापछि बसेर नाच्ने परीक्षित समाप्त हुन्छ। बसेर नाच्न नै उनीहरू एक घण्टा बिताउँछन् र अनि उठेर नाच्ने क्रम सुरु हुन्छ। पूर्णेको भोलिपल्ट अर्थात् परेवाको दिनमा घाटु नाचको मध्य हुन्छ। त्यो दिन घाटु खास कथाको वर्णन त्यो दिनमा हुने गर्छ। अब यो कथा पनि निकै लामो छ श्रोताहरू, म यो कथातिर पनि जान्दा। जे होस्, राजा रानीको प्रेम, छोराको जन्म, 14-14 राजासँगको लडाईँ, राजाको मृत्यु, रानीको विलाप, रानी सती गएकी र राजकुमार कुसुन्डा हुनु परेको वर्णन मार्मिक रूपमा कथामा पाइन्छ र यसरी यो सबै मार्मिक रूपमा वर्णन गरिनुको साथै देवी देवताको आह्वान र आराधना, पितृहरूको स्मरण आदि वर्णन जोडिँदा सती घाटु गीति नृत्य जस्तै विस्तारित र मार्मिक हुन पुगेको पाइन्छ। पुणेको भोलिपल्ट परेवाको दिन, यो परेवाको दिन वातावरण उल्लासमय तुल्याइन्छ। वर्ष दिनभरिमा विवाह भएका गाउँका सबै छोरीबेटी र नयाँ ज्वाइँहरू घाटुको निम्तो मान्न आउनुपर्ने अनिवार्य जस्तै रहन्छ। अरू पाहुनाहरू पनि भेला हुन्छन्। त्यस दिन घाटु नाचमा ठूलो जमघट रहन्छ। घाटु नाच क्रमिक रूपमा अगाडि बढिरहन्छ। कथानक अनुसार राजा रानीको प्रेम, लडाईँको अभिनय आदिको अन्य पात्रद्वारा थिएटर प्रस्तुत गर्ने अनि जोक्कर निकालेर हँस्यौली गर्ने र कुसुन्डे नाच आदि यी सबै प्रस्तुत गरिन्छ। कुसुन्डेका आफ्नै विशेषता रहन्छ। कुसुन्डेले
जुनसुकै काम पनि फत्ते गर्न सक्छ भन्ने विश्वास गरिन्छ। कसैले छोचो वचन बोल्यो वा उसलाई जिस्क्यायो भने कुसुन्डेले दर्शकहरूसँग पैसा असुल्ने गर्दछ भने बेला बेलामा प्रकट भएर दर्शकहरूलाई लखेटा लखेट गरेर हैरान तुल्याउँछ। कुसुन्डे कति बेला प्रकट हुन्छ र कति बेला लोप हुन्छ भन्ने निश्चित हुँदैन। त्यसैले कुसुन्डे हुने केटी ज्यादै नै फुर्तिली छिटी छरिती छानिएको हुन्छ। त्यस्तै विधि विविध प्रस्तुतिले घाटु नाच रोचक र मनोरञ्जनपूर्ण हुन पुग्दछ। कथानक गीत नसकिएसम्म घाटु नाच चलिरहन्छ। त्यो कथा पूरा गर्नुपर्छ। दिनभर रातभर पनि घाटु नाचको क्रम जारी रहन्छ अनि द्वितीयाको दिनमा घाटु गीत समाप्त हुन्छ र नाच पनि सम्पन्न हुन्छ। घाटु समापनमा पनि जसरी घाटु प्रारम्भमा विभिन्न हिमचुली बर्चुली आदि सम्पूर्ण देवी देवतालाई आह्वान गरी आमन्त्रण गरिएको हुन्छ त्यसरी नै आफ्नो स्थानमा फर्केर जान आराधना गरिन्छ। देव देवीलाई थानको मानको लगाइसकेपछि अनायासै घाटु केटीहरू धुरु धुरु रुन थाल्छन् र सायद सती जाने समय भएकोले होला। त्यसपछि ती केटीहरूलाई पाखुरामा समातेर गाउँ बाहिरको चौतारीमा लैजान्छन्। गुरुले मन्त्र मन्त्रेर तितेपातीको जल अभिषेक गरेर केटीहरूलाई बौराउँछन् र त्यहाँ बाँसको लिङ्गमा चुरा धागो कपडा घाटु केटीले पहिरेको लावा र फुलका मुकुटहरू अन्य श्रृङ्गारका सर सामानहरू झुन्ड्याएर गाडिन्छ। यसरी घाटु नाच सम्पन्न गरिन्छ। घाटु नाचको कार्यविधिमा विभिन्न गाउँमा यदा कदा केही फरक भएको पाइन्छ। जस्तो कि घाटु सेलाउँदा लमजुङमा बुढाबुढी बुढाहरू र युवाहरूको घच्चा घच्ची ठेलम ठेल गर्ने परम्परा छ। बुढाहरू घाटु सेलाउन लानुपर्छ भन्ने युवाहरू सेलाउन पाइन्न भन्ने आपसमा बाटो रोक्ने ठेलठाल गर्छन् र जाँडा रक्सीले मातेका जनसमूहमा कहिलेकाहीँ झगडा पनि पर्ने गर्छ। यस्तो प्रचलन अरू ठाउँको घाटमा त्यति पाइँदैन। जे होस् यस्तो विधि विधानपूर्वक यो घाटु नाच सम्पन्न हुने गर्दछ यो गुरुङ समुदायमा। यसको बारेमा धेरै लामो चर्चा नगरौँ श्रोताहरू। आजको कार्यक्रमको समय सकिएको हुनाले अन्तिममा यो गीत सुनाएर म आजको लागि बिदा चाहन्छु। नमस्कार।

0: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। सिंहदरबारको संसद भवनमा संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको हो।
1: निर्वाचनपछि प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त एउटै राजनीतिक दलको नेतृत्वमा सरकार गठन हुनु मुलुकका लागि राजनीतिक स्थिरता, नीतिगत स्पष्टता र रूपान्तरणकारी सुधारको ऐतिहासिक अवसर हो। सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ। सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ। सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिनेछ। करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ। स्वैच्छिक कर अनुपालन, प्रविधि मैत्री, राजस्व प्रशासन र शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व प्रणालीलाई उद्यम मैत्री बनाइनेछ। विभिन्न देशसँग दोहोरो कर मुक्ति सम्झौता विस्तार गरिनेछ। प्रदूषण पूर्वाधार र अन्य सरिएका शुल्कलाई क्रमशः एकीकृत हरित कर प्रणालीमा रूपान्तरण गर्ने नीति अवलम्बन गरिनेछ। भन्सार नाकामा न्यून विजेटीकरण नियन्त्रण गरिनेछ। मूल्य अभिवृद्धि लगायत सबै करको फिर्ता गर्ने प्रणाली स्वचालित र समयबद्ध बनाइनेछ।
0: सरकारले भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन समाधान गर्ने समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ। विजिट नेपाल 2085 मनाउने, नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने, पर्यटक भिजा पूर्ण रूपमा अनलाइन बनाइने नीति लिएको छ। त्यस्तै पूँजी बजारमा पेन्सन कोष तथा गैर आवश्यक नेपालीको सहभागिता गराउने, तोकेको भन्दा बढ़ी लगानी गर्ने लगानीकर्ताका लागि लगानी भिजा उपलब्ध गराउने, माध्यमिक तहसम्म निशुल्क शिक्षा, पाठ्यक्रम पुनरावलोकन गरिने, कृषिमा आधुनिक क्रान्ति, सहुलियतमा बिउ बिजन र ऋण उपलब्ध गराइने, कार्बन प्राधिकरण गठन गर्ने, अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गर्ने सरकारको नीति छ। आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा, वन, भूमि र वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गरिने, अन्तर्देशीय ऊर्जा व्यापार सम्झौताहरूलाई दीर्घकालीन लगानी आकर्षित गर्ने माध्यम बनाइने, त्यस्तै आगामी दशक 2083-84 2093-94 रोजगार प्रवर्धन दशक घोषणा गर्ने सरकारको नीति छ। त्यस्तै चलचित्र, वित्त चित्र र फोटोग्राफीलाई व्यवसायको रूपमा विस्तार गरिने, महिला उद्यमशीलतालाई रणनीति तर्जुमा गरिने, बौद्धिक अपाङ्गता भएका बालबालिका

0: आलोचना भएको हो। एमाले सांसद गुरु बरालले प्रधानमन्त्रीको व्यवहारलाई नीति तथा कार्यक्रम बहिष्कार सरह भएको टिप्पणी गर्दै संसदीय मर्यादा विपरीत भएको बताउनु भएको छ। त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दलालले पनि प्रधानमन्त्रीको व्यवहारलाई अशोभनीय र राष्ट्रिय लज्जाको विषय भन्दै आलोचना गर्नुभएको छ। नेपाली कांग्रेसकी नेत्री प्रतिभा गौतमले सामाजिक सञ्जाल मार्फत नीति तथा कार्यक्रम सरकारको आधिकारिक दस्तावेज भएकाले त्यस्तो संवैधानिक प्रक्रियामा प्रधानमन्त्रीकै अनुपस्थिति गलत सन्देश हुने बताउनु भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सरकारका पछिल्ला कदमको चर्को विरोध गरेका छन्।
1: प्रमुख प्रतिपक्षी कांग्रेसले दुई तिहाई नजिकको शक्तिशाली सरकार सदनसँग डराएर अध्यादेशको बाटो समाउँदै संसदलाई कमजोर बनाउन खोजेको आरोप लगाएको छ। सांसद निष्कल राईले अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा नपुराएको टिप्पणी गर्नुभएको छ।
2: दुई तिहाई नजिकको शक्तिशाली सरकार आखिर सदनसँग किन डराएको छ? किन अध्यादेशको बाटो समाएर संसदलाई कमजोर बनाउन खोजिँदैछ? अध्यादेश ल्याउने नआउने भन्ने हाम्रो भनाइ होइन, तर अध्यादेश संसदको भावना र आवश्यकता अनुसार आउनुपर्छ। सत्ता सहजताको साधन बन्नु हुँदैन। अहिलेको अध्यादेश त्यस अनुकूल छैन, जसको दफा दफामा हामी सदनमा जवाब खोज्नेछौँ। सरकारलाई हाई सन्चो मानेर बस्न दिँदैनौँ। अन्य विषयमा बहस गर्दै गरौँला, तर छुट्टा छुटाउनै नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन।
1: प्रतिपक्षी एमाले न्यायपालिकाको प्रमुख बन्ने कुरा प्रधानमन्त्रीको तजविजले निर्धारण गर्ने खतरनाक भाष्य स्थापना हुन खोजेको भन्दै आपत्ति जनाएको छ। सांसद पद्मा अर्याल,
3: अध्यादेश ल्याउनु सरकार आफ्ना निर्णयहरूमाथि उठ्ने प्रश्नहरूबाट भाग्न खोजेको कायरताको प्रमाण हो। यो अध्यादेशको श्रृङ्खला यतिमा रोकिँदैन। अध्यादेशको कार्यान्वयनसँगै प्रधान न्यायाधीश नियुक्तिको सिफारिस जसरी गरियो, त्यसले इतिहासमै पहिलो पटक स्थापित मान्यतालाई खण्डित गरेको छ। शक्ति पृथकीकरणको सिद्धान्तको धज्जी उडाएको छ। न्यायपालिकाको प्रमुख को हुने भन्ने कुरा विधिले होइन, प्रधानमन्त्रीको तजविजले निर्धारण गर्ने जुन खतरनाक भाष्य सिर्जना गरिँदैछ।
1: नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकार डोजर आतंक फैलाएर नागरिकको बाँच्न पाउने अधिकारमाथि नै धावा बोलेको आरोप लगाउनु भएको छ।
4: जहाँ राज्य मौलिक हकको रूपमा, नागरिकको मौलिक हकको रूपमा आवासको हकको ग्यारेन्टी गरिएको छ, यस्तो अवस्थामा आज राज्य प्राकृतिक विपत्ति आउनु पूर्व मानव सृजित विपत्ति ल्याउन उद्यत छ। मानवहरू बसिराखेको बस्तीहरूमा 24 घन्टे अल्टिमेटम दिएर मानिसहरूलाई राज्यको सम्पूर्ण सुरक्षा फौजको आतंक देखाएर, टोजर आतंक देखाएर आज नागरिकहरूलाई आत्महत्या हुनको लागि राज्यले बाध्य बनाएको छ। यसमा सरकारलाई इन्द्रबहादुर राईहरूले आत्महत्या गर्दाखेरि सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने, म सरकार समक्ष यो प्रश्न त्यसाउन चाहन्छु।
1: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे सरकारले ठोस कदम चाल्न नसकेको प्रति आपत्ति जनाउँदै सरकारले सेनाको दुरूपयोग गरेर सुकुम्बासी बस्तीमा आतंक मचाएको आरोप लगाउनु भएको छ।
5: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिल्केट हो, नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार? नेपाली सेनालाई सीमा रक्षामा त्यता पठायो कि सुकुम्बासी बस्तीमै दादागिरी देखाउँदै बस्यो? सीमा बनाउन नसक्नु, सीमा बचाउन नसक्नु, तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो? त्यसको उत्तर चाहिन्छ हामीलाई।
1: राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले सुकुम्बासी बस्तीमा ज्यान गएका दुईजना नागरिकको नैतिक जिम्मेवारी लिनुपर्ने बताएको छ। सांसद खुशबु ओली,
6: दुईजना गरिबले आफूले दुःख गरेर बनाएको टहरा भत्किएपछि आत्महत्या गर्न विवश भए, उहाँहरूको जीवन नै समाप्त हुँदा समेत सरकारले कुनै सम्वेदना प्रकट गरेको सुनिएन। यसले स्पष्ट रूपमा यो सरकार सामान्य भूमि मान्छेहरूबाट कति टाढा रहेछ भन्ने कुरा जनाउँछ कि जनाउँदैन? यो मात्र नीतिगत त्रुटि होइन, यो मानवीय संवेदनशीलताको गम्भीर असफलता हो, जसको नैतिक जिम्मेवारी सरकार र राष्ट्रपतिले लिनुपर्छ भन्ने माग गर्दछु।
0: सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारीहरूको ट्रेड युनियनलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। कायमुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल नेतृत्वको संवैधानिक इजलासको बहुमतले सो आदेश दिएको हो। त्यस्तै अदालतले विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले आज सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। साथै सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई जेठ 4 गते बोला

0: Yakuza. अब खबर फटाफट।
1: झापामा तीन वर्षमा सूचीकृत संस्थाबाट 10,041 जनाले सुरक्षित गर्भपतन सेवा लिए, ती मध्ये 20 वर्ष मुनिका 606 जना। गत वर्ष रोकिएको दुर्लभ एक सिंगे गैंडाको गणना यस वर्ष पनि नहुने, हरेक चार वर्षमा हुँदै आएको गैंडा गणना बजेट अभाव सँगै यस वर्ष बाघको गणना समेत परेकाले स्थगित। कञ्चनपुरको भीमदत्त नगरपालिका 10 तिलकेनी चुरे फेदीको दलित बस्तीका बासिन्दा भरपर्दो विद्युत सेवा नहुँदा सिंचाई सुविधाबाट बन्द।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: विरही माया अधुरो रह्यो मिठो गीतमा अहिले स्वर सम्राट नारायण गोपालको आवाज सुन्दै हुनुहुन्थ्यो तपाईँले प्रिय श्रोता वृन्द। र यही गीतको साथसाथमा कार्यक्रम दिवाको शैलीको यो अन्तिम चरणको यात्रा सुरु भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा स्वागत इवादन टक्राउन चाहेँ। म शिरीष सुनवार तपाईँको श्यामा छु। तपाईँ सबैलाई कार्यक्रममा अब अगाडि लिएर जान चाहन्छु। आजको यो अन्तिम चरणको यात्रामा तपाईँको लागि म मिठा मिठा पुराना पुराना नेपाली हिन्दी गीत सङ्गीतहरू राख्ने तयारीमा रहेकी छु। यहाँहरू सबैजनाले इन्जोय गर्नुहुन्छ होला यी गीत सङ्गीतहरूलाई भन्ने आशा गर्दछु। म समयको कुरा गर्छु। समय हाम्रो स्टुडियो घडीअनुसार दिउँसोको अहिले 3:18 आएको छ। कार्यक्रममा अब अगाडि बढौँ। अगाडि बढ्नुपर्दा आज विभिन्न प्रकारका विशेष विशेष अवसरहरू परेका छन् भनेर मैले अघि नै तपाईँलाई भनेको पनि थिएँ, होइन? र यसै सिलसिलामा चाहिँ आज वर्ल्ड टोपियरी डे पनि परेको छ। अनि यसै गरिकन वर्ल्ड इगो अवेरनेस डे अनि इट वाट यु वान्ट डे पनि परेको छ। र यो तिनवटा विशेष विशेष अवसरहरूलाई संसारभरि नै अहिले चाहिँ नै मनाइरहेको अवस्था छ प्रिय श्रोता पनि। र यो सिलसिलामा चाहिँ भनौँ न अब सानो ठुलो जस्तो सुकै अवसर भए तापनि त्यसको बारेमा जनचेतना वृद्धि, जानकारी सम्प्रेषण आदि इत्यादि चाहिँ विशेष चाहिँ यसको चाहिँ मुद्दाहरू हुन्छन्, विशेष यसको चाहिँ उद्देश्यहरू हुन्छन्। यसर्थमा कार्यक्रम मार्फत तपाईँको लागि यी कुराहरूको जानकारी प्रवाह गर्ने कोसिस मैले पनि गर्ने गर्दछु। त सधैँ नै मे महिनाको दोस्रो शनिबारको दिनमा चाहिँ संसारभरि वर्ल्ड टोपियरी डे मनाउने गरिन्छ। र वर्ल्ड टोपियरी डेको कुरा गर्नुपर्दाखेरि विशेष गरिकन के हो त टोपियरी भन्ने बित्तिकै यो एउटा चाहिँ यस्तो कला हो जसले चाहिँ कुनै पनि रुख, कुनै पनि झाडीहरूलाई चाहिँ कलात्मक आकार दिने गरिन्छ। टोपियरी स्केल भनेर भनिन्छ। टोपियरी एउटा आर्ट पनि हो, होइन? र यही टोपियरी आर्टलाई चाहिँ नि मनाउने अथवा यसलाई चाहिँ पहिचान गर्ने, रिकग्नाइज गर्ने आजको दिनको मुख्य उद्देश्य पनि हो। र प्राचीन कालदेखि नै यो एउटा चाहिँ नि गार्डनिङको भनौँ न, होइन, बागवानीको यो एउटा चाहिँ नि विशेष टेक्निक हो जुन चाहिँ अहिलेसम्म पनि हामी देख्न सक्छौँ, होइन? र पुरानो पुरानो थुप्रै चाहिँ पार्कहरूमा, थुप्रै चाहिँ बगैँचाहरूमा हामीले यो कलालाई मजाले देख्न पनि सक्छौँ। र यो टेक्निकबाट हामीले हाम्रो घरको चाहिँ रुखहरूलाई, घरको ठुलो ठुलो झाडीहरूलाई पनि राम्रो आकार दिएर सुन्दर बनाउन सक्छौँ। अब घरमा भनौँ, बाहिर बगैँचामा राम्रो राम्रो रुखहरू हुनु, राम्रो राम्रो चाहिँ झाडहरू हुनु एकदमै राम्रो कुरा हो, होइन? झाडीहरू हुनु राम्रो कुरा हो। अब ती झाडीहरूलाई एउटा कलात्मक ढङ्गबाट चाहिँ त्यसलाई काटेर त्यसलाई चाहिँ राम्रो ढङ्गबाट एउटा चाहिँ नि आकार दिएर राख्ने हो भने बगैँचाको सुन्दरता अझ बढेर जान्छ, है? यसर्थमा पनि यो जुन कला छ यो नमरोस्, यो कलालाई अझ अगाडि निरन्तरता यसले पाओस् भन्नको खातिर पनि यो दिन मनाउने गरिन्छ। विशेष गरिकन यसको उद्देश्य भनेको चाहिँ नि यो एकदमै युनिक जुन एउटा गार्डनिङ आर्ट छ र यसलाई र यसका रचनाकारहरू जो चाहिँ कलाकारहरू हुन्छन्, मालीहरू हुन्छन्, यो चाहिँ टोपियरी आर्टमा स्किलफुल व्यक्तिहरू हुन्छन्, उनीहरूलाई सम्मान दिनु र यो कलालाई, यो आर्टलाई चाहिँ सम्मान दिनु, रिकग्नाइज गर्नु पनि हो प्रेसदामेन। र यस दिनमा चाहिँ विभिन्न प्रकारका गार्डन्सहरूमा चाहिँ अनि प्रसिद्ध प्रसिद्ध गार्डनहरूमा चाहिँ विशेष प्रदर्शनीहरू र विशेष विशेष कार्यक्रमको आयोजना पनि गर्ने गरिन्छ। र यो बागवानी प्रेमीहरूको लागि महत्त्वपूर्ण छ किनभने नर्मल साधारण झाडीहरूलाई चाहिँ एकदमै जादुई आकृतिहरूमा परिवर्तन गर्नको लागि प्रेरित गर्छ। जस्तो कि पक्षीको सेप हुनसक्छ, जनावरको सेप हुनसक्छ, अथवा ज्योमेट्रिकल कुनै पनि ज्यामितीय आकार पनि हुनसक्छ। त टोपियरी कलाप्रति जागरूकता बढाउनको लागि आजको दिन बडो महत्त्वपूर्ण मानिन्छ, जसमा चाहिँ नि ऐतिहासिक तथा आधुनिक दुवै तरहको चाहिँ जुन गार्डनिङ आर्टहरू छ यसलाई प्रदर्शन गर्ने गरिन्छ। त तपाईँको घरमा पनि यस प्रकारको विशेष चाहिँ झाडहरू छन्, ठुला ठुला रुखहरू छन् भने कलात्मक ढङ्गबाट त्यसलाई चाहिँ तपाईँले टोपियारीको मद्दतबाट चाहिँ राम्रो आकार दिएर अझ सुन्दर बनाउन सक्नुहुन्छ भनेर भन्न चाहेँ मैले यतिखेर। यो बेलामा मलाई ठ्याक्क दुबईको भिजिटको याद आइरहेछ र दुबईको भिजिटमा चाहिँ नि त्यहाँ एउटा यस्तो गार्डन छ, होइन? र त्यो चाहिँ एकदमै आर्टिस्टिक छ, है? र यो चाहिँ त्यहाँ जानुहुँदाखेरि चाहिँ तपाईँले मिराकल गार्डन भनेर भनिन्छ होइन, एकदमै टोपियरीको 101 नमुना तपाईँले देख्न सक्नुहुन्छ है। र मिराकल गार्डन भन्ने बित्तिकै साँच्चै नै अब त्यस्तो गर्मी जस्तो ठाउँमा एकदमै भनौँ न बढी गरम हुने पानी कम हुने ठाउँमा पनि त्यो जुन प्रकारले विविध कलरफुल चाहिँ यो फुलहरू अनि साथसाथमा जति पनि ठुला ठुला चाहिँ झारहरू छन् झाडीहरू छन् त्यसलाई जुन प्रकारले टोपियरी आर्टद्वारा चाहिँ एउटा विशेष विशेष चाहिँ आकार दिएको छ अत्यन्तै सुन्दर हुन्छ। कहीँ तपाईँले मिकी माउस देख्न सक्नुहुन्छ, कहीँ तपाईँले घर देख्न सक्नुहुन्छ, कहीँ तपाईँले प्लेन पनि देख्न सक्नुहुन्छ, कहीँ तपाईँले भनौँ न अब तपाईँले कल्पना गर्नुहोस् कस्तो खालको चाहिँ त्यो एउटा चाहिँ गार्डन होला। नाम त्यतिकै मिराकल गार्डन त राखिएको पक्कै पनि छैन होइन, हरेक प्रकारको चाहिँ आकारहरू तपाईँले यस गार्डनमा देख्न सक्नुहुन्छ। र यस्तै यस्तै कलालाई चाहिँ बढावा दिनको लागि पनि आजको दिन बडो महत्त्वपूर्ण छ भन्दा फरक पक्कै पनि नपर्ला। आदरणीय श्रोताबृन्द, यति नै भन्दै मैले तपाईँलाई अब अगाडि लिएर जान चाहेँ एउटा मिठो गीततर्फ, र त्योभन्दा अगाडि एउटा छोटो प्रोमो ब्रेक लिन्छौँ है त।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर त प्रिय श्रोता पनि मिठो गीत सुन्दै हुनुहुन्थ्यो यतिखेर तपाईँले, जुन गीतमा लता मङ्गेशकरको आवाज सुन्दै हुनुहुन्थ्यो र चलचित्र स्वरको गीत रहेको थियो। र आज यस्तै मिठा मिठा पुराना पुराना नेपाली हिन्दी गीत सङ्गीतहरू तपाईँको लागि राख्दैछु म शिरीष, तपाईँको सेवामा छु। कार्यक्रम सुन्दै हुनुहुन्छ दिवाको सेली, यतिखेर हाम्रो आफ्टरनुन सोमा छौँ यति बेला। त प्रिय श्रोताबिन, अब भने तपाईँलाई म फेरि पनि अगाडि लिएर जान चाहन्छु। अगाडि जानुपर्दाखेरि तपाईँको लागि चाहिँ केही कार्यक्रमहरूको जानकारी पनि म सेयर गर्ने तयारीमा रहेकी छु। अहिले अब आउने शनिबार आइतबारको कार्यक्रमहरूको नै कुरा गर्नुपर्ने हुन्छ सबैभन्दा पहिला त, होइन? र अब अगाडि बढ्नुपर्दाखेरि अब आज त हाम्रो क्यालेन्डर अनुसार 11 मे भइहाल्यो। अब आउने अगाडिका दिनहरूको कार्यक्रमहरूको कुरा गर्न चाहन्छु। एउटा 14 मेको कार्यक्रम छ, ब्रिटिस फोर्सेस रिसेटलमेन्ट सर्भिस BFRS-को इम्प्लोइमेन्ट फेयर हुन गइरहेको छ अल्डरसोट ग्यारिजन स्पोर्ट्स सेन्टरमा। यो चाहिँ दिउँसोभन्दा पनि बिहानको 10:00 दिउँसोको 2:00 हुँदैछ। विभिन्न क्षेत्रका प्रोस्पेक्टिभ इम्प्लोयरहरूसँग प्रत्यक्ष रूपमा भेट्ने अवसर प्राप्त हुनेछ। यो करियर फेयरमा सहभागिता जनाई तपाईँले चाहिँ रोजगार सम्बन्धी सम्पूर्ण लाभ लिन सक्नुहुन्छ, स्पेसली फुपू गोर्खा। अनि एटेन्डेन्स रेजिस्ट्रेसन वा थप जानकारीको लागि चाहिँ सम्पर्क नम्बर रहेको छ 07727644336। र राम गलामी जी हुनुहुन्छ गोर्खा इम्प्लोइमेन्ट एडभाइजर, उहाँ चाहिँ फोर्सेस इम्प्लोइमेन्ट च्यारिटीको लागि कार्यरत हुनुहुन्छ, त उहाँसँग तपाईँले सम्पर्क गरेर कुरा गर्न सक्नुहुन्छ। 14 मे अब आउने बुधबारको, यो बुधबार होइन माफ गर्नुहोला, अब आउने बिहिबारको कार्यक्रम। 16 मेको कुरा गर्छु। अब 16 मेको दिनमा चाहिँ हुन गइरहेको छ इस्ले गोर्खा नेपाली एसोसिएसनको कार्यक्रम, र यो चाहिँ 16 मेको दिनमा हुनेछ गोर्खा म्युजियम एन्ड हेलिया गार्डन्सको भिजिट कार्यक्रम। सधैँ नै उहाँहरूले सालाना यो कार्यक्रम गर्ने गर्नुहुन्छ र यो पटक चाहिँ 16 मेको दिनमा हुन गइरहेको रहेछ। र यसको लागि चाहिँ तपाईँले सम्पर्क गर्नुपर्ने हुन्छ इस्ले गोर्खा नेपाली एसोसिएसनलाई, र उहाँ चाहिँ चेयरम्यान हुनुहुन्छ कमल बहादुर पूर्जाज्यू, र उहाँसँग तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। नभए तपाईँले मदत समूह मालाई पनि तपाईँले सम्पर्क गर्न सक्नुहुने रहेछ। मदत समूहको चाहिँ उहाँ को फाउन्डर हुनुहुँदो रहेछ भनेर भनौँ, र उहाँले सम्पूर्ण रूपमा आफ्नो डिटेल्स यहाँ पठाउनु भएको हुनाले यी कुराहरूलाई मैले तपाईँसँग सेयर गरेँ। नम्बर छ उहाँको 07727195720। यसमा तपाईँले वाट्सएप, भाइबर वा सिधै फोन पनि गर्न सक्नुहुन्छ, नभए इमेल गर्न सक्नुहुन्छ kpurza8386@yahoo.co.uk। यो 16 मेको कार्यक्रमको कुरा गरेँ मैले, शनिबार चाहिँ रहेछ। अनि 17 मेको कुरा गर्नुपर्दाखेरि 17 मेको एउटा कार्यक्रम रहेको छ साकेल उभौली सेलिब्रेसन ग्लोस्टरमा हुने स्थान रहेको छ इन्सवर्थ स्टेसन कम्युनिटी सेन्टर, बेलुकाको 4:15 रातिको 10:00 हुँदैछ यो कार्यक्रम। यति जानकारीहरू मैले अहिले तपाईँको लागि राखेँ, अन्य थुप्रै जानकारीहरू पनि छन् जुन म तपाईँलाई एकपछि अर्को अहिले अगाडि सुनाउँदै जानेछु, समयले साथ दिउन्जेलसम्म। त यसै गरिकन अब अगाडि बढ्नु पर्दाखेरि आज इट वाट यु वान्ट डे पनि हो, यानि कि जे खान मन लाग्छ त्यो खाने दिवस हो आजको दिन, मनले चाहेको खाना खाने दिनको रूपमा आजको दिनलाई हामीले लिइरहेका छौँ। यो दिन के हो भन्नुहुन्छ भने एउटा खास दिन हो, एउटा यस्तो मौका जुन दिन चाहिँ तपाईँले बिना पछतावा, बिना गिल्ट या कुनै पनि कारणको चिन्ता नगरिकन आफूलाई मन परेको खाना मजाले खाने दिन हो यो। र यो दिन चाहिँ आफूलाई मन परेको व्यञ्जनहरूको आनन्द लिने, जसमा चाहिँ जे पनि पर्न सक्छ, तपाईँलाई फास्टफुड मनपर्छ भने फास्टफुड लिन सक्नुहुन्छ, तपाईँले गुलिया पदार्थहरू मनपर्छ स्विट्सहरू मनपर्छ स्विट्स खान सक्नुहुन्छ, बर्गर, फ्रेन्च फ्राइज, केक, कुकिज, आइसक्रिम, जति पनि फुडहरू जङ्कको रूपमा हामी लिन्छौँ त्यो सबैलाई तपाईँले इन्जोय गर्न सक्ने दिन पनि हो। कहिलेकाहीँ चाहिँ यस्तो हुँदो रहेछ, अब भनौँ न होइन, हामीले एकदमै स्ट्रिक्टली हामीले चाहिँ हाम्रो क्यालोरिजलाई काउन्ट गरिरहेका छौँ, खानाहरूलाई के खाने के नखाने हेरिरहेका छौँ, यो स्पेसल डायटमा बसिरहेका छौँ भने समटाइम्स वी निड अ ब्रेक, होइन? र त्यस्तो स्थितिमा चाहिँ इट वाट यु वान डे चाहिँ एउटा यस्तो अवसर हुनसक्छ जुन दिन हामीले हाम्रो मनपर्ने हरेक खानेकुराहरू खान सक्छौँ, इन्जोय गर्न सक्छौँ, हाम्रो पेट भरेर खाना खान सक्छौँ भन्दा फरक पक्कै पनि नपर्ला। राम्रो हो यो, यस्तो दिनहरू पनि हुनुपर्छ। हुन त हेल्थ वाइज हेल्थ कन्सियस रहँदाखेरि हामीले कतिपय खानेकुराहरूलाई खाइरहेका हुँदैनौँ, बारिरहेका हुन्छौँ, त्यो स्थिति पनि आइरहेको हुन्छ, तर त्यो आफ्नो ठाउँमा छ। हेल्थलाई केयर गर्नु त एकदमै हाम्रो लागि महत्त्वपूर्ण नै छ, तर कहिलेकाहीँ मनले मागेको चिज पनि खानुपर्छ। फेरि हेल्थलाई केयर गर्ने भनेर हरेक कुरा बारे
खाने पनि कहिले काहीँ कस्तो हुन्छ भने मनले चाहेको खानेकुरा खान नपाउँदाखेरि यति साह्रो क्रेभिङ बढ्छ कि त्यो हामीलाई त्यो मेन्टल स्ट्रेस पनि हुनसक्छ र त्यो स्ट्रेसबाट रिलिफ पाउनको लागि पनि यस्ता दिनहरूले चाहिँ महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ होला जस्तो लाग्छ मलाई कहिले काहीँ यो चाहिँ एउटा प्रेरणा पनि एउटा उत्प्रेरणा पनि हो सबैलाई आफूलाई मन लागेको खानेकुराहरू चाहिँ एक दिन विदाउट गिल्ट खान सकिन्छ है भन्ने एउटा सन्देश पनि हो तर यसलाई चाहिँ एकदमै रेगुलर बेसिसमा चाहिँ गर्नु भएन वर्षको एकपटक मात्र यो दिन आउनुको पछाडि उद्देश्य पनि त्यही छ कि एक दिन मजाले खाएर हामीले इन्जोय गर्न सक्छौँ बाँकीका दिनहरूमा हामीले हाम्रो डायटलाई अथवा हाम्रो जुन एउटा रुटिन छ जुन एउटा हाम्रो खानासँग सम्बन्धित एउटा चाहिँ डिसिप्लिन छ त्यसलाई चाहिँ मेन्टेन गर्न सक्छौँ त यो रमाइलो एउटा चाहिँ अवसर परेको हुनाले मैले तपाईँसँग सेयर गरेँ यो कुरा अब भने तपाईँलाई एउटा गीत सुनाउन चाहन्छु प्रकाश श्रेष्ठ र साथीहरूले गाउनुभएको छ यो मिठो गीत सुनौँ है त

0: स्नेहा मीडिया है। हम
1: मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ, केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

त आदरणीय श्रोता पनि सुन्दै हुनुहुन्थ्यो यस मिठो गीतलाई. यतिखेर मोहम्मद अजिज र साधना सरगमले गाउनुभएको गीत सुन्दै हुनुहुन्छ बिएबिएस गोर्खा रेडियोलाई. कार्यक्रम रहेको छ दिवा कोसली, हाम्रो आफ्टरनुन सो. म शिरीष सनवार तपाईँको सेवामा छु. आज सोमबारको दिन यस्तै मिठो मिठो पुरानो पुरानो गीत सङ्गीतहरू सुनेर हामीले इन्जोय गऱ्यौँ र साथसाथमा आजका दिनहरूका विशेष विशेष अवसरहरूको पनि मैले अलिकति कुरा गरेँ तपाईँहरूसँग, होइन. अनि यही सिलसिलामा चाहिँ वर्ल्ड इगो अवेरनेस डे पनि परेको रहेछ आज. हेर्नुहोस् न कस्तो हामीले फरक फरक प्रकारको चाहिँ नि दिनहरू मनाइरहेको हुँदो रहेछौँ. हामीले थाहा पनि हुँदैन कतिपय यस्ता कुराहरू त, होइन. र आज मैले कतिवटा कुराहरू गरेँ तपाईँहरूसँग, जस्तो कि टोपियरी डे, वर्ल्ड टोपियरी डे, टोपियरी जुन एउटा आर्ट्स गार्डनिङको त्यसप्रति समर्पित आजको दिन. यसै गरिकन इट वाट यु वान डे, आज तपाईँले गिल्ट फ्री भएर जे पनि खान सक्नुहुन्छ भनेर पनि मैले भने. अनि फाइनली हामी वर्ल्ड इगो अवेरनेस डेको बारेमा पनि कुरा गरौँ. अवेरनेस दिनहरू फरक फरक प्रकारले आइरहेका हुन्छन्, हामीले सेयर गरिरहेका हुन्छौँ तपाईँहरूसँग. र यही सिलसिलामा आज चाहिँ संसारभरि इगो अवेरनेस डे मनाइरहेका छौँ हामी. इगो भन्ने बित्तिकै एउटा एक प्रकारको अहङ्कार हो. इगो माइट बी अ पोजिटिभ एन्ड अ नेगेटिभ, बोथ साइडबाट चाहिँ हामीले यो एउटा इमोसनलाई लिन सक्छौँ, होइन. अहङ्कार भन्ने कुरा हामीले चाहिँ यसलाई चाहिँ गलत तरिकाबाट हामी माथि हावी हुन दिन्छौँ भने हाम्रो जीवनलाई हामीले एकदमै एउटा चाहिँ दुर्भाग्यपूर्ण मोडतिर लगिरहेका हुन्छौँ भन्दा फरक नपर्ला. हुन त सबैमा धेर थोर इगो त हुन्छ नै, तर इगो इट्सेल्फ इज नट अ ब्याड इमोसन अथवा नट अ ब्याड फिलिङ. तर त्यो जब नेगेटिभ भएर आउँछ त्यति बेला चाहिँ यसले हामीलाई विध्वंस त गर्छ नै गर्छ, हामी वरिपरिका सबैलाई पनि यसले चाहिँ एकदमै एक प्रकारको डिस्ट्रक्सनको बाटोमा लान्छ भन्दा फरक नपर्ला. हाम्रो सम्बन्ध बिगार्छ, हाम्रो जीवन बिगार्छ, हाम्रो करियर बिगार्छ, हामीलाई नै बिगार्छ, होइन. त्यस कारण गर्दाखेरि यसलाई चाहिँ हामीले कतिसम्म आफूमाथि हावी हुन दिने र कसरी यसको चाहिँ पोजिटिभ कुराहरूलाई, पोजिटिभ साइडलाई चाहिँ उजागर गर्ने भन्नेपट्टि लाग्नुपर्छ जस्तो लाग्छ मलाई. र यही कुरालाई चाहिँ अब जनचेतना अभिवृद्धि गर्नको लागि, यही कुराको सारांश, यही कुराको चाहिँ जानकारी सम्प्रेषण गर्नको लागि आजको दिन चाहिँ संसारभरि नै वर्ल्ड इगो अवेरनेस डे भनेर मनाइरहेको अवस्था छ. कुनै पनि कुराको अवेरनेस तपाईँ हामीलाई जब हुन्छ त्यति बेला त्यसबाट पर्ने दुष्प्रभावबाट आफैले आफैलाई बचाउन सक्छौँ र त्यसबाट आउने जति पनि एउटा चाहिँ नकारात्मक परिणामहरू छन् त्यसबाट हामीले आफैलाई बचाउन सक्छौँ. सबैभन्दा ठुलो कुरा चाहिँ हाम्रो अवेरनेस नै हो, चेतना नै हो. जब हामी चेतनशील हुन्छौँ कुनै पनि कुराप्रति त्यति बेला हामी त्यसको दुष्परिणामबाट सोझै बच्छौँ, किनभने हामीले त्यसलाई प्र्याक्टिस नै गर्दैनौँ अथवा त्यसको अपोजिट राम्रो कसरी गर्न सकिन्छ भन्ने कुरापट्टि लाग्न सक्छौँ, होइन. यसर्थमा पनि आज चाहिँ वर्ल्ड इगो अवेरनेस डेको अवसरमा चाहिँ हामी आफैले आफैलाई पनि चेक गरौँ, हामी भित्रै रहेको अहङ्कारको जुन भावना छ यसलाई चेक गरौँ, होइन. कतिपय अवस्थामा यो अहङ्कारहरूलाई बाहिर हामीले सतही रूपमा प्रकट गरि पनि रहेका हुन्छौँ र त्यो कतिपय अवस्थामा जरुरी पनि हुन्छ, होइन, रिक्वायर्ड पनि हुन्छ भनेर भनौँ. त्यसको मात्रा तलमाथि हुनसक्ला, होइन. तर कतिपय अवस्थामा चाहिँ हामी झुटो घमण्डमा पनि एकदमै अभिमानी बनेर चाहिँ, अहङ्कारी बनेर चाहिँ हामीले संसारको अगाडि हाम्रो आफ्नो एउटा गलत छवि पनि देखाइरहेका हुन्छौँ. र यो कुराहरू मनन गर्नुपर्छ, माइन्डफुल हुनुपर्छ भन्दै आजको दिनलाई चाहिँ वर्ल्ड इगो अवेरनेस डेको रूपमा संसारभरि मनाइरहेको अवस्था छ. यो एउटा जानकारी पनि मैले तपाईँसँग सेयर गर्न चाहेकी थिएँ. कार्यक्रम दिवाको मा यस्ता विभिन्न प्रकारका दिवसहरूको हामी कुरा गर्छौँ. हाम्रो श्रोताहरूले पनि यस्तो विभिन्न प्रकारका दिवसहरूको बारेमा तपाईँले बताउनु हुँदा हामी पनि छक्क पर्छौँ, हामीलाई पनि थाहा हुँदैन यस्तो पनि दिनहरू हुँदो रहेछ है भनेर पनि भन्नुहुन्छ हाम्रो श्रोताहरूले पनि, है. र त्यो कारण गर्दाखेरि रमाइलो लाग्छ यस्ता कुराहरू, जानकारीहरू सेयर गर्न पाउँदाखेरि यहाँहरूसँग. र यी जानकारीहरूले तपाईँ हामी सबैलाई एउटा अझ राम्रो मान्छे बन्नमा, अझ एउटा राम्रो ह्युमन बिइङ बन्नमा मद्दत गर्छ, हाम्रो व्यक्तित्वलाई निखार्नमा मद्दत गर्छ भन्ने कुरालाई चाहिँ नि मैले पनि मनन गरेकी छु. तपाईँहरू पनि मनन पक्कै पनि गर्नुहुन्छ होला. र यही नोटमा अब कार्यक्रमलाई चाहिँ मैले यहीँ आएर टुङ्ग्याउन चाहेँ. भोलि दिउँसो फेरि पनि एक बजेको समाचार पश्चात हाम्रो भेट त छँदैछ. त्यति बेलासम्मको लागि मलाई आज्ञा दिनुहोस्. आज पुरानो पुराना गीत सङ्गीतहरू सुनिरहेका छौँ. यही सिलसिलामा अब म तपाईँको लागि एउटा गीत राख्छु. उदित नारायण झा र दिपा नारायण झाले गाउनु भएको छ यही गीत. तपाईँको सेवामा टक्राउँदै म अहिलेको लागि बिदा लिन्छु. हस्त, नमस्ते, बाई बाई.

0: बीबीसी नेपाली सेवाको साझपखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम संसदमा पेश, प्राथमिकतामा सुशासन,
1: सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउने छ।
0: विपक्षी दललाई कस्तो लाग्यो सरकारको कार्यक्रम?
2: समग्रमा त यो भन्दा अगाडिको सरकारले ल्याएको कार्यक्रम जस्तो थियो, त्यो खालको नै छ, तर अलिक धेरै महत्वाकांक्षी जस्तो देखिएको छ।
0: कर्मचारी ट्रेड युनियन एवं विद्यार्थी संगठन हटाउने विरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, अनि युद्ध अन्त्यबारे आफ्नो प्रस्ताव जिम्मेवार पूर्ण भएको तेहरानको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। इरानको विदेश मन्त्रालयले द्वन्द अन्त्य तथा हर्मुज जलमार्ग खुला गराउने विषयमा तेहरानले पठाएका प्रस्तावहरूको प्रतिरक्षा गरेको छ। मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले इरानका प्रस्तावहरू जिम्मेवार र उद्धार रहेका बताएका छन्। बरु वासिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको तेहरानको आरोप छ। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रस्तावको जवाफमा इरानले पठाएका प्रस्तावहरू पूर्णत अस्वीकार्य रहेको प्रतिक्रिया दिएका थिए। त्यसपछि इरानले दिएको जवाफमा उसको विदेश मन्त्रालयले विदेशमा रोका गरिएका सम्पत्तिहरू फुकुवा गर्नुपर्ने लगायतका विषय इरानको वैध अधिकार भएको उल्लेख छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता बागेईले भने, यस क्षेत्रमा युद्ध अन्त्य गर्ने माग, इरानी जहाज विरुद्ध समुद्री डकैती रोक्ने माग र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने माग के अचाकली हो? यो के हो भन्ने जिम्मा तपाईँ र तपाईँका जनतालाई म छोड्छु। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेई। इरानी प्रस्ताव नमान्ने ट्रम्पको अभिव्यक्तिसँगै तेलको मूल्यमा फेरि वृद्धि भएको छ। ब्रिटिस प्रधानमन्त्री सर कियर स्टार्मरले गत साताको चुनावी नतिजालाई लिएर नेतृत्व सम्बन्धी आउने जुनसुकै चुनौतीको आफूले सामना गर्ने बताएका छन्। उनले देशलाई अस्त व्यस्ततामा धकेल्न नदिने उल्लेख गरे। खस्कदो जीवनस्तर र सहरी केन्द्रहरूको अवस्थालाई लिएर मतदातामा असन्तोष देखिएको कुरा आफूले पनि बुझेको प्रधानमन्त्री स्टार्मरले बताए। तर हाम्रा राजनीतिक संवाददाताका अनुसार चुनौती र विनयशीलताको सम्मिश्रण पाइएको प्रधानमन्त्रीको भाषणले पार्टीभित्र उनको बढ्दो अलोकप्रियतालाई कम गराउने सम्भावना देखिँदैन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गराउने सम्बन्धी वार्ताको मध्यस्थता गर्न जर्मनीका पूर्व चान्सलर गेरहार्ड श्रोडेरलाई गरेको आग्रह युरोपेली सङ्घकी उच्च कूटनीतिज्ञले खारेज गरिदिएकी छन्। यसअघि श्रोडेरले रुसको पक्षमा पैरवी गरेका र उनी दुवैतिर हुने काजा कलासले बताइन्। तीन दिने युद्ध विरामका बावजुद युक्रेनमा कम स्तरमा भए पनि लडाईँ जारी रहेको छ। रुसी ड्रोन हमलाको लहर देखिएको छैन, तर युक्रेनी सेनाले अग्रपङ्क्तिमा कैयौँ पटक युद्ध विराम उल्लङ्घन गरेका विवरणमा जनाइएको छ। मध्य पूर्वमा जारी तनावको असर ऊर्जामा परिरहेका बेला श्रीलङ्काले सोमबारबाट बिजुलीको महसुल दरमा 18% वृद्धि गरेको छ। थर्मल प्लान्टबाट बिजुली उत्पादन गर्न खर्च बढेपछि महसुल बढाइएको अधिकारीहरूले बताएका छन्। महसुल वृद्धिले मासिक 180 युनिटभन्दा बढी बिजुली खपत गर्ने उपभोक्तादेखि होटल व्यापार व्यवसायहरू प्रभावित हुनेछन्। त्यसभन्दा कम युनिट मासिक खपत गर्ने उपभोक्ताको हकमा महसुल दरमा वृद्धि गरिने छैन। र दक्षिण अफ्रिकाका तटीय क्षेत्रमा जहाजहरूको बढ्दो आवागमनले ह्वेल माछाका निम्ति खतरा बढाएको शोधकर्ताहरूले बताएका छन्। प्रिटोरिया विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार दक्षिण पश्चिमी तटीय क्षेत्रमा ह्वेलहरू उल्लेख्य सङ्ख्यामा रहेका पृष्ठभूमिमा पानी जहाज करिडोर बन्दै जाँदा तिनीहरू जहाजसँग ठोकिने जोखिम बढेको हो। यो बिबिसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममा सुशासनलाई समृद्ध नेपालको आधारशिला मान्ने भनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको उक्त नीति तथा कार्यक्रममा संविधान संशोधनदेखि लिएर अव्यवस्थित बस्तीको व्यवस्थापन तथा करको बोझ कम गर्नेदेखि लिएर रोजगार प्रवर्धन दशकको घोषणा गरिने समेतका विषयहरू समेटिएका छन्। एक रिपोर्ट। गत वर्ष भदौ 23 र 24 भएका आन्दोलन तथा विध्वंस पश्चात आयोजित

0: उद्यमशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
1: सरकारले हाल संविधान संशोधनका निम्ति बहस पत्र तयार गरिरहेको भन्दै नीति तथा कार्यक्रममा त्यसको उद्देश्य र प्रयोजन बारे बोलिएको छ।
0: सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
1: नीति तथा कार्यक्रममा करका संरचना पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने वाचा गरिएको छ। साथै सहकारी पीडित बचतकर्ताको रकम फिर्ताको विषयदेखि लिएर पूर्वाधार विकासका विषय पनि त्यसमा समेटिएका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले खास गरी अध्यादेश, सुकुम्बासी हटाइएका जस्ता विषय चर्को गरी उठाएका थिए। उनीहरूले सरकार कार्यकारीको स्वेच्छाचारितातर्फ अग्रसर भएको आरोप समेत लगाएका थिए। प्रमुख प्रतिपक्षीय नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले अध्यादेश जारी गरिएको प्रति कडा आपत्ति जनाए।
2: अन्य विषयमा बहस गर्दै गरौँला, तर छुट्टा छुटाउनै नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। गणपूर्वक संख्या तोक्ने विषय संविधानको परिकल्पना हुनै सक्दैन। त्यसमाथि छ सदस्यमा प्रधानमन्त्री सहित तीनजनाले गर्ने निर्णय कसरी बहुमत हुन सक्छ? अध्यादेशको हरेक क्लजमा प्रधानमन्त्रीलाई हाइपर पावर दिइएको छ। प्रधानमन्त्री सहज हुन्छ भनेर संवैधानिक परिषदको कल्पना संविधानमा गरेको होइन।
1: नेकपा एमालेकी नेता पद्मा आर्यालले कार्यकारीको स्वेच्छाचारिता बन्द हुनुपर्ने भन्दै अध्यादेशहरू खारेजीको माग गरिन्। उनले सुकुम्बासी हटाउन भएका गतिविधिको पनि विरोध गरिन्।
3: यो मुलुकका अव्यवस्थित बसोबासी र सुकुम्बासीहरूलाई डोजर आतंकबाट विचलित बनाइयो। यो घटनाको म निन्दा गर्न चाहन्छु। नेकपा एमाले दलका तर्फबाट निन्दा प्रकट गर्न चाहन्छु।
1: आजै सरकारले 8 अध्यादेशलाई प्रतिनिधि सभामा पेश गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादप्रति सरकारको रवैया बारे प्रश्न उठाएका थिए।
4: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिलकेट हो, नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार?
1: सरकारको नीति तथा कार्यक्रम पेश गरेका राष्ट्रपतिलाई आजै प्रतिनिधि सभाले सर्वसम्मतिबाट धन्यवाद ज्ञापन गरेको छ। अब उक्त नीति तथा कार्यक्रमबारे वैशाख 30 बैठकमा छलफल गरिने र प्रधानमन्त्रीले जवाफ दिने आज सभामुख डोलप्रसाद अर्यालले जानकारी दिएका छन्। यसबीच विपक्षी सांसदले संसदमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन्द्र शाहको पोसाक अनि राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा उनी उठेर हिँडेको बारे अशोभनीय भन्दै नियमापत्ति जनाएका थिए। यसै सिलसिलामा हामीले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईलाई सम्पर्क गरी आज प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम कस्तो लाग्यो भनी सोधेका छौँ।
5: कार्यक्रम अत्यधिक महत्वाकांक्षी छ जस्तो देखिएको छ। त्यहाँ सुन्दै गर्दाखेरि कार्यक्रम महत्वाकांक्षी भए तापनि त्यसको त्यहाँ चाहिँ स्रोतको अस्पष्टता जस्तो देखिएको छ। नीति तथा कार्यक्रममा धेरैवटा घोषणाहरू छन् उहाँको, होइन, उहाँको इभन मेनिफेस्टो पनि त्यस्तै थियो, तर वित्तीय स्रोत, समय सीमा र कार्यान्वयन संयन्त्र चाहिँ त्यहाँनिर स्पष्ट भएको जस्तो देखिँदैन। त्यहाँ सँगसँगै तपाईँको इम्प्लोइमेन्टको कुरा पनि आएको छ, तर त्यसको ठोस प्लानिङ चाहिँ के हो भन्ने कुरा मैले देख्दिनँ। जस्तै युथहरूलाई तपाईँको आकर्षित गर्ने वार्षिक प्रतिबद्धता छ, तर ठुलो मात्रामा रोजगारी सृजना गर्ने एउटा हुन्छ नि अन्टरप्रेनरसिपको रोड म्याप हामी देख्दैनौँ। अर्को प्रदेश र स्थानीय तहसँग सम्बन्धको उल्लेख त भएको छ, तर त्यसको अधिकार हुनसक्छ। सरकारले गर्दै गर्दाखेरि तपाईँको जिम्मेवारीको बाँडफाँडको विषयमा स्पष्टता दिनमा सुनिन। अरू चाहिँ हजुरको यो सोसल महिला दलित पिछडिएको वर्ग क्षेत्रमा पनि अपेक्षाकृत त्यस्तो धेरै हामीले उयो पाएनौँ। कृषिका कुराहरू आएको छ, न्यूनतम समर्थन मूल्यको कुरा त आएको छ, तर न्यूनतम समर्थन मूल्य लागत उत्पादनका आधारमा तपाईँको गर्ने हो कि कसरी गर्ने हो भन्ने कुरा त्यहाँ अस्पष्टता छ।
1: त्यसमा विस्तृत रूपमा त सरकारले पछि ल्याउँदै गर्ला नि, तपाईँलाई त्यो कार्यक्रम चाहिँ चित्त बुझेको बुझेन।
5: होइन, त्यो उहाँहरूले देख्नु भएको केही कुरामा तपाईँको अलिक केही ठिक पनि छ, होइन, जस्तै आर्थिक सुधार र लगानी मैत्री खालको एउटा खालको सङ्केत देखेको छ, होइन, डिजिटल सुशासनको कुराहरू गर्नुभएको छ। त्यसले गर्दाखेरि समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएको नीति तथा कार्यक्रम जस्तो थिए त्यो खालको नै छ, तर अलिक धेरै महत्वाकांक्षी जस्तो देखेको छ।
1: विपक्षीको धर्मले मात्रै विरोध गर्न खोजेको त होइन।
5: होइन, मैले भने नि हजुरको त्यहाँनिर उहाँहरूको तपाईँको त्यो राम्रो पक्ष पनि मैले यहाँनिर कुरा गरेँ नि। जस्तै तपाईँको त्यहाँनिर त्यो ऊर्जाको कुरा गर्नुभएको छ, होइन, ग्रिन इकोनोमी प्रतिको एउटा उहाँले पर्सपेक्टिभ राख्नु भएको छ, होइन, 30,000 megawatt तपाईँको विद्युत उत्पादनको लक्ष्य राखेका छन् त्यहाँनिर, हरित कर प्रणाली कुरा राखेका छ, गर्न सक्ने खालको कुरो हो कि भन्ने।
1: यो संविधान संशोधनको लागि बहस पत्र तयार गर्ने भनेर सरकारले एक किसिमले काम पनि गरिराखेका छ, त्यसबारेमा आज नीति तथा कार्यक्रममा नि उल्लेख थियो, त्यो चाहिँ कस्तो लाग्यो तपाईँलाई? त्यसमा राजनीतिक

0: को सहमति खोजिनेछ त भनिएछ।
1: होइन, मलाई लाग्छ सरकारले अहिले जुन हिसाबबाट खोजिनेछ भनेर त भनिएको छ, तर सरकारको गतिविधि हेर्दाखेरि तपाईँको त्यो ढङ्गबाट तपाईँको राजनीतिक सहमति खोजिन्छ जस्तो मलाई लाग्दैन। किनभने हाम्रो संविधानमा नै तपाईँको स्पष्ट के छ भन्दाखेरि हामी अलिक धेरै तपाईँको सहमति सहकार्यको कुरालाई हामी अगाडि बढाएको छौँ। हाम्रो त्यो तपाईँको कन्स्टिट्युसनल फ्रेमवर्क पनि त्यतिखेरको त्यही थियो। तर मलाई लाग्छ अहिलेको सरकारले हुन त अब उहाँहरू त्यतिखेर तपाईँको त्यो पार्टिसिपेटरी पार्टी पनि हुनुहुन्थेन, त्यो जुन तपाईँको मर्म संविधान निर्माण गर्दाखेरिको जुन मर्म छ र त्यसलाई उहाँहरूलाई धेरै थाहा छ जस्तो मलाई लाग्दैन। त्यही भएर पनि उहाँहरू यसरी आउनुभयो होला। उहाँहरूले जुन हिसाबबाट दलहरूलाई गर्नुपर्ने सम्मान अथवा दलहरूको गर्नुपर्ने विचारको तपाईँको सम्मान अथवा त्यसलाई तपाईँको एड्रेस गर्ने कुराहरूमा उहाँहरू त्यति धेरै लाग्नु जस्तो लाग्दैन मलाई।
0: केही सातामा बजेट पनि आउँदैछ, यो बिचमा तपाईँको सुझाव के छ सरकारले?
1: यो बिचमा सरकारलाई सुझावको रूपमा अब सदनमा हामी तपाईँको नेतृत्व कार्यक्रममा छलफल गर्छौँ, तर पनि आज सभामुखले गर्नुभएको घोषणा अनुसार दलको तर्फबाट प्रतिनिधिमूलक रूपमा तपाईँको आफ्नो कुरा राख्ने भन्ने थियो। तर त्यसरी तपाईँको दुई तिन घन्टामा हामी तपाईँको नेतृत्व कार्यक्रममा छलफल गर्न उचित हुँदैन, यसलाई तपाईँको लामो पर्याप्त समय दिनुपर्छ। किनभने सरकारले तपाईँको यो ढिलो गरी ल्याएको कारण भनेको यो हाम्रो कारणबाट होइन, सरकारले तपाईँको ढिलो गरी ल्याउनु भएको हो। संसद तपाईँको सुरुमै तपाईँको आह्वान गरे तापनि फेरि उहाँले रोकेर फेरि पछाडि धकाइदिएको, त्यसले गर्दाखेरि यसको लागि तपाईँको समय दिनुपर्छ। प्रत्येक तपाईँको प्रतिनिधि सभाका सदस्यहरूले आफूलाई लागेको कुराको तपाईँको राय आफ्नो सुझावहरू तपाईँको यहाँले व्यक्त गर्न पाउनुपर्छ, त्यसलाई तपाईँको सरकारले तपाईँको ध्यानपूर्वक विचार गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो।
0: उनी थिए नेपाली काङ्ग्रेसका सचेतक निष्कल राई। अब अर्को विषय छोटकरीमा, आज सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतको निर्णयद्वारा निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने अध्यादेशको प्रावधान कार्यान्वयन नगर्नु नगराउनु भनेर सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा अन्तरिम आदेश जारी हुने वा नहुने भनी छलफल गर्न जेठ 6 गते दुवै पक्षलाई डाकिएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीश द्वय कुमार रेग्मी र हरिप्रसाद फुँयालले जारी गरेको सो आदेशप्रति अर्का दुई न्यायाधीश सारङ्गा सुवेदी र विनोद शर्माले फरक राय व्यक्त गरेका छन्। आजै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध सम्बन्धी अध्यादेशको प्रावधान तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश पनि जारी गरेको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, अमेरिकी शान्ति योजनाको जवाफमा आफूले पठाएको प्रस्ताव अचाक्ली भएको कुरा इरानले अस्वीकार गरेको छ। उसले ती प्रस्तावहरूले तेहरानका वैध अधिकारीहरूको प्रतिरक्षा मात्र गर्न खोजेको जनाएको छ। शान्ति प्रक्रियाबारे देखिएको अनिश्चिततासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि आकाशिन पुगेको छ। पीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ गनी अन्सारीबाट।
2: इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य गर्ने र होर्मुज जलमार्ग खुला गर्ने तेहरानका प्रस्तावहरू जिम्मेवार र उदार भएका बताएको छ। बरु वासिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको उसको आरोप छ। आफूहरूका प्रस्तावमा समेटिएको विदेशमा रोक्का गरिएका इरानका सम्पत्ति फुकुवा गर्नुपर्ने विषय वैध अधिकार भएको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रस्तावलाई अस्वीकार गरेपछि प्रवक्ता बागेईको प्रतिक्रिया आएको हो। अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको ट्रम्पले यसअघि बताएपछि तेलको मूल्य बढेको छ। तेहरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वान सहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ। पाकिस्तानले दुई पक्षबीच मध्यस्थता गर्दै आएको छ। एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य 4.1% बढेर $105.5 प्रति ब्यारल पुगेको थियो। त्यसपछि मूल्य केही घट्यो। गत 28 फेब्रुअरीमा युद्ध सुरु भएपछि होर्मुज जलमार्ग अवरुद्ध भएको छ। फलस्वरूप उक्त जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न स्थानमा तेल र ग्यासको आपूर्ति हुन सकेको छैन। मैले भर्खर इरानका तथाकथित प्रतिनिधिहरूको जवाफ पढे, मलाई त्यो मन परेन, पूर्णत अस्वीकार्य। तेहरानले अघि सारेका शर्तहरूबारे प्रतिक्रिया दिँदै ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्।
0: यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: यो BFBS गोर्खा रेडियो।
4: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

हेलो नमस्ते वेरी गुड आफ्टरनून यहाँहरू सबै सबैलाई साँझको कार्यक्रम गोधुलीमा स्वागत गर्दै न्यानो अभिवादन म रूपा अटानाको सदाजै आज पनि तपाईँहरूको साथमा गोधुली कार्यक्रममा तपाईँहरूले मिठा मिठा गीतहरू त सुन्न सक्नुहुनेछ श्रोता र बीबीसी नेपाली सेवा पछि भने साँझको कार्यक्रम गोधुलीमा स्वागत गर्न चाहन्छु। कार्यक्रमको सुरुवातमा भने प्रकाश सपूत र मेलिना राईले गाउनुभएको मिठो गीत हामीले सुन्यौं र बाँकी समयमा पनि म तपाईँहरूलाई यस्तै सुमधुर गीतहरू सुनाउँदै जानेछु। आउनुहोस् आज विक्रम सम्बत 2083 साल वैशाख महिनाको 28 गते तदनुसार आज सोमबार 11 मई सन 2026 हो। आजको दिन पनि यहाँसम्म आइपुग्दा तपाईँको एकदमै रमाइलोसँग व्यतीत भइरहेको छ होला भन्ने मैले अनुमान लगाएको छु श्रोता र पक्कै पनि तपाईँहरूले यो साँझको समयमा मिठा मिठा गीतहरू सुन्नुहुनेछ अनि हामीलाई प्राप्त भएका केही सूचनाहरू पनि हामी राख्दै जानेछौँ र समर सिजनमा तपाईँहरूको धेरैभन्दा धेरै कार्यक्रमहरू रहेका छन्। अब कुनै पनि विकेन्ड खाली हुनेवाला छैन होइन, सायद तपाईँ कुनै पनि सभा समारोह अनि विवाह अनि पार्टी फङ्सनदेखि लिएर तपाईँको आफ्नो घरमा पनि केही रमाइलो त पक्कै पनि गर्नुहुन्छ होला। यो समर सिजन हो, जिन्दगीमा केही रमाइलो पनि गर्नुपर्छ होइन, र भनिन्छ नि जस्तो कि अब आफ्नो आमाले बच्चालाई कठिनाईबाट बचाउने मात्र होइन लड्न पनि सिकाउने हो होइन। कहिलेकाहीँ बच्चा घरमा त्यत्तिकै गुनासो गरिरहेको हुन्छ, गुनासो मात्रै गर्ने होइन, तिमीले त्यसलाई अब कुन तरिकाले अघि बढ्न सक्छौ त्यो राम्रो तरिकाले पनि सुझाउन सकिन्छ हो। आमा बाबुले भन्नुभए जस्तै एकै समयमा सबैभन्दा बलियो र सबैभन्दा कमजोर दुवै महसुस गराउनेछ र यो सबैको कमजोरी हुनसक्छ अथवा अनुभव हुनसक्छ। त्यस्तै तपाईँको जिन्दगीमा पनि केही रमाइला कामहरू गर्दै जानुहोस् होइन, सधैँ सधैँ आफूले केही आफ्नो लागि पनि छुट्याउनुपर्छ आफ्नो समय पनि, र तपाईँको बिदा लिनुपर्ने छ भने पनि लिइहाल्नुहोस् होइन, रमाइलो गर्नुहोस् यही समर सिजनमा भन्दै आउनुहोस्। अब हामी कार्यक्रमलाई अघि बढाउँ कल्याण सिंहले गाउनुभएको एउटा मिठो गीतबाट।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
0: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर, यहाँहरूले सुनिराख्नु भएको थियो श्रोता एउटा मिठो गीत कुमार सानुको स्वरमा। कुमार सानुले गाउनुभएको यो गीत सँगसँगै अब कार्यक्रमलाई हामी अघि बढाउँ। हामीलाई प्राप्त भएका केही सूचनाहरू पनि राख्दै जाउँ। र तपाईँहरूले यो विपासना मेडिटेसन कोर्स लास्ट इयर पनि गर्नुभएको थियो र यो वर्ष पनि यदि तपाईँहरू विपासना मेडिटेसन कोर्स लास्ट इयर गर्न पाउनु भएन अथवा लास्ट इयर गरेर पनि अब यो वर्ष पनि म अझै राम्रो गर्न चाहन्छु आफ्नो हेल्थको विषयमा, योगा मेडिटेसनले पनि मान्छेलाई एक प्रकारको आनन्दित बनाउँछ भनिन्छ नि, तनाव डिप्रेसनहरूबाट पनि भगाउँछ भनेको हामी धेरै सुनेका छौँ। सायद तपाईँहरूमध्ये कतिलाई त अब यसको अनुभव पनि छ होला। एनिवे श्रोता, यसमा यदि तपाईँहरू भाग लिन चाहनुहुन्छ भने 12 अगस्तदेखि 23 अगस्तसम्म नेपाली तथा हिन्दी दुवै भाषामा हुनेछ अनि एप्लिकेसन फर्म भने अनलाइनमै छ। तपाईँहरूले अनलाइनमा 14 मेभित्रमा यो भरिसक्नुपर्नेछ, अब धेरै दिन बाँकी छैन। अनि तपाईँहरूले यो धम्मा दिपा हेरफोर्डसायरमा गर्न सक्नुहुनेछ। यदि तपाईँहरू भिजिट गर्न चाहनुहुन्छ भने तपाईँहरूले वेबसाइट भिजिटको लागि धम्मा DHAMMA.org तपाईँले थप जानकारी लिन सक्नुहुनेछ अथवा यस विषयमा थप जानकारीको लागि तपाईँहरूले कृष्ण दर्लामी, इन्द्र पुन, जगत आले कसैलाई भेट्न सक्नुहुनेछ। ओके, इन्जोय गर्नुहोला। अनि त्यसै गरी हामीलाई प्राप्त भएको अर्को सूचना पनि छ, ब्रिटिस फोर्सेस रिसेटलमेन्ट सर्भिसको लागि इम्प्लोइमेन्ट फेयर हुन गइरहेको छ ओल्डरसट ग्यारिजन स्पोर्ट्स सेन्टरमा। बिहानको 10 बजेदेखि दिनको 2 बजेसम्म हुँदैछ। विभिन्न क्षेत्रबाट तपाईँहरूले त्यहाँ प्रत्यक्ष उपस्थित हुने अथवा भेट्ने अवसर प्राप्त गर्न सक्नुहुनेछ। प्रोस्पेक्टिभ इम्प्लोयरहरूसँग कुराकानी गर्न सक्नुहुनेछ। करियर फेयरमा पनि सहभागिता जनाई भूतपूर्व गर्खासहरूको रोजगारी सम्बन्धी आफूले कुन जबमा आफू फिट एन्ड फाइन हुन सक्छु भन्ने कुराहरू पनि तपाईँले थप जानकारी लिन सक्नुहुनेछ। ओके, थप जानकारीको लागि सम्पर्क नम्बर राम गलामी 07727644336मा थप जानकारीको लागि सम्पर्क गर्न सक्नुहुनेछ। अब हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ। अङ्किता पुनको स्वरमा यो गीत सुनौँ।

अंकिता पुनले गाउनु भएको मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो। समय दिनको 5 बज्नको लागि अब 19 मिनट बाँकी रहेको छ। नेपालमा पनि बेलुकीको 9:25 गयो र ब्रुनाईमा पनि अब मध्यरात हुनको लागि 19 मिनट बाँकी रहेको छ। आउनुहोस् अब यो साँझको कार्यक्रम गौधुलीको पहिलो घण्टा हो। पहिलो घण्टामा छौ हामी र मिठा मिठा गीतहरू सुनिराख्नु भएको छ भने अब कार्यक्रमको दोस्रो घण्टामा भने तपाईँले सुन्न सक्नुहुनेछ गोर्खा पीस फाउन्डेशनका चेयरम्यान हुनुहुन्छ भीम तुम्बा हम्फे, अनि त्यस्तै गरी ए स्टार मोर्गेजका मोर्गेज एडभाइजर हुनुहुन्छ रमेश सराङकोटी। उहाँहरूसँग मैले आजभन्दा पहिला कुराकानी गरेको थिएँ। आज म त्यही कुराकानी कार्यक्रमको दोस्रो घण्टामा तपाईँको लागि राख्नेछु, सुन्न नभुल्नुहोला। गोर्खा पीस फाउन्डेसनको श्रोता यो वर्षको लागि यो हरेक वर्ष जुन महिनामा उहाँहरूले गोर्खा वक राख्नुहुन्छ। गोर्खा वकमा 13 जना भिसीहरूको सम्झनामा 13 किलोमिटरको वकिङ दौड रनिङ तपाईँले जे सक्नुहुन्छ त्यो, विलचेयर छ भने पनि फरक पर्दैन, अनि तपाईँको यो तपाईँ जस्तो तरिकाले पनि यो कार्यक्रममा भाग लिन सक्नुहुनेछ। यसपटक भने आइतबार जुनको 7 तारिकको दिनमा एसपोर्ट केन्टमा हुँदैछ, इन्जोय गर्नुहोला। हामी यो विषयमा कुराकानी गरेका छौँ, सुन्न नभुल्नुहोला। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु नरेन लिम्बुले गाउनुभएको यो गीत

0: रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

बीएबीएस रेडियोबाट तपाई हुनुहुन्छ साँझको कार्यक्रम गोधुलीमा तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दछु। म रूपा। समय अब दिनको 5 बज्नको लागि 10 मिनट मात्र बाँकी रहेको छ। नेपालमा पनि बेलुकीको 9:35 गयो र ब्रुनाईमा भने रातको 12 बज्नको लागि अब 10 मिनट मात्र बाँकी रहेको छ। हामी कार्यक्रमको दोस्रो घण्टामा यानि कि 5:10 पछि भने गोर्खा पीस फाउन्डेशन अन्तर्गत यो वर्षको लागि हरेक वर्ष उहाँहरूले गोर्खा पीस फाउन्डेशनले भनौं न गोर्खा पीस फाउन्डेशनको 13 जना भिसीको सम्झनामा 13 किलोमिटर वक हुन्छ। हुन त त्यसमा एलिट रनरहरू पनि रहनेछन् र उनीहरू एकदमै फास्ट रनरहरू त छँदैछन् भने तपाईँहरू जुन तपाईँहरूको सर्कमस्टान्सेस छ अथवा तपाईँहरूको स्वास्थ्य स्थिति जस्तो छ त्यो तरिकाले पनि तपाईँहरू रनिङ गर्न सक्नुहुन्छ, वकिङ गर्न सक्नुहुन्छ अथवा व्हिल चेयरमा पनि आउन सक्नुहुनेछ। हामी यही विषयमा कुराकानी गर्दैछौँ श्रोता। कार्यक्रमको दोस्रो घण्टामा सुन्न नभुल्नुहोला। आउनुहोस् अहिलेको लागि भने हामीलाई प्राप्त भएका केही सूचनाहरूमा अब नेपाल कप 2026 फिक्स्चर पनि तपाईँहरूले सुन्दै आइरहनु भएको छ श्रोता। यस वर्षको नेपाल कप फाइनल भने क्वीन्स एभेन्यू ओल्ड सर्टमा शनिबार 4 जुलाईमा हुँदैछ र 4 जुलाईमा बिहानको 9 बजेदेखि नै विशेष गरेर लेडिजहरूको भलिबल हुनेछ अनि भेटरानहरूको काठमाडौँ कप पनि हुनेछ र त्यसपछि भने नेपाल कपको फाइनल अब कुन कुन टिममा हुन्छ त हामी भन्दै जानेछौँ। र यसको भनौँ न ग्रुप स्टेज खेल भने तपाईँहरूले सुन्न सक्नुहुनेछ जुनको 1 तारिकदेखि यो फर्स्ट ग्रुपको म्याच भनौँ न ग्रुप म्याच हुँदैछ श्रोता। वान आर्जरको फोक्सटनमा सोमबार 1 जुनको दिनमा बिहानको 9 बजेदेखि 11 बजेसम्म हुनेछ र तपाईँहरूलाई हामी यो विषयमा पनि के कस्तो रिजल्ट हुनेछ आदि इत्यादिको विषयमा जानकारी गराउँदै जानेछौँ र अन्य विभिन्न युनिटहरूमा पनि यो ग्रुप स्टेजको नेपाल कपको ग्रुप स्टेजका खेलहरू हुनेछन् अनि त्यसपछि भने क्वार्टर फाइनल स्यान्डर्समा हुनेछ श्रोता। क्वार्टर फाइनलको 2 म्याचहरू स्यान्डर्समा हुनेछ, आरएमएस स्यान्डर्समा अनि नेपाल कपको फाइनल भने क्वीन्स एभेन्यू ओल्ड सर्टमा हुनेछ र तपाईँहरू पनि आउन सक्नुहुनेछ क्वीन्स एभेन्यू ओल्ड सर्टमा। त्यहाँ विभिन्न किसिमका आउटसाइड एजेन्सिजहरूको स्थलहरू अनि त्यस्तै गरी तपाईँहरूलाई इन्टरटेनमेन्ट प्याकेजको लागि थुप्रै नयाँ पुराना सबै गायक गायिकाहरूको पनि त्यहाँ उपस्थिति रहनेछ अनि त्यो दिनमा विशेष गरेर तपाईँका आफन्तजन इष्टमित्रहरूसँग भेटघाट हुन नसकेको अवस्थामा पनि त्यहाँ तपाईँहरू एकै ठाउँमा भेटेर रमाइलो गर्न सक्नुहुनेछ। एउटा पिकनिक टाइपको डे पनि हो नेपाल कप अनि गोर्खा ब्रिगेडका तपाईँका पुराना भनौँ न नम्बरीहरू अनि पल्टनका दाजुभाइ दिदीबहिनीहरू आफन्तजनहरू इष्टमित्रहरू अनि भान्जा भान्जीहरू सबैको लागि हो यो। तपाईँहरू आउन सक्नुहुनेछ, इन्जोय गर्नुहोला। शनिबार 4 जुलाईको दिनमा क्वीन्स एभेन्यू ओल्ड सर्टमा हुँदैछ श्रोता, बिहानको 9 बजेदेखि नै। अनि त्यहाँ विभिन्न किसिमको अन्य इन्टरटेनमेन्ट प्याकेजहरू पनि छँदैछन् जस्तो कि अब त्यहाँ विभिन्न किसिमको स्पोर्ट्सहरूमा पनि तपाईँहरू एकदमै फ्रिली इन्जोय गर्न सक्नुहुनेछ भन्दै आउनुहोस् अब यो कार्यक्रमको पहिलो घण्टालाई समापन गर्नको लागि हामी डाँडाघरे साइलीदेखि लिएर अब गैरा घरे काइलीमा जाउँ, होइन? यो नेपाली चलचित्र मिज्यूको गीत हो गैरा घरे काइलीको प्रस्तुति अब म तपाईँ समक्ष राख्दैछु।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: यो वर्षको माध्यमिक शिक्षा परीक्षामा झण्डै 66% पास भएका छन्। केही बेर अघि मात्रै नतिजा सार्वजनिक भएको हो। परीक्षा दिएका 512,421 विद्यार्थी परीक्षा मध्ये 65.98% उत्तीर्ण भएको शिक्षा सचिव टुनामणि पौडेलले जानकारी दिनुभएको हो। गएको वर्ष 61.81% उत्तीर्ण भएका थिए। सरकारले यसपालि परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने घोषणा गरेको थियो। सहित 19 गते शुरू भएको परीक्षा 29 गते सकिएको थियो। चाँडो नतिजा ल्याउन परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गराइएको थियो। अघिल्ला वर्षमा एसईको नतिजा जेठ अन्तिमदेखि असार पहिलो साता सार्वजनिक हुने गरेको थियो। भ्रष्टाचार नियन्त्रण सुशासन र संविधान संशोधनलाई प्राथमिकतामा राखेर सरकारले नीति कार्यक्रम ल्याएको छ। आज संसदमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल,
4: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ। सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
3: सरकारले भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन समाधान गर्ने, समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ। विजिट नेपाल 2085 मनाउने, नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने, पर्यटक भिजा पूर्ण रूपमा अनलाइन बनाइने नीति लिएको छ। त्यस्तै पूँजी बजारमा पेन्सन कोष तथा गैर आवश्यक नेपालीको सहभागिता गराउने, तोकेको भन्दा बढ़ी लगानी गर्ने लगानीकर्ताका लागि लगानी भिजा उपलब्ध गराउने, माध्यमिक तहसम्म निशुल्क शिक्षा पाठ्यक्रम पुनरावलोकन गरिने, कृषिमा आधुनिक क्रान्ति सहुलियतमा बिउ बिजन र ऋण उपलब्ध गराइने, कार्बन प्राधिकरण गठन गर्ने, अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गर्ने सरकारको नीति छ। आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा, वन, भूमि र वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गरिने, अन्तर्देशीय ऊर्जा व्यापार सम्झौताहरूलाई दीर्घकालीन लगानी आकर्षित गर्ने माध्यम बनाइ, त्यस्तै आगामी दशक 2083-84 देखि 2093-94 लाई रोजगार प्रवर्धन दशक घोषणा गर्ने सरकारको नीति छ। त्यस्तै चलचित्र, वित्त चित्र र फोटोग्राफीलाई व्यवसायको रूपमा विस्तार गरिने, महिला उद्यमशीलतालाई रणनीति तर्जुमा गरिने, बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विशेष सहयोग, आउँदो आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने दावी, अवैध कटसर र उत्खनन नियन्त्रण गरिने, विदेशी लगानीकर्तालाई लगानी भिजा प्रदान गरिने, नेपाललाई एक हबका रूपमा विकास गरिने लगायतका विषय नीति तथा कार्यक्रममा उल्लेख छ। रासुपा सांसद जगदीश खरेलले स्मार्ट टेलिकमको 30 अर्ब ठगी प्रकरणमा आफूलाई जोड़िएको आरोप पूर्ण रूपमा भ्रामक भएको दावी गर्नुभएको छ। आजको प्रतिनिधि सभाको बैठकमा सांसद खरेलले समाचार प्रमाणित गर्न चुनौती दिँदै आरोप पुष्टि भए राजनीतिबाट सधैँका लागि विदा लिने घोषणा गर्नुभयो।
5: यो स्मार्ट टेलिकमको 30 अर्ब ठगी प्रकरण भनेर र त्यसमा मलाई जोडेर सुटुक्क चाहिँ स्विजरल्यान्ड भागे भनेर लेखिएको समाचार यति निरर्थक, यति भ्रामक, यति घटिया र यति तल्लो स्तरको सी ग्रेडको पत्रकारिता पनि भन्न नसुहाउने हिसाबमा जसरी समाचार प्रकाशित गरियो, यसले मेरो मान सम्मान प्रतिष्ठा, मेरो राजनीतिक जीवन, समग्र संसद सांसदको भूमिका र मेरो पार्टी प्रतिमा पनि यसले चाहिँ अपमान गरेको मैले महसुस गरेको छु र यो सम्मानित संसदमा रेकर्ड रहोस् भनेर म यसको खेद र भत्सना व्यक्त गर्न चाहन्छु। म चुनौती दिन चाहन्छु, स्मार्ट टेलिकम प्रकरणमा मैले सम्माननीय सभामुख महोदय एउटा मिटिङ, एउटा फाइल ल्याउने, एउटा फाइल अगाडि बढाउने, एउटा फाइल पारित गर्ने मन्त्रालयका अथवा सम्बद्ध कुनै पनि निकायसँग मैले एउटा मिटिङ मात्रै पनि गरेको रहेछ भने स्मार्ट टेलिकमको सन्दर्भमा घोटालाको त परै जाओस्, मिटिङ मात्रै गरेको रहेछ भने पनि मेरो सम्पूर्ण राजनीतिक जीवनबाट म सधैँका लागि बिदा लिन तयार हुन्छु। खुला रूपमा चुनौती दिन चाहन्छु कि यो प्रमाणित गर, प्रमाणित गर्न सक्दैनौ भने पत्रकारिताको जीवनबाट तिम्रो पत्रिका बन्द गर्न सक्ने तिमीसँग हिम्मत छ?
3: नेपालको ए टोलीले एक दिवसीय अभ्यास सिरिजमा अमेरिकालाई 7 रनले पराजित गर्दै क्लीन स्वीप गरेको छ। माथिल्लो मूलपानी मैदानमा आज भएको चौथो तथा अन्तिम खेलमा नेपाल ए ले अमेरिकालाई 7 रनले हराएको हो। नेपाल ए ले दिएको 265 रनको लक्ष्य पछ्याएको अमेरिकाले 257 रनमै अल

0: अब भने हामी गोर्खा पीस फाउन्डेसनको कार्यक्रम सम्बन्धी जानकारी लिनेछौँ र यो वर्ष गोर्खा पीस फाउन्डेसनको 13 एनिभर्सरी अथवा भनौँ न 13 पटकको यो कार्यक्रम हुन गइरहेको छ। गोर्खा पीस फाउन्डेसनका चेयरम्यान हुनुहुन्छ दाजु भीम तुम्बा हम्फे, त्यस्तै गरी हामीसँग ए स्टार फाइनेन्सियल सल्युसनका मोर्गेज एडभाइजर रमेश सर, हजुरहरू दुवैजनालाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ।
1: नमस्ते बहिनी।
2: नमस्कार। ल म रमेश सारङकोटीको तर्फबाट सम्पूर्ण बिएबिएसका श्रोताहरूलाई र हाम्रा लिसनर र हाम्रो ए स्टार मोर्गेजका सम्पूर्ण चाहिँ ग्राहक वर्ग र नेपालीलाई पनि नमस्कार। हामी दुईको तर्फबाट नि सर।
1: हजुर,
0: जब जब रमेश सर यहाँ आउनुहुन्छ मोर्गेजको कुराकानी त हामी डेफिनेटली गर्नेछौँ। गोर्खा पीस फाउन्डेसनको 13 एनिभर्सरी अथवा भनौँ न 13 पटकको यो कार्यक्रम मेरो नम्बरी दाई हुनुहुन्छ, गोर्खा पीस फाउन्डेसन चेयरम्यान गरिराख्नु भएको छ दाजु भीम तुम्बा हम्फे, यो गोर्खा पीस फाउन्डेसनसँग आबद्ध भएर कति भयो तपाईँले काम गर्नु भएको?
1: यो म

0: गोर्खा पिस फाउन्डेसनको जन्मदातै हो।
1: जन्मदाता
0: हजुर,
1: भनेपछि कति लामो भयो? अहिले 13 वर्ष भइसक्यो।
0: अन्त 13 वर्ष भन्दा धेर भयो नि। यो त पहिला हामी 2-3 वर्ष त हामी बोनाफाइड च्यारिटीमा थियौँ, जबसम्म रेजिस्टर नहुन्जेलसम्म। अनि बोनाफाइड च्यारिटीदेखि हामी रेजिस्टर भएको 2012 गर्दाखेरि अहिले 9 गरौँ न, 9 धन्नै 17-17 वर्ष भयो
1: है। अब यो गोर्खा पिस फाउन्डेसनले हरेक वर्ष आयोजना गर्ने यो 13 किलोमिटरको 13 भिसीको नाममा 13 किलोमिटरको हामीले गोर्खा वक राखेका छौँ, यसको कन्सेप्ट कसरी सुरु भयो?
0: यो कन्सेप्ट चाहिँ कसरी सुरु भएको भने, अहिलेका हाम्रा नानीहरू, अब अहिलेका साना भाइहरू, अहिले भर्खरै भर्ती भएर आएका भाइहरूले गोर्खाली पहिला 13 भिसी थिए भनेर सुन्नु मात्र भएको, अब ती बिर्सिने दिन आइसके, किनभने पहिलाको जस्तो कन्भेन्सनल वार हुँदैन। अनि त्यसले गर्दाखेरि हाम्रो भिसीहरूले जुन वीरगति जुन वीरता देखाउनु भयो त्यसलाई हामीले जिउँदो राख्नुपर्छ भन्ने अभिप्रायले हामीले सुरु गरेका हौँ
1: गोर्खा वक, जुन अहिले 13 वर्ष भइसकेको छ होइन। अहिलेसम्म यसको निकै क्रेज पनि बढिसकेको छ नि होइन?
0: अवश्य अवश्य।
1: यो सुरुको अवस्थामा यसमा के फरक पाउनु भएको छ?
0: पहिला हामीले जब गोर्खा वक सुरु गर्दाखेरि हामीले यहाँको प्रोफेसनल यो माराथनहरू गर्नेले अब हामीलाई एडभाइस गर्नुभएको थियो, तर त्यो चाहिँ हामीले प्राइभेट ल्यान्डमा गर्थ्यौँ, जुन कि आसपुरमा एकजना ठुलो ल्यान्डलर्ड हुनुहुन्छ, उहाँले उहाँको जग्गाहरू सबै चलाउनु दिनुहुन्थ्यो। अनि हुँदै हुँदै गएर पछिले हामीले के हो भने यो कहिलेसम्म लुकाएर राख्ने होइन, प्राइभेट प्रोपर्टीभित्र बाहिर निस्किनुपर्छ भनेर हामीले बाहिर निस्किन थाल्यौँ। र अहिले चाहिँ तपाईँको जुन क्रेज र हाम्रो नानीहरू, पहिला चाहिँ बुढापाका मात्रै धेर आउनुहुन्थ्यो पहिला सुरु गर्दाखेरि, किनभने हाम्रो एडभर्टाइज भएको थिएन, मान्छेहरूकोमा पुगेको थिएन। अहिले चाहिँ साना साना नानीहरूदेखि लिएर म्यासिभ हिसाबमा आउनु थाल्नु भएको छ।
1: पक्कै पनि एलिट हाम्रो फास्ट रनरहरू पनि हुनुहुन्छ।
0: हजुर हुनुहुन्छ हुनुहुन्छ।
1: उहाँहरू कति मिनटसम्म पाउनु भएको
0: सम्मको? हाम्रो गोर्खा वकको रेकर्ड भनेको 58:11 जस्तो लाग्छ मलाई।
1: यो वर्षको लागि तयारी कस्तो हुँदैछ?
0: तयारी चाहिँ एकदम म्यासिभ हिसाबमा भइरहेछ। अब गत सालसम्म हामीले गोर्खा वकलाई मात्र फोकस गरेका थियौँ, यसचोटि चाहिँ हाम्रो जुन नेपाली कम्युनिटी यङ्स्टरहरू, मिड एजको मान्छेहरू धेरै आउनु भएको छ। आएपछि उहाँहरूलाई होइन हप्ताभरि काम गर्ने, के गर्ने, कहाँ जाने भन्ने एउटा इन्टरटेनमेन्ट पनि भएन, त्यसले गर्दा हामीले यसलाई चाहिँ इभेन्टको रूपमा हामीले यो चोटिदेखि चाहिँ बनाउँदैछौँ। अनि जुन तपाईँले भन्नुभयो भने वकको लागि रेजिस्ट्रेसनको लागि मात्र पैसा लाग्छ, त्यहाँदेखि अरू कुनै पनिमा लाग्दैन। तर के हो भने तपाईँहरूले खाना साना स्टलहरू हुन्छन्, विभिन्न किसिमका परिकारहरू हुन्छन्, विभिन्न कुजिनहरू हुन्छन्, त्यसको लागि चाहिँ तपाईँहरूले किन्नु पर्यो
1: जरुर।
0: हजुर, अनि जब अरू चाहिँ सबै फ्री नै हुन्छ, अनि यसचोटि हाम्रा
1: कार
0: पार्क सबै फ्री, एन्ट्री फी हुँदैन, कार पार्क फ्री हो।
1: जस्ट रनिङको लागि मात्रै उहाँहरूले आफ्नो रजिस्ट्रेसन गर्नु पर्यो, नाम दर्ता गराउनु पर्यो, त्यसको अलावा त्यो दिनमा हुने अन्य एक्टिभिटिज सबै फ्री हो नि? त्यस दिनमा हुने सबै एक्टिभिटिजहरू होइन दाइ,
0: जति आउनु भए पनि तपाईँलाई
1: कति दर्शकहरूको सहभागिता रहन्छ? रनर बाहेक त्यहाँ उपस्थित हुने, अघि हजुरले भने जस्तै पिकनिक मनाउने तरिकाले पनि होइन, कतिपय त अब कुद्नै सक्नुहुन्न होला, अथवा रमाइलो फनको लागि वान डे पिकनिक जस्तो होइन, त्यसको लागि आउनेहरू कति जति?
0: मैले प्रश्न गरे अनुसार हाम्रो 3,000 कट्छ कि भन्ने हाम्रो ऊ छ, अब हेरौँ समयले के भन्छ। सब्जेक्ट टु वेदर पनि
1: अवश्य। अनि यो वर्षको मेन एट्र्याक्सनहरू, अब रनरको लागि 13 किलोमिटर दौड्ने त छँदैछ, त्यसको अलावा अन्य एट्र्याक्सनहरू के छन्?
0: हाम्रोमा सांस्कृतिक कार्यक्रमहरू हुन्छन्, अनि हाम्रामा राष्ट्रिय कलाकारहरू हुनुहुन्छ, धोरी हुन्छ, विभिन्न किसिमका नयाँ गीतहरू, पप गीतहरू, यी विभिन्न किसिमका हुन्छन्। र हाम्रोमा यसचोटि नौमती बाजा पनि हुँदैछ, र विभिन्न जाति समूहको वेशभूषामा सांस्कृतिक कार्यक्रमहरूको पनि दमदार जोडसाथ चाहिँ हुँदैछ। त्यसले गर्दा मलाई लाग्छ कतै हामी होइन अहिले चैते वैशाख मेलातिर पो हिँडेको हो कि, जुन भान पार्ने हाम्रो चाहिँ विश्वास छ।
1: अहिले हाम्रा गोर्खा ब्रिगेडका पनि विभिन्न युनिटका हाम्रा आर्मी पर्सनलहरू विभिन्न ओभरसिज अपरेसन टुरबाट फर्किनु भएको छ. यो समयमा सायद उहाँहरूले पनि रेडियो सुन्दै हुनुहुन्छ भने उहाँहरूले पनि पञ्चे बाजादेखि होइन आफ्नै नेपाली मौलिक हाम्रो लोकगीतदेखि अन्य विभिन्न जनरका गीत गाउने हाम्रो थुप्रै सिङ्गरहरू त्यहाँ हुनुहुनेछ. नौमती बाजामा झन् उहाँहरूले आफ्नो नेपालीपन फिल गर्न सक्नुहुनेछ.
0: अब मै पेन्सन गएको अहिले 23 वर्ष भइसकेको छ. अब म पेन्सन गएर जन्मेको बच्चा यहाँ 23 वर्षको भयो. त्यो बच्चाले जो कि हाम्रो नेपालको सभ्यता कल्चर हाम्रो भाषा इमोसन्स के छ भन्ने बुझेको छैन. अनि यहाँ नौमती बाजामा त्यस्ता बच्चाहरू चाहिँ होइन गिटार सिटार ड्रम सोमको भन्दा पनि विभिन्न एकदम डिफ्रेन्ट किसिमको उहाँले महसुस गर्नु पाउनुहुनेछ, फिल गर्नु पाउनुहुनेछ, टच गर्नु नपाए पनि फिल गर्नु चाहिँ पाउनुहुन्छ.
1: हाम्रो संस्कार र संस्कृतिमा हामी यति धेरै धनी छौँ होइन. पूर्व मेचीदेखि पश्चिम महाकालीको थुप्रै संस्कार संस्कृति छ, त्यसमा पनि पञ्चे बाजा लोकगीतका गीतहरू उहाँहरूले इन्जोय गरेर नेपाललाई एकचोटि स्मरण गर्न सक्नुहुनेछ. नयाँ पिँढीले भने हामीलाई त त्यही पुगेको फिल हुनेछ.
0: हामीलाई त त्यो अवश्य त्यही पुगेको फिल हुने है. कतै कतै होइन कतै आफ्नै बिहेमा पो छु कि भनेर रौनकता पनि छाउने हो कि.
1: हजुरले भन्नुभयो धेरै लामो भयो मैले त्यहाँ पुगेन भनेर. रमेश सर हजुर पनि नेपाल जानुभएको त धेरै लामो समय ग्याप छ क्यारे होइन.
2: नेपाल जाने चाहिँ म काठमाडौँसम्म गएर आएको छु तर आफ्नै गाउँमा नगएको त धन्य धन्य एक दशकै भयो.
1: कहिले काहीँ यो पञ्चे बाजाहरू सुन्दा कस्तो फिल गर्नुहुन्छ?
2: एकदमै त्यो गुजबम भन्छ नि त्यो त्यो अब त्यहीँको जन्मेको हुर्केको भएर त्योसँग चाहिँ अब अहिलेको त्यो चाहिँ हामीलाई स्वाद थाहा छ नि त त्यसको. त्यही भएर त्यो बज्ने बित्तिकै एकदमै म त्यस्तो कलाकार त होइन तर त्यसले चाहिँ एकदमै अपनत्व त्यो दिन स्वत त्यो मन प्रफुल्ल हुने के
1: हजुर. आदरणीय श्रोताहरू हाम्रा यङ भाइहरू जो भर्खरै मात्र उहाँहरू आफ्नो रेजिमेन्टमा जानुभएको छ होइन, केही लामो समय भयो उहाँहरू पनि नेपाल फर्किनु भएको छैन तर उहाँहरूले यस्तो नेपाललाई माया गर्नुहुन्छ, यति धेरै मिस गर्नुहुन्छ हाम्रो चाडपर्व रीतिरिवाज यहाँ पनि हुन्छ र पनि आफ्नोपन आफूले फिल गरेको स्थानको एकदमै माया लाग्दो रहेछ क्या. नेपाल हाम्रो देश मात्रै होइन त्यो एउटा मनदेखि नै स्मरण गर्ने एउटा मानस पटलको एउटा अविस्मरणीय क्षण पनि हो क्यारे होइन सर. अझ यसलाई भन्दाखेरि कसरी भन्नुहुन्छ रमेश सर?
2: यो हामी विदेशमा बसे तापनि हामीले नेपाल नेपालीको हाम्रो वेशभूषा भाषा संस्कृति र आफ्नो माटो हामीले त्यहाँ त्यो त्यो दिन चाहिँ सुगन्ध चाहिँ हामीले त्यो दिन पाउँछौँ. त्यसमा तपाईँले जुन उहाँले हाम्रो अध्यक्षज्यूले भने कलाकारहरूदेखि लिएर एक त हामीले हेल्थ इस्युलाई चाहिँ राम्रो होस् भनेर जुन वर्क गरिराख्नु भएको छ, जुन उहाँले 13 भिसीको मेमोरीमा गर्ने भन्नुभएको छ, त्यो आफैमा एउटा आइकोनिक हो. भन्दाखेरि त्यो सिम्बोलिक हो कि चाहिँ हामीले वी हेभ टु बी फिल प्राउड होइन भनेर. अनि गोर्खा होस् या नन गोर्खा होस्, नेपाली होस् या विदेशी होस्, र हामी जुन ठाउँमा बस्छौँ त्यो सोसाइटीमा इन्टिग्रेसन एकदमै आवश्यकता छ. र त्यहाँ तपाईँले कल्पना गर्नुहोस् न, हजारौँ मान्छेले गोर्खा पिस फाउन्डेसनको एउटा चाहिँ ब्याज भएको टी सर्ट लाएर हिँड्यो भने त्यहाँको लोकल अब तपाईँको ब्रिटिसहरूले जुन तिनीहरूले देख्ने त्यसले फिल गर्ने र त्यसले त्यो कम्युनिटीलाई एक्सेप्ट गर्ने जुन आउँछ नि त्यसको आफैमा चाहिँ त्यसको ठुलो अर्थ छ एउटा इन्टिग्रेसनमा. हामीले हाम्रो पछबाट हेर्ने छुट्टै छ भने उनीहरूले पनि हामीलाई एक्सेप्टेन्स र हामीले हाम्रो सोसाइटीमा गरेको योगदानको उनीहरूले चाहिँ मूल्याङ्कन गरिरहेको हुन्छन्. र अन टप अफ द्याट अध्यक्षज्यूले भने जस्तै जस्तो अहिलेको यङ जेनेरेसनहरूलाई हामीले भाषा संस्कृति हाम्रो संस्कार हाम्रो नाच गान देखाउँछौँ भने जुन फेरि वयस्क हुनुहुन्छ उहाँहरूलाई हामीले फेरि उहाँहरू यहाँ बसे तापनि विभिन्न कारणले बसे तापनि उहाँहरूलाई चाहिँ नेपाल मिस नहोस् भनेर जुन उहाँहरूले एक्टिभिटी गर्नुहोस् नि त्यसको आफैमा चाहिँ एउटा फेरि ठुलो अर्थ छ. त्यो यो सबैको सम्मिश्रण हो. र मेरो आफ्नै व्यक्तिगतमा भन्नुहुन्छ भने म विगत 3 म गोर्खा वकमा एज अ रनर हिँडिरहेको छु र 3 हिनाइमा मैले के देखेँ भने उहाँहरूले यति ठुलो मेहनत र कोअर्डिनेसन र दुःख गर्नुभएको छ गोर्खा पिस फाउन्डेसनले, किनभने एज अ ए स्टार हामी चाहिँ फाइनेन्सियल सोल्युसन हामीले नेपालको एउटा यहाँ नेपाल रन भन्ने हुन्छ वान अफ द प्रोफेसनलहरूले गर्ने नर्थ होलमा विगत केही वर्षदेखि हामीले स्पोन्सर गरिरहेको छौँ. तर मैले अहिलेसम्म देखेकोमा म सायद मलाई सच्चाइ दिनुहोस् गल्ती छ, मैले अहिलेसम्म देखेकोमा गोर्खा वक जतिको ठुलो पार्टिसिपेसन नेपालीले गरेको वक मैले युकेमा देखेको छैन मेरो आफ्नो अनुभवमा.
1: एकदमै कुरा इन्ट्रेस्टिङ भइरहेको छ आदरणीय श्रोताहरू. हामी यो कुराकानीलाई कन्टिन्यू रूपमा अघि बढाउनेछौँ. अहिलेको लागि भने छोटो हामी साङ्गीतिक विश्राम लिउँ.

0: BFBS Gorkha Radio.
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
0: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर, मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो। तपाईँहरू विश्वको विभिन्न स्थानबाट यो कार्यक्रम सुनिराख्नु भएको छ बीएफबीएस गोर्खा रेडियो सोनक्लिपबाट। आज मसँग दुईजना गेस्ट हुनुहुन्छ, हाम्रो भीमदाई भीमतुम्बा अम्फे भनेपछि यहाँको लोकल कम्युनिटीले त पक्कै पनि चिन्नुहुन्छ। गोर्खा पिस फाउन्डेसनको उहाँ चेयरपर्सन हुनुहुन्छ, अनि त्यस्तै गरी ए स्टार फाइनेन्सियल सल्युसन युकेबाट मोर्गेज एडभाइजर रमेश सर, यहाँहरू दुवैजनालाई पुनः कार्यक्रममा स्वागत छ। एकदमै अघि प्रसङ्गबाट सुरु गरौँ होइन, अघि एकदमै रमाइलो भएको थियो, रोचक भएको थियो, हाम्रा आदरणीय श्रोताहरूले त्यो प्रसङ्गलाई कुटिराख्नु भएको छ होला, हामी अन्य प्रसङ्गमा गयौँ भने फेरि त्यो काटिन पनि सक्छ। रमेश सर, तपाईँ अब मोर्गेजसँग आबद्ध भएको व्यक्ति होइन, एकदमै राम्रो मोर्गेज एडभाइजर हुनुहुन्छ र सबैले तपाईँको कुरा गर्नुहुन्छ, तपाईँ यस्तो राम्रो यति धेरै विषयमा गहिरिएर मानिसले अलिकता डिटेल दिन बित्तिकै सबै कुरा भनिदिनुहुन्छ अरे, धेरैले एकदमै आत्मसात गर्नुभएको छ यो कुरालाई होइन। तपाईँ आफ्नो पेसा व्यवसायमा अत्यन्तै बिजी हुनुहुन्छ र पनि मान्छेले चाहने हो भने असम्भव भन्ने कुरा केही पनि छैन। तपाईँले 3 वर्षसम्म कन्टिन्यू गर्छ वर्क गरेको अनुभव पनि सुनाउनु भयो र यस च्यारिटीसँग तपाईँको लगाव झुकाव अझै बढी छ, तपाईँको एक्सपिरियन्स सुनाउनुहोस् न।
1: म चाहिँ तपाईँको लोकली पनि आसफोर्डमा हाम्रो अफिस छ केन्टमा, र म विगत 3 वर्षदेखि हाम्रो गोर्खा पिस फाउन्डेसनको भीमतुम्बा हाम्रे सरहरूसँग म नजिक छु, र उहाँहरूले जुन गोर्खा वक गर्नुभयो त्यो गोर्खा वकमा आफै पनि हिँडे विगत 3 वर्षदेखि, र त्यो कार्यक्रमको उहाँहरूले गर्नुभएको मेहनत, त्यसको चाहिँ तपाईँको प्रतिफल देखेर म एकदमै आश्चर्यचकित थिएँ। र मेरो उहाँहरूलाई सधैँ अनुरोध के हुन्थ्यो भने, सर तपाईँहरूले यत्रो गर्नुभएको छ, यसलाई एउटा इभेन्टको रूपमा लैजाउँ, ठुलो लैजाउँ भनेर। मैले चाहिँ उहाँहरूको पहिले प्लान त थियो, तर मैले पनि होस्टेमा सधैँ हैसियत गर्थेँ, तर यो पालि चाहिँ उहाँहरूले हामीलाई यो 13 गोर्खा वक जुन 13 भिसीको लागि सम्झना गरेर गरिन्छ, सम्भवतः मैले अघि पनि भनिसकेँ, युकेको नेपालीले आयोजना गर्ने, किनभने हामीले नेपाल रनलाई स्पोन्सर गर्छौँ, विगतसम्म गरिरहेको थियौँ, हामीले तपाईँको बास्केटबल टुर्नामेन्टलाई गर्छौँ, लिग गर्छौँ। मैले देखेको र मेरो विचारमा आजसम्म बेलायतमा नेपालीहरूले अर्गनाइज गर्ने वकमा सबैभन्दा बढी पार्टिसिपेन्ट हुने, जस्तो विगत वर्षमा मेरो जानकारी भएअनुसार 1100 हिँड्नु भएको थियो, योपालि उहाँहरूको 1500 चाहिँ त हिँड्ने त्यो गोर्खा वकमा पार्टिसिपेन्ट नै छ, सबै इन्टरटेन्मेन्ट गर्ने गरेर उहाँहरूले 3000 लक्षित राख्नु भएको छ। त्यही भएर यत्रो ठुलो इभेन्ट उहाँहरूले गर्दै हुनुहुन्छ, यसमा हामी पनि एसोसिएट हुनु पर्यो भनेर हाम्रो कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गत उहाँहरूले हामीलाई मौका दिनुभयो, हामी सँगै सहकार्य गर्ने सानो एउटा इनपुट हो, तर हामीले हामीलाई एकदमै हामी भाग्यमानी मान्छौँ, यत्रो संस्थासँग ए स्टार पनि जोडिन पाएको छ, त्यही भएर उहाँहरूलाई धन्यवाद भन्दै हामी जोडिँदैछौँ, र आफूले जानेको चाहिँ हामीले जहिले पनि उहाँहरूलाई सकेको चाहिँ सहयोग गर्ने।
2: अब हामी च्यारिटी अर्गनाइजेसन तपाईँहरू जस्तो अर्थतन्त्र खेलाएर बस्ने मान्छे अनि हामीले नपाउनु हो भने त हामी कसरी हिँड्ने, बेगरको हामी त ऊ भयौँ होला।
1: फाउन्डेसन आर्थिक रूपमा अत्यन्त सबल, अनि उहाँको नेतृत्वमा जुन चाहिँ टिम छ अत्यन्त स्ट्रङ देखेँ मैले, मेरो व्यक्तिगत एनालाइसिस पनि, मैले उहाँहरूलाई त्यसरी गर्न त हुँदैन, तर उहाँहरूको जुन भिजन छ, जुन उहाँहरूले विकली गर्ने प्रोग्राम छ, यति राम्रो छ, होइन म एज स्थानीय नभएको नाताले, तर उहाँहरूले जुन अहिले इभेन्ट गरिदिनुहुन्छ, मलाई लाग्छ यो इभेन्ट चाहिँ तपाईँको वान अफ द बिगेस्ट हुन्छ जस्तो लाग्छ मलाई, किनभने हेर्नु न त्यत्रो इभेन्ट उहाँहरूले हजारौँ पाउन्ड खर्च गरेर गर्न लाग्नुभयो, रजिस्ट्रेसन वर्क बाइक सबै फ्री अफ चार्जमा गर्छ, त्यो प्रोग्राम त मलाई लाग्छ बाहिर त तपाईँको टिकटै तपाईँको 10-20 पाउन्ड राख्यो भने पनि पुग्छ, तर च्यारिटी हो, मल्टिफोल्ड इफेक्ट छ, अलिकति वयस्कहरूलाई यसले चाहिँ नेपाल फिल दिन्छ, यङहरूलाई सिकाउँछ, लोकल कम्युनिटीलाई चाहिँ एक्सेप्टेन्स दिन्छ, यो त हामीले अहिले भर्खरै गर्नु हुँदैन भनेर उहाँहरूको जुन पवित्र उद्देश्य छ त्यो उद्देश्य नै उहाँहरूको राम्रो छ, क्या उहाँहरूले गरेको उहाँहरूको वेबसाइटमा गरेको कामहरू मसिनो गरेर हेऱ्यौँ हामीले, त्यसको हामीले जति तारिफ गर्दाखेरि पनि कमै हुन्छ गोर्खा पिस फाउन्डेसनले नेपाल र नेपालीको लागि गरेकोमा।
0: एकदमै राम्रो प्रसङ्ग, नेपाल र नेपालीको लागि भन्नुभयो, हजुरहरूले गर्दै आइरहनु भएको कार्यक्रम गोर्खा वक त छँदैछ, यसको अलावा अरू इभेन्टहरू के गर्नुहुन्छ?
2: गोर्खा वक भन्ने हाम्रो यो के भने इन्ट्रिगेट प्रोग्राम यहाँको लोकल कम्युनिटीसँग, र कसरी हामीले हाम्रो फेस भ्यालु चाहिँ पब्लिकमा लाने भन्ने कुरा हो। अब हाम्रो मुख्य त हामी मन्डे टु फ्राइडे है 10 घन्टा मिनिमम 10 घन्टा हामी सर्भिस दिन्छौँ,
1: अनि
2: एभ्रिडे अनि हरेक थर्सडे चाहिँ हामी हाम्रो सर्जरी ओपन गर्छौँ अनि त्यहाँ चाहिँ
0: यो कहाँनिर बेस छ
2: यो बेस आसपोर्टमै छ आसपोर्टमै छ अनि यहाँ फोक्सटनमा पनि हाम्रो यहाँ हाम्रो ऊ छ सब ब्रान्च यहाँ यो लाइब्रेरीमा छ अनि हामी चाहिँ गर्छौँ अनि एभ्री थर्सडे चाहिँ हामी आसपोर्टमा गर्छौँ 300-400 मान्छे आउनुहुन्छ
1: हरेक थर्सडे एभ्री थर्सडे
2: एभ्री थर्सडे अनि यो हामीले गरेको चाहिँ अब अहिले 13-10 गर्दाखेरि 15-16 वर्ष भइसक्यो
0: है एभ्री थर्सडे तपाईँहरूले बिहिबारे भनेर कार्यक्रम गर्नुहुन्छ त्यसमा के कस्ता एक्टिभिटिजहरू प्रायः गरेर हाम्रा सिनियर बाबा आमाहरूको लागि
2: सिनियर त्यो भन्दाखेरि चाहिँ सबैले सिनियर सिनियर भन्छन्
0: हजुर भनेपछि सबै एज ग्रुपको
2: सबैभन्दा धेरै काम चाहिँ हामीले जुनियरको गर्छौँ किन भन्नुहुन्छ सिनियरहरूको त उहाँहरूको त के छ र एउटा पेन्सन क्रेडिट होइन एउटा हाउसिङ
0: त्यसको सिधै इम्प्याक्ट भने सिनियर मामाहरू अथवा बाबा आमाहरूलाई हुन्छ होइन अब तपाईँहरूले काम त गर्नुहुन्छ यङ एडल्ट भान्जा भान्जीहरूको तर सिनियर बाबा आमाहरूले आफ्नो छोराछोरीको भिजा पाउँदा कति खुसी हुनुहुन्छ एक हिसाबले दुबईको भन्दा पनि फरक नपर्छ
2: तर जब पनि एडल्ट डिपेन्डेन्ट नेपालदेखि आउनु भएको भान्जा भान्जी एडल्ट डिपेन्डेन्ट उहाँहरूको स्पाउस उहाँहरूको डिपेन्डेन्सहरूको भिजादेखि लिएर भिसा एप्लाई गर्नेदेखि लिएर रिफ्युज भयो भने कोर्ट जानेदेखि लिएर यी आदि इत्यादि गर्छौँ अब युकेमा अब नेपालमा चाहिँ हामीले विभिन्न किसिमको इन्फ्रास्ट्रक्चरहरू बनाइरहेका छौँ अहिलेसम्म 5-6 स्कुल हामीले होइन बेसदेखि बनाइदिएका छौँ अनि त्यति मात्र नभएर प्राइभेटली जो जो एक एकदम निम्न स्तरको मान्छे हुन्छ उहाँहरूलाई दर्जनौँ घर बनाइदिएको छौँ अनि अहिले 15-16 स्कुल छ 16 स्कुलमा हामीले त्यहाँ विभिन्न किसिमको आइटी सामानहरू कम्प्युटर ल्यापटप इङ्ग्लिस टिचरहरू प्रोभाइड गरेका छौँ इङ्ग्लिस टिचरहरूको हामीले कम्प्लिटली उहाँहरूको वर्षभरिको पे नै हामी दिन्छौँ
0: ओके नेपालको कुराकानी गर्नुपर्दा दाइ नेपाल यस्तो देश हो धनीहरू एकदमै धनी स्थानमा छौँ र गरिबहरू गरिब छन् होइन हजुर हामी सबैले भोगेको र यी सबै कुराहरूमा तपाईँले नेपालको कुन कुन क्षेत्रमा सहयोग पुर्याउनु भएको छ नि ती क्षेत्रहरूमा उहाँहरूले नै तपाईँलाई कन्ट्याक्ट गर्नुहुन्छ कि अथवा हामी यो संस्थाबाट आबद्ध भएको मान्छेले देखेर कसैलाई सहयोग गरिरहेका छौँ अहिले
2: हाम्रो नेपालमा पनि ऊ छ हाम्रो टिम छ अनि हाम्रो
0: नेपालमा
2: के हुन्छ भने नेपालमा जुन जति पनि अहिले हाम्रो पश्चिममा रोल्पादेखि पूर्वमा ताप्लेजुङ यो बिचको रेन्जमा अहिले हामी काम गरिरहेको छौँ त्योभन्दा हामी पश्चिम जान सकेका छौँ न अब हाम्रो पश्चिममा हेर्ने हाम्रो सेक्टर छ यहाँ हाम्रो मेजर देव पुन हुनुहुन्छ उहाँको टिम छ अनि पूर्वमा हेर्ने हाम्रो क्याप्टेन पूर्ण हुनुहुन्छ अहिलेको माननीय अहिलेको माननीय हुनुहुन्छ
0: वेलफेयर अफिसर पनि
2: हुनुहुन्थ्यो अनि जति पनि अहिले वेबसाइटमा उहाँले रिसर्च गर्नुहुन्छ को मान्छेहरूले अनि गरेपछि चाहिँ अनि उहाँहरूले चाहिँ के चाहिएको हो त्यो कुरा चाहिँ उहाँहरूले हामीलाई चाहिँ उ गर्नुहुन्छ सम्पर्क गर्नुहुन्छ
0: ओके नेपालमा जति पनि पिस फाउन्डेसनसँग आबद्ध भएर काम गरिराख्नु भएको छ नि हेल्प गर्ने उहाँले पूर्व पश्चिमको ग्रुपहरू भन्नुभयो नि उहाँहरू पनि फ्रीमै काम गर्नुहुन्छ
2: उहाँहरू पनि फ्रीमै काम गर्नु तर उहाँहरूलाई चाहिँ त्यो कस्तो हुन्छ भने मोस्ट अफ टाइम उहाँहरूको फ्री हो तर उहाँहरूको जति पनि ट्राभलिङ कस्ट अब जब चेक गर्नु जान्छ प्रोजेक्ट चेक गर्नु जाँदाखेरिको ट्राभलिङ कस्ट लजिङ
0: अब यो यति ठुलो योजना अघि रमेश सरले पनि भन्नुभयो यो नेपालीहरूले बेलायतमा आयोजना गर्ने मध्ये सबैभन्दा बिग इभेन्ट हो भन्नुभएको छ है अब यो इभेन्ट गर्नको लागि जस्तो कि अब
1: सम्भवत जोड्न पर्यो अन्त
0: सम्भवत ओके ठिक छ एकदमै राम्रो किन भन्दा मैले पनि फिजिकली गएर भेटेको छु देखेको छु विशाल हुन्छ होइन अब यो इभेन्ट रन गर्नको लागि अब रोड ट्राफिक पुलिसदेखि लिएर एम्बुलेन्स होइन विभिन्न सङ्घ संस्थाहरूसँग त सहकार्य गर्नुपर्छ होला होइन
2: पर्छ सहकार्य भन्दा पनि हामीले लाइसेन्स लिनुपर्छ हामीले केन्ट काउन्टी काउन्सिल्समा तपाईँको कस्तो हुन्छ भने यहाँको एनएचएसमा उ गर्नुपर्छ अनि इन्भाइरोमेन्टलाई फाल्टै गर्नुपर्छ अनि हाइवे एजेन्सीलाई फाल्टै गर्नुपर्छ अनि काउन्सिलको लोकल लोकल काउन्सिलरलाई गर्नुपर्छ र त्यहाँको पब्लिक मेम्बर अफ पब्लिकहरूलाई पनि हामीले समेटेर जानुपर्छ.
0: हजुर, अनि यो गोर्खा वकको लागि हाम्रो नेपाली कम्युनिटीबाट मात्रै आउनुहुन्छ कि अरू यहाँको लोकल कम्युनिटीहरू पनि आउनुहुन्छ?
2: होइन, लोकल कम्युनिटी नै विभिन्न ठाउँबाट आउनुहुन्छ. लन्डनदेखि लिएर गएको साल होला स्पेनबाट आउनुभएको
0: है, यो कुरा
2: स्पेनबाट आउनुभएको थियो र हामीले हिजो अस्ति स्याटरडे मात्र हामीले रेजिस्ट्रेसन अन गरेको छौँ. एकजनाले त्यही दिन रेजिस्ट्रेसन अन गरेकै दिन चाहिँ उहाँ चाहिँ एसएक्सबाट रेजिस्टर गर्नुभएको छ.
1: श्रोताहरूलाई यही बेलामा थप्नु पर्यो,
0: अवश्य
1: जस्तो गोर्खा पिस फाउन्डेसनको आफ्नै वेबसाइट छ गोर्खा पिस फाउन्डेसन डट ओआरजी, त्यसमा चाहिँ अनलाइन रजिस्ट्रेसन खुलिसक्यो. यदि तपाईँहरू पनि त्यो दिन, यो त होल डे प्रोग्राम हो तर वक गर्ने, तर त्यसपछि चाहिँ तपाईँले एउटा फ्यामिली इभेन्टको रूपमा आउन हामी चाहिँ आह्वान गर्छौँ. रजिस्ट्रेसन गर्नुभयो भने जति छिटो रजिस्ट्रेसन गर्नुभयो, किनभने हामीसँग लिमिटेड 1500 जति छ, त्यो हामीले सोचेको छौँ.
2: भन्दाखेरि पनि के हो भने हामीलाई चाहिँ के हुन्छ भने पब्लिक लायबिलिटी हुन्छ, इन्सुरेन्स हुन्छ, अनि को को मान्छे उहाँहरू नन रेजिस्टर्ड मान्छे जानु
0: हामी एकैछिन एउटा छोटो प्रोमो सुनौ अनि त्यसपछि यो विषयमा अझ के कस्तो हुँदो रहेछ, कसरी दर्ता गर्न सकिन्छ अनि कति पैसा लाग्छ, त्यो विषयमा हामी कुराकानी गर्नेछौ. आउनुहोस् अहिलेको लागि भने छोटो विश्राम लिऊ.

0: यो BFPS पुर्खा रेडियो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
0: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
0: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
0: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3076-7701।
2: आज गोर्खा पिस फाउन्डेसनले आयोजना गर्ने 13 जना भिसीको सम्झनामा 13 किलोमिटर गोर्खा वकको विषयमा हामीले कुराकानी गरिरहेका छौ। गोर्खा पिस फाउन्डेसनका चेयरपर्सन हुनुहुन्छ भीम तुम्बा हम्फे दाज्यू, र हामीसँग ए स्टार मोगेश भट्ट, मोगेश एडभाइजर रमेश सराङकुटीज्यू हुनुहुन्छ। उहाँहरू दुवैजनालाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु। एकदमै रमाइलो कुराकानी भइरहेको छ।
3: धन्यवाद।
2: कुराकानीलाई अघि बढाऊ, विशेष गरेर गोर्खा वक यो कहिले हुँदैछ, कहाँ हुँदैछ, अनि कति बजेदेखि सुरु हुन्छ, यस रनमा भाग लिनको लागि कति पैसा तिर्नुपर्छ उहाँहरूको रजिस्ट्रेसन गर्नको लागि?
3: हाम्रो गोर्खा वक चाहिँ अहिले ग्रेट चार्ट प्लेइङ फिल्ड आसपोर्ट केन TN233BB त्यहाँबाट स्टार्ट रन हुन्छ। हाम्रो रनको लागि चाहिँ रेजिस्ट्रेसन फी चाहिँ 15 पाउन्ड हो। उहाँहरूको विभिन्न किसिमको हुन्छ, उहाँहरूको स्वास्थ्य बिमादेखि लिएर त्यो इमर्जेन्सीदेखि लिएर त्यो बाटोको अथोरिटीदेखि लिएर त्यो कस्टहरू लाग्ने कुरा हो। त्यसमा हाम्रो च्यारिटीले कुनै पनि फाइदा हुँदैन, तर अरू जति पनि इभेन्ट छ त्यो इभेन्टमा चाहिँ तपाईँहरूलाई कम्प्लिटली फ्री पार्किङ टिकट लाग्ने भएन। त्यो कल्चर डान्स, कल्चर सो, साङ्गीतिक कार्यक्रम, बन्सी क्यासली आदि इत्यादिहरूमा लाग्दैन है। तर अब खानेकुरा, अब त्यो जुन आफूले पर्सनल एक्सपेन्सेस गर्ने कुरा चाहिँ
2: तपाईँहरूलाई,
3: त्यो छुट्टै कुरा भयो। अनि अहिले हाम्रो रेजिस्ट्रेसन खुला भएको छ, www.gorkhapeacefoundation.org जानुहुन्छ भने तपाईँले रेजिस्ट्रेसन गर्नु पाउनुहुन्छ अनलाइन। यदि अनलाइन गर्नुहुन्न भने त्यही दिन पनि हाम्रोमा रेजिस्ट्रेसन हुन्छ इन फ्रन्ट फ्रन्ट द टेबल। अनि त्यसमा चाहिँ हामी 8:30 बजीदेखि चाहिँ रेजिस्ट्रेसन सुरु गर्छौँ। जो जो मान्छे आउनु भएको छैन देखि हामी 11:30 बजीसम्म चाहिँ रेजिस्ट्रेसन हुन्छ हाम्रो। त्यतिखेरै पनि अब हाम्रो पहिलाको सालहरूमा हामीले उगर्दाखेरि 500-600 मान्छे रेजिस्टर नगरी आउनु भएको हुन्छ, त्यसले गर्दा 500-600 जनालाई रेजिस्टर गरेर सबै जाँदाखेरि, किनभने उहाँहरू यदि रेजिस्ट्रेसन बेगर जानुभएको छ, स्टाफ बेगर जानुभएको छ भने उहाँहरूलाई बाटोमा जे पनि हुनसक्छ घटना होइन, सायद अब समर पनि आउँदैछ, गर्मी होला, ढल्नु होला, के होला होइन, विभिन्न कुराहरू हुन्छन् होइन, अनि त्यस्तोमा चाहिँ उहाँहरू इन्स्योर हुनुहुन्न। त्यो कारणले चाहिँ तपाईँहरूलाई के अनुरोध गर्न चाहन्छु भने 15 पाउन्ड भनेको ठुलो होइन,
2: जरुर
3: होइन। यदि तपाईँसँग अब त्यो पनि छैन, हिँड्ने मन छ भने बरु आएर भन्नुहोला, रेजिस्टर चाहिँ गरेर जानुहोला, किनभने हामीले ट्र्याकिङ गर्न सजिलो हुन्छ। अनि हाम्रोमा तपाईँको 6 सेफ्टी भ्याकल्स है कन्टिन्यू कुदे हुन्छ है, विथ ओरेन्ज फ्ल्यासिङ लाइट। अनि उहाँहरूको चाहिँ कहाँ पुग्छ, अब भरे यताबाट हामीले कमान्ड गरौँला, यो मान्छे डाउन होइन, यो मान्छे अब हिट स्ट्रोक भयो भनेर, अनि अब एम्बुलेन्स पठाउँला अनि उहाँ चाहिँ नि रजिस्टर हुनु भएको छैन भने उहाँ देखिँदैन के
4: हाम्रो सिस्टममा प्यारामेडिक नै छ
3: अनसाइड प्यारामेडिक सबै हुन्छ त्यसले गर्दा उहाँले गर्दाखेरि अब एकजना ढल्यो को तपाईँको होइन रजिस्ट्रेसन बिफ छ
2: एकदमै गाह्रो हुन्छ त्यसको लागि रजिस्ट्रेसन गर्नु एकदमै
3: एकदम आवश्यक छ
2: हजुर अनि दाइ कहिले कुन तारिक हुँदैछ र स्टार्ट कति बजे हुन्छ
3: यो 7 June 2026 मा हुन्छ हाम्रो आइतबारको दिन पर्छ छुट्टीको दिन अनि हाम्रो रन स्टार्ट ब्याङ अन चाहिँ 12 बजे हो त्यसले गर्दाखेरि 11:30 बजे चाहिँ हाम्रो रजिस्ट्रेसन बन्द हुन्छ र त्यहाँदेखि हामी वार्मअप गर्ने सेफ्टी दिने र अब हाम्रो भिभिआइपीहरू आउनुहुन्छ उहाँहरूको केही भनाइहरू सांसदहरू आउनुहुन्छ होइन अनि त्यसले गर्दाखेरि
4: आजसम्म त सधैँ हाम्रो एमपी नै लोकल एमपी
3: आउनुहुन्छ अर्को अरू एमपी पनि मैले
2: भिभिआइपी पनि हुनुहुन्छ अब यो कार्यक्रम एकदमै राम्रो हुँदैछ कति टाइम भित्रमा सक्नुहुन्छ तपाईँहरूले
3: टाइम भन्ने फिनिसिङ टाइम हुँदैन अब सबैभन्दा स्लोएस्ट भन्ने कहिले आउँछ फास्टेस्ट त अब लास्ट इयर त्यसमा दुईटा रुट छन् एउटा सानो बच्चाहरू र अलिकति भेटरेनहरूको चाहिँ हाफ रुट छ विच इज 6.5 किलोमिटर छ 13 किलोमिटरकोमा कोही कोही जानुहुन्छ कोही चाहिँ के भने बुढाबुढी पनि जानु किनभने उहाँले चाहिँ अब भिसीलाई भनेर उहाँ डेजिग्नेसन गर्नुहुन्छ उहाँको समय त्यो होइन उसलाई जाँदाखेरि लाग्नु सक्छ भरै तर हाम्रो अहिलेसम्मको अनुभवमा लास्ट इयर हामीले सेट गो 11 बजे गरेका थियौँ तर 4 बजेभन्दा पछाडि सबै आइसक्नु भएको
2: अघि यहाँहरूले भन्नुभयो त्यो दिनमा विभिन्न कलाकारहरूको प्रस्तुति र सुरुमा नौमती बाजाले स्टार्ट गर्ने हो रन
3: नौमती बाजाको हाम्रो अहिलेको प्लान चाहिँ के छ भने भिभिआइपी आउनुहुन्छ 11 बजे चाहिँ अनि भिभिआइपीलाई चाहिँ हामीले स्काउटिङ गरेर अनि त्यहाँदेखि जब भिभिआइपीले सेट गो गर्ने बेला चाहिँ हामी नौमती बाजाबाट सेट गो गर्छौँ
4: अनि नौमती बाजा पछि तपाईँको इन्टरटेनमेन्टको लागि पनि
3: अनि जो नौमती बाजाले चाहिँ तपाईँको लास्ट रनर चाहिँ जान्छ त्यतिखेरसम्म केही उसम्म उहाँले फलो गर्दै नौमती बाजा गर्नुहुन्छ र अनि रनिङ पछाडि चाहिँ अब इन्टरटेनमेन्टमा पनि उहाँहरूले चाहिँ हामीलाई होइन ती बाजा नेपालमै बसेको आह्वान किसिमको फिल दिनुहुन्छ
2: ओके रमेश सर अहिले घरको मोर्गेजको बारेमा सुन्यो भने हजुरलाई समय छैन के भन्न चाहनुहुन्छ यति बेला ओहो मोर्गेज एडभाइजर त हुनुहुन्छ घरको त कुरै आएन भन्नुहुन्छ होला केही भन्न चाहनुहुन्छ
4: म सम्पूर्ण नेपालीहरूलाई के भन्छु भन्दाखेरि अब हामी पहिलो दोस्रो तेस्रो जेनेरेसनको लागि प्रपर्टी भनेको घर भनेको खालि चाहिँ घर मात्रै होइन यो बिग इन्भेस्टमेन्ट हो त्यही भएर यसलाई चाहिँ तपाईँले राम्ररी रिसर्च गरेर गर्नुपर्छ नत्र भने कहिलेकाहीँ तपाईँलाई ब्याकफायर पनि हुनसक्छ भन्छु तर फेरि यो गोर्खा पिस फाउन्डेसनको गोर्खा वकलाई जोड्दा यो हाम्रो इन्टरटेनमेन्टमा हामीले के चाहिँ गरेको छौँ भन्दाखेरि लगभग उहाँहरू 2 घन्टाबाट आएपछि लगभग 2 बजेबाट भनौँ न होइन हाम्रो इन्टरटेनमेन्ट कार्यक्रम हामीले सुरु गर्छौँ त्यो चाहिँ अल द वे 6-7 बजीसम्म हुन्छ कि त्यही भएर तपाईँको योपालि अलिकति कम्युनिटीलाई इन्भल्भ गर्ने गरेर विभिन्न किसिमको हामीले जातीय र लोकल संस्थाहरू चाहे त्यो मगर सङ्घ होला चाहे तमुदीको होला चाहे राईको हामी रिक्वेस्ट गर्दैछौँ तपाईँहरूको आफ्नो कल्चर झल्काउने जातीय झल्काउने तपाईँले एउटा एउटा नृत्य प्रस्तुत गरिदिनुहोस् हामी सम्भवतः हामी आरजिआरमा पनि रिक्वेस्ट गर्नेवाला छौँ एउटा यसो पुगरी डान्स उहाँ आउने नआउने आफ्नो कुरा छ जसले गर्दा एउटा मिनी नेपालको एउटा चाहिँ हामीले भर्सन चाहिँ होइन हामीले रिक्वेस्ट गर्नेवाला
3: छौँ राष्ट्रिय गीत भनौँ न त हामी स्वयं फुलका ढुङ्गा नेपाली भन्ने अनि हामी चाहिँ गोर्खा पिस फाउन्डेसन चाहिँ के भने टोटली डिफ्रेन्ट टु अदर अरू चाहिँ जातीय संस्था मगर गुरुङ राई हुन्छ भने हाम्रोमा चाहिँ
4: सबैको
2: हामी सबै नेपालीको
3: सबै नेपाली
2: ओके सबै नेपालीको यो कार्यक्रममा हामी आइतबार 7 जुनमा ग्रेट चार्ट प्लेइङ फिल्ड एसपोर्टमा हामी भेट्नेछौँ अहिलेको लागि हजुरहरू दुवैजनाको समयको लागि थ्याङ्क यू भेरी मच
4: धन्यवाद सम्पूर्ण सुनेर बिएफबे सुनेर बस्नुभएकोहरूलाई हामी यहीँबाट तपाईँहरूको चुल्यो निम्तो गर्छौँ एकदमै खुङ्खार कलाकारहरू आउँदै हुनुहुन्छ नाम चाहिँ फेरि पछि भन्नेछौँ यति भन्दै बिएबिएस र रूपाजीलाई यो समयको लागि हाम्रो गोर्खा पिस फाउन्डेसनको तर्फबाट धन्यवाद
3: जुन हामीलाई यो दिनुभयो प्लेटफर्म दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद
2: यो हाम्रो खुसीको कुरा हो हजुरहरूलाई एकदमै धेरै धेरै धन्यवाद हामी पछि पनि कुराकानी गरौँला त्यस दिनमा पनि हामी बिएबिएसको कुनै स्टाफ त्यहाँ आउनुहुनेछ आजको लागि थ्याङ्क यू सो मच
3: हुन्छ
4: धन्यवाद

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: यो वर्षको माध्यमिक शिक्षा परीक्षामा झन्डै 66% पास भएका छन्। परीक्षाको नतिजा आज राति सार्वजनिक भएको हो। परीक्षा दिएका 512,421 जना विद्यार्थीमध्ये 65.98% पास भएको शिक्षा सचिव चुनामणि पौडेलले जानकारी दिनुभएको हो। गएको वर्ष 61.81% पास भएका थिए। सरकारले यसपालि परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने घोषणा गरेको थियो। चैत 19 गते शुरू भएको परीक्षा 29 गते सकिएको हो। चाँडो नतिजा ल्याउन परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गराइएको थियो। अघिल्ला वर्षमा एसईई को नतिजा जेठ अन्तिमदेखि असार पहिलो साता सार्वजनिक हुने गरेको थियो। राष्ट्रपतिले सरकारको नीति कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन शाह उठेर हिँडेपछि प्रतिपक्ष दलले आलोचना गरेका छन्। सामाजिक सञ्जालमा पनि आलोचना सहितको टिका टिप्पणी भइरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री शाह बैठकबाट बाहिरिनु भएको हो। राष्ट्रपति सदनबाट बाहिरिएपछि मात्रै सभामुखले अरूलाई बाहिरिन आग्रह गर्ने चलन भए पनि शाह भने राष्ट्रपतिलाई आफैले हस्तान्तरण गरेको हो। नीति कार्यक्रम वाचन भइरहँदा बीचैमा हिँड्नु भएको हो। एमाले सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको शैलीप्रति बैठकमै प्रश्न उठाउनु भएको छ।
4: देशको प्रधानमन्त्रीज्यूले संयुक्त सदनमा राष्ट्रिय पोसाकको परिपालना गर्नुपर्ने हो कि होइन, चलन त्यसै चल्दैन, चलाएपछि चल्छ, हामीहरूले कस्तो चलन चलाउने हो यो देशमा, यस विषयमा रुलिङको माग गर्दछु। सँगसँगै राष्ट्रपतिज्यूले नीति र कार्यक्रम सम्बोधन गरिरहनु भएको छ। देशको प्रधानमन्त्रीज्यू जसले नीति र कार्यक्रमलाई टेबल गर्ने प्रक्रियामा अगाडि बढ्नु भएको थियो, बीचमा उहाँले बहिष्कार गरेर हिँडेको हामीले देख्यौँ। यसले यो नीति र कार्यक्रम प्रतिको उहाँको अनरसिप के हो यो संसदले बुझ्न चाहन्छ।
3: प्रधानमन्त्री शाह नीति कार्यक्रम टेबल गरेपछि केही नबोलिकन बाहिरिनु भएको थियो। प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिएपछि सांसदहरूबीच हाँसो फैलिएको समेत थियो। विपक्षी सांसदले हाँसोको पात्र बनाएको देखेपछि राज्यसभा सांसदहरू असहज महसुस गरेका देखिन्थे। संसदीय अभ्यासप्रति खासै रुचि नदेखाएका प्रधानमन्त्री शाहले अहिलेसम्म कुनै पनि बैठकमा सम्बोधन गर्नुभएको छैन। उहाँले राजसपा संसदीय दलको बैठक र पार्टी सांसदहरूको बैठक समेत छल्ने गर्नुभएको छ। सरकारले ल्याएको नीति कार्यक्रमलाई प्रतिपक्षका दलहरूले परम्परागत र कर्मकाण्डी भनेका छन्। नेकपा एमाले नीति कार्यक्रमलाई शब्दजालको भण्डार भनेको छ। एमाले सांसद गुरु बराल,
5: कुनै गन्तव्य छैन र यसले कुनै दिशा लिएको छैन, यो नितान्त परम्परावादी छ। पुराना राजनीतिक दलहरूले जे चिजलाई अगाडि सारिया थिए त्यो चिजलाई उसले नयाँ भाषामा ढालेको छ, त्यसबाट दिशा निर्देश पाउने खालका नवीनताहरू देखिँदैन।
3: नेपाली कम्युनिष्ट पार्टीले पनि नीति कार्यक्रममा आशा गर्ने ठाउँ नदेखिएको टिप्पणी गरेको छ। पूर्व अर्थमन्त्री वर्षमान पुन,
6: अलि ठुलो अपेक्षा जगाएर आएको दलले सरकार बनाइराखेको बेला अलि क्रम भङ्ग गर्ने खालको नीति कार्यक्रम ल्याउँछ भनेको एभरेज नीति कार्यक्रम ल्याएको छ। यसै खालको बजेट आयो भने जनता खास गरी नवयुवाहरू निराश हुने सम्भावना बढी देखिन्छ। सरकार त्यति धेरै तयारी साथ आएको देखिएन, परम्परागत जस्तै नियमित जस्तै देखियो।
3: प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले नीति कार्यक्रममा नयाँ कुरा नदेखिएको भन्दै कर्मकाण्डी भएको टिप्पणी गर्नुभएको छ। बेलायती प्रधानमन्त्री सर कियर स्टारमरमाथि पद त्याग्ने दबाव बढ्दै जान थालेको छ। हालैको स्थानीय चुनावमा लेबरले नराम्रो हार बिहोरेपछि उहाँमाथि दबाव बढेको हो। तर स्टारमरले आफूमाथि औंला उठाउनेहरूलाई गलत प्रमाणित गर्ने उद्घोष गर्नुभएको छ।
7: Frustrated by politics, and some people frustrated with me. I know I have my doubters, and I know I need to prove them wrong, and I will.
3: प्रधानमन्त्रीको राजीनामा माग्ने लेबर सांसदको संख्या 44 पुगेको छ। यसअघि कमै चर्चामा आएकी क्याथरिन वेस्टले सुरुमा समय तोकेर प्रधानमन्त्रीको राजीनामा माग्नु भएको थियो। सुरुमा आफै नयाँ नेतृत्वका लागि तयार रहेको बताएकी वेस्ट अहिले भने पछि हट्नु भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारीहरूको ट्रेड युनियनलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल नेतृत्वको संवैधानिक इजलासको बहुमतले यो आदेश दिएको हो। 5 सदस्य मध्ये 3 जनाले अल्पकालीन अन्तरिम आदेश जारी गर्नुपर्ने राय दिएका थिए भने 2 जनाले असहमति जनाएका थिए। सर्वोच्चले विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश पनि दिएको छ। नमस्कार, अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर, अहिले प्रस्तुत मिठो गीत हामीले सुनिरहेका थियौं प्रकाश दूतराज र मेलिना राईको युगल स्वरमा। समय बेलुकीको 6:11 गयो। नेपालमा भने रातको 11 बज्नको लागि 4 मिनट बाँकी रहेको छ।

0: अनि ब्रुनाईमा पनि बिहानको 1:11 गएको छ। बीएबीएस कर्का रेडियोबाट तपाईँ हुनुहुन्छ साँझको कार्यक्रम गोधुलीमा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु म रूपा। आउनुहोस् अब भने हामी कार्यक्रमको थर्ड आवरमा भने तपाईँहरूले नै रोज्नुभएका मिठा मिठा गीतहरू सुन्नेछौँ। कार्यक्रमको दोस्रो घण्टामा भने यहाँहरूले गोर्खा पिस फाउन्डेसन सम्बन्धी 13 भिसीको सम्झनामा 13 किलोमिटरको वक अथवा रनिङ अथवा व्हील चेयर तपाईँ जुनसुकै माध्यमबाट पनि त्यो दूरी पूरा गर्न सक्नुहुन्छ त्यो विषयमा हामीले कुराकानी गरिरहेका थियौँ। र यसै क्रममा फानवर निवासी ओम प्रकाश थापा काउसा दाईले पनि हामीलाई जानकारी गराउनु भएको छ र उहाँले लेख्नु भएको छ, नमस्कार रूपा बहिनी, गोर्खा वकको अन्तर्वार्ता अति नै रोचक लाग्यो र हाम्रो प्रथम नौमती बाजा गुल्मीको समूहले पनि पहिलो पटक त्यहाँ सेवा दिन आउँदैछौ। ओके एकदमै रमाइलो हुने भयो अनि यो विषयमा हामीले आफूलाई एकदमै भाग्यमानी सम्झेका छौँ र सबैलाई चुलै निम्तो गर्दछौ, भरपूर मनोरञ्जन दिन सकौं भन्नुभएको छ। पक्कै पनि नौमती बाजा त्यो ग्रेट चार्ट प्लेइङ फिल्डको ओपन स्पेसमा होइन, त्यहाँबाट बजार पनि अलि टाढा नै पर्छ र त्यो चाहिँ त्यो फिल्ड एकदमै ओपन छ र रमाइलो, त्यहाँ धेरै मानिसहरूको सहभागिता रहन्छ। लास्ट इयर 3000 भन्दा बढी मानिसहरू हुनुहुन्थ्यो भनेको अन्तर्वार्तामा हामीले सुन्यौं र हामी आशा गर्छौ यो वर्ष पनि धेरै नै हुनेछ। ओके इन्जोय गर्नुहोला। म त्यो दिनमा चाहिँ सायद ब्रेक अन वेल्सतिर हुन्छु कि भन्ने मलाई लागेको छ, किनभने त्यहाँ पनि फ्रिडम परेड रहेको छ। हामी हेरौँ कहाँ पुग्छौँ कस्तो हुन्छ होइन, त्यही नियर द डेटमा हामी कुराकानी गर्दै गरौँला। र अहिलेको लागि म यति मात्रै भन्न चाहन्छु, अबको प्रस्तुतिमा भने म तपाईँहरूकै मिठा मिठा गीतहरू सुनाउँदै जानेछु। यसै क्रममा हामीलाई फानबर निवासी धनु गुरुङ बहिनीले एउटा गीत रिक्वेस्ट गर्नुभएको छ र उहाँले साकिराले गाउनुभएको एउटा मिठो गीत हिप्स डोन्ट लाई भन्ने बोलको गीत रोज्नु भएको छ र यो गीत आज सम्पूर्ण श्रोताहरू ज जसले रेडियो सुनिराख्नु भएको छ उहाँहरू सबैलाई मिठो सम्झना र आफ्नै अभिरुचिमा यो गीत सुन्न र सुनाउन चाहनुहुन्छ। अबको प्रस्तुतिमा हामी सुनौ।
1: No fighting. We got the refugees. No fighting.

भानु बहिनी फानबाट हुनुहुन्थ्यो, उहाँले रोज्नु भएको मिठी गीत हामीले सुनिरहेका थियौँ। आउनुहोस् अब भने हामीलाई प्राप्त भएका केही सूचनाहरू पनि राख्दै जाउँ, र तपाईँहरूले पक्का यी सूचनाहरू सुनेर पनि आफ्नो कार्यतालिकाहरू, आफ्नो डायरीहरू अप टु डेट गर्न सक्नुहुनेछ। अघि नै मैले भनेको थिएँ विपसना मेडिटेसन कोर्सको लागि पनि तपाईँहरूले एकदमै अवेरनेस हुनुहुन्छ यो सम्बन्धी पनि। लास्ट इयर पनि निकै यो विषयमा धेरै साथीहरूले सोध्नु भएको थियो, विपसना मेडिटेसन कोर्स यो चाहिँ 12 अगस्तदेखि 23 अगस्तसम्म हुँदैछ, यो हिन्दी नेपाली दुवै ल्याङ्ग्वेजमा हुँदैछ। यदि तपाईँहरू जाँदै हुनुहुन्छ भने अनलाइन बुकिङ गर्न सक्नुहुनेछ, अनि यसको लागि तपाईँहरू भिजिट गर्नुहोला, वेबसाइट हो dhamma.org dhamma धम्मा अकमा गएर ओआरजी अकमा तपाईँहरूले आफ्नो नाम दर्ता गर्न सक्नुहुनेछ। अनि त्यसै गरी तपाईँहरूलाई अर्को एउटा सूचना पनि, सायद

नेप्री सिनियर सिटिजन सुन्दन वासीको लागि बकहर्स्ट पार्क कम्युनिटी सेन्टरमा यो चाहिँ शुक्रबार 5 जुनमा गर्दै हुनुहुन्छ उहाँले र बिहानको 11 बजेदेखि 3 बजेसम्म उहाँको भ्रमण हुनेछ। भ्रमण अथवा यो भिजिट मात्र होइन, उहाँले पनि तपाईँहरूको लागि केही नयाँ कुराहरू नयाँ सूचनाहरू पक्कै पनि तपाईँहरूलाई डेलिभर गर्नुहुनेछ। इन्जोय गर्नुहोला। अनि त्यसै गरी अर्को एउटा सूचना, अब छिट्टै नै तपाईँहरूले यो कार्यक्रममा भाग लिन सक्नुहुनेछ। 17 मईको दिनमा साकेला उभौली सेलिब्रेसन हुन गइरहेको छ ग्लस्टरमा, र तपाईँहरू ग्लस्टरको इन्सवर्थ स्टेसन कम्युनिटी सेन्टरमा हुन गइरहेको छ। आइतबार 17 मईको दिनमा 4 बजेदेखि बेलुकीको 10 बजेसम्म इन्जोय गर्नुहोला। आउनुहोस् अब भने हामी अर्को एउटा साङ्गीतिक गीत पनि सुन्नेछौँ। यो गीत मैले बजाइरहेको थिएँ, कति छिटो बजिरहेको रहेछ यो गीत हाम्रो कैलाश भाइको लागि भनेर मैले राखेको थिएँ। कहिलेकाहीँ यस्तै हुन्छ, यो गीत सुनाइरहेको छु, मेरो हेडफोनमा पनि आइरहेको थियो, तर अहिले यो गीतलाई म एकैछिन यहीँ रोक्न चाहन्छु। र यो गीत मैले कैलाश भाइको लागि राखिदिएको थिएँ, उहाँले भन्नुभएको थियो, उहाँले एउटा गीत रोज्नु भएको थियो र उहाँले भन्नुभएको छ, रूपा दिदी यो साँझको कार्यक्रम गौँधुली सुनेर इन्जोय गरिरहेको छु र मलाई आज एउटा गीत सुनाइदिनु होला भन्नुभएको थियो। उहाँले हिन्दी चलचित्र कोयलाबाट एउटा गीत रोज्नु भएको थियो उदित नारायण झा र अल्का याग्निकको स्वरमा, तर अहिले हाम्रो लिस्टमा उदित नारायण झा र साधना सरगमले नै गाउनुभएको अर्को एउटा गीत परेको छ। अनि उहाँले पनि एउटा सूचना पठाउनु भएको छ, द ब्रिटिस गोर्खा भेटरन एसोसिएसन अथवा बिजिभिएले आयोजना गर्ने एउटा साङ्गीतिक कार्यक्रम छ दिदी भन्नुभएको छ। यो कार्यक्रम चाहिँ अब आउने आइतबार 17 मईकै दिनमा हुन गइरहेको छ ननिटन गोर्खा कर्नरमा, बेलुकी 5 बजेदेखि सुरु हुनेछ र यसमा नेपालदेखि आउनुभएका दुईजना एकदमै ब्युटिफुल सुन्दर गायिकाहरूले गाउनुहुनेछ, निर्जला गुरुङ र रूपी सिन्जाली मगरको प्रस्तुति तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। कैलाश भाइ, अब तपाईँको लागि म त्यही गीत सुनाउँछु, उदित नारायण झा र साधना सरगमले स्वर भर्नुभएको छ, अबको प्रस्तुतिमा हामी सुनौ। उहाँले यो गीत आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका सबै श्रोतालाई मिठो सम्झनासहित यो गीत सुनाउन चाहनुहुन्छ।

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

सुशांत किसी को सर्वद प्रस्तुत गीत थियो। अब यो गीत पछि भने इस वीकेंड मा पनि तपाईहरुले प्रीमियर लीग अंतर्गत का थुप्रे मैच हेर्नु भयो। आउनुस अब गत शनिबार भनौ न अस्ति शनिबार 9 मे को दिन मा भएको प्रीमियर लीग को रिजल्ट भने इस प्रकार रहेको छ। लिवरपूल 1 चेल्सी 1 ब्राइटन 3 वल्वरहैम्पटन 0 फुलम 0 एएफसी बर्नमथ 1 अनि तपाईहरुले हेर्नु भएको अर्को म्याच सन्डरल्यान्ड 0 म्यान्चेस्टर युनाइटेड 0 म्यान्चेस्टर सिटी 3 ब्रेन्टफोर्ड 0 भएको थियो। अनि त्यस्तै गरी हिजो आइतबारको दिनमा पनि प्रिमियर लीग अन्तर्गत तपाईहरुले हिजो चारवटा म्याच हेर्नुभयो। Burnley 2, Aston Villa 2, Crystal Palace 2, Everton 2, Nottingham Forest 1, Newcastle United 1, West Ham United 0, Arsenal 1 भएको थियो। अनि त्यस्तै गरी आजको दिनमा पनि प्रिमियर लीग अन्तर्गत तपाईहरुले बेलुकी ठिक 8 बजे किक अफ हुनेछ Tottenham versus Leeds United को म्याच हेर्न सक्नुहुनेछ श्रोता। आजको दिनमा त्यस्तै गरी च्याम्पियनसिप अन्तर्गत यो प्रमोसन प्ले अफ को सेमी फाइनल पनि बेलुकी ठिक 8 बजे छ जसमा मिलवल भर्सेस हल सिटी खेल्नेछन्। आजको दिनमा तपाईहरुले हेर्न सक्नुहुनेछ र भोलि पनि च्याम्पियनसिपको प्रमोसन प्ले अफमा सेमी फाइनलमा बेलुकी ठिक 8 बजे साउथह्याम्पटन र मिडल्सबर्गको खेल हुनेछ। र फुटबलको कुराकानी गर्नुपर्दा श्रोता 13 बुढा सुब्बा गोल्ड कप पनि हुन गइरहेको छ ट्युडर पार्क स्पोर्ट्स फेल्थममा पोस्ट कोड TW137EF हो र इसमा मेन अनि भेटरन र सुपर भेटरन टिमले खेल्नेछन्। अनि प्राइस पनि त्यही अनुसार छ मेन विनरले 1900 पाउन्ड रनर अपले भने 900 भेटरन विनरले भने 1100 र भेटरन रनर अपले भने 500 पाउन्ड सुपर भेटरन विनर 250 र सुपर भेटरन रनर अपले भने 150 पाउनेछन्। यो खेल भने 20 जुनमा शनिबार 20 जुनमा बिहानको 9 बजेदेखि खेल नसकिने बेलासम्म यो फुटबल पिचमै रमाइलो गर्न सक्नुहुनेछ। इन्जोय गर्नुहोला। आउनुहोस् अबको प्रस्तुतिमा भने हामी अर्को एउटा गीत सुन्नेछौँ। हामीलाई गीत सुन्न र सुनाउनको लागि धेरै साथीहरूले सम्पर्क गरिराख्नु भएको छ। यसै क्रममा बार्सिलोनादेखि हाम्रो लगनजी पनि आउनुभएको छ। उहाँले पनि मैले पनि सुनिरहेको छु हजुरलाई भन्नुभएको छ। थ्याङ्क यू सो मच लगनजी। अनि नूतन भूषालजी हुनुहुन्छ इसरायलबाट, उहाँले पनि साँझको कार्यक्रम सुनिराख्नु भएको रहेछ। नमस्कार, गुड इभिनिङ रूपाजी भन्नुभएको छ। म पनि तपाईँलाई सोही अभिवादन टक्र्याउँछु। त्यसै गरी हामीसँग अर्को श्रोता हुनुहुन्छ, उहाँले पनि गीत सुन्न र सुनाउनको लागि अनुरोध गरिराख्नु भएको छ। उहाँ हुनुहुन्छ निता कोयु राई। निता कोयु राईजीले आज एउटा गीत रोज्नु भएको थियो। मैले यहाँ सर्च गरेको, कहिलेकाहीँ यो मिरियाड सिस्टममा पनि सर्च गर्दा अलि डिफ्रेन्ट टाइपको गीत आउँछ। अहिलेको लागि भने म तपाईँलाई अर्को एउटा गीत सुनाउँछु निताजी। यो गीत पनि मिठो छ, सुनेर इन्जोय गर्नुहोला। हेमन्त कान्छा र सुनिता बुढा छेत्रीले गाउनुभएको गीत हो यो गीत। उहाँले आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका सबै श्रोतालाई मिठो सम्झनासहित यो गीत सुन्न र सुनाउन चाहनुहुन्छ। अब हामी यो गीत सुनाउँ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

हजुर, आए हो मेरी जिन्दगीमै तुम बहार बनके, अल्का याग्निकले गाउनु भएको मिठो गीत हामीले सुनिरहेका थियौं। आउनुहोस् अब नेपाल कफको फिक्सरमा ग्रुप एमा क्वीन्स गर्खा सिग्नल्स, वान आर्जर र क्यूओजीएलआर परेका छन् भने ग्रुप बीमा क्वीन्स गर्खा इन्जिनियर, टू आर्जर र गर्खा कम्पनी परेको छ यो श्रोता। अनि त्यस्तै गरी ग्रुप सीमा भने गर्खा विङ म्यान्डले ब्रेकन, अनि गर्खा कम्पनी सिटाङ, अनि गर्खा आग सपोर्ट बटालियन ग्रुप सीमा परेका छन्। ग्रुप डीमा पनि गर्खा कम्पनी ट्याबलेटो अनि जिएसपिएस परेका छन्। अनि त्यस्तै गरी यो भयो श्रोता नेपाल कपको लागि भने। अनि हाम्रो दिदीबहिनीहरूको लागि, लेडिज भलिबलको लागि पनि तपाईँहरूले आफ्नो टिम थापाइसक्नु भएको छ। विमेन्स भलिबल कम्पिटिसनमा, यस फिक्चरमा विमेन्स भलिबलको लागि ग्रुप एमा जिएसपिएस अनि क्वीन्स गर्खा इन्जिनियर्स र क्युओजिएलआर, अनि त्यस्तै गरी ग्रुप बीमा भने केजिए अनि जिसिएस र जिसिसी परेका छन् भने ग्रुप सीमा वान आर्जर, क्वीन्स गर्खा सिग्नल्स र गर्खा आग सपोर्ट बटालियन। ओके, तपाईँहरू सबै सबैलाई एकदमै गुड लक भन्न चाहन्छु। आउनुहोस् अब भने हामी यो नेपाल कपको बारेमा त मैले धेरै पटक भनिसकेको छु, सायद यहाँहरूले शनिबार 4 जुलाईको दिनमा क्वीन्स एभेन्यू ओल्ड सर्टमा नेपाल कपको फाइनल हुँदैछ श्रोता। त्यस दिनमा नेपाल कप प्लस काठमाडौँ कप भन्नाले पनि भेटरानहरूको टिमबाट पनि यो काठमाडौँ कप खेल्नेछन्, र ग्रुप एबाट बिहानको 10 बजे नै यो पेसमा, क्वीन्स एभेन्यू ओल्ड सर्टको फुटबल पेसमा हुनेछ शनिबारको दिनमा काठमाडौँ कपमा भेटरानहरू, जसमा क्युओजिएलआर भर्सेस आरजिआर का प्लेयरहरूको बीचमा हुनेछ। अनि ग्रुप बीबाट क्वीन्स गर्खा इन्जिनियर भर्सेस क्वीन्स गर्खा सिग्नल्सको बेसमा हुनेछ। अनि दुवै टिमबाट विनरहरू भने फाइनल म्याच खेल्नेछन् काठमाडौँ कपको लागि। अनि त्यस्तै गरी नेपाल कपको लागि पनि तपाईँहरूले त्यस दिनमा हेर्न सक्नुहुनेछ नेपाल कप पनि। नेपाल कपको लागि पनि तपाईँहरू कुन कुन टिमहरू जानेछन् त, गर्खा ब्रिगेडबाट तपाईँलाई मैले अघि नै भनिसकेको छु, ग्रुप स्टेज पार गर्दै उहाँहरूले क्वार्टर फाइनल्स अनि सेमी फाइनल र फाइनल म्याच तपाईँहरूले हेर्न सक्नुहुनेछ शनिबार 4 जुलाईको दिनमा क्वीन्स एभेन्यू ओल्ड सर्टमा। ओके, आउनुहोस् अहिलेको लागि भने प्रताप दास र अस्मिता अधिकारीले गाउनुभएको एउटा गीत हाम्रो लिस्टमा परेको छ। यो गीतको लागि हामीलाई खेलमती लिम्बुले पनि यो साँझको कार्यक्रम गोधुली सुनिरहेको छु, मलाई एउटा गीत सुनाइदिनु होला भन्नुभएको छ। तपाईँको लागि म यो गीत सुनाउँछु, इन्जोय गर्नुहोला।

मुकेश र लता मंगेशकरको स्वरबद्ध प्रस्तुत गीत थियो। अब यो गीत पछि भने हामी कार्यक्रमको करिब करिब अन्तिम चरणतिर आइपुगेका छौं। हामीलाई मिनी कालीकोटी राईजीले पनि एउटा गीत सुन्न र सुनाउनको लागि अनुरोध गर्नुभएको छ। र नमस्ते रूपा दिदी, हजुरलाई पनि कार्यक्रम गोधुलीमा स्वागत छ। हामी पनि बिहानैबाट रेडियो सुनिरहेका छौं। आजको दिन पनि एकदमै शीतल शीतल रह्यो के आज साँच्ची नै शीतल रह्यो होइन तपाईँले भने आज र सम्पूर्ण रेडियो सुनिराख्नुभएका श्रोताहरूलाई एउटा गीत सुनाइदिनको लागि अनुरोध गर्दछु भन्नुभएको छ। आउनुहोस् अबको प्रस्तुतिमा हाम्रो लिस्टमा परेको छ लता मंगेशकर र नितेन मुकेश। फेरि पनि एकचोटि यो गीत सुन्दै आजको यस कार्यक्रमबाट म पनि छुट्टिन्छु र भोलि यही समयमा फेरि हामी अन्य गीतहरू पनि सुन्नेछौँ। भोलिको कार्यक्रममा हामी भेट्नेछौँ। अहिलेको लागि म पनि छुट्टिन्छु। नमस्ते, बाई।

0: Happy Line. Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सरकारका पछिल्ला कदमको चर्को विरोध गरेका छन्।
4: प्रमुख प्रतिपक्षी कांग्रेसले दुई तिहाई नजिकको शक्तिशाली सरकार सदनसँग डराएर अध्यादेशको बाटो समाउँदै संसदलाई कमजोर बनाउन खोजेको आरोप लगाएको छ। सांसद निष्कल राईले अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा नपुर्याएको टिप्पणी गर्नुभएको छ।
5: दुई तिहाई नजिकको शक्तिशाली सरकार आखिर सदनसँग किन डराएको छ? किन अध्यादेशको बाटो समाएर संसदलाई कमजोर बनाउन खोजिँदैछ? अध्यादेश ल्याउने नआउने भन्ने हाम्रो भनाइ होइन, तर अध्यादेश संसदको भावना र आवश्यकता अनुसार आउनुपर्छ। सत्ता सहजताको साधन बन्द हुँदैन। अहिलेको अध्यादेश त्यस अनुकूल छैन जसको दफा दफामा हामी सदनमा जवाब खोज्नेछौँ। सरकारलाई हाई सन्चो मानेर बस्न दिँदैनौँ। अन्य विषयमा बहस गर्दै गरौँला, तर छुट्न छुटाउनै नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन।
4: प्रतिपक्षी एमालेले न्यायपालिकाको प्रमुख बन्ने कुरा प्रधानमन्त्रीको तजविजले निर्धारण गर्ने खतरनाक भाष्य स्थापना हुन खोजेको भन्दै आपत्ति जनाएको छ। सांसद पद्मा अर्याल,
6: अध्यादेश ल्याउनु सरकार आफ्ना निर्णयहरूमाथि उठ्ने प्रश्नहरूबाट भाग्न खोजेको कायरताको प्रमाण हो। यो अध्यादेशको श्रृङ्खला यतिमा रोकिँदैन। अध्यादेशको कार्यान्वयनसँगै प्रधान न्यायाधीश नियुक्तिको सिफारिस जसरी गरियो त्यसले इतिहासमै पहिलो पटक स्थापित मान्यतालाई खण्डित गरेको छ। शक्ति पृथकीकरणको सिद्धान्तको धज्जी उडाएको छ। न्यायपालिकाको प्रमुख को हुने भन्ने कुरा विधिले होइन प्रधानमन्त्रीको तजविजले निर्धारण गर्ने जुन खतरनाक भाष्य सिर्जना गरिँदैछ।
4: नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकार डोजर आतंक फैलाएर नागरिकको बाँच्न पाउने अधिकारमाथि नै धावा बोलेको आरोप लगाउनु भएको छ।
7: जहाँ राज्य मौलिक हकको रूपमा, नागरिकको मौलिक हकको रूपमा आवासको हकको ग्यारेन्टी गरिएको छ, यस्तो अवस्थामा आज राज्य प्राकृतिक विपत्ति आउनु पूर्व मानव सृजित विपत्ति ल्याउन उद्यत छ। मानवहरू बसिराखेको बस्तीहरूमा 24 घन्टे अल्टिमेटम दिएर मानिसहरूलाई राज्यको सम्पूर्ण सुरक्षा फौजको आतंक देखाएर, डोजर आतंक देखाएर आज नागरिकहरूलाई आत्महत्या हुनको लागि राज्यले बाध्य बनाएको छ। यसमा सरकारलाई इन्द्रबहादुर राईहरूले आत्महत्या गर्दाखेरि सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने, म सरकार समक्ष यो प्रश्न त्यसाउन चाहन्छु।
4: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे सरकारले ठोस कदम चाल्न नसकेको प्रति आपत्ति जनाउँदै सरकारले सेनाको दुरूपयोग गरेर सुकुम्बासी बस्तीमा आतंक मचाएको आरोप लगाउनु भएको छ।
8: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिल्केट हो, नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार? नेपाली सेनालाई सीमा रक्षामा त्यता पठायो कि सुकुम्बासी बस्तीमै दादागिरी देखाउँदै बस्यो? सीमा बनाउन नसक्नु, सीमा बचाउन नसक्नु, तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो? त्यसको उत्तर चाहिन्छ हामीलाई।
4: राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले सुकुम्बासी बस्तीमा ज्यान गएका दुईजना नागरिकको नैतिक जिम्मेवारी लिनुपर्ने बताएको छ। सांसद खुशबु ओली,
9: दुईजना गरिबले आफूले दुःख गरेर बनाएको टहरा भत्किएपछि आत्महत्या गर्न विवश भए, उहाँहरूको जीवन नै समाप्त हुँदा समेत सरकारले कुनै सम्वेदना प्रकट गरेको सुनिएन। यसले स्पष्ट रूपमा यो सरकार सामान्य भूमि मान्छेहरूबाट कति टाढा रहेछ भन्ने कुरा जनाउँछ कि जनाउँदैन? यो मात्र नीतिगत त्रुटि होइन, यो मानवीय संवेदनशीलताको गम्भीर असफलता हो जसको नैतिक जिम्मेवारी सरकार र राष्ट्रपतिले लिनुपर्छ भन्ने माग गर्दछु।
3: भ्रष्टाचार नियन्त्रण, सुशासन र संविधान संशोधनलाई प्राथमिकतामा राखेर सरकारले नीति कार्यक्रम ल्याएको छ। संसदमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल,
10: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ। सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
3: सरकारले विदेश स्थित नियोग मार्फत नेपाली वस्तु सेवा संस्कृति र पर्यटनको विश्वव्यापी प्रदर्शन प्रवर्धन गर्न भन्दै ब्रान्ड नेपाल अभियान चलाउने भएको छ। नेपालको मौलिक पहिचान भाषा कला र सम्पदालाई विश्व मञ्चमा स्थापित गर्दै सौम्य शक्ति विस्तार गर्ने तयारी छ। त्यस्तै अब साउनदेखि नै खरिद प्रक्रिया शुरू गर्ने भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सुदूरपश्चिमको अत्यन्त विकट मानिने दार्चुलाको टिङ्कर जोड्ने तुषार पानी कोठी धार सड़कको 12 किलोमिटर क्षेत्रमा गाड़ी गुडेको छ। पहिलो पटक गाड़ी पुगेपछि सो सड़क खण्डको दुमलिङ गाउँका स्थानीय हर्षित भएका छन्। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: जोखिमपूर्ण तोइन प्रयोग गर्दै आएका र वर्षौंदेखि सड़कको सपना देखेका दुमलिङ गाउँका स्थानीयमा पहिलो पटक गाड़ी पुग्दा खुशीको सीमा छैन। स्थानीय रोहित बुढाथोकी,
2: यो गाड़ी आयो सर, यो धेरै राम्रो भयो। गाडीबाट आए थिएन, जनताको लागि यो धेरै सुविधा बनाइदियो।
1: यस्तै उदय फटेरालाई पनि गाउँमा पहिलो पटक गाड़ी पुग्दा अत्यन्त खुशी लागेको छ। गाड़ी नहुँदा आपतकालीन अवस्थामा यहाँका स्थानीयले ठूलो शास्ति भोग्नु परेको थियो।
3: गाडी पुगेर हामी धेरै खुशी भएको छौँ। गाडी आएर कोही मान्छे इमर्जेन्सी केमा परेपछि गाडीमा सट्ट नेपाल जान पनि हुन्थे, त्यही कारण हामी धेरै खुसी भएको छ।
1: तर बर्खायाममा बाढी पहिरोका कारण सडक बिग्रिने हो कि भन्ने डर स्थानीयमा अझै कायमै छ। सृजना मगर,
4: हाम्रो यो रोड त आइसक्यो, हामी त्यसमा धेरै खुसी त छौँ। तै पनि बर्खा मासको टाइममा अब यो रोड अवरुद्ध हुन सक्छ। हाम्रो नेपालको अब जेला टाइम टाइममा डोजर पनि भनेको बेला समयमा पुग्न सक्दैन र हामीले यहाँको वासीहरूले धेरैले यो ट्विनमा ज्यान गुमाएका छन् र हामीलाई सजेस पनि ट्विनबाट खुसी पनि धेरै छु। रोडको पनि आवश्यक थियो, रोड पनि सडक पनि निर्माण भयो, यसमा गाडी पुग्यो, त्यसमा पनि खुसी छु।
1: खुसर पानीदेखि दुमलिङसम्म करिब 12 किलोमिटर सडक निर्माण गरिएपछि उक्त बस्तीमा गाडी पुगेको तुसरा पानी कोठे धार सडक आयोजनाका प्रमुख सेनानी राजेश कटवालले बताउनु भयो। कुल 79 किलोमिटर सडक अन्तर्गत हालसम्म 22 किलोमिटर ट्र्याक खोलिसकेको नेपाली सेनाले जनाएको छ। आर्थिक वर्ष 2077-78 निर्माण शुरू भएको यो आयोजनामा हालसम्म करिब 3 अर्ब 74 करोड रुपियाँ खर्च भइसकेको छ। भारत र चीन जोड्ने रणनीतिक महत्वको यस सड़क आयोजनामा पर्याप्त बजेट विनियोजन हुन नसक्दा निर्माण कार्यले अपेक्षित तीव्रता पाउन भने सकेको छैन।
0: सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट आर्थिक वर्ष 92-93 रोजगार प्रवर्धन दशक घोषणा गरेर कार्यक्रम सञ्चालन गर्ने भएको छ। अनौपचारिक क्षेत्रलाई औपचारिक क्षेत्रमा रूपान्तरण गर्दै श्रमिकको अधिकार संरक्षण गरिने समेत उल्लेख छ। कमाउँदै सिक्दै कार्यक्रमलाई निरन्तरता दिँदै यसमा आधारित भई राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम र विदेशबाट फर्केका युवाको सिपलाई डिजिटल सिप पासपोर्ट मार्फत अभिलेखीकरण गरिने कार्यक्रम छ। त्यस्तै रिभर्स प्रवासन प्रोत्साहन गर्न एकीकृत प्रोत्साहन प्याकेज ल्याइने पनि योजना नीति तथा कार्यक्रममा समेटिएको छ। सुशासन अभिवृद्धिका लागि राजनैतिक दलहरूसँगको संवादका आधारमा संविधान संशोधनका विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिने कार्यक्रम छ। त्यस्तै असारी विकास र खरिदमा हुने विकृति अन्त्य गर्न साउनदेखि नै खरिद प्रक्रिया शुरू गर्ने 0 दिन खरिद नीति लिइने पनि दस्तावेजमा उल्लेख गरिएको छ। निजामती र अन्य सरकारी सेवाका कर्मचारीहरूका लागि स्वार्थको द्वन्द रोक्न कुलिङ अफ पिरियड अवधिको व्यवस्था गरिने जनाइएको छ। यसअघि निजामती विधेयकमा यो व्यवस्था राख्ने व्यवस्था गरे पनि पारित हुन सकेको थिएन। नीति अनुसन्धानका लागि थिङ्क ट्याङ्कका रूपमा राष्ट्रिय नीति शोधशालाको विकास गरिने समेत उल्लेख छ। स्वास्थ्य क्षेत्र अन्तर्गत रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्ने व्यवस्था गरिएको छ। संघीय तहमा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गर्ने समेत सरकारको कार्यक्रम छ। पर्यटन क्षेत्र अन्तर्गत नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न देवभूमि नेपाल राष्ट्रिय अभियान घोषणा गरिएको छ। यस्तै 2085 साललाई भिजिट नेपाल 2085 रूपमा मनाउन पूर्व तयारी शुरू गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। नेपालको पानीलाई अन्तर्राष्ट्रियकरण गर्न ब्रान्डिङ गर्ने हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारणा ल्याइएको छ। छरिएका प्रदूषणलाई शुल्कहरूलाई एकीकृत गरी हरित कर प्रणाली लागू गरिनेछ। अब खबर फटाफट।
5: झापामा 3 वर्षमा सूचीकृत संस्थाबाट 10,041 जनाले सुरक्षित गर्भपतन सेवा लिए, तीमध्ये 20 वर्ष मुनिका 606 जना। गत वर्ष रोकिएको दुर्लभ एकसिङे गैंडाको गणना यस वर्ष पनि नहुने। हरेक 4 वर्षमा हुँदै आएको गैंडा गणना बजेट अभावसँगै यस वर्ष बाघको गणना समेत परेकाले स्थगित। कञ्चनपुरको भीमदत्त नगरपालिका 10 स्टील केनी चुरे फेदीको दलित बस्तीका बासिन्दा भरपर्दो विद्युत सेवा नहुँदा सिंचाई सुविधाबाट वञ्चित। बस्तीमा जडान गरिएका बोरिङ पर्याप्त विद्युत प्रसार नहुँदा सञ्चालनमा आउन सकेन। सिंचाई अभावमा स्थानीयको खेतीपाती र पशुपालन व्यवसाय संकटमा। नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा नेपाल उत्सव गरियो। एनआरएनए क्यालिफोर्निया लगायतका नेपाली सामाजिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न उत्सवमा पञ्चकन्या, पञ्चेबाजा, शंखध्वनि, कुमारी, धीमे तथा लाखेनाच प्रदर्शन। र वैदेशिक रोजगार विभागद्वारा कामदार पठाउने इजाजत प्राप्त संस्थाहरूलाई श्रम संसार एपमा जोड़िन निर्देशन। वैदेशिक रोजगारीमा जाने कामदारको विवरण डिजिटलाइजेशन गर्ने, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्य।
0: हवस्त, खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बिलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: यो वर्षको माध्यमिक शिक्षा परीक्षामा झण्डै 66% पास भएका छन्। परीक्षाको नतिजा आज राति सार्वजनिक भएको हो। परीक्षा दिएका 512,421 जना विद्यार्थीमध्ये 65.98% पास भएको शिक्षा सचिव चुनामणि पौडेलले जानकारी दिनुभएको हो। गएको वर्ष 61.81% पास भएका थिए। सरकारले यसपालि परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने घोषणा गरेको थियो। चैत 19 गते सुरु भएको परीक्षा 29 गते सकिएको हो। चाँडो नतिजा ल्याउन परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गराइएको थियो। अघिल्ला वर्षमा एसईईको नतिजा जेठ अन्तिमदेखि असार पहिलो साता सार्वजनिक हुने गरेको थियो। राष्ट्रपतिले सरकारको नीति कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन शाह उठेर हिँडेपछि प्रतिपक्ष दलले आलोचना गरेका छन्। सामाजिक सञ्जालमा पनि आलोचना सहितको टिका टिप्पणी भइरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री शाह बैठकबाट बाहिरिनु भएको हो। राष्ट्रपति सदनबाट बाहिरिएपछि मात्रै सभामुखले अरूलाई बाहिरिन आग्रह गर्ने चलन भए पनि शाह भने राष्ट्रपतिलाई आफैले हस्तान्तरण गरेको नीति कार्यक्रम वाचन भइरहँदा बीचैमा हिँड्नु भएको हो। एमाले सांसद गुरूप्रसाद बरालले प्रधानमन्त्रीको शैलीप्रति बैठकमै प्रश्न उठाउनु भएको छ।
4: देशको प्रधानमन्त्रीज्यूले संयुक्त सदनमा राष्ट्रिय पोसाकको परिपालना गर्नुपर्ने हो कि होइन, चलन त्यसै चल्दैन, चलाएपछि चल्छ, हामीहरूले कस्तो चलन चलाउने हो यो देशमा, यस विषयमा रुलिङको माग गर्दछु। सँगसँगै राष्ट्रपतिज्यूले नीति र कार्यक्रम सम्बोधन गरिरहनु भएको छ। देशको प्रधानमन्त्रीज्यू जसले नीति र कार्यक्रमलाई टेबल गर्ने प्रक्रियामा अगाडि बढ्नु भएको थियो, विषयमा उहाँले बहिष्कार गरेर हिँडेको हामीले देख्यौँ। यसले यो नीति र कार्यक्रम प्रतिको उहाँको अनरसिप के हो यो संसदले बुझ्न चाहन्छ।
3: प्रधानमन्त्री शाह नीति कार्यक्रम टेबल गरेपछि केही नबोलिकन बाहिरिनु भएको थियो। प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिएपछि सांसदहरूबीच हाँसो फैलिएको समेत थियो। विपक्षी सांसदले हाँसोको पात्र बनाएको देखेपछि राजसभा सांसदहरू असहज महसुस गरेका देखिन्थे। संसदीय अभ्यासप्रति खासै रुचि नदेखाएका प्रधानमन्त्री शाहले अहिलेसम्म कुनै पनि बैठकमा सम्बोधन गर्नुभएको छैन। उहाँले राजसपा संसदीय दलको बैठक र पार्टी सांसदहरूको बैठक समेत छल्ने गर्नुभएको छ। सरकारले ल्याएको नीति कार्यक्रमलाई प्रतिपक्षका दलहरूले परम्परागत र कर्मकाण्डी भनेका छन्। नेकपा एमाले नीति कार्यक्रमलाई शब्दजालको भण्डार भनेको छ। एमाले सांसद गुरु बराल,
5: कुनै गन्तव्य छैन र यसले कुनै दिशा लिएको छैन, यो नितान्त परम्परावादी छ। पुराना राजनीतिक दलहरूले जे चिजलाई अगाडि सारिया थिए त्यो चिजलाई उसले नयाँ भाषामा ढालेको छ, त्यसबाट दिशा निर्देश पाउने खालका नवीनताहरू देखिँदैन।
3: नेपाली कम्युनिष्ट पार्टीले पनि नीति कार्यक्रममा आशा गर्ने ठाउँ नदेखिएको टिप्पणी गरेको छ। पूर्व अर्थमन्त्री वर्षमान पुन,
6: अलि ठुलो अपेक्षा जगाएर आएको दलले सरकार बनाइराखेको बेला अलि क्रम भङ्ग गर्ने खालको नीति कार्यक्रम ल्याउँछ भनेको एभरेज नीति कार्यक्रम ल्याएको छ। यसै खालको बजेट आयो भने जनता खास गरी नवयुवाहरू निराश हुने सम्भावना बढी देखिन्छ। सरकार त्यति धेरै तयारी साथ आएको देखिएन, परम्परागत जस्तै नियमित जस्तै देखियो।
3: प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले नीति कार्यक्रममा नयाँ कुरा नदेखिएको भन्दै कर्मकाण्डी भएको टिप्पणी गर्नुभएको छ। बेलायती प्रधानमन्त्री सर कियर स्टारमरमाथि पद त्याग्ने दबाव बढ्दै जान थालेको छ। हालैको स्थानीय चुनावमा लेबरले नराम्रो हार बिहोरेपछि उहाँमाथि दबाव बढेको हो। तर स्टारमरले आफूमाथि औंला उठाउनेहरूलाई गलत प्रमाणित गर्ने उद्घोष गर्नुभएको छ।
7: Frustrated by politics, and some people frustrated with me. I know I have my doubters, and I know I need to prove them wrong, and I will.
3: प्रधानमन्त्रीको राजीनामा माग्ने लेबर सांसदको संख्या 44 पुगेको छ। यसअघि कमै चर्चामा आएकी क्याथरिन वेस्टले सुरुमा समय तोकेर प्रधानमन्त्रीको राजीनामा माग्नु भएको थियो। सुरुमा आफै नयाँ नेतृत्वका लागि तयार रहेको बताएकी वेस्ट अहिले भने पछि हट्नु भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारीहरूको ट्रेड युनियनलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल नेतृत्वको संवैधानिक इजलासको बहुमतले यो आदेश दिएको हो। पाँच सदस्य मध्ये तीनजनाले अल्पकालीन अन्तरिम आदेश जारी गर्नुपर्ने राय दिएका थिए भने दुईजनाले असहमति जनाएका थिए। सर्वोच्चले विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश पनि दिएको छ।
2: Movie and more.

मुभी एन्ड मोरको एउटा अर्को एपिसोड लिएर बिएफबिएस वर्कर रेडियोको हाम्रो यो कार्यक्रममा आज फेरि पनि म संगीता श्रेष्ठ आइसकेको छु तपाईँहरूको लागि. तपाईँहरूको आफ्नै यो कार्यक्रममा नेपाली सिनेमाको बारेमा कुराकानी गर्छौँ हामी, होइन? प्रायः जसो स्पेसली त्यस्तै कुनै किसिमको विषयहरू छ जुन कुरा गर्नै पर्नेछ जस्तो, या तपाईँहरूसँग सेयर गर्नै पर्नेछ जस्तो फिल भएको केसमा चाहिँ हामीले कुरा गर्ने गरेका छौँ इन्टरनेसनल फिल्महरूको बारेमा पनि. तर आई थिङ्क आजको एपिसोडमा धेरै जसो मेरो कलेक्सनमा चाहिँ नेपाली सिनेमा नै परेको छ. सो आजको मेरो कार्यक्रममा नेपाली सिनेमाको बारेमा म तपाईँहरूसँग सेयर गर्नेछु, धेरै कुराहरू सेयर गर्नेछु. कार्यक्रमको सुरुवात भर्खरै मात्रै भएको छ, सो हामी के गरौँ, गीत सुनौँ. गीतपछि आजको मेरो जुन लिस्ट छ तपाईँहरू माझ राख्नको लागि सिनेमाहरूको कलेक्सनको, त्यो म तपाईँहरूसँग क्रमैसँग त्यसपछि राख्नेछु.

नेपालमा सिनेमा रिलिज गर्नको लागि सबभन्दा राम्रो समय भनेर जुन समयलाई मानिन्छ त्यो हो दसैँको समय है। मैले यो कुरा तपाईँहरूसँग योभन्दा अगाडि पनि सेयर गरिसकेको छु। कारण के हो भन्दाखेरि दसैँमा एक त लामो बिदा हुन्छ होइन, दर्शकहरू फेस्टिभ मोडमा हुन्छन्, परिवारसँग ग्यादरिङ, सो परिवारसँग यसो कतै घुम्न जाऊँ न त, कतै जाऊँ न त भन्दा कहाँ जाने भन्दा सिनेमा हेर्न जाने होइन, त्यसमाथि पनि नेपाली सिनेमा जाऊँ न त भन्ने त्यो एउटा किसिमको माहौल हुन्छ कि दसैँको बेलामा। सायद त्यसै कारणले पनि होला प्रायः जसो फिल्म मेकर्सहरूले चाहिँ आफ्नो सिनेमालाई पाएसम्म दसैँ ताका नै रिलिज गरौँ भन्ने प्राथमिकतामा राख्ने गरेका छन्। सबैले आफ्नो सिनेमालाई दसैँ भएन भने तिहार होइन, त्यो पनि भएन भने त स्पेसल ओकेजनहरू होइन, अरू चाडपर्वहरूलाई टार्गेट त गरिन्छ, तर पनि दसैँ भनेको दसैँ नै हो, नेपालीहरूको महाचाड होइन। सो यस वर्षको दसैँ आउन केही समय बाँकी त छ, तर पनि मलाई कुरा गर्नु मन लाग्यो किनकि यस वर्षको दसैँमा विशेष गरी यस्ता यस्ता सिनेमाहरू आउन लागेका छन् जसबाट चाहिँ योभन्दा अगाडि पनि निकै अपेक्षा गरिएको थियो। कुरा गरौँ बाह्र गाउँको भने, तपाईँहरूले सम्झिनु भएको छ भने बाह्र गाउँ योभन्दा अगाडि दसैँलाई नै टार्गेट गरेर रिलिज गरिएको थियो र एकदमै राम्रो कमाइ पनि गरेको सिनेमा थियो बाह्र गाउँ। र यस वर्ष भने बाह्र गाउँको सिरिज टू या भनौँ बाह्र गाउँको पार्ट टू आउँदैछ, बाह्र गाउँ टू भनेर जसलाई नाम दिएको छ। अर्को सिनेमा जसलाई यो पनि सिरिज नै हो छ माया छपक्कै, यसलाई पनि टू नाम दिएर छ माया छपक्कै टू भनेर आउँदैछ। त्यसपछि अर्को सिनेमा महाराज धीराज यो पनि आउँदैछ, त्यो बाहेक अर्को सिनेमा बाटुलो जुन र त्योभन्दा पनि अर्को सिनेमा आबाट आमा टू। तर यो सबै सिनेमाहरू जसको मैले नाम लिएँ त्यसमा पनि विशेष गरी मलाई दुईवटा सिनेमाको बारेमा आज कुरा गर्न मन लाग्यो, बाटुलो जुन र आबाट आमाको, किनकि आबाट आमाले त गएको वर्ष मात्रै एकदमै राम्रो कमाइ गरेको हो सबैलाई थाहा नै छ। लामो समयपछि यो सिनेमाबाट विपना थापाले पनि कमब्याक गरेकी थिइन् भने पल शाह उनको छोराको रूपमा यो सिनेमामा देखिएको थियो, जुन सिनेमाले असाध्यै राम्रो रेस्पोन्स पनि पायो र राम्रो कमाइ पनि गर्यो। र सायद त्यसैले नै गर्दा सिनेमा रिलिज गरेको धेरै भएको छैन, यो सिनेमाको पार्ट टू अनाउन्स गरेर पनि सबै कुरा तयारी गरेर पनि तपाईँहरूमा आज दसैँमा लिएर आउने भनेर तयारीमा रहेको छ यो सिनेमा। तर यो सिनेमा आबाट आमाबाट पल शाह जसरी दसैँमा आउँदैछन् तपाईँहरूमा आज भने, त्यस्तै गरी बाटुलो जुन लिएर चाहिँ अनमोल किसी आउँदैछन्। यो बाटुलो जुनको कुरा त योभन्दा अगाडि पनि हामीले गरिसकेका छौँ कि भुवन केसीको आफ्नै होम प्रोडक्सनमा बनेको सिनेमा भयो यो होइन, अनमोल केसीलाई अगेन कास्ट गरिएको छ यो सिनेमामा, आफ्नै होम प्रोडक्सनको सिनेमामा, किनकि भुवन केसीलाई थाहा छ कि उनको छोरालाई हेर्न चाहने दर्शकहरूको राम्रै जमघट छ भनेर। सायद त्यसैले सोलो रिलिज गर्न पाइन्छ कि भन्ने पनि अपेक्षा थियो होला दसैँमा, तर त्यो हुन सकेन। लामै लिस्ट छ, मैले तपाईँलाई बताइहालेँ कति लामो लिस्ट छ यो पालिको दसैँको लागि भनेर होइन। त्यसमा पनि विशेष धेरैको ध्यान चाहिँ मेरो विचारमा यस वर्ष असोजको 30 गते जुन एउटा किसिमले भिडन्त भनौँ न, फरक पर्दैन वर भनौँ, जुन हुन लागेको छ त्यसमा पनि विशेष गरी अनमोल केसी र पल शाहको जुन अलग अलग व्यक्ति भए तापनि अलग अलग एक्टर भए पनि दुवैलाई चाहिँ कम्पेयर गरिन्छ कि, टाइम एन्ड अगेन कम्पेयर गरिन्छ, ओहो अनमोल केसीले यस्तो गर्यो पल शाहले के गर्छ होला भन्ने पनि भयो, दुवैको आफ्नो आफ्नो किसिमको फ्यान फलोवर्स पनि भयो। सो रमाइलो हुने नै भयो होइन, अब कम्पेयर गर्दाखेरि चाहिँ अब कसको सिनेमा राम्रो हुन्छ कसको हुँदैन आउन सक्छ, दुवै सिनेमा राम्रो पनि होला होइन। तर एउटा कुरा स्योर चाहिँ के हो भने पल शाहको फ्यानहरू उनलाई हेर्न गए पनि, अनमोलका फ्यानहरू उनलाई हेर्न गए पनि दर्शकहरू बाँडिने चाहिँ कन्फर्म छ भनौँ न। कतिजनाले कुन सिनेमा हेर्न जाने, कतिवटा सिनेमा हेर्न जाने, जति छुट्टी हुन्छ नि होइन, त्यो छुट्टीको बिचमा सबै सिनेमै मात्र हेरेर टाइम बिताउन पनि पोसिबल नहोला होइन, होला पनि कतिपय केसमा, तर पनि एकसाएक सिनेमा बाह्र गाउँ छ माया छपक्कैको सिरिज, त्यसै गरी आबाट आमाकै सिरिज भयो होइन, त्यो बाहेक पनि पाटुलो जुन, महाराज धीराज, मैले भनिहालेँ ती धेरै लामो लिस्टहरू छ सिनेमाको। हुन त योभन्दा अगाडि पनि एकपल्ट अनमोल केसी र पल शाहको आफूहरूले काम गरेको दुईवटा सिनेमा एकैसाथमा रिलिज भएर एक किसिमले दर्शकहरू मिज अब के भन्ने किसिमको कुरा नचलेको होइन, त्यो बेला चाहिँ यदि फर्केर हेर्ने हो भने यो कहिले भएको थियो भने 2081 सालमा भएको थियो होइन, 81 सालमा चाहिँ प्रदर्शनमा आएको दुईवटा सिनेमा थियो, एउटा चाहिँ अनमोल केसीको फर्की फर्की र पल शाहको चाहिँ पुजार सार्की चाहिँ एकसाथ जुद्धै रिलिज भएको थियो त्यो बेला, यदि तपाईँले सम्झिनु भएको छ भने। त्यो बेला पुजार सार्कीले निकै राम्रो व्यापार गर्यो भने फर्की फर्कीले एकदमै सोचेको जस्तो केही पनि गर्न सकेन। तर यसपल्ट भने दसैँको बेला हो होइन, आफूले मनपर्ने कलाकारहरूको सिनेमा हेर्न जाने बेला त हो, तर पनि कुन सिनेमाले बाजी मार्ला भन्ने किसिमको क्युरियोसिटी चाहिँ सबैमा भइरहन्छ। एनिवेज हाम्रो तर्फबाट भने अल द बेस्ट भन्न चाहन्छौँ ती जम्मै सिनेमाहरूलाई जो दसैँलाई टार्गेट गरेर रिलिज हुने तयारीमा रहेका छन्।

0: BFBS गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio। Movie and more।
3: नेपालमा मन्ने सिनेमाहरू धेरै जसो यसो हेर्ने भने आज भोलि चाहिँ साउथ इन्डियन सिनेमाहरूलाई पछ्याउँदै एक्सन फिल्महरू अलिक बढी बन्ने गरेको हामी देख्न सक्छौँ। त्यो बाहेक लभ स्टोरी र अहिले आएर बिस्तारै घर परिवारको कथाहरूलाई चाहिँ सिनेमामा उतार्न थालेको छ, विशेष गरी पूर्णबहादुरको सारङ्गी पछि या विशेष गरी पराण पछि, होइन भन्दा फरक पर्दैन। यति बेला मलाई कुरा गर्न मन लाग्यो चाइल्ड साइकोलोजीको बारेमा। नेपालमा चाइल्ड साइकोलोजीलाई लिएर कमै मात्र सिनेमा बन्छ, घर परिवारको कथालाई लिएर कमै मात्र सिनेमा बन्छ, त्यसमाथि पनि चाइल्ड साइकोलोजीमा कमै मात्र सिनेमा बन्छ, जसमध्ये एउटा सिनेमा चाँडै जसलाई तपाईँले सिनेमा हलमा हेर्न पाउनुहुनेछ चाँडै नै, यो सिनेमाको एउटा जुन टिजर बाहिर आएको छ यो टिजरले यति बेला धेरैको मन छोएको छ भन्दा फरक पर्दैन। कुरा गर्दैछु रोल नम्बर 1 को। रोल नम्बर 1 को एउटा जुन पोस्टर भएर आएको थियो त्यो पोस्टरबाट नै धेरै कुराहरू देखिन सकिन्थ्यो कि एउटा परिवारमा एउटा बच्चा जो स्कुल पढ्दैछ होइन, अनि हुनसक्छ ऊ चाहिँ एकदमै क्लासमा टप होला सायद, त्यसैले ऊ चाहिँ जहिले पनि रोल नम्बर 1 हुने हो कि, या हुनसक्छ तिमी रोल नम्बर 1 हुनुपर्छ है भन्ने किसिमको पारिवारिक दबाबमा छ कि, जे होस् एउटा चाहिँ त्यो पोस्टर सार्वजनिक भएपछि ओहो नयाँ विषयमा, नयाँ त होइन विषय तर पनि नेपाली सिनेमाको लागि चाहिँ अलिक फरक विषयमा चाहिँ सिनेमा आउनु लागेको रहेछ है भन्ने कुराहरू चल्यो। टिजर बाहिर आयो, टिजर बाहिर आइसकेपछि हामीले के बुझ्यौँ भने एक किसिमले हेऱ्यो भने हरेक विद्यार्थीको कथा भन्दा पनि फरक पर्दैन रोल नम्बर 1 को टिजरलाई, किनकि यो सिनेमाको यो टिजरमा देखाउन खोजेको जुन दृश्यहरू यसो हेर्दाखेरि चाहिँ आमाको बुवाको परिवारको सबै मान्छेहरूको चाहिँ नि एक्सपेक्टेसन जुन हुन्छ नि बच्चालाई लिएर कि तिमी चाहिँ नम्बर 1 हुनुपर्छ, तिमी रोल नम्बर 1 हुनैपर्छ, तिमीले यो गर्नैपर्छ या तिमी टपर हुनैपर्छ भन्ने किसिमको जुन एउटा परिवारको एउटा अपेक्षा हुन्छ नि, त्यो अपेक्षासम्म पुग्नको लागि छोराछोरीले गर्नुपर्ने स्ट्रगल या उनीहरूले थेग्नुपर्ने चाहिँ मानसिक दबाव, त्यो सबै कुराहरूलाई लिएर सिनेमा बनाएको हो कि जस्तो देखिन्छ। रमाइलो कुरा के भन्दाखेरि यो सिनेमालाई चाहिँ पूर्णबहादुरको सारङ्गीको टिमद्वारा नै बनाइएको सिनेमा हो, र यो सिनेमा चाहिँ अब जुन सिनेमा हलमा भोलिको दिन आइसकेपछि होइन, यो चाहिँ ज्येष्ठको 15 गते रिलिज हुने तयारी छ। ज्येष्ठको 15 गते सिनेमा हलमा आइसकेपछि धेरैले हुनसक्छ यो सिनेमालाई कम्पेयर पनि गर्ला, किनभने टिजरमा पनि हामीले के देख्न सक्छौँ भने एउटा सङ्घर्ष गर्दै गरेको बाबा जसको यात्रा या भनौँ जसको टार्गेट चाहिँ छोरालाई टपर बनाउनु या एउटा राम्रो एजुकेसन दिनु हो कि जस्तो देखिन्छ। धेरै कुराहरू त टिजरले बोलेको छैन तर पनि कथा यस्तै विषयको वरिपरि घुमेको जस्तो देखिन्छ। सिनेमाको हामीले यो कुरा गऱ्यौँ जसलाई चाहिँ जोन योन्जनले निर्देशन गरेको छ यो सिनेमालाई, जसमा हामीले मेन लिड एक्टरको रूपमा या भनौँ सिनेमाको मुख्य भूमिकामा चाहिँ जसरी पूर्णबहादुरको सारङ्गीमा हामीले विजय बराललाई देख्यौँ, त्यस्तै गरी बुबाको रोलमा चाहिँ यसपल्ट मुकुन भुषाललाई फिचर गरिएको छ। हुन त मुकुन भुषाल यिनै मुकुन भुषाल पूर्णबहादुरको सारङ्गीमा सपोर्टिङ एक्टरको रूपमा पनि थिए, र यो सिनेमामा चाहिँ तर यो सिनेमामा चाहिँ लिड एक्टरको रूपमा देखिएका छन्। उनको साथमा शशाङ्क मैनाली, रेणु योगी, सृजना अधिकारी यस्ता थुप्रै अन्य कलाकारहरू पनि छन्। यति धेरै राम्रा राम्रा कलाकारहरूले भरिएको सिनेमा जुन अहिले टिजर मात्रै बाहिर आउँदा पनि दर्शकहरूको अपेक्षा बढेको जस्तो देख्छ। एक किसिमले पूर्णबहादुरको सारङ्गीको कारणले पनि हुनसक्छ, धेरैले चाहिँ अब नेक्स्ट पूर्णबहादुरको सारङ्गी चाहिँ यही सिनेमा बन्छ, त्यो चाहिँ एक किसिमले पक्का हो भन्ने यस्तो किसिमको अपेक्षा पनि गरेको छ। सो हुनसक्छ सिनेमा ब्लकबस्टर होला, हुनसक्छ सिनेमाले पूर्णबहादुरको सारङ्गीको पनि रेकर्ड तोड्ला होइन, या अझ त्योभन्दा धेरै राम्रो पनि हुनसक्छ, किनकि फरक विषयमा बन्ने सिनेमाहरूलाई हामीले प्रायोरिटीमा राख्नु पनि पर्छ, हेर्नुपर्छ, होइन? हाम्रै कथाहरू बोलेको हुन्छ, सो हामी आशा गरौँ पूर्णबहादुरको सारङ्गीको नै त्यही फुटस्टेप पाइँदै रोल नम्बर वान पनि त्यहाँसम्म पुग्नेछ, त्योभन्दा अगाडि पुग्नेछ जहाँसम्म पूर्णबहादुरको सारङ्गी पुगेको थियो भनेर पनि अपेक्षा गरौँ। र हाम्रो तर्फबाट भने अल द बेस्ट भन्न चाहन्छौँ रोल नम्बर एकको टिमलाई।

कार्यक्रममा अघि हामीले सुरुवातमा भन्यौँ कि दसैँमा रिलिज हुन लागेको सिनेमाहरूको लिस्टमा बाटुलो जुन पनि परेको छ, जुन सिनेमालाई चाहिँ नि होइन भुवन केसीको होम प्रडक्सनबाट बनाइएको छ भने अनमोल केसीलाई मुख्य भूमिकामा राखिएको छ, डाउट भएन। तर यति बेला या भनौँ पछिल्लो दिन चाहिँ यो सिनेमालाई लिएर निकै विवाद पनि बन्यो। हुन त अनमोल केसी र विवादको चाहिँ एक किसिमले हेर्दाखेरि राम्रै कनेक्सन छ जस्तो लाग्छ। प्राय उनले काम गर्ने सिनेमाहरू विवाद बिना कमै मात्र छ यस्तो सिनेमाहरू जुन रिलिज भएको होस् कि। यति बेला यो जुन बाटुलो जुनको विवादलाई लिएर जुन कुरा चलिरहेको छ त्यो चाहिँ यसो हेर्दाखेरि फाइनेन्सियल इस्यु चाहिँ आर्थिक जुन लेनदेन थियो त्यसलाई लिएर भएको जस्तो देखिन्छ र त्यो नै हो फ्याक्ट पनि। एक्चुली यो सिनेमालाई योभन्दा अगाडि होइन निर्माता या वितरकको रूपमा जसले यो सिनेमालाई चाहिँ मार्केटमा ल्याउँदै थियो, रिलिजमा ल्याउँदै थियो होइन, वितरण गर्दै थियो, उनी थिए गोविन्द साही, जसलाई हामीले चाहिँ वितरकको रूपमा चिन्छौँ, निर्माताको रूपमा पनि चिन्छौँ होइन। उनीले यो सिनेमालाई लिएर आउने तयारी गरेका थिए तर जब पछिल्लो समय चाहिँ उनैले जुन वितरणको जिम्मा लिएको अर्को सिनेमा बाह्रको सिरिज पनि दसैँमा रिलिज हुने भइसकेपछि चाहिँ विशेष गरी मेन इस्यु बन्यो दुवैको बिचमा लडाइँ हुने चाहिँ। जसरी यो सिनेमालाई चाहिँ बनाउने, निर्माण गर्ने, वितरण गर्ने भन्ने कुराहरू चल्दै गर्दाखेरि एकअर्काको बिचमा चाहिँ जुन किसिमको सम्झौताहरू भयो, भुवन केसीको टिम होइन, त्यस्तै गरिकन भुवन केसीकै टिममा रहेकी नायिका जिया केसी, अनि त्यस्तै गरिकन चाहिँ स्पेसियली गोविन्द साईको बिचमा जुन किसिमको कुराहरू भयो, एकले अर्कालाई यति पैसा दिने, यसरी लिने भन्ने कुराहरू जुन चलेको थियो होइन, त्यो कुराहरू अचानक ठुलो रूप त्यो सिनेमाको त्यो कुराले चाहिँ तबलियो जब चाहिँ मैले भनिहालेँ गोविन्द साईले नै वितरण गर्न लागेको अर्को सिनेमा दसैँ ताक रिलिज हुन लागिसकेपछि यो त हामीलाई ठुलो धोका भयो। किनभने एउटै वितरकले आफ्नो दुईवटा सिनेमालाई एकसाथ सिनेमा हलमा रिलिज गर्दाखेरि उनले कसलाई चाहिँ प्रायोरिटी दिने होला र कसलाई चाहिँ नदिने होला भन्ने कुराहरू भइसकेपछि एक किसिमले हेर्ने हो भने भुवन केसीको तर्फबाट यो सम्झौतालाई चाहिँ इग्नोर गरेर अर्को वितरकसँग चाहिँ नयाँ किसिमको सम्झौता गरेर अगाडि बढेको जस्तो देखिन्छ। सो नेपाली सिनेमा इन्डस्ट्रीमा हुने गरेको यस्तो किसिमको वाद विवादहरू, मिसअन्डरस्ट्यान्डिङ होइन प्राय हुने गरेको छ, धेरैचोटि हुने गरेको छ र बारम्बार हुने गरेको छ। कहिले सानो सानो कुराले ठुलो रूप लिन्छ भने कहिले ठुलो कुरा पनि सानै रूपमा पनि बिलाउँछ पनि। तर एनिवेज यो चाहिँ कुरा कहाँ गएर टुङ्गिन्छ अब हेर्न त बाँकी नै छ, किनभने अहिले सिनेमा रिलिज हुन पनि बाँकी छ, दसैँ आउन पनि बाँकी छ। तर यो जुन आर्थिक लेनदेनको कुरा छ कि जब सायद गोविन्द साईको तर्फबाट जब मसँग यो सिनेमा गर्ने, मैले वितरण गर्ने भनिसकेपछि फेरि अल अफ सडन मलाई थाहै नदिकन किन यसरी चेन्ज गर्यो भन्ने कुरा होला। अनि भुवन केसीको टिममा चाहिँ जब एउटै वितरकले दुईवटा सिनेमालाई एउटै डेटमा रिलिज गर्छ भने उसँग स्टिक भएर बसिरहनु जरुरी पनि छैन भन्ने पनि कुराहरू चलेको होला। तर यो कुरा कहीँ न कहीँ अलि अगाडि त बढ्ने नै छ, पक्कै पनि ढुङ्गो लागेपछि के हुन्छ कुरा म तपाईँसँग सेयर गर्छु आगामी दिनमा। अहिलेलाई भने यो जानकारी पछि हामी फेरि पनि एउटा गीत सुनौ।

बोनस कार्यक्रममा कुरा गरौँ अब एकैछिन बब डाईको बारेमा। बब डाई जुन सिनेमालाई लिएर लामो समयको अन्तरालपछि मोक्ष सिनेमाको निर्देशक प्रवीण श्रेष्ठ फेरि एकपल्ट निर्देशनमा उभिएका छन्। अनि अर्को यो कुरा जुन मैले तपाईँसँग यति बेला जोड्न खोज्दैछु त्यो के हो भने, तपाईँले सम्झिनु भएको छ भने एउटा पैसा भन्ने गीत एकदमै धेरै चर्चामा आएको थियो कि, करिब डेढ वर्ष अगाडिको कुरा होला यो गीत सार्वजनिक भएको थियो, पैसा बोलको गीत होइन। यो गीतबाट चाहिँ एकाएक एकदमै धेरै चर्चामा आएका थिए जो व्यक्ति थिए गायक अनि जसलाई हामी कमेडियनको रूपमा पनि चिन्छौँ, कुशल पोखरेललाई। उनले यो गीत गाएर एकदमै चर्चामा आए र त्यसपछि त यति भ्याइ नभए भयो कि उनलाई एकपछि अर्को अर्कोपछि अर्को गर्दै उनले गीतहरूमा चाहिँ नि होइन नेपाली सिनेमाको गीतहरूमा चाहिँ नि उनको इन्भल्भमेन्ट हुँदै गयो होइन। चाहे त्यो बेहुली फ्रम बेहुलीको कुरा गरौँ, रमिता कोपिरतीको कुरा गरौँ होइन, एकपछि अर्को सिनेमामा चाहिँ उनले गाएर नै व्यस्त हुन थाले। सो यो बिचमा चाहिँ बब डाईको एउटा अर्को गीत जसलाई चाहिँ नि ऱ्यापमा गाइएको छ, यो ऱ्याप गीतमा पनि उनले डेब्यु गरे र ऱ्याप मात्रै होइन एक किसिमले अभिनय पनि गर्दै सिनेमामा, जुन एक किसिमले अभिनय पनि गर्दै प्रवेश पनि गरे नेपाली सिनेमामा पनि। यति बेला कुरा गर्ने हो भने कुशल पोखरेलको उनको आफ्नै शब्द होइन, उनको आफ्नै गीत र यसैको भिडियोमा चाहिँ नि उनलाई आफै पनि फिचर गरिएको छ। यो फिचर गरिएको भिडियो चाहिँ जब सिनेमाको धेरै कुराहरू पोस्ट प्रडक्सनको कुराहरू तयार भएर तपाईँहरू माझ आउने जुन तयारी हुन्छ त्यो बेला चाहिँ हामीले देख्न पाउनेछौँ, किनभने प्रमोसनल भिडियोको रूपमा पनि यो गीतलाई चाहिँ युज गरिनेछ या हुनसक्छ सिनेमाभित्रकै कथा पनि हुनसक्छ यो गीत, किनकि कतिपय सिनेमाभित्रको गीत या भिडियोले चाहिँ कथालाई नै अगाडि बढाउने काम पनि गरेको हुन्छ होइन। सो त्यो हिसाबले चाहिँ यो सिनेमामा यति बेला हामीले के भन्न सक्छौँ भन्ने पैसाका गायक कुशल पोखरेललाई चाहिँ फिचर गरिएको छ बब डाईमा। सौगात मल्ल छँदैछन् यो सिनेमामा, मैले योभन्दा अगाडि पनि तपाईँहरूसँग यो बारेमा कुरा गरेको थिएँ होइन, मेन रोलमा चाहिँ सौगात मल्ललाई चाहिँ कास्ट गरिएको छ। त्यो बाहेक पनि सिमरन पन्त भयो होइन, सन्तोष पन्त भयो, विशाल पहाडी भयो, प्रमोद अग्रहरी भयो, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ होइन, राम्रा राम्रा कलाकारहरू, भिन्तुना जोशी भयो, त्यस्तै गरी कृष्णभक्त महर्जन, गीता अधिकारी र कुशल पोखरेल पनि सिनेमामा कास्ट जुन गरिएको छ। त्यो हिसाबले हामीले यो सिनेमा रिलिज भइसकेपछि धेरै कुरा थाहा पाउनेछौँ सिनेमाको बारेमा। अहिलेलाई भने जानकारी मैले मुभी एन्ड मोरमा तपाईँहरूलाई राखेँ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: गोर्खा रेडियो।

रेखा थापा जसलाई हामी नायिकाको रूपमा त चिन्छौँ, निर्मात्रीको रूपमा पनि उनलाई त्यतिकै चिन्छौँ, होइन? उनले केही सिनेमा निर्देशन पनि गरेकी छिन्, तर निर्मात्रीको रूपमा पनि उनलाई त्यतिकै चिन्छौँ र अभिनयको लागि पनि। र यति बेला हेर्ने हो भने उनले आफ्नो प्रोडक्सन हाउसबाट चाहिँ 8 सिनेमा निर्माण गर्ने तयारी गरेकी छिन्, जुन सिनेमाको नाउँ राखिएको छ काउकुती भनेर। काउकुती भन्ने बित्तिकै हामी अन्दाज गर्न सक्छौँ कमेडी चाहिँ जेनरमा चाहिँ बेस्ड हुनुपर्छ यो सिनेमा, किनकि टाइटलले चाहिँ एटलिस्ट त्यो इन्डिकेसन गरेको छ। र यति बेला काउकुती नाम गरेको सिनेमा जसलाई रेखा थापाको होम प्रडक्सनबाट बनाउने तयारी गरिएको छ, यो सिनेमा अब फ्लोरमा जाने, त्यसपछि यसलाई चाहिँ तपाईँहरूमा चाहिँ लिएर आउने, तर कथा के हो, होइन, कन्सेप्ट के हो, धेरै कुराहरू क्लियर भइसकेको छैन। एउटा कुरा क्लियर चाहिँ के भएको छ भने यो सिनेमा जसले निर्देशन गर्दैछन् उनी नेपालमा कमेडी टेलिभिजन सोहरूमध्येको एकदमै राम्रो चर्चा भएको कमेडी दरबार जुन छ त्यसको प्रोजेक्ट हेड पनि हुन्, र त्योभन्दा पहिले उनलाई मिडियाकर्मीको रूपमा पनि हामी चिन्न सक्छौँ, र त्योभन्दा पनि पहिला फर्केर हेर्ने हो भने उनलाई हामीले चाहिँ एक्टरको रूपमा या भाले सिनेमामा चाहिँ नि अभिनय गर्न चाहेको कारणले पनि हुनसक्छ, उनलाई हामीले फिल्ममा पनि देख्यौँ। फिल्मको नाम थियो दर्पण छाया 2 र प्रेम गीत 2, तर दुवै सिनेमा उनले सोचे जस्तो हुन नसके तापनि पछिल्लो समय पनि टेलिभिजन या मिडियामा चाहिँ व्यस्त रहेकी छिन् श्रद्धा प्रसाई, र उनैले यो सिनेमालाई निर्देशन गर्दैछन्। र श्रद्धा प्रसाईले यो सिनेमामा कसरी जोडिन् या यो सिनेमा उनले कसरी निर्देशन गर्दैछन् भन्ने कुरा चाहिँ रेखा थापालाई नै सोध्ने हो भने उनले के भनिन् भने यिनै श्रद्धा प्रसाई जसले योभन्दा अगाडि काका किकी भनेर जुन एउटा नाम दिएको उन सिनेमा जसको बारेमा हामीले कुरा पनि गरेका थियौँ, आइसकेको त छैन मार्केटमा, तर यही काका किकी नाम गरेको सिनेमा पनि श्रद्धाले योभन्दा अगाडि निर्देशन गरिसकेकी थिइन्, र सायद त्यसैले गर्दा पनि उनको यो काम यो सिनेमामा चाहिँ नि आफू जुड्ने क्रममा चाहिँ रेखालाई रेखा थापालाई चाहिँ उनको काम गर्ने तरिका असाध्यै मन परेको कारणले पनि गर्दा अब भन्ने आफ्नो होम प्रडक्सन सिनेमामा चाहिँ निर्देशकको रूपमा उनले श्रद्धालाई कास्ट गरेको हुन् या श्रद्धालाई हायर गरेको हुन् भन्दा नि फरक परेन। र यो सिनेमाको बारेमा मैले तपाईँहरूलाई जानकारी गराएँ, चाँडै नै भनौँ न सिनेमा चाहिँ फ्लोरमा जाने, त्यहाँ चाहिँ धेरै कुराहरू हुन बाँकी नै छ, थुप्रै कुराहरू हुन त बाँकी नै छ सिनेमाको। सिनेमामा कास्ट कस कसलाई गरेको छ, कस्तो बनाइएको छ, के गरेको छ, धेरै कुराहरू आउनु बाँकी नै छ, तर यी सबै कुराहरू हुँदै गर्दा पनि जे होस् नेपाली सिनेमा इन्डस्ट्रीले एकजना अर्को महिला निर्देशक पाएकोमा पनि खुसी लागेको छ हामी सबैजनालाई, होइन? किनभने एकदमै कम मात्रामा मात्रै या कम सङ्ख्यामा मात्रै महिला निर्देशकहरू नेपाली सिनेमा इन्डस्ट्रीमा छन्, जसमध्ये कि एक अब श्रद्धा प्रसाई पनि हुने भइन्। यो आफैमा पनि एउटा खुसीको कुरा हो, र अल द बेस्ट भन्न चाहन्छु रेखा थापाको टिमलाई, श्रद्धा प्रसाईलाई यो सिनेमा काउकुतीको लागि, र तपाईँहरूलाई पनि म गीत सुनाउन चाहन्छु यति बेला।

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर, तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ। नेपाली सिनेमाको बारेमा कुरा जति गरे पनि थाक्दिनँ म, किनभने नेपाली सिनेमाको बारेमा कुरा गर्न पाउँदा यसै यसै खुसी लागेर आउँछ। अनि तपाईँहरूलाई सुन्दै गर्दा पनि ओहो अझै के भयो होइन नेपाली सिनेमा इन्डस्ट्रीमा पछिल्लो दिनहरूमा अझै जान्न पाए हुन्थ्यो भन्ने पनि क्युरियोसिटी त हुन्छ। तर समयलाई ध्यान दिने हो भने कार्यक्रमबाट यति बेला मैले बिदा माग्नुपर्ने समय चाहिँ भइसकेको छ। सो जाँदा जाँदै आजको लागि तपाईँहरू माझ गीत मात्रै छोड्नेछु, नेक्स्ट विक आउँदा अन्य कलेक्सनहरू लिएर आउनेछु नेपाली सिनेमा या सिनेमाको बारेमा। तबसम्मको लागि सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो, तपाईँहरूको समय शुभ रहोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो सैन्य समुदायमा
1: बेलायत भरि
0: सदनसँग
3: डराएर अध्यादेशको बाटो समाउँदै संसदलाई कमजोर बनाउन खोजेको आरोप लगाएको छ। सांसद निष्कल राईले अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा नपुर्याएको टिप्पणी गर्नु भएको छ।
4: दुईटै नजिकको शक्तिशाली सरकार आखिर सदनसँग किन डराएको छ? किन अध्यादेशको बाटो समाएर संसदलाई कमजोर बनाउन खोजिँदैछ? अध्यादेश ल्याउने नआउने भन्ने हाम्रो भनाइ होइन, तर अध्यादेश संसदको भावना र आवश्यकता अनुसार आउनुपर्छ। सत्ता सहजताको साधन बन्द हुँदैन। अहिलेको अध्यादेश त्यस अनुकूल छैन, जसको दफा दफामा हामी सदनमा जवाब खोज्नेछौँ। सरकारलाई हाई सन्चो मानेर बस्न दिँदैनौँ। अन्य विषयमा बहस गर्दै गरौँला, तर छुट्टा छुटाउनै नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन।
3: प्रतिपक्षी एमाले न्यायपालिकाको प्रमुख बन्ने कुरा प्रधानमन्त्रीको तजविजले निर्धारण गर्ने खतरनाक भाष्य स्थापना हुन खोजेको भन्दै आपत्ति जनाएको छ। सांसद पद्मा अर्याल,
5: अध्यादेश ल्याउनु सरकार आफ्ना निर्णयहरूमाथि उठ्ने प्रश्नहरूबाट भाग्न खोजेको कायरताको प्रमाण हो। यो अध्यादेशको श्रृङ्खला यतिमा रोकिँदैन। अध्यादेशको कार्यान्वयनसँगै प्रधान न्यायाधीश नियुक्तिको सिफारिस जसरी गरियो, त्यसले इतिहासमै पहिलो पटक स्थापित मान्यतालाई खण्डित गरेको छ। शक्ति पृथकीकरणको सिद्धान्तको धज्जी उडाएको छ। न्यायपालिकाको प्रमुख को हुने भन्ने कुरा विधिले होइन, प्रधानमन्त्रीको तजविजले निर्धारण गर्ने जुन खतरनाक भाष्य सिर्जना गरिँदैछ।
3: नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकार डोजर आतंक फैलाएर नागरिकको बाँच्न पाउने अधिकारमाथि नै धावा बोलेको आरोप लगाउनु भएको छ।
6: जहाँ राज्य मौलिक हकको रूपमा, नागरिकको मौलिक हकको रूपमा आवासको हकको ग्यारेन्टी गरिएको छ, यस्तो अवस्थामा आज राज्य प्राकृतिक विपत्ति आउनु पूर्व मानव सृजित विपत्ति ल्याउन उद्यत छ। मानवहरू बसिराखेको बस्तीहरूमा 24 घन्टे अल्टिमेटम दिएर मानिसहरूलाई राज्यको सम्पूर्ण सुरक्षा फौजको आतंक देखाएर, डोजर आतंक देखाएर आज नागरिकहरूलाई आत्महत्या हुनको लागि राज्यले बाध्य बनाएको छ। यसमा सरकारलाई इन्द्रबहादुर राईहरूले आत्महत्या गर्दाखेरि सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने, म सरकार समक्ष यो प्रश्न त्यसाउन चाहन्छु।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे सरकारले ठोस कदम चाल्न नसकेको प्रति आपत्ति जनाउँदै सरकारले सेनाको दुरूपयोग गरेर सुकुम्बासी बस्तीमा आतंक मचाएको आरोप लगाउनु भएको छ।
7: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिल्केट हो, नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार? नेपाली सेनालाई सीमा रक्षामा त्यता पठायो कि सुकुम्बासी बस्तीमै दादागिरी देखाउँदै बस्यो? सीमा बनाउन नसक्नु, सीमा बचाउन नसक्नु, तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो? त्यसको उत्तर चाहिन्छ हामीलाई।
3: राष्ट्र प्रजातन्त्र पार्टीले सरकारले सुकुम्बासी बस्तीमा ज्यान गएका 2 जना नागरिकको नैतिक जिम्मेवारी लिनुपर्ने बताएको छ। सांसद खुशबु ओली,
8: 2 जना गरिबले आफूले दुःख गरेर बनाएको टहरा भत्किएपछि आत्महत्या गर्न विवश भए, उहाँहरूको जीवन नै समाप्त हुँदा समेत सरकारले कुनै सम्वेदना प्रकट गरेको सुनिएन। यसले स्पष्ट रूपमा यो सरकार सामान्य भूमि मान्छेहरूबाट कति टाढा रहेछ भन्ने कुरा जनाउँछ कि जनाउँदैन? यो मात्र नीतिगत त्रुटि होइन, यो मानवीय संवेदनशीलताको गम्भीर असफलता हो, जसको नैतिक जिम्मेवारी सरकार र राष्ट्रपतिले लिनुपर्छ भन्ने माग गर्दछु।
9: भ्रष्टाचार नियन्त्रण, सुशासन र संविधान संशोधनलाई प्राथमिकतामा राखेर सरकारले नीति कार्यक्रम ल्याएको छ। संसदमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल,
10: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ। सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
9: सरकारले विदेश स्थित नियोग मार्फत नेपाली वस्तु सेवा संस्कृति र पर्यटनको विश्वव्यापी प्रदर्शन प्रवर्धन गर्न भन्दै ब्रान्ड नेपाल अभियान चलाउने भएको छ। नेपालको मौलिक पहिचान भाषा कला र सम्पदालाई विश्व मञ्चमा स्थापित गर्दै सौम्य शक्ति विस्तार गर्ने तयारी छ। त्यस्तै अब साउनदेखि नै खरिद प्रक्रिया सुरु गर्ने भएको छ।
1: BFBS Gorkha Radio.

0: कथा तिम्रो पनि र मेरो पनि,
1: यात्रा तिम्रो पनि अनि मेरो पनि,
0: केही आँसु केही हाँसो,
1: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
0: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

अत्यन्तै चञ्चल, एकदमै नक्कल झक्कल पार्नु पर्ने, भोलिको बारेमा केही नसोच्ने आमाले कति गाली गर्नुहुन्थ्यो। यो बानी छोड, तर म बरालिएको बादल जस्तै म आफूलाई जे गर्न मन लाग्छ त्यही गर्थेँ। सबैसँग घुलमिल हुनुपर्ने, बोल्नु पर्ने, हाँस्नु पर्ने, खेल्नु पर्ने, जिस्काउनु पर्ने र जिस्किनु पर्ने, यस्तो स्वभाव मेरो। यो स्वभावले मैले आफन्त पनि कमाएँ र दुश्मन पनि बढाएँ। यही स्वभावका कारणले मैले जिन्दगीमा पाएको अनुभूतिको बारेमा आज तपाईँलाई बताउँछु भनेर यो कथालाई आरले लेखी पठाउनु भएको छ। आजको कथाको लागि मानौ उहाँ रचना हुनुहुन्छ। रचनाजीले हामीलाई आफ्नो जीवनको कथा लेखी पठाउनु भएको छ, यात्रा जिन्दगीकोमा। रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो। रचनाजीको जीवनमा के त्यस्तो आइपर्यो, के छ त? म सबै तपाईँलाई आज उहाँको कथा सुनाउने छु। तपाईँ साथै बस्नुहोस् यात्रा जिन्दगीकोमा, र तपाईँको पनि कथा व्यथा जे होलन् लेख्नुहोस् न mandiradungal3@gmail.com। आफ्ना कुराहरू लेखी पठाउन सक्नुहुन्छ र मेरो हात लागेपछि तपाईँको जीवनको कथा पनि म अवश्य नै सुनाउनेछु। त रचनाजीको जीवनको कथालाई सुरु गर्नुभन्दा पहिला आउनुहोस् यात्रा जिन्दगीलाई सुरु गरौँ। यात्रा जिन्दगीकोमा तपाईँलाई थुप्रै थुप्रै मायाका साथ स्वागत छ।

हजुर, यात्रा जिन्दगीको हो जसलाई तपाईँले अहिले सुन्दै हुनुहुन्छ, अनि तपाईँको छेउमा मान्दिरा छु र आज रचनाजीले लेखी पठाउनु भएको उहाँको जीवनको कथा छ। रचनाजी लेख्नुहुन्छ, म सामान्य घर परिवारको छोरी हुँ, कान्छी छोरी। दिदी असाध्यै ज्ञानी छ अरूहरूले भने अनुसार, तर मलाई दिदीको स्वभाव मन पर्दैन। ऊ आफ्नो काम गर्ने, भान्सामा करेसा बारीमा अनि घरमै सीमित रहने, स्कुल गयो फर्केर आयो बस, सिद्धियो उसको जिन्दगी। मलाई यस्तो जिन्दगी मन पर्दैन, मलाई हाँस्नुपर्छ, खेल्नुपर्छ, साथीभाइहरूसँग भेटघाट गर्नुपर्छ, रमाइलो गर्नुपर्छ। म अत्यन्तै चञ्चल छु र यो स्वभाव हुनाका कारणले मैले आमाको गाली खाइरहन्छु। आमाको मात्र होइन, घरका अरू सदस्यको पनि गाली खान्छु। बस बाबाले मलाई अलिकति सपोर्ट गर्नुहुन्छ, भन्नुहुन्छ बच्चै छ, बालकै छ, बच्चाहरू चञ्चल त हुन्छन् नि, उनीहरूलाई खेल्नुपर्छ, कुद्नुपर्छ, हाँस्नुपर्छ, रमाइलो गर्नुपर्छ। तिमीहरू जस्तै बुढाबुढी हुन्छन् त बच्चाहरू, कति कराउँछे, बाबाको कुरा हुन्छ। अब मलाई के चाहियो? बाबाले त्यति भनेपछि म बाबाको नजिकै गएर लाडे पल्टिँदै बाबासँग टाँसेर, हो भन्या बाबा, खालि आमाले मलाई देखि सहनुहुन्न, म घिउ थपिहाल्थेँ। उल्टो बाबाले आमालाई र दिदीलाई अनि दाईलाई कराउनुहुन्थ्यो, भाइ हेरिबस्थ्यो मेरो चर्तिकला। यसरी मैले 9 कक्षा पास गरेँ। 10 कक्षामा निकै नै गाह्रो हुन्छ, राम्रोसँग पढ्नुपर्छ, एसएलसीमा फेल होलिस्, फेरि तेरो विवाह नै नहोला, आमाहरूले मलाई गाली गरिरहनुहुन्थ्यो। छरछिमेकीमा कसैको विवाह भयो भने म नाच्न पुगिहाल्थेँ, रमाइलो गर्न पुगिहाल्थेँ। मलाई नक्कल छक्कल एकदमै गर्नुपर्ने, राम्रो लाउनु पर्ने, मिठो खानुपर्ने, घुम्नुपर्ने, आफ्नो हैसियत त्यो थिएन। त्यो पुरा गर्नका लागि म अलिअलि ढाँट्ने, छलकपट गर्ने पनि गर्थेँ, तर मलाई यो कुनै नौलो काम लाग्दैनथ्यो र नराम्रो पनि लाग्दैनथ्यो। मैले बदमासी केही गरेको छैन, कसैलाई एकछिन झुकाएँ, हँसाएँ, बोलेँ त के भयो, यस्तै मेरो सोच हुन्थ्यो। जिस्किने, रमाइलो गर्ने, यति चिज गर्नलाई मलाई कुनै अप्ठ्यारो लाग्दैनथ्यो र यसै गरी मेरो जीवन अगाडि बढ्दै गयो।

जब म 10 कक्षा पुगे पढाई राम्रैसँग अगाडि बढ्दै थियो युवकहरू पछि लाग्थे मन पराउँथे किनकि गोरी उज्याली अनि चञ्चल यो बानीलाई धेरैले मन पराउँथे र केहीले मन पराउँदैनथे उत्ताउली भन्थे मलाई त्यो कुराको मतलबै हुँदैन थियो रमाइलो गर्ने अनि साथीहरू पनि त्यस्तै थिए हामी चारजना थियौँ मिल्ने साथीहरू कसैले कसैलाई चिठी लेख्यो प्रेम पत्र पठायो अथवा प्रपोज गर्यो भने हामी एकले अर्कालाई साट्ने बाँड्ने गर्दथ्यौँ र बढी जस्तो मेरै स्वभावका कारण र म उज्याली गोरी हुनाका कारणले चिठी धेरै मलाई नै आउँथ्यो र युवकहरूले पनि मलाई नै पछ्याउँथे यो पछ्याइमा म पनि दङ्ग पर्थे र भन्थे देखिस् ओइ निता हेर त आज उत्तेलले मलाई साइड दियो नम्बर माग्दै थियो अनि दे न त नै दिन्न मैले भने अनि किन मख परे कि त पाख न पाख रमाइलो त गरौँ न के छ र जिन्दगी त्योसँग कसले प्रेम गर्छ र त्योसँग कसले विवाह गर्छ र एकछिन त हो नि त्यसलाई पनि लट्टु पार घुमाइदिऊ न म जिस्किन्थे साथीहरूसँग साथीहरूले मलाई उचाल्थे हो यो त रमाइली छ यसलाई मात्रै कति केटाहरूले पछ्याउँछन् हामीलाई पनि कसैले पछ्याउनु नि साथीहरू भन्थे अनि यस्तै यस्तैमा सरिताले मेरो नम्बर उसलाई दिन्छ त्यसपछि मलाई सौगातको फोन आउन थाल्यो उसले आ गर्दा म हाँ गरिदिन्थे जिस्काइदिन्थे हँसाइदिन्थे साथीहरूले उक्साउँथे म उक्सिन्थे नभएको जन्मदिन पनि हो भनेर केक ल्याउन लगाउँथ्यौँ चक्लेट मगाउँथ्यौँ गिफ्टहरू मगाउँथ्यौँ अनि मिलेर बाँडेर खाने गर्थ्यौँ यस्तो रमाइलो गर्ने गर्थे भोलिको दिन मैले सोचिन एकछिनको रमाइलोमा न मलाई सौगातसँग प्रेम थियो न म चाहन्थे बस नयाँ नयाँ फोन थियो उसले च्याट गर्थ्यो मैले पनि गरेँ उसको जवाफमा म पनि रमाइलो मान्थे अनि यसै गरी कुराकानी अगाडि बढ्न थाल्यो मैले रमाइलोको लागि कुरा गरेँ र उसले यसलाई प्रेम ठानेछ मैले मात्र रमाइलो जिस्केको ठानेँ।

त्यस्तै गरी अर्को एक युवक पनि मेरो पछि लागे। उसलाई चाहिँ मैले दिदीको विवाहमा भेटेको हुँ। दिदीको विवाहमा भिनाजु पट्टीबाट उनी आएका थिए। त्यही बेलामा देखेर उनी मेरो पछि लागेका हुन्। खै कहाँबाट नम्बर पाए, उनी मेरो पछि लाग्न थाले, कुराकानी हुन थाल्यो। म सौगातसँग पनि कुरा गर्थेँ र भिनाजुको साथीसँग पनि मजाले कुरा गर्थेँ। म जिस्किन्थेँ, हाँस्थेँ, बोल्थेँ। उसले पनि यसलाई प्रेम ठान्यो। मैले पनि त्यसलाई कुनै ठुलो कुरा लिइनँ। रमाइलो त हो नि, यति नै सोचेँ र उनीहरूसँग भएका कुराहरू सबै साथीहरूसँग सुनाउँथेँ। हाँस्थ्यौँ, रमाइलो गर्थ्यौँ। उनीहरूले च्याटमा लेखेका कुराहरू म साथीहरूलाई सुनाउँथेँ अनि हामीहरू मरिमरि मुर्छा परिपरि हाँस्थ्यौँ। अल्लारे भएर यस्ता कैयौँ नचाहिने काम हामीले गर्यौँ, विशेष गरी मैले। साथीहरू रमाइलो मान्थे मेरा कुराहरूमा अनि म भन्थेँ, बाँच्नुपर्छ, एउटा जिन्दगी हो, हाँस्नुपर्छ, कहाँ सिरियस भएर बस्नु। अनि साथीहरूले भन्थे, यिनीहरूले तँलाई साँच्चैकै प्रेम गर्छन्, दुइटैको प्रेममा परिस् भने के होला। म भन्थे, हा, मलाई कसैले प्रेम गर्ने, म त विवाह नै गर्दिनँ, यो त रमाइलो गरेको मात्रै हो। बस मैले यस्तै भन्थे। राति पनि ढिलोसँग च्याटमा कुरा गरी बस्थे। कुरा यसै गरी अगाडि बढ्दै गयो। सौगात पनि अनि भिनाजुको साथी पनि मसँग लट्टु हुन थाले। उनीहरूले के भन्थे, म रमाइलोमा उडाइदिन्थे। यसै गरी दिनहरू बिते। एसएलसी दिए, साथीभाइहरू घुम्थ्यौं, कहिले कहाँ जान्थ्यौं, साथीहरूको घरमा आवत जावत गर्थ्यौं। सरिताकोमा जाँदा उसको दाईको साथीले मन पराए, उसको दाईको साथीसँग चिन्जान भयो, उसैले मन पराए। अनि साथीहरूले भन्न थाले, होइन, तमा के जातो छ त्यस्तो, हँ, जो पनि तेरै पछि लाग्ने। अनि म भन्थे, बाँच्न जान्नुपर्छ, बाँचे पो जिन्दगीमा रमाइलो गर्न पाइन्छ। हेर त म कस्तो रमाइली छु, त्यही भएर युवकहरूले मलाई मन पराउँछन्। म ध्वास दिन्थे साथीहरूलाई र अब फेरि हरिश मसँग जोडिए, सरिताको साथीको दाई। यसरी म अगाडि बढ्दै गएँ। तिनैजना युवकहरूसँग समय मिलाएर कुरा गर्थेँ। म रमाइलो गर्थेँ, उनीहरूले यसलाई प्रेम ठानी त म के गरौँ, म यस्तै भन्थे। तत्पश्चात दिदीले एउटा कुरा लिएर आई। घर परिवार असाध्यै राम्रो, केटा विदेशबाट आएको अनि राम्रो परिवार भएको हुनाले कुरा चल्दा दिदीले मेरो कुरा निकालिछ। हेरौँ न त भनेपछि दिदीले मेरो फोटो देखाइदिछ। फोटो हेरेपछि सबैले मलाई मन पराएछन् अनि एक दुईचोटिको भेटघाटमै युवक राम्रो भनेपछि सबैले कर गरे। मैले नाइ भनिन र मेरो कुरा गरेको 15 दिनमा विवाह भयो। यसरी एक्कासी म विवाह बन्धनमा बाँधिए। मनोजसँग मेरो धुमधामसँग विवाह भयो।

0: BFBS गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFPS गोरखा रेडियो।

0: तिम्रो पनि र मेरो पनि
1: यात्रा, तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु केही हाँसो
1: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी।
0: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा तपाईँको छेउमा मान्दिरा छु र रचनाजी अझ अगाडि लेख्नुहुन्छ हो विवाह भएको तीन महिना पश्चात एक एक गरी मेरा प्रेमका कथाहरू खुल्न थाले सबैभन्दा पहिला सौगातले मेरो खोजी गरेपछि मेरो विवाह भएको थाहा पाएपछि उसले धुन चक्रे रडाको मचायो श्रीमान असाध्य रिसाए मनोजले मलाई बस्न टिक्न दिएनन् मैले भने ऊ मेरो पछि लाग्यो उसबाट छुटकारा पाउनलाई त्यत्तिकै कुरा गरिदिन्थे अब यसलाई उसले प्रेम मान्यो म के गरौँ बाटो छेकेर बाटो ढुकेर बस्थ्यो त्यसपछि फोनमा च्याटमा कुरा गर्न थालेको मैले यत्तिकै रमाइलोको लागि कुरा गरिदिन्थे उसले त्यसलाई प्रेम ठान्यो यसमा मेरो के गल्ती मैले आफूलाई खुब सफाइसँग त्यो काण्डबाट निकाले केही समय श्रीमानले पत्याउनु भयो अनि व्यवहार राम्रो हुँदै गयो तर यो घटनाको त्यही 20 दिनपछि होला अर्को घटना सामान्य आयो यसपटक मैले ठुलो ऋण चुकाउनु पर्यो यसपटक मैले ठुलो सजाय पाए 20 दिनपछि हरिशले मेरो विवाह भएको थाहा पाएछन् उनी बौला जस्तै भएर 2-3 जना साथी लिएर मेरो घरमा आइपुगे घरमा तथा नाम भनेर मेरो श्रीमानसँग कुटाकुट गरेर मलाई फर्काएर लान्छु यो नभए म बाँच्न सक्दिनँ भन्न थाले कुटाकुट भनाभन भएपछि हरिशसँग मनोजको रिसिभी भयो यसको बदला नली छोड्दिन भन्दै साथीहरूसँग धम्की दिएर हरिश गए म निकै नै डराएको थिएँ तर एक दिन हरिशले मनोजको बाटो ढुकेर साथीभाइहरूलाई बोलाएर खुब धुलाई गरेछ बेसकन पिटेछ रगत ताम्मे पारेर बाटोमा छोडिदिएछ बिचरा मनोज उठ्नै नसकेपछि राति खै कसले भेटेको नि अस्पताल पुर्याइदिएको रहेछ हामीलाई बिहानको 3 बजे अस्पतालबाट फोन आयो हामी पुग्दा मनोजको अवस्था निकै नै गम्भीर थियो 12-13 दिनसम्म अस्पतालमा राख्यौँ तर 14 दिनको दिनमा अस्पतालमै उनले प्राण त्यागे मेरो एकछिनको जिस्काई एकछिनको रमाइलोपनले मेरो अल्लारे बुद्धिका कारणले मैले त्यसरी युवकहरूसँग कुरा गर्दा उनीहरूले मसँग सच्चा प्रेम गरेर यति पागल भए कि मेरो अल्लारेपनले मेरो नासमझले अविवेकपूर्ण व्यवहारले मेरो श्रीमानले त्यसको मूल्य चुकाउनु पर्यो त्यो झगडामा उनको मृत्यु भयो विवाहको 6 महिनामा म विधवा भएँ र यो एकपछि अर्को काण्डहरू खुलासा हुँदै जाँदा मलाई घरबाट पनि निकालियो म फेरि माइती पुगेँ माइतीमा पनि म हेलाको पात्र बने हरेक शब्दमा मैले गाली पाउँथेँ लान्छना पाउँथेँ भाउजूले पनि वचन लगाएर खान दिनुहुन्थ्यो भाइ बहिनी पनि नचाहिने काम गरेपछि यस्तै त हो नि तेरा कारणले हामीलाई शुद्ध लाज भयो यस्तै भन्थे आमा भने कि आमा हुन् आमा र बाबाले गाली गरे पनि अब जे जे भयो भयो राम्रोसँग आफूलाई सम्झा जे छ भाग्यमा त्यही हुने हो भनेर साथ दिनुहुन्थ्यो त्यही एउटा साथले मैले बाँच्ने आधार

यसरी म घरबाट निकालिएपछि माइती आएर बस्न थालेको लगभग 2 महिना बितेको थियो। बेनाजुको साथीले थाहा पाएछन् मेरो श्रीमान बिते अनि म घर निकाला भएर माइतीमा आएर बसेको छु। मेरो विवाह भएको थाहा पाएपछि उनी एकदमै विक्षिप्त भएका थिए, मलाई धोकेबाज पनि भनेका थिए। त्यसपछि मेरो मुख कहिले नहेर्ने भनेर मबाट टाढिएका थिए। तर जब मेरो खबर सुने त्यसपछि उनको मन फर्किएछ। मलाई भेट्न आए र आमा बुवासँग मेरो हात मागेर मसँग विवाह गर्न इच्छा व्यक्त गरे। तर आमा बुवाले सोचेर बताउँला भन्दै हुनुहुन्थ्यो मैले विवाह गर्न चाहिन। पहिला धोका दिए, रमाइलो भन्ठानेर जिस्किएर कसैको प्रेमलाई मैले खेलवाड गरेँ। अब कसरी उनीसँग विवाह गरेर उनको घरमा जानु? त्यो घरमा उनले मलाई अपनाए पनि अरूले त मलाई अपनाउँदैनथे, तसर्थ मैले नाइ भने। यसपटक आमा बाबा पनि रिसाउनु भयो। मन पराएको केटाले माग्न आउँदा तँलाई के को अप्ठ्यारो? तर म मानिन। यस्तै भयो, धेरै झगडा पनि भयो। अनि मैले म काम गर्छु भने एसएलसी पास गरेर आइए पढ्दा पढ्दै यो विवाह भएको, पढाइ पनि पुरा भएको थिएन। बाबाले भन्नुभयो पढ्दैन, अब पढाइ पुरा गर, आफ्नो खुट्टामा उभि अनि जे सही हुन्छ त्यही गरौँला। बाबाको कुरा मन पर्यो मलाई। आफ्नो खुट्टामा उभिसकेपछि अलिकति परिपक्व पनि हुन्छेस् अनि जे राम्रो हुन्छ त्यही गर्लिस्, अहिले मन नडुला। बाबाको कुराले ममा धेरै हौसला आयो। धेरै ठक्कर पनि खाइसकेकी थिएँ, त्यस्तो चञ्चलपना ममा थियो, अब त्यो सबै हरायो। जसरी मैले आफ्नी दिदीलाई तेरो जिन्दगी त के छ र भन्थे, आज उसको जिन्दगी कति राम्रो छ। उसले आफ्नो श्रीमानको हात थामी आफ्नो घर गरी खाई, उसलाई नपुग्दो केही छैन। तर मेरो जिन्दगी नरकै भयो। जुन खुसी म चाहन्थे त्यो खुसी मबाट खोसियो। मेरो अल्लारेपनले, मेरो अविवेकी कार्यले भोलिको लागि नसोची रमाइलोमा दौडिँदा मेरो यो अवस्था भयो। कति रोएर बस्नु, रुदा रुदा आँसु सकिए। तत्पश्चात मैले आफ्नो मनलाई, ध्यानलाई आफ्नो पढाइमा लगाउन थालेँ। नचिनेका मानिसहरूले प्रेम प्रस्ताव राख्थे, जवान राम्री युवती, चिनेका मान्छेहरूले औँला उठाउँथे। यस्तै थियो, आइएको प्रथम वर्ष सिद्ध्याएपछि विवाह भएको थियो। अब म फेरि द्वितीय वर्षमा पढ्न थालेँ। आइए पास गरेर बिए प्रथम वर्षमा पढ्दै थिएँ, जागिर पाएँ। जागिर खाँदा खाँदै प्रमोदसँग भेट भयो। प्रमोद र म एउटै अफिसमा काम गर्ने हौँ। प्रमोद म भन्दा पछि ज्वाइन भएका हुन्। हाम्रै डिपार्टमेन्टमा भएको हुँदा कुराहरू अलि साट्ने बाँड्ने गरिन्थ्यो। उनले मलाई देख्न साथै मन हारेको बताए। एक दिन दुई दिन कुरा गर्दा गर्दै अलिकति चिन्जान बढ्यो। अनि मैले भने, प्रमोद म तिमीसँग विवाह गर्न सक्दिनँ, तिमी असल छौ, राम्रो छौ, राम्रो युवती खोजेर विवाह गर। मेरो त पहिल्यै विवाह भइसकेको हो, मेरो श्रीमान बित्नुभयो, मलाई घर निकाला गरेपछि म माइतीमा आएर बसेकी छु, पढ्दै पनि छु र अहिले जागिर पनि खाँदैछु, म तिम्रो लायक छैन। मैले सबै कुरा बताएँ, मेरो चञ्चलेपनले लिएर आएको, मेरो उत्ताउलोपनको, ती युवकहरूसँगको कुरादेखि लिएर मनोजसँग विवाह भएको कुरादेखि लिएर मनोजको मृत्युसम्मको त्यसपछिका दिनहरूका पनि सबै कुरा मैले प्रमोदलाई बताएँ। प्रमोदले भने, केही छैन, मैले तिमीलाई मन पराएको हुँ, तिम्रो विगत जे भए पनि आजबाट त्यो विगतलाई तिमी भुलिदेऊ। म पनि त्यो केही भएको थिएन भनेर बुझ्छु, मलाई तिमी मन परेको हो। हामी जिन्दगीलाई अगाडि बढाउँला, सुखसँग बाँचौँला, यत्रो जिन्दगी तिम्रो बाँकी छ, हामी एकअर्काको सहयोगी भएर अगाडि बढ्नेछौँ। तिम्रो विगतलाई म भुलिदिन्छु, तिमी आफ्नो विगतलाई बिर्सिदेऊ, मेरो हात थाम। प्रमोदले यसरी मलाई प्रेम प्रस्ताव राखेपछि मैले पनि जिन्दगीलाई एक्लै बिताउन सहज छैन, उनको कुरामा हुन्छ भने र उनको साथ दिने निर्णय गरे।

0: BFBS गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFPS गोरखा रेडियो।

प्रमोदले आफ्ना माता पितालाई सम्झाई बुझाई मनाएर मेरो हात माग्न मेरा घरमा आइपुगे। बा आमाले अलिक केरकार गरेरै कुरा राख्नुभयो, हामीलाई सबै कुरा थाहा छ, हामीलाई कुनै अप्ठ्यारो छैन, छोरोले मन परायो छोरोको खुसीमा हामी खुसी हुनेछौँ। प्रमोदको आमा बुवाले कुरा गरेपछि मेरो घरमा पनि सबैजनाले मानेपछि प्रमोदको र मेरो नयाँ जिन्दगी सुरु भयो। जिन्दगी त अगाडि बढ्यो तर जुन सोचेको जस्तो सहज भएन। साना साना कुराले जिन्दगीमा अलिअलि ठेस लागिरहन्थ्यो, त्यसलाई सहन्थे। एक दिन ठिक हुन्थ्यो, अर्को दिन फेरि अर्को चोट लाग्थ्यो। त्यो शारीरिक घाउ भन्दा पनि वचनको चोट निकै नै कडा हुँदो रहेछ। हिजोको विगतका कुराहरू अगाडि आउँथे, कहिले के एउटा एउटा कुरामा ती कुराहरू कोट्टिने गर्यो। त्यही कोट्याइले मेरो जिन्दगी असहज बन्दै गयो। अब अरू उपाय पनि थिएन मसँग सहनुभन्दा बाहेक। तसर्थ मैले ती कुराहरूलाई सहँदै जीवनलाई सहज बनाउने कोसिस गरेँ, तर निकै नै कठिन, निकै नै गाह्रो। आज मसँग प्रमोद पनि छन्, परिवार पनि छ, सानो बच्चा पनि छ, तर जिन्दगी मैले सोचे जस्तो सहज भएन। हिजो प्रमोदले जुन सपना देखाएका थिए त्यो सपना जस्तो पनि भएन। बस एउटा सम्झौतामा जिन्दगी अगाडि बढिरहेको छ। यो जिन्दगी राम्रो हुन सक्थ्यो, तर मेरै नासमझको कारणले, एकछिनको रमाइलोको कारणले जिन्दगीलाई अलिकति सहज रूपमा नलिएर यस्तै त हो नि भनेर उरन्ठ्याउलो तरिकाले सबैसँग कुरा गर्दा, ती प्रमाणहरूले, ती कुराहरूले गर्दा आज मेरो जीवन नर्क बन्यो।

म आज यही भन्न चाहन्छु, सबैको हात हातमा मोबाइल छ, साथी भाइ छन्, रमाइलोको लागि हामी कुरा गर्छौँ, आफ्ना मनका विचारहरू आदान प्रदान गर्छौँ, आफ्ना कुराहरू व्यक्त गर्छौँ, साथीभाइका कुरा गर्छौँ, फोटोहरू आदान प्रदान गर्छौँ। यी कुराहरूले भविष्यमा हामीलाई निकै नै ठूलो धोका दिँदो रहेछ। यस्ता कुराहरूबाट जीवन सहज बन्दो रहेनछ, तसर्थ अलिकति सचेत हुनु जरुरी रहेछ। मैले त्यही अल्लारेपनमा धेरै गल्ती गरेँ र आज जिन्दगी कति कठिन भइरहेको छ। त्यो ताका भर्खर भर्खर फेसबुक आएको थियो, च्याटमा कुरा गर्न खुब रमाइलो लाग्थ्यो। त्यही रमाइलो रमाइलोले आज मलाई खाल्टोमा डुबायो। आज त यति धेरै माध्यमहरू छन् र यति धेरै तरिकाहरू पनि छन् र यति धेरै हामी कुराकानी गर्छौँ, तर मेरो जस्तो गल्ती नगर्नुहोला कसैले पनि। रमाइलो लाग्ला साथीहरूसँग कुरा गर्न, युवकहरूसँग कुरा गर्न पनि रमाइलो लाग्छ। कुरामा कुरा निस्किँदै जान्छ, मन उताउलो हुँदै जान्छ। एकछिनको रमाइलोले पुरै जिन्दगी खराब नहोस्। मेरो आफ्नो जिन्दगीको अनुभवले मैले यो कुरा बताएको हुँ। मैले त जसो तसो आफ्नो जिन्दगी अगाडि लैजाँदैछु। कति धोका कति चोट मैले पाइरहेको छु त्यो मलाई थाहा छ। मेरो जिन्दगी सहज छैन, तर मेरो जाने पनि ठाउँ छैन। तपाईँहरू त सचेत हुन सक्नुहुन्छ। मैले आज आफ्नो कथा सुनाउनुको पछाडि कसैको पनि जीवन मेरो जस्तो नहोस् भनेर आफ्नो कथा तपाईँहरूको अगाडि छर्लङ्ग पारेकी हुँ। बस यति मात्रै हो मेरो उद्देश्य। आज पनि म मैले त्यति बेला गरेको चोटको सजाय भोग्दैछु, लान्छना सुन्दैछु। कहिलेकाहीँ त मुटु नै चिरिन्छ, मैले किन त्यस्तो गल्ती गरेँ जस्तो लाग्छ। गल्ती पनि मैले केही गरेको होइन, बस मैले उनीहरूसँग कुरा मात्रै गरेको हुँ। म रमाइलो गर्नुपर्ने स्वभावकी थिएँ, कुरामा कुरा गरिदिएँ। मैले रमाइलो माने, मेरो रमाइलोपनले उनीहरूले मन दिए। एक हिसाबले उनीहरू धोकामा भए, मैले धोका दिएँ। मैले ढाँटेँ, आफूले रमाइलो गरेँ, उनीहरूलाई प्रेममा पारे। त्यही थियो मेरो गल्ती, र मेरो जस्तो गल्ती तपाईँले नगर्नुहोला। बस यति नै हो आज मैले आफ्नो जिन्दगीको सबै रहस्य खोल्नुको उद्देश्य रचना।

रचनाजी, तपाईँले ठिक भन्नुभयो। यस्ता गल्ती धेरैले गर्छन् र धेरैको जीवनमा यसले प्रभाव पारेको छ। रमाइलो रमाइलोमा कुरा गरिन्छ, सबै एकै नाशका हुँदैनन्। र तपाईँले जुन रमाइलोको लागि कुरा गर्नुभयो, कसैले त्यो रमाइलोलाई आफ्नो जिन्दगी ठाने, तपाईँको प्रेम माने र तपाईँलाई आफ्नो जीवन समर्पण गरे, र तपाईँले कसै अरूको जीवनलाई बर्बाद पारिदिनुभयो। यस्ता साना साना कुराहरू हुन् जसले गर्दा मानिसको जीवन नै बदलिन्छ। आज हेर्नुहोस् त, तपाईँको जीवनमा कति दुःख छ, जसलाई तपाईँले धोका दिनुभयो उनीहरूको जीवन पनि बदलिएको छ, र जसले तपाईँलाई साथ दिनुभयो, विवाह गर्नुभयो, उहाँको जीवन नै टुङ्गियो। यस्तो गल्तीले कैयौँ व्यक्तिहरू दुखी छन्। एकजनाले गरेको गल्तीले कैयौँले सजाय भोग्नु पर्यो। तसर्थ तपाईँले आज खुलस्त गरेर अरूलाई सन्देश दिने हिसाबले आफ्नो जीवनको कथा सुनाइदिनु भयो, यसका लागि हामी आभारी छौँ। तपाईँलाई धेरै धेरै धन्यवाद। जे भयो भयो, अब आफ्ना गल्तीहरूलाई सुधारेर आफ्नो जीवनलाई सुव्यवस्थित पार्नुहोस्। खुसीसँग रम्ने कोसिस गर्नुहोस्। धेरै माया गर्नुहोस् आफ्नो परिवारलाई। ती गल्तीहरूलाई मेट्दै जीवनलाई अगाडि बढाउनुहोस्। तपाईँलाई धेरै धेरै धन्यवाद। हामीले सुन्यौँ रचनाजीको जीवनको कथा। यो कथाले धेरै नै अर्थी उपदेश दिएको छ। तपाईँका पनि कथा होलान्, व्यथा होलान्, जे छन् लेख्न सक्नुहुन्छ। अब आजलाई यो कथालाई यतितिर बिट मारौँ। अर्को साता फेरि कसैको जीवनको कथा लिएर तपाईँलाई भेट्न अवश्य आउँला। जीवन वरदान हो, ईश्वरको आशीर्वाद। यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौँ। हवस् त, नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
3: गोर्खा गाउँका स्थानीय हर्षित भएका छन् नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट
4: जोखिमपूर्ण तुइन प्रयोग गर्दै आएका र वर्षौंदेखि सड़कको सपना देखेका दुम्लिङ गाउँका स्थानीयमा पहिलो पटक गाडी पुग्दा खुसीको सीमा छैन स्थानीय रोहित बुढाथोकी
5: यो गाडी आयो सर धेरै राम्रो भयो गाडीबाट थिएन जनताको लागि यो धेरै सुविधा बनाइदियो
4: यस्तै उदय फटेरालाई पनि गाउँमा पहिलो पटक गाडी पुग्दा अत्यन्त खुसी लागेको छ गाडी नहुँदा आपतकालीन अवस्थामा यहाँका स्थानीयले ठूलो शास्ति भोग्नु परेको थियो
6: गाडी पुगेर हामी धेरै खुसी भएको छौँ गाडी आएर कोही मान्छे इमर्जेन्सी केमा परेपछि गाडीमा सट्ट नेपाल जान पनि हुन्थे त्यही कारणले हामी धेरै खुसी भएको छ
4: तर बर्खाइयामा बाढी पहिरोका कारण सडक बिग्रिने हो कि भन्ने डर स्थानीयमा अझै कायमै छ सृजना मगर
7: हाम्रो यो रोड त आइसक्यो हामी त्यसमा धेरै खुसी त छौँ त्यही पनि बर्खामासको टाइममा अब यो रोड अवरुद्ध हुन सक्छ हाम्रो नेपालको अब बेला टाइम टाइममा डोजर पनि भनेको बेला समयमा पुग्न सक्दैन र हामीले यहाँको वासीहरूले धेरैले यो ट्विनमा ज्यान गुमाएका छन् र हामीलाई सजेस्ट पनि ट्विनबाट खुसी पनि धेरै छु रोडको पनि आवश्यक थियो रोड पनि सडक पनि निर्माण भयो यहाँसम्म गाडी पुग्यो त्यसमा पनि खुसी छु
4: उसर पानीदेखि दुम्लिङसम्म करिब 12 किलोमिटर सडक निर्माण गरिएपछि उक्त बस्तीमा गाडी पुगेको तुसरा पानी कोठे धार सडक आयोजनाका प्रमुख सेनानी राजेश कटवालले बताउनु भयो कुल 79 किलोमिटर सडक अन्तर्गत हालसम्म 22 किलोमिटर ट्र्याक खोलिसकेको नेपाली सेनाले जनाएको छ आर्थिक वर्ष 2077-78 निर्माण शुरू भएको यो आयोजनामा हालसम्म करिब 3.74 अर्ब रुपियाँ खर्च भइसकेको छ भारत र चीन जोड्ने रणनीतिक महत्वको यस सड़क आयोजनामा पर्याप्त बजेट विनियोजन हुन नसक्दा निर्माण कार्यले अपेक्षित तीव्रता पाउन भने सकेको छैन
3: सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट आर्थिक वर्ष 92-93 रोजगार प्रवर्धन दशक घोषणा गरेर कार्यक्रम सञ्चालन गर्ने भएको छ अनौपचारिक क्षेत्रलाई औपचारिक क्षेत्रमा रूपान्तरण गर्दै श्रमिकको अधिकार संरक्षण गरिने समेत उल्लेख छ कमाउँदै सिक्दै कार्यक्रमलाई निरन्तरता दिँदै यसमा आधारित भई राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम र विदेशबाट फर्केका युवाको सिपलाई डिजिटल सिप पासपोर्ट मार्फत अभिलेखीकरण गरिने कार्यक्रम छ त्यस्तै रिभर्स प्रवासन प्रोत्साहन गर्न एकीकृत प्रोत्साहन प्याकेज ल्याइने पनि योजना नीति तथा कार्यक्रममा समेटिएको छ सुशासन अभिवृद्धिका लागि राजनैतिक दलहरूसँगको संवादका आधारमा संविधान संशोधनका विषय पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिने कार्यक्रम छ त्यस्तै असारी विकास र खरिदमा हुने विकृति अन्त्य गर्न साउनदेखि नै खरिद प्रक्रिया शुरू गर्ने शून्य दिन खरिद नीति लिइने पनि दस्तावेजमा उल्लेख गरिएको छ निजामती र अन्य सरकारी सेवाका कर्मचारीहरूका लागि स्वार्थको द्वन्द रोक्न कुलिङ अफ पिरियड अवधिको व्यवस्था गरिने जनाइएको छ यसअघि निजामती विधेयकमा यो व्यवस्था राख्ने व्यवस्था गरे पनि पारित हुन सकेको थिएन नीति अनुसन्धानका लागि थिङ्क ट्याङ्कका रूपमा राष्ट्रिय नीति शोधशालाको विकास गरिने समेत उल्लेख छ स्वास्थ्य क्षेत्र अन्तर्गत रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्ने व्यवस्था गरिएको छ संघीय तहमा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गर्ने समेत सरकारको कार्यक्रम छ पर्यटन क्षेत्र अन्तर्गत नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न देवभूमि नेपाल राष्ट्रिय अभियान घोषणा गरिएको छ यस्तै 2085 साललाई भिजिट नेपाल 2085 रूपमा मनाउन पूर्व तयारी शुरू गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ नेपालको पानीलाई अन्तर्राष्ट्रियकरण गर्न ब्रान्डिङ गर्ने हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारणा ल्याइएको छ छरिएका प्रदूषणलाई शुल्कहरूलाई एकीकृत गरी हरित कर प्रणाली लागू गरिनेछ
8: झापामा 3 वर्षमा सूचीकृत संस्थाबाट 10,041 जनाले सुरक्षित गर्भपतन सेवा लिए तीमध्ये 20 वर्ष मुनिका 606 जना गत वर्ष रोकिएको दुर्लभ एकसिङे गैंडाको गणना यस वर्ष पनि नहुने हरेक 4 वर्षमा हुँदै आएको गैंडा गणना बजेट अभाव सँगै यस वर्ष बाघको गणना समेत परेकाले स्थगित कञ्चनपुरको भीमदत्त नगरपालिका 10 तिलकेनी चुरे फेदीको दलित बस्तीका बासिन्दा भरपर्दो विद्युत सेवा नहुँदा सिंचाई सुविधाबाट वञ्चित बस्तीमा जडान गरिएका बोरिङ पर्याप्त विद्युत प्रसार नहुँदा सञ्चालनमा आउन सकेन सिंचाई अभावमा स्थानीयको खेतीपाती र पशुपालन व्यवसाय संकटमा नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा नेपाल उत्सव गरियो एनआरएनए क्यालिफोर्निया लगायतका नेपाली सामाजिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न उत्सवमा पञ्चकन्या पञ्चेबाजा शंखध्वनि कुमारी धिमे तथा लाखेनाच प्रदर्शन र वैदेशिक रोजगार विभागद्वारा कामदार पठाउने इजाजत प्राप्त संस्थाहरूलाई श्रम संसार एपमा जोडिन निर्देशन, वैदेशिक रोजगारीमा जाने कामदारको विवरण डिजिटलाइजेशन गर्ने, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्य।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सरकारका पछिल्ला कदमको चर्को विरोध गरेका छन्.
4: प्रमुख प्रतिपक्षी कांग्रेसले दुई तिहाई नजिकको शक्तिशाली सरकार सदनसँग डराएर अध्यादेशको बाटो समाउँदै संसदलाई कमजोर बनाउन खोजेको आरोप लगाएको छ. सांसद निष्कल राईले अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा नपुर्याएको टिप्पणी गर्नुभएको छ.
5: दुई तिहाई नजिकको शक्तिशाली सरकार आखिर सदनसँग किन डराएको छ? किन अध्यादेशको बाटो समाएर संसदलाई कमजोर बनाउन खोजिँदैछ? अध्यादेश ल्याउने नआउने भन्ने हाम्रो भनाइ होइन, तर अध्यादेश संसदको भावना र आवश्यकता अनुसार सत्ता सहजताको साधन बन्नु हुँदैन. अहिलेको अध्यादेश त्यस अनुकूल छैन, जसको दफा दफामा हामी सदनमा जवाब खोज्नेछौँ. सरकारलाई हाई सन्चो मानेर बस्न दिँदैनौँ. अन्य विषयमा बहस गर्दै गरौँला, तर छुट्टा छुटाउनै नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको. यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन.
4: प्रतिपक्षी एमाले न्यायपालिकाको प्रमुख बन्ने कुरा प्रधानमन्त्रीको तजविजले निर्धारण गर्ने खतरनाक भाष्य स्थापना हुन खोजेको भन्दै आपत्ति जनाएको छ. सांसद पद्मा अर्याल,
6: अध्यादेश ल्याउनु सरकार आफ्ना निर्णयहरूमाथि उठ्ने प्रश्नहरूबाट भाग्न खोजेको कायरताको प्रमाण हो. यो अध्यादेशको श्रृङ्खला यतिमा रोकिँदैन. अध्यादेशको कार्यान्वयनसँगै प्रधान न्यायाधीश नियुक्तिको सिफारिस जसरी गरियो त्यसले इतिहासमै पहिलो पटक स्थापित मान्यतालाई खण्डित गरेको छ. शक्ति पृथकीकरणको सिद्धान्तको धज्जी उडाएको छ. न्यायपालिकाको प्रमुख को हुने भन्ने कुरा विधिले होइन, प्रधानमन्त्रीको तजविजले निर्धारण गर्ने जुन खतरनाक भाष्य सिर्जना गरिँदैछ.
4: नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सरकार डोजर आतंक फैलाएर नागरिकको बाँच्न पाउने अधिकारमाथि नै धावा बोलेको आरोप लगाउनु भएको छ.
7: जहाँ राज्य मौलिक हकको रूपमा नागरिकको मौलिक हकको रूपमा आवासको हकको ग्यारेन्टी गरिएको छ, यस्तो अवस्थामा आज राज्य प्राकृतिक विपत्ति आउनु पूर्व मानव सृजित विपत्ति ल्याउन उद्यत छ. मानवहरू बसिराखेको बस्तीहरूमा 24 घन्टे अल्टिमेटम दिएर मानिसहरूलाई राज्यको सम्पूर्ण सुरक्षा फौजको आतंक देखाएर डोजर आतंक देखाएर आज नागरिकहरूलाई आत्महत्या हुनको लागि राज्यले बाध्य बनाएको छ. यसमा सरकारलाई इन्द्रबहादुर राईहरूले आत्महत्या गर्दाखेरि सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने म सरकार समक्ष यो प्रश्न त्यसाउन चाहन्छु.
4: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे सरकारले ठोस कदम चाल्न नसकेको प्रति आपत्ति जनाउँदै सरकारले सेनाको दुरूपयोग गरेर सुकुम्बासी बस्तीमा आतंक मचाएको आरोप लगाउनु भएको छ.
8: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिल्केट हो. नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार? नेपाली सेनालाई सीमा रक्षामा त्यता पठायो कि सुकुम्बासी बस्तीमै दादागिरी देखाउँदै बस्यो? सीमा बनाउन नसक्नु, सीमा बचाउन नसक्नु, तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो? त्यसको उत्तर चाहिन्छ हामीलाई.
4: राष्ट्र प्रजातन्त्र पार्टीले सरकारले सुकुम्बासी बस्तीमा ज्यान गएका दुईजना नागरिकको नैतिक जिम्मेवारी लिनुपर्ने बताएको छ. सांसद खुशबु ओली,
9: दुईजना गरिबले आफूले दुःख गरेर बनाएको टहरा भत्किएपछि आत्महत्या गर्न विवश भए, उहाँहरूको जीवन नै समाप्त हुँदा समेत सरकारले कुनै सम्वेदना प्रकट गरेको सुनिएन. यसले स्पष्ट रूपमा यो सरकार सामान्य भूमि मान्छेहरूबाट कति टाढा रहेछ भन्ने कुरा जनाउँछ कि जनाउँदैन? यो मात्र नीतिगत त्रुटि होइन, यो मानवीय संवेदनशीलताको गम्भीर असफलता हो, जसको नैतिक जिम्मेवारी सरकार र राष्ट्रपतिले लिनुपर्छ भन्ने माग गर्दछु.
3: भ्रष्टाचार नियन्त्रण, सुशासन र संविधान संशोधनलाई प्राथमिकतामा राखेर सरकारले नीति कार्यक्रम ल्याएको छ. संसदमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल,
10: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ. सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ.
3: सरकारले विदेश स्थित नियोग मार्फत नेपाली वस्तु सेवा संस्कृति र पर्यटनको विश्वव्यापी प्रदर्शन प्रवर्धन गर्न भन्दै ब्रान्ड नेपाल अभियान चलाउने भएको छ। नेपालको मौलिक पहिचान भाषा कला र सम्पदालाई विश्व मञ्चमा स्थापित गर्दै सौम्य शक्ति विस्तार गर्ने तयारी छ। त्यस्तै अब साउनदेखि नै खरिद प्रक्रिया शुरू गर्ने भएको छ।

नमस्ते 89.5 मेगाहर्ज एफएममा ब्रुनाईका स्थानीय श्रोताले अहिले हामीलाई सुनिरहनु भएको छ भने विश्वभरि विविध माध्यमबाट बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर उपस्थित भएको छु म लाल शाही। मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन। आज मंगलबारको दिन 12 मे 2026 साल तदनुसार वैशाख 29 गते 2083 विक्रम सम्बत। हजुर मंगलबारको प्रभातकालीन आवाज कार्यक्रम पनि सुरु भयो र अबको 3 घण्टा म तपाईँको साथमा रहनेछु। मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग शेयर गर्न चाहनुहुन्छ भने आउनुहोस् हामीलाई फोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098। ब्रुनाई बाहिरबाट फोन गर्न परे 00673 पहिला डायल गर्नुपर्ने हुन्छ। यदि तपाईँलाई मिलिट्री नम्बरको पहुँच छ भने 9419332848 पनि फोन गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ। गङ्गाराज राई र सुनिता थेगिमले गाउनु भएको गीत यस्तो एउटा संसारबाट कार्यक्रमको उठान हामीले गरिसकेका छौँ र अब आजको थट फर द डे। यो प्रेरक भनाई टोनी रबिन्सको हो। उहाँ भन्नुहुन्छ स्टप बिइङ अफ्रेड अफ वाट कुड गो रङ एन्ड स्टार्ट गेटिङ एक्साइटेड अबाउट वाट कुड गो राइट। के गलत हुन्छ भनेर डराउन छोड्नुहोस्, बरु के सही हुनसक्छ भन्ने कुराले उत्साहित हुन सुरु गर्नुहोस्। कुनै कुरा गर्दा कुनै काम गर्दा बिग्रन सक्छ, त्यसमा त्यो गल्ती भयो कि अथवा हुनसक्छ कि भनेर न डराउनुहोस्। बरु पोजिटिभ सोच्नुहोस्, सकारात्मक सोच लिएर अगाडि बढ्नुहोस् र हुनसक्ने कुराहरू विषयमा तपाईँ उत्साहित हुनुहोस्। Today in history, सन् 2008 साल 12 मेको कुरा हो, Wenchuan earthquake, measuring 7.8 in magnitude, occurs in Sichuan, China, killing over 87,000, injuring 375,000, and leaving homeless between 4.8 and 11 million people. यति ठुलो स्केलमा गएको भूकम्प यो सन् 2008 साल 12 मेमा चाइनाको सिचुवान प्रान्तको वेनचुवान भन्ने ठाउँमा गएको भूकम्पले 87,000 मानिसको त ज्यानै लिएको थियो र 3,75,000 मानिस घाइते भएका थिए र घरबारविहीन हुनेको सङ्ख्या 48,00,000 1,10,00,000 आँकडा छ। 7.8 रिक्टर स्केलको त्यो भूकम्पले तहस नहस बनाएको थियो सिचुवान सन् 2008 सालमा। फेमस बर्थडे आजको दिन सन् 1900

si Salma jan mekahon Rishi Sunak former British prime minister unko janma Southampton England ma bhayeko thiyo san 1980 sal 12 me ka dina happy birthday Rishi Sunak अब हेल्थ टिप्स प्रिभेन्टेटिभ केयरको विषयमा पनि हामीले ध्यान दिन जरुरी छ समय समयमा चेकअप गर्नु पर्यो तपाईँको एनुअल चेकअप हो कि स्क्रिनिङ र नेसेसरी भ्याक्सिनेसन आदि इत्यादिमा तपाईँ ध्यान दिनुपर्ने हुन्छ चेकअप एकदमै जरुरी छ अनि अर्को कुरा लिसन टु योर बडी यदि तपाईँलाई एउटा समस्याले लगातार पिरोलिरहेको छ भने अनि एकदमै अनयुजुअल सिम्टमहरू देखा परेको छ भने त्यस्ता कुरालाई तपाईँले नजरअन्दाज गर्न मिल्दैन इग्नोर नगर्नुहोस् र तपाईँको शरीरले तपाईँलाई के भनिरहेको छ त्यो सुन्ने गर्नुहोस् तब मात्र स्वस्थ भइन्छ अब मौसम सेरिया ब्रुनाईबाट सुरु गर्नु 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आज अधिकतम तापक्रम 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ सेरियामा र मौसमी अवस्था मिश्रित खालको देखिन्छ थन्डरी शावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ घाम लाग्ने बदली हुने र साँझ पख मेघ गर्जनका साथ फाटफुट पानी पर्ने सम्भावना छ अब नेपाल काठमाडौँको तापक्रम अहिले 18 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 24 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था सामान्यतया त्यहाँ पनि थन्डरी शावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ काठमाडौँमा दिनभरि जसो नै मिश्रित खालको मौसम छ र मेघ गर्जनका साथ फाटफुट पानी पर्ने सम्भावना त्यहाँ पनि जीवितै छ अब लागौँ युकेतिर लन्डनको तापक्रम अहिले 7 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 16 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था सामान्यतया सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ दिनभरि जसो नै घाम लाग्ने बदली हुने यो क्रम चलिरहनेछ भने मन्द गतिमा हावा बहनेछ लन्डन इलाकामा सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो बिएफबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला अब गीत सुनौ सुबानी मोक्तानको पागलपन

कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट वेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाई फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख वेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ

गजल लाउनु पर्दैन. एसडी योगी र रितिका श्रेष्ठलाई सुन्दै हुनुहुन्थ्यो. बीएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो. ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालनमा आइरहेको छ यतिखेर भने हामीलाई विश्वभरि विविध माध्यमबाट श्रवण गरिराख्नु भएको छ. यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला. विविध माध्यम छन्, फोन, इमेल, त्यसका अलावा सोसल मिडिया, फेसबुकबाट पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र तपाईँको सल्लाह सुझावको पनि हामीलाई खाँचो छ. ब्रिटिस फोर्सेस बुनाईमा जब भ्याकेन्सीहरू अहिले आएका छन् दिदीबहिनीहरूका लागि. जस्तै होर्नबिल स्कुललाई एकजना बस एस्कोर्ट क्याजुअल चाहिएको छ र यसका लागि क्लोजिङ डेट 29 मे भनिएको छ, मध्यदिन 12 बजेसम्म. यदि तपाईँ इच्छुक हुनुहुन्छ भने एलपिपिओमा अप्लाई गर्नुपर्ने हुन्छ. त्यसै गरी टिचर कभर सुपरभाइजर क्याजुअल, यो पनि होर्नबिल स्कुललाई नै चाहिएको हो र यसको लागि भने कुनै क्लोजिङ डेट छैन. तपाईँ इच्छुक हुनुहुन्छ र क्वालिफाइड हुनुहुन्छ भने अप्लाई गर्दै गर्नुहोला एलपिपिओमा. अनि अर्को छ लर्निङ सपोर्ट असिस्टेन्ट लेभल 2 क्याजुअल, र यसका लागि पनि क्लोजिङ डेट राखिएको छैन. तपाईँ थप जानकारी लिन चाहनुहुन्छ यी पोस्टहरूका बारेमा भने तपाईँले होर्नबिल स्कुलमा सम्पर्क गर्न सक्नुहुनेछ हुनेछ र अन्यथा सिधै अप्लाई गर्न सक्नुहुनेछ एलपिपिओ मार्फत. हजुर, ब्रिटिस फोर्सेस ब्रुनाईमा होर्नबिल स्कुलका लागि आवश्यकता के रहेछन् त एकपटक म रिक्याप गरेँ. बस एस्कोर्ट क्याजुअल, टिचर कभर सुपरभाइजर क्याजुअल अनि लर्निङ सपोर्ट असिस्टेन्ट लेभल 2 क्याजुअल. सम्हालिन्छ कहिले मन, सुगम पोखरेलले गाउनुभएको गीत सुन्छौँ अब हामी.

सम्हालिन्छ कहिलेमान सुगम पोखरेलको आज ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि यो जरुरी हुन सक्छ. आईबीटीई सुल्तान बोल्किया क्याम्पसको 5K रन छ. इन्स्टिच्युट अफ ब्रुनाई टेक्निकल एजुकेसन सुल्तान बोल्किया क्याम्पस सेरियाको आज 5K रन इभेन्ट भएको हुनाले बटम एन्ड अफ द ग्यारिसन हाम्रो यो टुकर लाइन्सको त्यो साइडमा उनीहरूको दौड हुनेछ र त्यो इलाकामा बिहान 9 देखि 10 बजेसम्म एकदमै ट्राफिक कन्ट्रोल गरिएको हुनेछ. त्यसर्थ तपाईँ सेरिया जाँदै हुनुहुन्छ आदि इत्यादि भने ध्यान पुर्याउनु होला र त्यो बाटो व्यस्त पनि रहनेछ. आज आईबीटी सुल्तान बोल्किया क्याम्पसको 5K रन बिहान 9 देखि 10 बजेसम्म.

विश्वास विष्टको आउमाया बीएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। यतिखेर हामी कार्यक्रमको पहिलो घण्टामा छौँ। ब्रुनाईको समय अहिले बिहानको 8 बज्नको लागि 23 मिनट बाँकी रहेको छ र तपाईँ यतिखेर लाल शाहीको साथमा हुनुहुन्छ। ब्रिटिस फोर्सेस ब्रुनाई बासी हाम्रा चार चेलीहरू मीरा, निशा, लसु अनि सम्झना चारजना दिदीबहिनीहरू मिलेर यसपल्ट कोटा किनाबालु चढ्दै हुनुहुन्छ। के का लागि भन्दाखेरि केही अर्थ सङ्कलन गर्ने हेतुले गोर्खा म्युजियमलाई केही अर्थ सङ्कलन गर्ने हेतुले चार दिदीबहिनीहरू मिलेर यसपल्ट कोटा किनाबालु चढ्दै हुनुहुन्छ, माउन्ट किनाबालु। र त्यो दिन हो 12 जुन, केही समय बाँकी छ र उहाँहरूले अहिले फन्ड रेज गर्दै हुनुहुन्छ। गो फन्ड मी अकाउन्ट खोल्नु भएको छ उहाँहरूले एसेन्ड माउन्ट किनाबालु टु रेज फन्ड्स फर द गोर्खा म्युजियम भन्ने तपाईँले देख्न सक्नुहुन्छ। र हाइभको वेबसाइटमा अनि सिग्नल च्याट ग्रुपतिर र कम्युनिटी नोटिस बोर्डहरूमा पनि टाँसिएको छ। त्यसलाई स्क्यान गरेर, त्यो क्युआर कोड स्क्यान गरेर तपाईँले केही डोनेट गर्न सक्नुहुन्छ र हाम्रा यी चार दिदीबहिनीहरूलाई इन्करेज गर्न सक्नुहुन्छ। माउन्ट किनाबालु चढ्नु चान्चुने कुरा होइन र दिदीबहिनीहरू अहिले तालिमरत छन् र उहाँहरूले 12 जुनमा चढेर देखाउनुहुनेछ माउन्ट किनाबालु, र त्यसको लागि हाम्रो साथ र सहयोगको खाँचो छ। अब पालो B8 ब्यान्डको म त तिम्रो लोको

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो पीएफबीएस गोर्खा रेडियो हो।

Koran परिवारको बिलिन सपना प्रभातकालीन आवाज कार्यक्रममा अब भने पालो भएको छ. आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको US डलर एकको खरिदर 152.20 रुपियाँ बिक्री दर 152.80 रुपियाँ युरो एकको खरिदर 179.20 रुपियाँ बिक्री दर 179.91 रुपियाँ पाउन्ड स्टर्लिङ एकको खरिदर 207.17 रुपियाँ बिक्री दर 207.99 रुपियाँ स्विस फ्रान्क एकको खरिदर 195.60 रुपियाँ बिक्री दर 196.38 रुपियाँ अस्ट्रेलियन डलर एकको खरिदर 110.30 रुपियाँ बिक्री दर 110.73 रुपियाँ कनेडियन डलर एकको खरिदर 111.40 रुपियाँ बिक्री दर 111.84 रुपियाँ सिङ्गापुर डलर एकको खरिदर 119.92 रुपियाँ बिक्री दर 120.39 रुपियाँ जापानिज यान 10 को खरिदर 9.69 रुपियाँ बिक्री दर 9.73 रुपियाँ चाइनिज युआन एकको खरिदर 22.39 रुपियाँ बिक्री दर 22.48 रुपियाँ साउदी अरेबियन रियाल एकको खरिदर 40.57 रुपियाँ बिक्री दर 40.73 रुपियाँ कटारी रियाल एकको खरिदर 41.75 रुपियाँ बिक्री दर 41.92 रुपियाँ थाई भाट एकको खरिदर 4.70 रुपियाँ बिक्री दर 4.72 रुपियाँ युएई डिरहाम एकको खरिदर 41.44 रुपियाँ बिक्री दर 41.60 रुपियाँ मलेसियन रिङ्गित एकको खरिदर 38.80 रुपियाँ बिक्री दर 38.95 रुपियाँ साउथ कोरियन वान 100 को खरिदर 10.34 रुपियाँ बिक्री दर 10.38 रुपियाँ स्वेडिस क्रोनर एकको खरिदर 16.48 रुपियाँ बिक्री दर 16.54 रुपियाँ डाइनिस क्रोनर एकको खरिदर 23.98 रुपियाँ बिक्री दर 24.08 रुपियाँ हङकङ डलर एकको खरिदर 19.44 रुपियाँ बिक्री दर 19.52 रुपियाँ कुवैती डिनार एकको खरिदर 496.98 रुपियाँ बिक्री दर 498.94 रुपियाँ बारेन डिनार एकको खरिदर 403.45 रुपियाँ बिक्री दर 405.04 रुपियाँ र अन्तमा ओमानी रियाल एकको खरिदर 395.32 रुपियाँ बिक्री दर 396.88 रुपियाँ सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर. अब हामी गीत सुन्छौ मिलन नेवार र प्रह्लाद तिमिल सिन्हाको डायमन्ड लाउरे.

भर्खरै सुन्नुभयो डायमन्ड लाउरे र गोल्डन मायालुको बीचमा संवाद मिलन नेवार र प्रहलाद तिमिल सिन्हाको र यो गीतका रचनाकार हुनुहुन्छ सञ्जीव राई पारदर्शी. पहिला 2RGRका एक सदस्य हुनुहुन्थ्यो, अहिले ट्रान्सफर भएर सिग्नल्समा जानुभएको. हुन त क्विन्सगढका सिग्नल छैन, रोयल सिग्नल्समा जानुभएको केही समय भयो र उहाँका केही गीतहरू हामीसँग सुरक्षित छन्. त्यसमध्येको एक यो पनि हो डायमन्ड लाउरे. हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौँ र पहिलो घण्टालाई अब समापन गर्दैछु प्रशान्त शिवाकोटी र शान्ति श्री परियारको स्वरमा रहेको यो गीतबाट न्याउली बनाईमा. इन्जोय.

0: सुदूरपश्चिमको अत्यन्तै विकट मानिने दार्चुलाको टिङ्कर जोड्ने तुषार पानी कोठी धार सड़कको 12 किलोमिटर क्षेत्रमा गाड़ी गुडेको छ। पहिलोपटक गाड़ी पुगेपछि सो सड़क खण्डको दुमलिङ गाउँका स्थानीय हर्षित भएका छन्। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: जोखिमपूर्ण तोइन प्रयोग गर्दै आएका र वर्षौंदेखि सड़कको सपना देखेका दुमलिङ गाउँका स्थानीयमा पहिलोपटक गाड़ी पुग्दा खुशीको सीमा छैन। स्थानीय रोहित बुढाथोकी:
2: यो गाड़ी आयो सर, यो धेरै राम्रो भयो। अगाडिबाट त्यो आए थिएन, जनताको लागि यो धेरै सुविधा बनाइदियो।
1: यस्तै उदय फटेरालाई पनि गाउँमा पहिलोपटक गाड़ी पुग्दा अत्यन्त खुशी लागेको छ। गाड़ी नहुँदा आपतकालीन अवस्थामा यहाँका स्थानीयले ठूलो शास्ति भोग्नु परेको थियो।
3: गाड़ी पुगेर हामी धेरै खुशी भएको छौँ। गाड़ी आएर कोही मान्छे इमर्जेन्सी केमा परेपछि गाडीमा सट्ट नेपाल जानु पनि हुन्थे, त्यही कारणले हामी धेरै खुसी भएको छ।
1: तर बर्खाइयामा बाढी पहिरोका कारण सडक बिग्रिने हो कि भन्ने डर स्थानीयमा अझै कायमै छ। सृजना मगर:
4: हाम्रो यो रोड त आइसक्यो, हामी त्यसमा धेरै खुसी त छौँ। तै पनि बर्खामासको टाइममा अब यो रोड अवरुद्ध हुन सक्छ। हाम्रो नेपालको अब बेला टाइम टाइममा डोजर पनि भनेको बेला समयमा पुग्न सक्दैन, र हामीले यहाँको वासीहरूले धेरैले यो ट्विनमा ज्यान गुमाएका छन् र हामीलाई सहज पनि ट्विनबाट खुसी पनि धेरै छु। रोडको पनि आवश्यक थियो, रोड पनि सडक पनि निर्माण भयो, यसमा गाडी पुग्यो, त्यसमा पनि खुसी छु।
1: खुसर पानीदेखि दुमलिङसम्म करिब 12 किलोमिटर सडक निर्माण गरिएपछि उक्त बस्तीमा गाडी पुगेको तुसरा पानी कोठे धार सडक आयोजनाका प्रमुख सेनानी राजेश कटवालले बताउनु भयो। कुल 79 किलोमिटर सडक अन्तर्गत हालसम्म 22 किलोमिटर ट्र्याक खोलिसकेको नेपाली सेनाले जनाएको छ। आर्थिक वर्ष 2077-78 निर्माण शुरू भएको यो आयोजनामा हालसम्म करिब 3 अर्ब 74 करोड रुपियाँ खर्च भइसकेको छ। भारत र चीन ने रणनीतिक महत्वको यस सड़क आयोजनामा पर्याप्त बजेट विनियोजन हुन नसक्दा निर्माण कार्यले अपेक्षित तीव्रता पाउन भने सकेको छैन।
0: सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट आर्थिक वर्ष 92-93 सम्म रोजगार प्रवर्धन दशक घोषणा गरेर कार्यक्रम सञ्चालन गर्ने भएको छ। अनौपचारिक क्षेत्रलाई औपचारिक क्षेत्रमा रूपान्तरण गर्दै श्रमिकको अधिकार संरक्षण गरिने समेत उल्लेख छ। कमाउँदै सिक्दै कार्यक्रमलाई निरन्तरता दिँदै यसमा आधारित भई राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम र विदेशबाट फर्केका युवाको सिपलाई डिजिटल सिप पासपोर्ट मार्फत अभिलेखीकरण गरिने कार्यक्रम छ। त्यस्तै रिभर्स प्रवासन प्रोत्साहन गर्न एकीकृत प्रोत्साहन प्याकेज ल्याइने पनि योजना नीति तथा कार्यक्रममा समेटिएको छ। सुशासन अभिवृद्धिका लागि राजनैतिक दलहरूसँगको संवादका आधारमा संविधान संशोधनका विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिने कार्यक्रम छ। त्यस्तै असारी विकास र खरिदमा हुने विकृति अन्त्य गर्न साउनदेखि नै खरिद प्रक्रिया शुरू गर्ने शून्य दिन खरिद नीति लिइने पनि दस्तावेजमा उल्लेख गरिएको छ। निजामती र अन्य सरकारी सेवाका कर्मचारीहरूका लागि स्वार्थको द्वन्द रोक्न कुलिङ अफ पिरियड अवधिको व्यवस्था जनाइएको छ। यसअघि निजामती विधेयकमा यो व्यवस्था राख्ने व्यवस्था गरे पनि पारित हुन सकेको थिएन। नीति अनुसन्धानका लागि थिङ्क ट्याङ्कका रूपमा राष्ट्रिय नीति शोधशालाको विकास गरिने समेत उल्लेख छ। स्वास्थ्य क्षेत्र अन्तर्गत रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्ने व्यवस्था गरिएको छ। संघीय तहमा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गर्ने समेत सरकारको कार्यक्रम छ। पर्यटन क्षेत्र अन्तर्गत नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न देवभूमि नेपाल राष्ट्रिय अभियान घोषणा गरिएको छ। यस्तै 2085 साललाई भिजिट नेपाल 2085 को रूपमा मनाउन पूर्व तयारी शुरू गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। नेपालको पानीलाई अन्तर्राष्ट्रियकरण गर्न ब्रान्डिङ गर्ने हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारणा ल्याइएको छ। छरिएका प्रदूषणलाई शुल्कहरूलाई एकीकृत गरी हरित कर प्रणाली लागू गरिनेछ।
5: झापामा 3 वर्षमा सूचीकृत संस्थाबाट 10,041 जनाले सुरक्षित गर्भपतन सेवा लिए, तीमध्ये 20 वर्ष मुनिका 606 जना। गत वर्ष रोकिएको दुर्लभ एक सिंगे गैंडाको गणना यस वर्ष पनि नहुने। हरेक 4 वर्षमा हुँदै आएको गैंडा गणना बजेट अभावसँगै यस वर्ष बाघको गणना समेत परेकाले स्थगित। कञ्चनपुरको भीमदत्त नगरपालिका 10 तिलकेनी चुरे फेरीको दलित बस्तीका बासिन्दा भरपर्दो विद्युत सेवा नहुँदा सिंचाई सुविधाबाट वञ्चित। बस्तीमा जडान गरिएका बोरिङ पर्याप्त विद्युत प्रसार नहुँदा सञ्चालनमा आउन सकेन। सिंचाई अभावमा स्थानीयको खेतीपाती र पशुपालन व्यवसाय संकटमा। नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा नेपाल उत्सव गरियो। एनआरएनए क्यालिफोर्निया लगायतका नेपाली सामाजिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न उत्सवमा पञ्चकन्या, पञ्चेबाजा, शंखध्वनि, कुमारी, धीमे तथा लाखेनाच प्रदर्शन। र वैदेशिक रोजगार विभागद्वारा कामदार पठाउने इजाजत प्राप्त संस्थाहरूलाई श्रम संसार एपमा जोडिन निर्देशन। वैदेशिक रोजगारीमा जाने कामदारको विवरण डिजिटलाइजेसन गर्ने, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्य।